0: हजुर दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सरकार र मिटर ब्याज पीडित पक्ष बीच नौ बुधे सहमति भएको छ। सहमति भएपछि विगत नौ दिनदेखि जारी मिटर ब्याज विरुद्धको आन्दोलन स्थगित भएको छ। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट सुरु भएको पैदल न्याय मार्च बाराको निजगढ पुगेपछि हिजो गृहमन्त्री सुधन गुरुङ र पीडित प्रतिनिधि बीच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सहमति बमोजिम हिजो नै काठमाडौँ आएको पीडित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोली बीच भएको वार्ताले नौ बुधे सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। सहमति अनुसार गृह मन्त्रालयले तीन महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीडितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो जुत्ता उत्पादक संघका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनाका लागि आवश्यक सहयोग पुर्याउने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका नक्कली तथा कम गुणस्तर भएका चोरी पैठारी गरिएको फुटवेयर, जुत्ता चप्पल लगायत उत्पादनका भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 कायम गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 सुरुवातसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय हिजोदेखि कार्यान्वयनमा आएको नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधान बमोजिम मुख्यमन्त्री इन्द्र बहादुर बानियाको सिफारिसमा मन्त्री परिषदको हिजो कार्य विभाजन समेत गर्नुभएको छ। निरन्तरको वर्षासँगै आएको बाढी पहिरोका कारण देशभरका 6 राजमार्ग अवरुद्ध भएका छन्। बाढी पहिरो डुबान लगायत कारणले बिपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथोक कटुन्जे बेसीमा सञ्चालन हुने सम्पूर्ण सवारी साधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ। यस्तै वर्षातका कारण हुन सक्ने बाढी पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुर स्थित कान्ति लोकपथ अन्तर्गत सञ्चालन हुने सवारी साधन रातिको समयमा सञ्चालनमा रोक लगाइएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्ले इलाम जिल्लामा पर्ने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिनुभयो। केन्द्रीय प्रहरी प्रवक्ता काफ्ले ढुङ्गा सहितको पहिरोका कारण अर्घाखाँची जिल्लाको सालझण्डी ढोरपाटन सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिनुभयो। सिन्धुपाल्चोकको अरनीको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका 2 केदारी स्थित अरनीको राजमार्ग अन्तर्गत हिजो इकुमा पहिरो जाँदा आवागमन बन्द भएको छ। बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। पछिल्लो 3 महिनामा मुलुकभर 3,347 विपदका घटना भएका छन्।
ती विपदबाट 163 जनाको मृत्यु भएको छ भने 972 जना घाइते भएका छन्। विपदबाट 4473 घर परिवार प्रभावित बनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गत वैशाख 1 गतेदेखि हिजोसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन्। सर्पदंशका कारण 39 जनाको मृत्यु भएको छ। यस्तै चट्याङबाट 25, लेक लागेर 21, आगलागी र जनावरको आक्रमणबाट 17, हुरी बतासबाट 13, पहिरोबाट 12, बाढीबाट 10 र भारी वर्षाका कारण 4 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 45 विपदका घटनामा परि 3 जनाको मृत्यु तथा 25 जना घाइते भएका छन्। विपदबाट 12,27,000 रुपियाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। नेपाल टेलिभिजन हाल सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट ब्यान्डविथ खरिद सम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। समितिले हिजो सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमेलसेना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्यान्डविथ खरिद तथा सम्झौतामा कानून विपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ। स्याटेलाइट ब्यान्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका उजुरी, महालेखा परीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर सञ्चार मन्त्रालयले 2083 जेठ 22 गते अध्ययन समिति गठन गरेको थियो। काठमाडौँ महानगरपालिका 4 महाराजगंज स्थित चक्रपथ सडकमा भारतीय नम्बर प्लेटको कार सहित 5 सवारी साधन एक आपसमा ठोकिँदा घाइते भएका 10 जनाको त्रिवी शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये कुन्ती माया लिम्बूको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकास मन्त्री सुनिल लम्साल हिजो कालीकोट पुग्नु भएको छ। सडकको अवस्थाबारे हिजो सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख सहित कर्मचारीसँग संक्षिप्त जानकारी लिए लगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालीकोट पुग्नु भएको प्रतिनिधि सभा सांसद रमेश कुमार सापकोटाले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच उक्त समझदारी पत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिखमा छाड्न आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई साधारण तारिखमा छाड्न हिजो आदेश दिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका 12 याउरालीटार स्थित श्री गणेश माध्यमिक विद्यालयको हिजो अनुगमन गर्नुभएको छ। चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त आवासीय विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा शिक्षण सिकाइको अवस्थाबारे उहाँले जानकारी लिनुभएको हो। र ललितपुरको जावलाखेल स्थित सदर चिडियाखाना हिजोदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको छ। काग, गिद्ध, हाँस लगायत पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना गत असार 5 गतेदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि वातावरणीय नमुनाको परीक्षणमा
एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो। सदर चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पंक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। यो सँगै बिहान 6 बजेको समाचार सकियो। यसपछि कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 2 गते शनिबार, आषाढ शुक्ल पक्ष चतुर्थी तिथि, तदनुसार 18 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज दिल्लाथ्व 4। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर, मिटर ब्यास पीडितको आन्दोलन स्थगित सम्बन्धमा गोर्खापत्र दैनिकबाट लिँदैछौ। विगत 9 दिनदेखि जारी मिटर ब्याज विरुद्धको आन्दोलन स्थगित भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बिहानदेखि शुरू भएको सरकारी वार्ता टोली र पीडित पक्षबीच साँझ 5:30 बजे 9 बजे सहमति भएपछि आन्दोलन स्थगित भएको हो। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको मिटर ब्याज पीडितको पैदल न्याय मार्च 12 निजगढ पुगेपछि वार्ताको पहल भएको थियो। असार 32 गते गृहमन्त्री सुधन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम बिहिबारै काठमाडौँ आएको पीडित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच सघन वार्ता समेत भएको थियो। शुक्रबार फेरि दुवै पक्षबीच झण्डै 8 घण्टा छलफल भएपछि यो सहमति जुटेको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीतर्फ सचिव सापकोटा र पीडित पक्षतर्फ अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथा पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवाफास र बाध्यकारी चेक स्वत अवैध र खारेज हुनेछन्। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयक मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीडितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्ति ग्यारेन्टी गरिनेछ। यस्तै सहमति अनुसार वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेमाथि कडा कार्यवाहीको व्यवस्था गरिनेछ। नयाँ ऐनमा वास्तविक भन्दा बढी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढी ब्याज लिने, धम्क्याउने, शारीरिक मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिनेछ। मिटर ब्याजीको अनुसन्धानका लागि लिखतको फोरेन्सिक ल्याब परीक्षण, सम्पत्तिको स्रोत खोजी र सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ अन्तर्गत छानबिन फौजदारी कार्यविधि बमोजिम हुने लगायतका सहमति भएका छन्। मिटर ब्याज पीडितको आन्दोलन स्थगित शीर्षकमा यो समाचार आजको गोर्खापत्र दैनिकबाट लिएका हौ। जुत्ता उत्पादनमा प्रोत्साहन गरिने शीर्षकको अर्को समाचार पनि गोर्खापत्र दैनिकबाट लिँदैछौ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता चप्पल उद्योग प्रवर्धन, आयात प्रतिस्थापन, रोजगारी सृजना तथा निर्यात प्रवर्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनका पदाधिकारी र सदस्यसँगको छलफलमा यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री शाहको प्रतिबद्धतालाई व्यवसायीले सकारात्मक र महत्त्वपूर्ण रूपमा लिएको बताइएको छ। प्रधानमन्त्री शाहले तीनै तहको सरकारको समन्वयमा जुत्ता निर्माण सम्बन्धी सिपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो। यस्तै उहाँले उद्योगको उत्पादन क्षमता अनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा संघका पदाधिकारी तथा सदस्यले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी फैठारी नियन्त्रण गर्न, कर तथा भ्याटको दायरा बाहिर रहेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउन, गुणस्तरहीन तथा सस्तो जुत्ता चप्पल आयात नियन्त्रण गर्ने तथा आयातित जुत्ता चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ।
308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलको सुझाव, संविधान संशोधन सम्बन्धीको यो प्रसङ्ग आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलले 245 धारामा संशोधन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। संविधानका कुल 308 धारामध्ये करिब 80% धारामा संशोधन गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको हो। सरकारबाट गठित कार्यदलले यति धेरै धारा संशोधनको प्रस्ताव गरेपछि संवैधानिक कानूनविदहरूले भने संविधान नै पुनर्लेखन गर्न खोजिएको हो कि भन्ने टिप्पणी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलले सरकारवाला व्यक्ति तथा विज्ञसँग गरेको छलफलमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार गरिएको जनाएको छ। कार्यदलको प्रतिवेदनमा धारा 274(1) अनुसार नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै धारामा संशोधनको सुझाव आएको उल्लेख छ। कार्यदलले प्रतिवेदन बिहिबार बुझाएको हो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। संघीयताको हुर्मत लिँदै पुराना दल शीर्षकको समाचार नागरिक दैनिकले आज प्रमुख समाचारका रूपमा प्रकाशन गरेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशनबाट प्रदेशसभाको औचित्यमाथि प्रश्न उठाउँदै दस्तावेजीकरण गरेपछि त्यसको नेपाली काङ्ग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा सहितका दलले एक स्वरमा विरोध गरे गर्दैछन्। तर काङ्ग्रेस, एमाले, नेकपा भनी प्रदेशसभाको औचित्यमाथि प्रश्न उठाउने रासोपालाई नै बल पुग्ने गरी प्रदेशमा सरकार फेरबदल र नयाँ समीकरण बनाउन सक्रिय छन्। विगतमा संघमा एकपटक भएका सत्ता समीकरणको असर प्रदेशमा पनि परेको थियो। त्यसले प्रदेश सरकार अस्थिर बन्न पुगेका थिए। तर गत फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट पुराना दलहरू निकै कमजोर बन्न पुगेका छन्। प्रदेश र स्थानीय सरकारबाट आफूहरूको औचित्य प्रमाणित गर्न लाग्नुपर्ने पुराना दलहरूले संघीयताको हुर्मत लिने गरी फेरि प्रदेशमा सत्ता परिवर्तनको खेल तीव्र पारेका छन्। पछिल्लो प्रदेशसभा निर्वाचन 2079 प्रदेशमा बनेका कुनै पनि सरकारले स्थिरता पाउन सकेका छैनन्। प्रदेशमा वर्षै पिच्छे सरकार परिवर्तन हुँदै आएका छन्। सत्ताका लागि पुराना दल जे पनि गर्न तयार छन् भन्ने आरोप लागिरहेका बेला उनीहरू प्रदेश सरकारका बजेट अलपत्र पारेर नयाँ सत्ता समीकरणको कसरतमा जुटेका छन्। संख्या छोडेर, अदालत र पार्टीको विधि विधान छोडेर विद्रोह गर्दै सरकारको नेतृत्व लिने होड सबै प्रदेशमा चल्दै आएको छ। यही होडले निरन्तरता पाउँदा प्रदेशसभा चुनावपछिका 4 वर्षमा कोशीमा सबैभन्दा धेरै 6 पटक सरकार फेरबदल भएको छ। त्यस्तै मधेसमा 5, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा 4 तथा बागमतीमा 3 र कर्णालीमा 2 पटक मुख्यमन्त्री परिवर्तन भएका छन्। संघीयताको हुर्मत लिँदै पुराना दल शीर्षकको यो समाचार आजको नागरिक दैनिकबाट लिएका हौ। जग्गा कारोबारमा कीर्तिमानी असार 32 शीर्षकको समाचार पनि नागरिक दैनिकबाट लिँदैछौँ। गत आर्थिक वर्ष 2082-83 अन्तिम दिन असार 32 गते बिहिबार भएको जग्गा कारोबारले रेकर्ड तोडेको छ। उक्त दिन नेपालको इतिहासमा जग्गा कारोबार सबैभन्दा बढी भएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फतको भूमि व्यवस्थापन विभागका प्राविधिक कर्मचारीले जनाएका छन्। उनीहरूका अनुसार अहिलेसम्म एक दिनमा यति धेरै कारोबार कहिल्यै भएको थिएन। विभागका आइटी प्रमुख बलराम काफलेका अनुसार बिहिबार देशभरिका 130 मालपोत कार्यालय तथा 6 नगरपालिकामा 10,968 जग्गाको कारोबार भएको थियो। अघिल्लो दिन असार 31 गते बुधबार पनि 10,182 जग्गाको कारोबार भएको थियो। जग्गाको कारोबारबाट बिहिबार सबैभन्दा बढी राजस्व उठेको छ। उक्त दिन 1,73,77,25,788 रुपियाँ राजस्व उठेको थियो। त्यसै गरी असार 31 गते जग्गाको कारोबारबाट 1,18,19,65,764 रुपियाँ राजस्व उठेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। सार्वजनिक पुस्तकालय बन्द ढोकाभित्रको ठूलो कथा शीर्षकको समाचार आजको कान्तिपुर दैनिकबाट लिँदैछौँ।
प्राध्यापक तथा लेखक अभि सुवेदी प्राय एउटा कुरा दोहोर्याउनुहुन्छ, नेपालमा पुस्तकालयको कुरा कसैले गर्दैन। यस वर्षको वसन्तमा भने केही समयका लागि पुस्तकालय चर्चामा आयो, तर त्यो चर्चा कुनै नयाँ पुस्तकालय खुलेको वा मानिस फेरि पढ्ने बानीतर्फ फर्किएकाले भएको थिएन। राजधानीकै पुराना सार्वजनिक पुस्तकालय मध्ये एकमा ताला लागेको कारणले थियो। गत 1 वैशाख 13 अप्रिलमा सरकारले काठमाडौँको बिरकुटी मण्डप स्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय बन्द गरायो। उक्त पुस्तकालय समाज कल्याण परिषदको मातहतमा रहेको बिरकुटी मण्डप प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदै आएको थियो। पुस्तकालयले करिब 3 करोड रुपियाँ घर भाडा नतिरेको परिषदले दावी गरेको थियो। यस घटनामा असामान्य रूपमा सार्वजनिक बहस जन्मायो। इतिहासकार तथा अनुसन्धानकर्ता प्रत्युषवन्तले 1 जेठ 15 मेमा एक्समा लेख्नुभयो, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय स्थायी रूपमा बन्द हुने देखिन्छ। सङ्घीय राजधानीमा रहेको सबैभन्दा ठूलो सार्वजनिक पुस्तकालयलाई आर्थिक रूपमा टिकाइराख्ने नयाँ उपाय खोज्न नसक्ने राज्यले नवप्रवर्तन मन्त्रालयले केही परिवर्तन ल्याउँछ भनेर दावी गर्नुको अर्थ रहँदैन। धेरैले यस्तै चिन्ता व्यक्त गरे, सङ्घीय राजधानी सार्वजनिक पुस्तकालय यसरी हराउन कसरी सक्छ भन्ने प्रश्न उठ्यो। तर सुवेदीले पुस्तकालयको कुरा कसैले गर्दैन भन्नुको अर्थ एउटा पुस्तकालय मात्र थिएन। उहाँ नेपालमा पुस्तकालय संस्कृति नै विकास हुन नसकेको अवस्थातर्फ सङ्केत गराइरहनु भएको थियो, जहाँ मानिस पुस्तकालयका सदस्य बन्छन्, पुस्तक सापाटी लिन्छन्, पढ्ने कोठामा घन्टौँ बिताउँछन् र विचार आदान प्रदान गर्छन्। उहाँका अनुसार पुस्तकालय पुस्तक राख्ने ठाउँ मात्र होइन, यसले ज्ञान, सार्वजनिक स्थान र विचारको आदान प्रदानलाई समाजले कति महत्त्व दिन्छ भन्ने पनि देखाउँछ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी समाचारहरू। भट्टको कम्पनीबाट जयवीरको कम्पनीमा 2.5 करोड भुक्तानी शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनी मार्फत पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाका छोरा जयवीर देउबाको कम्पनीमा 2.60 करोड रुपियाँ भुक्तानी भएको अनुसन्धानबाट खुलेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा भट्टको हिमालय एसेस म्यानेजमेन्ट प्रालीबाट देउबाको स्कलर इन्टरनेसनल प्राली र डिजी हम प्रालीमा भुक्तानी भएको देखिएको हो। विशेष अदालतमा व्यवसायी भट्टसहित 6 व्यक्ति र 10 कम्पनी गरी 16 जनालाई प्रतिवादी बनाएर विभागले बिहिबार दायर गरेको मुद्दाको अभियोग पत्रमा यसबारे अनुसन्धान भइरहेको उल्लेख छ। विभागका निर्देशक उत्तम कुमार घिमिरेले कतिपय विषयमा अनुसन्धान जारी रहेको भन्दै विस्तृतमा बताउन नसकिने बताउनुभयो। यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौ। पूर्व अर्थमन्त्री पौडेललाई छोड्न अदालतले 5 आधार लिएको सम्बन्धीको समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। सम्पत्ति शुद्धिकरणको मुद्दामा विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारिखमा राखेर मुद्दाको पूर्वपक्ष गर्ने आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण विभागले 20.90 करोड रुपियाँ बिगो दावी गरेको भए पनि अदालतले उहाँलाई थुनामा राख्न वा धरौटी माग गर्न आवश्यक ठानेन। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट लगायतलाई गैर कानूनी रूपमा आर्जित सम्पत्ति लुकाउन र छल्न सहयोग गरेको मतियार बनेको आरोप लगाउँदै पौडेलसहित 16 जना विरुद्ध मुद्दा दायर गरेको थियो। पौडेलको हकमा विभागले 20.90 करोड रुपियाँ बिगो दावी गरेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्टबाट लिएका हौ। गाउँ गरिब र सहर धनीको भाष्य शीर्षकमा तिलक ढकालको लेख आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। गाउँमा नेपालीपन अझै जीवित छ। घरमा पाहुना पुग्दा बस्नुहोस्, पानी चिया पिउनुहोस् भन्ने संस्कार अझै बाँकी छ। आगन्तुकलाई राडी ओछ्याएर बस्न दिने, पानीको गिलास अघि सार्ने, आफ्नै मान्छे झै व्यवहार गर्ने परम्परा अझै हराएको छैन। सहरमा बिस्तारै हराउँदै गएको यही आत्मीयता गाउँको सबैभन्दा ठुलो सम्पत्ति हो। यो प्रसङ्ग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। पुनस्थापनाको पर्खाइमा मुक्त कमैया शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। सरकारले 2057 असार 2 गते कमैया प्रथा अन्त्य गरेको थियो। 26 वर्ष पूरा हुन लाग्दा पनि दाङ बर्दिया लगायत पश्चिम नेपालका हजारौं मुक्त कमैया परिवार पुनस्थापना हुन सकेको छैन। मुक्त कमैया जग्गाधनी लालपूर्जा परिचय पत्र र सम्मानजनक जीविकोपार्जनको अधिकारबाट अझै वञ्चित छन्। मुक्त कमैयाले राज्यले गरेको पुनस्थापनाको प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन्। दाङको घोराइन उपमहानगरपालिका 16 स्थित कमैया बस्तीका 67 वर्षीय बाबुराम चौधरी 25 वर्षसम्म कमैयाका रूपमा काम गर्नुभयो। मुक्तिको घोषणा भएपछि नयाँ जीवनको आशा पलाए पनि 26 वर्ष बितिसक्दा पनि न परिचय पत्र पाउनु भएको छ, न बसोबास गरिरहेको जग्गाको लालपूर्जा। उहाँले भन्नुभयो, हिजोको कमैयाबाट न मुक्त भयौँ। वास्तवमा भन्ने हो भने हाम्रो जीवनशैली खासै फेरिएको छैन। उहिलेको जस्तो दुःख त छैन, तर खासै सुख पनि देखिएको छैन। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। तेस्रोका लागि भिड्दै फ्रान्स र इङ्ल्यान्ड शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। फ्रान्स र इङ्ल्यान्ड शनिबार विश्वकप 2026 को तेस्रो स्थानका लागि हुने खेलमा भिड्दैछन्। यो दुवै टिमका लागि प्रतियोगिताबाट उदास हुँदै बिदा लिने अवसर हुनेछ। फ्रान्सेली र इङ्ग्लिस टिम भारी मन लिएर फ्लोरिडा पुगेका छन्। उनीहरूको मनमा एकै खाले पीडा रहनेछ, सेमी फाइनलमा बेहोरेको हार। एक प्रकारले दुवै टिम घाइते जस्तै छन्। प्रतियोगिता सेमी फाइनल चरण प्रवेश गर्दा कुनै एक टिम सबैभन्दा राम्रो थियो भने त्यो फ्रान्स नै थियो। तर यही टिम स्पेनले खडा गरेको बलियो रणनीति सामु धराशायी हुँदै 2-0 नवजासँग पराजित रह्यो। इङ्ग्ल्यान्डले भने विश्वकपमा एक अर्को बिर्सन लायक परिच्छेद लेख्ने क्रममा अर्जेन्टिनाको हातबाट 2-1 हार बिहोर्यो, त्यो पनि सुरुवाती अग्रता लिएर। अब भने फ्रान्स र इङ्ल्यान्ड दुवैले आफ्ना खेलाडीमा बाँकी रहेको शक्ति सञ्चय गरेर आफूलाई मानसिक र शारीरिक रूपमा बलियो बनाउनुपर्नेछ। त्यस्तो खेलको लागि तयार हुनुपर्नेछ जुन खेल विश्व फुटबलमै सबैभन्दा मन नपराइएको प्रतिस्पर्धाको रूपमा लिइन्छ। तेस्रो स्थानका लागि भेट्दै फ्रान्स र इङ्ल्यान्ड, यो समाचार आजको कान्तिपुर दैनिकबाट लिएका हौँ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, कार्यक्रम अन्तर सम्वादबाट म बाबुराम तिमिल सिन्हा। नेपाली ग्रामीण अर्थतन्त्र र विपन्न समुदायलाई दशकौँदेखि पिरोल्दै आएको अनुचित लेनदेन मिटर ब्याज विरुद्धको लामो सङ्घर्षले यति बेला एउटा नयाँ मोड लिएको छ। विगत 9 दिनदेखि सडकमा जारी मिटर ब्याज विरुद्धको आन्दोलन सरकार र पीडित पक्ष बीच 9 बुधे सहमति भएसँगै तत्कालका लागि स्थगित भएको छ। गएको असार 25 गते धनुषाको जनकपुरबाट सुरु भएको पैदल न्याय मार्च 12 को निजगढ पुगेपछि असार 32 मा गृहमन्त्री सुदन गुरुङको पहलमा वार्ता टोली गठन भएको थियो। सोही प्रक्रियाको निरन्तरता स्वरूप प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा सरकारी टोली र पीडित प्रतिनिधिबीच काठमाडौँमा भएको सघन छलफलपछि 9 बुधे सहमति जुटेको हो। सहमति अनुसार सरकारले अब मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्दै यसको नियन्त्रणका लागि 3 महिनाभित्र ऐनको मस्यौदा तयार पार्नेछ। मन्त्री परिषदबाट प्रस्ताव स्वीकृत भएपछि गरिब जनतालाई उठीवास लगाउने फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास तथा बाध्यकारी चेक जस्ता लिखितहरू स्वत अवैध खारेज हुने पनि भनिएको छ। विगतमा विभिन्न आयोगहरू पनि गठन नभएका होइनन्, तर कानुनी छिद्र र फितलो कार्यान्वयनका कारण मिटर ब्याजको चक्रव्यूह तोडिन सकेको थिएन। हालैको 9 बुधे सहमतिले दशकौँदेखि थिचिएका मिटर ब्याज पीडितहरूलाई वास्तविक न्याय दिलाउने आशा जागेको छ। आजको अन्तरसंवादमा हामी अनुचित लेनदेन अर्थात् मिटर ब्याज समस्या र यसको समाधानबारे केन्द्रित भएर विशेष अदालतका पूर्व अध्यक्ष समेत रहनुभएका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीसँग कुराकानी गर्दैछौँ। उहाँले यसअघि अनुचित लेनदेन सम्बन्धमा उहाँको संयोजकत्वमा अध्ययन समेत गरिएको थियो, प्रतिवेदन समेत बुझाइएको थियो। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर सम्वादमा। खास गरी तराईका जिल्लाहरूमा मिटर ब्याज अनुचित लेनदेन सम्बन्धी समस्या निकै पुरानो पनि रहेको छ। एक हिसाबले ग्रामीण अर्थतन्त्रलाई यो समस्याले गिजोलिरहेको छ। यहाँले पनि विगतमा यस सम्बन्धमा अध्ययन गर्नुभएको थियो, सुझाव पनि दिएको थियो। हाल आएर अहिले 9 बुधे सहमति पनि भएको छ, यसलाई कसरी हेर्न सकिन्छ? 9 बुधे सहमतिलाई यहाँले कसरी हेर्नु भएको छ? विगतमा यहाँहरूले दिएको सुझाव अनुसारका सहमति भएको छ कि छैन, के छ
4: त्यो त के भने, हामीले दिएको सुझावलाई त कुनै कार्यान्वयन नै गरिन पहिले, होइन? त्यो सुझावलाई थन्काएर राखियो, अब त्यसपछि यो समस्या त युगाति नै रह्यो। हामीले चाहिँ नि काम गर्दाखेरि चाहिँ नि तपाईँको के भने, हामी कहाँ जम्मा त्यति बेला 28,000 निवेदन परेका थिए पीडितहरूको, त्यसमध्ये चाहिँ नि 5,200 चाहिँ हामीले चाहिँ ती आपसमा ती निवेदकहरूलाई टाउसँगै आम्ने सामने राखेर अनि छलफल गराएर मिलापत्र गरायौँ। त्यति बेला मिलापत्र गर्नुखेरि चाहिँ नि टावरको चाहिँ नि तपाईँको दाबी चाहिँ नि 7 अरब चान्सुन थियो र अनि 1,72 करोडमा चाहिँ मिलापत्र भयो, लगभग 5 अरब चाहिँ छाडियो। हामीले त्यसरी गराएका हौँ कि त्यसपछि त्यो सुस्त भयो, पछि दुईवटा आयोग पनि गठन भयो, तर आयोग गठन भएन, केही काम भएन। अहिले आएर यो अहिले आएर चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बालेन्द्र प्रधानमन्त्रीज्यूको सरकारसम्म चाहिँ फेरि माग आयो, तर वास्तवमा यो अब अहिलेको सरकारले यो समस्या ल्याएको पनि होइन, पहिलेको सरकारहरूले केही नगरेको कारणले नै यस्तो समस्या भएको हो। र अब अहिले आएर सरकार चाहिँ सक्रिय भएर गृहमन्त्री नै अगाडि लाग्नु भएर जुन 9 बुधे सहमति भएको छ, त्यो सहमतिले चाहिँ अब नयाँ दिशा देला भन्ने लाग्छ। तथापि पनि केही कुराहरू चाहिँ प्रश्न चाहिँ उठ्न सक्छन् के
3: विगतमा पनि अब यस किसिमका आन्दोलनहरू भएका थिए, सहमतिहरू पनि भएका थिए, यहाँले भने जस्तै अब पटक पटक आयोगहरू पनि गठन भएको थियो। अब यसपटकको जुन सहमति छ यो विगतको भन्दा फरक तरिकाले अगाडि बढ्ने र जाने अवस्था यहाँले कतिको, अहिले त अब अनुमानकै कुरा रह्यो, कतिको पाउनु भएको छ?
4: सहमति भनेको चाहिँ सरकारको जुन सक्रियता छ त्यो सक्रियतालाई चाहिँ नि धेरै नै सकारात्मक मान्नुपर्छ, त्यो चाहिँ धेरै राम्रो कुरा हो। तर अब के भने मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने भनेर जुन अहिलेको संसदमा भनेको छ त्यो कुरो चाहिँ नि त्यति बेला नै हामी हाम्रो आय गठन भइसकेपछि चाहिँ नि त्यति बेला चाहिँ नि औदारी संहितामा चाहिँ संशोधन भयो, 249 क थपियो, थपिएर चाहिँ नि त्यति बेला नै त्यो अनुचित लेनदेन भएका कुराहरूलाई चाहिँ तपाईँको 9 कुराहरूलाई चाहिँ त्यो अपराध मान्यो, बुझ्नुभएन? ब्याजको स्याज लिने, लेनदेन गर्दा चाहिँ बढी लिखत गर्ने, लिएको भन्दा बढी लिखत गर्ने, वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार पार्ने, नगएको नगरेको रकम लिने, जग्गा पनि पास गर्ने आदि आदि आदि कुरालाई चाहिँ त्यति बेला नै अपराध मान्ने कानुन बनिसकेको हो। अब अहिले आएर चाहिँ नि आर्थिक अपराध मान्यो र अब 3 महिनाभित्र चाहिँ फेरि नयाँ कानुन बनाउने भनेर भनेको छ र अनि जति लेनदेनका कागजहरू छन् सबैलाई चाहिँ अवैध घोषित गर्ने भनेर अहिले जुन अहिले पनि भनेको छ र पहिले पनि त्यो माग आइरहेको थियो। यो हाम्रो कानुनी व्यवस्थामा चाहिँ के हुन्छ भने कानुनको शासन भएको मुलुकमा चाहिँ नि अब अहिले पनि तपाईँको पहिलेको मुलुकी ऐन पछि आएर चाहिँ नि नेपाली संहिता र अपराध संहिता आयो, नेपाली संहिताले पनि लेनदेन गर्न पाउने के अरे तौँसु गरेर ऋण दिन पाउने व्यवस्था कानुनी व्यवस्था गरेको छ। पछि आएर हामीहरू आयोग भइसकेपछि चाहिँ फेरि त्यहाँ केही संशोधन भएर चाहिँ नि त्यो लेनदेनको कागज चाहिँ दर्ता गराउनु पर्ने, स्थानीय निकायमा दर्ता गराउनु पर्ने व्यवस्था भयो। अब ती दर्ता गरेको कागजलाई चाहिँ स्वतै अवैध घोषित गर्न चाहिँ नि कानुनले मिल्दैन। अब त्यो के भने जति लेनदेन भयो सबै नै अवैध हो त्यो भनेर चाहिँ नि पीडित पक्षको अहिले आन्दोलनकारीहरूको माग चाहिँ नि त्यो हो र त्यसरी चाहिँ नि स्वतः त्यो अवैध घोषित गर्न चाहिँ कानुनले मिल्दैन। त्यसलाई चाहिँ अनुसन्धान तहकीकात गरेर अब त्यो भनौँ न 1 लाख लिएर चाहिँ 3 लाखको 5 लाखको कागज गराएको छ भने अब त्यहाँ पैसा पनि ऋण दिने, त्यसपछि चाहिँ जग्गा पनि पारित गरेर लिने, अनि चाहिँ नि अब ऋणीबाट चाहिँ चेक लिएर चाहिँ चेकमा खाली चेक लिएर चेकमा सही गराएर चाहिँ चेकमा अनुसार मुद्दा पनि दिने, त्यस्तै यस्ता कामहरू गरेको छ र अनि ब्याज लिएको छ, ब्याज असुल गरिरहेको छ, ब्याज असुल गरेर चाहिँ भरपाई दिएको छैन र कतिपय को त पनि सामुभन्दा ब्याज बढी असुल गरिसकेको छ, यस्ता यस्ता कुराहरूको छानबिन गरेर प्रमाणले देखिएको अवस्थामा चाहिँ नि अवैध घोषित गर्न सकिन्छ, अपराध ठहरिन सक्छ। तर अब किन स्वतः त्यो तमसुक चाहिँ नि अवैध र कृत्य घोषणा गर्नुपर्छ भन्ने अहिले जुन माग छ र जुन सहमति भइरहेको छ त्यो चाहिँ अनुसन्धान तहकीकात र छानबिन बिना चाहिँ हुन सक्दैन। र पहिले पनि हामीले पनि के भने अनुसन्धान तहकीकात गर्नुपर्छ, दुवै पक्षलाई सँगै राखेर चाहिँ छलफल गराउनुपर्छ भनेर हामी छलफल गराएका हौँ। अहिले पनि दुवै पक्षलाई छलफल राखेर आमने सामने राखेर जिल्ला प्रशासन कार्यालयमा चाहिँ सहायक सिडियो र अनि पीडित पक्षका जुन छन् उनीहरूको पनि 3 प्रतिनिधि राखेर छलफल गराउने आदि भनेको छ। त्यो कुरो त्यति पनि हामीले त्यति बेलै सुझाव दिएको कुरा हो। हामीले त अझ के भने हामीले आफैले पनि छलफल गरायौँ, गराइसकेपछि हामीले के भने त्यति बेला पनि हामीले फौजदारी संहितामै संशोधन गरेर चाहिँ जिल्ला प्रशासन कार्यालयलाई 2 वर्षको लागि चाहिँ मेल मिलाप गर्ने अधिकार दिनुपर्छ र 2 वर्षमा सकेन भने फेरि म्याद थप्नुपर्छ भनेर सुझाव दिएको हो। तर त्यो सुझावकै फेरि फेरिमा अहिले पनि यो सेरोफेरोमै अहिले पनि सम्झौता भएको छ र सम्झौता भएर अवस्था सम्झौतालाई चाहिँ कार्यान्वयनमा जाँदाखेरि चाहिँ केही समस्याहरू आउँछन् र कार्यान्वयनमा गयो र के भने सरकारी निकायहरूले चाहिँ निष्पक्ष रूपमा बोलाइजा बिना कार्यान्वयन गऱ्यो भनेदेखि धेरै राम्रो हुन्छ। अब के छ भने एउटा कुरो चाहिँ मधेसका 8 जिल्ला र पश्चिम नवलप्रासी त्यहाँ पनि मधेस समुदाय नै बसेको ठाउँमा चाहिँ ती 9 जिल्लामै अधिकांश मित्र ब्याजीको निवेदन परेको छ, अहिले पनि त्यहाँ देखिन्छ। तर अब हामीले पनि मिलापत्र गराउँदाखेरि के देखिन्छ भने प्रदेशतिर चाहिँ नि घुस नखाइकन घुस नलिइकन चाहिँ कामै गरिँदैन होइन, र त्यहाँको स्थानीय जनतामा पनि के भने घुस दिएपछि मात्रै मेरो काम हुन्छ भन्ने भावना छ। हामीले मिलापत्र गराउँदाखेरि त्यति बेला जुन पीडितका प्रतिनिधिहरू थिए प्रतिनिधिहरूले नै पीडितसँग र साहुसँग चाहिँ दुवैतिरबाट पैसा खाएको पनि हामीले प्रमाण फेला पार्यौँ र फेला पारेपछि हामीले त्यो प्रतिनिधिलाई चाहिँ त्यो मिलापत्रको जुन कार्यदलमा बस्न दिएका थियो त्यो बस्न दिएका छ तिनीहरूलाई चाहिँ निकाल्यो पनि हामीले। र यसरी भने नि समस्या चाहिँ नि ठुलो छ, समस्यालाई चाहिँ सरकारले जुन रूपले लिएको छ त्यो रूपमा चाहिँ अब कार्यान्वयन गर्दै गयो भने केही सफल होला र चाहिँ काम गर्न चाहिँ गाह्रो छ नेपालको हाम्रो परिस्थिति वातावरणले चाहिँ सहज होला जस्तो मलाई लाग्दैन कि।
3: यहाँले उठाउनु भएको केही सवाल निकै महत्त्वपूर्ण पनि देखिन्छ, जस्तो अब फर्जी तमसुक, दृष्टिबन्धक, चिनुवा पास, बाध्यकारी चेकहरू, स्वत अवैध र खारेज हुने कुरालाई अहिले अब सम्झौतामा, नौबुद्धि सम्झौताभित्र पारिएका विषयहरू चर्चामा रहेका छन्। तर व्यवहारमा यहाँले भने जस्तै लिखतहरू खारेज गर्न कानुनी जटिलता पनि छन्। अब खास गरी वडामा नै उपस्थित भएर दुवै पक्षले प्रमाणित गराएका त्यस्ता छापहरू लगाइएका कागजातलाई अहिले त अब कानुन परिधिभित्रै राखेर अदालती सुनवाई र न्यायिक निरूपण हुने सवालहरू पनि रहेका छन्। अब घरायसी लिखतहरू जो अड्डा अदालतमा पनि पुगेका छैनन् र वडामा पनि दर्ता भएका छैनन्, त्यस्ता लिखतहरूको सवालमा त मिलापत्रदेखि लिएर खारेज गर्ने तहसम्म पनि पुग्न सकिएला। तर जसरी चेकबाट कारोबार भएको छ ग्यारेन्टी राखेर, त्यसै गरी वडामा दर्ता भएका लिखतहरू छन्, तिनको सवालमा त एउटा आयोग नै बनाउनु पर्ने अथवा यहाँले अघि जुन कुरा भन्नुभयो एक किसिमको चाहिँ अध्ययन नै गर्नुपर्ने अवस्था पनि रहेको छ। जसरी अहिले अब सहमति भएको छ यसबाट नै सबै किसिमको समस्या हल हुने अवस्था त यो व्यावहारिक जटिलताका कारणले देखिँदैन नि, के हो यसमा?
4: होइन, त्यो मैले यहाँलाई निवेदन गरेँ नि, जुन प्रमुख लिखतहरू छन् स्वत खारेज हुँदैन कि, त्यसलाई अनुसन्धान तजगाज गरेर साहुले चाहिँ नि कानुन विपरीत काम गरेको छ भने त्यो बेलामा चाहिँ नि अनि साहुमाथि मुद्दा लाग्छ। हाम्रै पालामा पनि 25 त्यो मिलापत्र गर्दाखेरि चाहिँ नि अनुचित लेनदेन भएको देखेका चाहिँ साहु 25 साहुलाई चाहिँ मुद्दा पनि दर्ता भएर मुद्दा कार्यवाही पनि भएको थियो कि। र अनि कतिपय जस्तो मैले भने नि पहिले अदालतबाट फैसला भएर अन्तिम भइसकेका पनि छन् लेनदेन कुराहरू, त्यस्तो अन्तिम भइसकेका फैसलाहरूबाट पनि जुन जग्गा पनि लिने, सामभन्दा ब्याज बढी लिने, 1:3 बढी चाहिँ नि लिखत गराउने आदि आदि कुरामा चाहिँ मिलापत्र गराएर हाम्रो पालामा पनि अदालतबाट फैसला भइसकेका जग्गाहरू पनि 218 फिर्ता भयो नि त। हो, त्यो गर्नलाई एउटा बाटो चाहिँ मिलापत्रको हो, अर्को चाहिँ नि निष्पक्ष रूपमा चाहिँ अनुसन्धान तगिगात भएर चाहिँ भयो भनेदेखि चाहिँ साहुले चाहिँ नि कानुन विपरीत चाहिँ नि काम कारवाही गरेको प्रमाणले फेला पऱ्यो भने साहुमाथि नै मुद्दा लाग्छ। र अनि साहुहरूको चाहिँ सम्पत्ति कुन छानबिन गर्ने भनेको छ, सम्पत्ति छानबिन पनि हुनसक्छ, नहुने कुरा छैन। हाम्रै पालाका पनि हामीले पनि सम्पत्ति छानबिन गर्न लगाएका थियौँ, तर यो गर्नको लागि नि निष्पक्ष रूपमा गर्न सक्ने एउटा वातावरण एउटा हुनुपर्छ र कसैको दबाब प्रलोभन मलाई जमन नलाग्ने चाहिँ प्रशासन हुनुपर्छ। नत्र त के भने खास गरेर यो समस्या भनेकै तराईको जिल्लाहरूमा हो, 9 जिल्लामा हो, र अनि जहाँ तराईको चाहिँ स्थानीय निकायहरूले के पनि हेरेको छैन। यो हेर्नुपर्ने कुरो त के भने स्थानीय गाउँपालिका नगरपालिकाले र प्रदेशले हेर्नुपर्ने हो नि त, किनभने प्रदेशले स्थानीय नगरपालिकाहरूलाई यो विषयमा वास्तै छैन, किनभनेदेखि जो साहु महाजन छन् तिनीहरू नै त्यो राजनीतिक पार्टीका चाहिँ उनीहरूको चाहिँ चन्दादाता उनीहरू नै हुन्, उनीहरूलाई भरण पोषण गर्ने उनीहरू नै हुन्। चुनाव आयो कि साहु महाजनले चाहिन्छ, चुनावमा त के पनि गरिब चाहिँदैन, गरिबको भोट त के भने जसरी दिन सकिन्छ भन्ने छ। त्यसो कारणले गर्दाखेरि नि त्यो प्रलोभन दबाबबाट चाहिँ मुक्त भएर काम गर्न सक्ने वातावरण र भयो सरकारले त्यो गर्न सक्यो भनेदेखि हुनसक्छ। र मुख्य के भने एउटा कुरो मिलापत्र, अर्को कुरो चाहिँ अपराधको अनुसन्धान, त्यो दुइटै भयो भनेदेखि हुन्छ। सो त त्यो कमसो खारेज भन्ने कुरो चाहिँ नि कानुनले दिँदैन, संविधानले दिँदैन, त्यो कुरो दिन सक्ने कुरालाई चाहिँ सरकारले चाहिँ स्वत खारेज गरेर कुनै आयोग गठन गरेर कानुनले घोषणा गर्नलाई चाहिँ के भने घोषणा गर्ने कसरी कानुनले घोषणा गर्ने भनेर के भने त्यो साहुले अपराध गरेर विभिन्न यो कारणले अपराध गरेर चौसु सृजना गरेर चौसु खडा गर्यो भन्ने हो भने मात्रै त्यो अपराध घोषित गर्न सकिन्छ नि त, त्यो चौसु फर्जी भन्न सकिन्छ नि त, होइन भनेदेखि सकिन्न। त कानुनभन्दा बाहिर गएर चाहिँ नि एउटा ऐन बनाएर त्यो घोषणा हुन सक्दैन। त्यस कारणले यही कुराहरूमा चाहिँ नि अलिकति सिरियसली हेर्नुपर्छ, सरकारले सिरियस लाग्नुपर्छ र सरकारी अनुसन्धान गर्ने निकायहरूलाई चाहिँ नि तुष्ट पार्न सक्यो भनेदेखि हुनसक्छ, नत्र चाहिँ हुन सक्दैन भन्ने मलाई लाग्छ कि।
3: हामी कुराकानीकै क्रममा रहेका छौँ। आजको अन्तर सम्वादमा हामीले मिटर ब्याज सम्बन्धी समस्या र समाधानबारे केन्द्रित भएर पूर्व न्यायाधीश गौरी बहादुर कार्कीसँग कुराकानी गरिरहेका छौँ। गौरी बहादुर कार्कीले यसअघि मिटर ब्याज अनुचित लेनदेन सम्बन्धी आयोगको नेतृत्व गर्दै सुझावहरू समेत दिनुभएको थियो। हामीले सोही विषयलाई समेत कुराकानीका क्रममा उठान गरिरहेका छौँ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। अहिले मुलुकी देवानी संहितामा नै प्रष्ट लेनदेनको व्यवस्था पनि गरिएको छ। अब साथै अब केही ठगी मुद्दाहरूमा पनि मिलापत्र गर्न सकिने व्यवस्था छ। लेनदेनसँग सम्बन्धित बैङ्किङ कसुरमा पनि मिलापत्र गर्न सकिने व्यवस्था छ। त्यसै गरी सङ्गठित ठगी बाहेकका अरू ठगी सङ्गठित अपराध नभएका र ठगी भएका मुद्दामा पनि मिलापत्र गर्न सकिने हाम्रो फौजदारी कानुनमा पनि त्यस किसिमको व्यवस्था गरिएको छ। अब सरकारले अहिले अब साधारण ऐन हुँदा हुँदै अब विशेष ऐन बनाएर ऐनको मस्यौदा बनाएर आर्थिक अपराधको घोषणा गर्ने कुरा गरिरहँदाखेरि यो कतिको व्यावहारिक देखिन्छ? यहाँले भने जस्तै हाम्रो कानुनमा सामान्य संशोधन गरेर केही वाक्यांश थप्यो भने मिलापत्र सहित अथवा त्यसलाई अपराधीकरण गर्ने हो अथवा मिलापत्रमा जाने अवसर पनि दिने हो भने पनि त्यहीबाट पनि सहज बाटो जस्तो त देखिन्छ। तर कसरी अगाडि बढ्दा उचित हुने भन्ने एउटा यकिन अथवा एउटा प्रभावकारी र प्रष्ट अवधारणा यो सवालमा विकास नभइसकेको सवालमा यहाँ त न्यायिक क्षेत्रमा लामो समय र यो अनुचित लेनदेनको विषयमा पनि पटक पटक अध्ययन गरेको एउटा व्यक्ति भएका हिसाबले के गर्दा उपयुक्त हुन्छ सरकारलाई समेत सुझाव हुने गरी?
4: त्यसो हो, अहिले सरकारले चाहिँ के भने अब यो स्वत चाहिँ के अरे पौसुलाई चाहिँ अवैध घोषणा गर्ने भन्ने कुरा जुन गरिरहेको छ त्यो कुरा होइन कि सरकारले चाहिँ जुन आयोग गठन गर्ने नयाँ ऐन बनाउने कानुन बनाउने भनेको छ। कानुन बनाएर त मृत्यु ब्याज सम्बन्धी जुन कारोबारलाई चाहिँ कानुन बनाएर अनि अर्को न्यायाधिकरण गठन गरेर त्यो मुद्दा हेर्ने भन्ने भनेको छ, त्यो त ठिक छ। तर के भने न्यायाधिकरण गठन गरे पनि त्यो न्यायाधिकरणले पनि कानुनी प्रक्रिया पुरा गराएर छानबिन गर्नुपर्ने हुन्छ कि त्यो छानबिन त्यो ठिक छ। त्यो न्यायाधिकरण गऱ्यो भने के हुन्छ भनेदेखि त्यो काम त्यो मुद्दा मुद्दा मामिला चाहिँ छिटो फर्चर हुन्छ। तामाने अदालतमा जाँदाखेरि चाहिँ धेरै समय लाग्छ। अब अहिले त देखिरहेका छ कतिपय अदालतमा चाहिँ 5 वर्ष 10 वर्षदेखिको मुद्दा थन्किरहेका छन् भनिन्छ। न्यायाधिकरण भयो भने छिटो हुन्छ, त्यो राम्रो कुरा हो। तर त्यो गर्दाखेरि पनि मुख्य कुरो के भने प्रमाणको मूल्याङ्कन गर्नुपर्ने हुन्छ, प्रहरीले अनुसन्धान गर्नुपर्ने हुन्छ र प्रहरीलाई चाहिँ एकदम स्वतः स्फूर्त रूपमा चाहिँ अनुसन्धान तरिका गर्न सक्ने कसैको दबाबमा नलाग्ने गरेर चाहिँ गऱ्यो भने छिटो काम सम्पन्न हुनसक्छ, मुद्दा मामिला छिटो मिल्छ, त्यो गर्न सकिन्छ। र मुख्य कुरो के भने स्वतः त्यो अवैध पौसुको अवैध घोषणा गर्ने भन्ने जुन कुराहरू छ यो आन्दोलनकारीहरूको पनि मुख्य माग थियो। हाम्रो पालामा पनि अहिलेका आन्दोलनकारीहरू चाहिँ हामीले मिलापत्र गर्दाखेरि पनि नआएर चाहिँ उनी रत्न पार्कमा बसेर चाहिँ आन्दोलनमै लागिरहेका थिए केही व्यक्तिहरू। अब केही व्यक्तिहरूको चाहिँ राजनीतिक हिसाबमा पनि एउटा गलत रूपमा चाहिँ नेतृत्व गरेर यो मृत्युबाजीको नाममा चाहिँ खेलखाल पनि गरे हुन् त्यो नगरे होइन। त अहिले सरकारले गरेको काममा चाहिँ नि नयाँ चाहिँ न्यायाधिकरण गठन गर्ने नयाँ ऐन आउने भन्ने कुरामा चाहिँ नि सरकारले चाहिँ नि मुख्य कुरो के भने मैले अघि यहाँलाई निवेदन गरेँ अनुसन्धान तर्किका गर्नुपर्छ अपराधमा र दुई पक्ष राखेर चाहिँ नि मिलापत्र गर्ने। मिलापत्र गर्दाखेरि चाहिँ स्थानीय निकायलाई चाहिँ सक्रिय बनाउने र प्रदेशलाई सक्रिय बनाउने त्यो भयो भने के हुन्छ भनेदेखि लेनदेनको काम चाहिँ नि स्थानीय रूपमा चाहिँ नि त्यहाँ स्थानीय व्यक्तिहरूले चाहिँ नि लेनदेन गर्दाखेरिको कुरा जग्गा पास गरेको कुरा सब थाहा हुन्छ, साथीहरू पनि त्यहाँ हुन्छन्, उनीहरूले आएर सही कुरा भनिदियो भनेदेखि सही कुरा देखिन्छ र जसरी हामीले मिलापत्र गराएका थियौँ त्यही रूपमा मिलापत्र रूपमा गर्दै जाने र मिलापत्र गर्न नमानेको र कानुनले प्रमाणले चाहिँ अपराध गराए देखिन्छ भने मुद्दा लगाउने त्यो गर्नु त्यो गर्यो भने छिटो हुन्छ। र अब जुन अब कानुन बनाउने भनेको कुरा छ, न्यायाधिकरण बनाउने भनेको कुरा छ, त्यो कुरो चाहिँ नि सरकारले चाहिँ नि सिरियसली चाहिँ नि लिएर चाहिँ निष्पक्ष रूपमा चाहिँ गर्ने र त्यहाँ चाहिँ सक्षम र योग्य क्षमतावान व्यक्तिहरूलाई राख्ने, निष्पक्ष व्यक्तिहरूलाई राख्ने र उनीहरूलाई चाहिँ निर्भय व्यक्तिहरूलाई राखेर काम गरायो भनेदेखि चाहिँ नि अगाडि बढ्न सकिन्छ। र अहिले सरकारले जुन एउटा कदम चालेको छ त्यो कदमलाई चाहिँ सफल होला भन्ने मलाई लाग्छ।

0: फेरि चाहिँ नि त्यो सावधानी हामीले के भने मुख्य कुरो के छ भनेदेखि मधेस तराईका जिल्लाहरूमा चाहिँ किसानहरू चाहिँ गरिब छन्, हो गरिब किसानको लागि चाहिँ विभिन्न कामको लागि चाहिँ ऋण आवश्यक पर्छ, हो ऋण के भनेदेखि खेतीपाती गर्नेदेखि लिएर घर व्यवहार गर्ने, छोरछोरी पढाउने, वैदेशिक रोजगारमा जाने र अनि व्यापारी गर्ने, मधेसमा तिलकको प्रथा छ, तिलक दिनलाई पनि पैसा चाहिन्छ, विभिन्न काममा ऋण चाहिन्छ, त्यो ऋण लिनको लागि चाहिँ सरकारी निकायहरू र वित्तीय संस्थाहरू चाहिँ गरिब प्रति चाहिँ मैत्री छैनन्, गरिबलाई चाहिँ ऋण दिन्छ कोही चाहँदैनन् र ऋण लिने प्रक्रिया धेरै झन्झट छ, त्यो भएर हामीले त्यो ऋण दिने प्रक्रिया चाहिँ सजिलो पार्नु पर्यो र गरिबले स्वतः ऋण पाउने व्यवस्था गर्नु पर्यो भनेर सुझाव दिएको हौँ। त्यो सुझावलाई हेरिएन र वैदेशिक रोजगारमा जानेहरूको लागि पनि पासपोर्ट लिइसकेपछि चाहिँ नि अब फ्री भिसा फ्री टिकट बनिरहेको छ, त्यो नाम मात्रको छ र अनि म्यान पावर कम्पनीले भिसा आइसके चाहिँ ठुलो रकम लिन्छ, त्यो रकम लिँदाखेरि चाहिँ कति उसले तिर्नुपर्ने र सरकारले तोकिदिनु पर्यो, तोकिदिएको रकम चाहिँ स्थानीय रूपबाटै स्थानीय बैङ्कबाटै स्वतः भिसा आइसकेपछि पासपोर्टको आधारमा ऋण दिने भुक्तानी दिने, त्यो दिइसकेपछि उसले विदेशमा काम गरिसकेपछि विदेशबाटै चाहिँ महिना महिना फिर्ता गर्ने व्यवस्था गर्नुपर्छ भनेर धेरै हामी सुझाव दिएका थियौँ, त्यो सुझाव कार्यान्वयन भएन। त्यस कारणले ऋण दिने प्रक्रियामा चाहिँ सुझाव हुनु पर्यो, गरिबले चाहिने अस्तो उपचार गर्दाखेरि पनि स्वास्थ्य बिमा प्रभावकारी छैन, स्वास्थ्य बिमा प्रभावकारी पार्नु पर्यो, ऋण दिने प्रक्रियाहरूमा सुधार गरेर गरिबलाई चाहिने त्यो खेत किसान गर्नेदेखि लिएर घर व्यवहार चलाउनलाई पनि सामान्य ऋण चाहिने सजिलो प्राप्त हुने व्यवस्था गर्नु पर्यो र उनीहरूलाई सुविधा दिनेतिर चाहिँ सरकारले हेर्नु पर्यो, यो खालि अब कानुनी कारवाही अदालती कारवाहीमा मात्रै गएर त समस्या समाधान हुँदैन, ऋण त अहिले पनि ऋण लिन गइरहेका छन् सामान्यका, हो अहिले पनि त अब तपाईँसँग त दर्ता भइरहेका छन् त, हो त्यो यो चाहिँ स्वतः खेती किसानीको लागि ऋण लिने र अरू मैले जुन कुरा भने ती ऋण लिनको लागि चाहिँ वित्तीय संस्थाहरूबाट स्वतः पाउने व्यवस्था गऱ्यो भनेदेखि अनि केही सुधार हुन जान्छ, होइन भनेदेखि त कानुनी कारवाही एकतिर छ र यो समस्याको समाधान के भन्ने कुरा हो र सरकारले चाहिँ नि स्वतः तपाईँसँग गैर कानुनी घोषणा गर्ने हो भने त त्यो सबै तपाईँसँगको दायित्व सरकारले लिनु पर्यो, सरकारले लिएर त्यो खरबौँ रुपियाँ अर्बौँ खरबौँ रुपियाँ त सरकार दिन सक्दैन, त्यस कारणले चाहिँ नि कानुनी व्यवस्था गरेर ऋण दिने सुविधा र गरिबलाई चाहिँ उद्धार गर्ने उपायहरू एकातिर छ, अर्कोतिर चाहिँ कानुनी कारवाही छ, त्यो दुवैतिर चाहिँ सरकारले चाहिँ सँगसँगै अगाडि बढ्यो भनेदेखि चाहिँ केही सुधार होला भन्ने लाग्छ कि।
1: खास गरी अब साउ महाजनहरूले सोझा साझा ग्रामीण जनतालाई झुक्क्याएर कपाली तम्सुकमा वास्तविक लेनदेनभन्दा कैयौँ गुणा बढी रकम लेख्ने प्रवृत्ति पनि देखिएको छ, अब कतिपय अब ग्रामीण क्षेत्रमा साक्षरताको कमी पनि देखिन्छ, यसले पनि साउ महाजनहरू जसले ऋण दिँदै आएका छन् उनीहरूले गरिब जनतालाई पीडित बनाउने गरेको तिथो यथार्थ हामी सामु रहेको छ। यस किसिमको लेनदेनलाई स्थानीय तहमा रहेका न्यायिक समिति वा वडा कार्यालयमा सीमित गर्दाखेरि कसरी वैज्ञानिक बनाएर अगाडि बढाउन सकिएला, त्यो उपयुक्त होला कि नहोला, ताकि यहाँले भने जस्तै वित्तीय पहुँचको हिसाबले कुरा गर्दाखेरि पनि अब किसानलाई रकमको आवश्यकता परेको हुन्छ, विभिन्न परियोजनका लागि जनताहरूलाई त्यो किसिमको चाहिँ आवश्यकता पनि परेको हुन्छ, त्यो हिसाबले अब कारोबार हुने गरेको छ, तर त्यही कारोबारमा झुक्क्याउने जुन प्रणालीको अन्त्य गर्न एउटा निकायमा गएर लेनदेन गर्ने हो कि भन्नेसम्मको सुझाव यहाँहरूले दिनुभएको छ कि छैन?
0: होइन त्यो यसो सुन्नुहोस् न, अब झुक्क्याएर लियो भन्दा पनि के भने नि ऋणको आवश्यकता परिसकेपछि अब मधेस तराईमा चाहिँ नि आजभन्दा 15-20 वर्ष 25 वर्ष अगाडि नै एकु तिन भन्थे ऋणलाई, एकु तिन भने के भनेदेखि 10,000 लियो भने 30,000 कार बनाउने, त्यो पहिलो कुरा हो। अब अहिले त एकको तिन होइन एकको पाँच भन्दा पनि बढी चाहिँ लेख्ने, 1,00,000 लियो भने 5,00,000 कागज गराउने, अब ऋणको आवश्यकता परिसकेपछि बाध्य भएर चाहिँ ल तपाईँले 5,00,000 कागज गर्नुपर्छ भन्यो भने हुन्छ भनेर कागज गर्छन्, अनि ल मलाई जग्गा पनि पास गरिदियो तिम्रो पैसा फिर्ता दिएपछि म जग्गा फिर्ता दिन्छु भन्छ, त्यो पनि जग्गा पास गरिदिन्छन्, अनि मलाई खाली चेक पनि दिइरह भन्छन्। अब ऋणको आवश्यकता परिसकेपछि बाध्यतावश चाहिँ जाने बुझी नै त्यो ऋणले चाहिँ दिया हो, त्यो तपाईँले झुक्याएर ल्याए नि होइन, ऋण आवश्यकता पनि परिचय गरिदिया हो, पछि अनि साउको हातमा परिसकेपछि साउले अनि के भनेदेखि चेक बाउन्स पनि मुद्दा दिने अनि ब्याज पनि लिने ब्याज बेसी ब्याजको भरपाई पनि नदिने आदि आदि गरिरहेको छ। र जुन स्थानीय निकायले गर्ने कुरा भनेको छ, स्थानीय निकायमा त स्थानीय व्यक्तिहरू सबैलाई थाहा हुन्छ नि त, कसले कति पैसा लिएको, कति फिर्ता बुझायो, जग्गा पास गरे, के जग्गा कहिले दिएको, सबै कुरो स्थानीय निकाय

0: थाहा हुने भएको हुनाले स्थानीय निकायमै आपसमा कुरो चलिराखेर सफल गराउँदै गयो भने समस्या समाधान गर्नलाई सजिलो हुन्छ भन्ने हामीले सुझाव दिएका हौँ। र हामीले त अब त्यो सुझाव र अनि यो जुन मिलापत्र गराउने कार्यदल छ, कार्यदल चाहिँ जिल्ला प्रशासन कार्यालयमा त्यो कार्यदल चाहिँ स्थायी रूपमै, स्थायी रूपमा भने मतलब दुई वर्षको लागि हाल गर्नुपर्छ र त्यसको लागि चाहिँ ऐनै संशोधन गर्नुपर्छ भन्ने सुझाव दिएको हो। ती सुझावहरूलाई कहिले पनि हेरिएन, ती सुझावहरूलाई हेरेर कार्यालयमा जाने र अनि ऋण दिने प्रक्रियाहरूमा पनि सजिलो पार्ने, औषध उपचारको पनि प्रक्रियामा जुन स्वास्थ्य बिमा छ त्यसलाई पनि सजिलो पारिदिने, स्वास्थ्य बिमा सीमा पनि बढाइदिने, आज जुन हामी सुझाव दिएका थियौँ नि वैदेशिक रोजगारमा जानेहरूको लागि जुन सजिलो पार्थ्यो भनेको थियो त्यो कुनै पनि हेरिएन कि। त्यस कारण अहिले चाहिँ नि एकातिर चाहिँ नि ऋणीलाई चाहिँ सुविधा दिने र तिर त्यो सुझावहरू दिनेतिर सरकार जानु पर्यो, अर्कोतिर उनीहरूको विषयलाई चाहिँ आपसमा सँगै राखेर अहिले सरकारले चाहिँ भनेको छ नि त सिडिओ कार्यालयमा सहायक सिडिओलाई राखेर चाहिँ सफल गराउने भनेको छ, त्यसलाई चाहिँ प्रभावकारी रूपमा गरायो भनेदेखि त हुन्छ र त्यो गराउने पनि स्थानीय निकायका लाई पनि सम्मान गराउने, स्थानीय निकायको वडा अध्यक्षहरूलाई पनि सम्मान गराउने कि। त्यसो भयो भने के भने वडा अध्यक्षले त त्यहाँ स्थानीय रूपमा बुझेर खास के हो कसो भनेर बुझ्छ नि त, बुझे थाहा हुन्छ। र मैले अघि नै भने राजनीतिक व्यक्तिहरू चाहिँ नि साहु पक्षका भएको हुनाले उनीहरू ऋणतिर चाहिँ झर्किँदैनन्, ऋणतिर उनीहरूको समर्थन गर्दैनन्, तथापि चाहिँ उनीहरूबाटलाई अगाडि राखेर चाहिँ सफल गरायो भने समस्या समाधान हुनसक्छ। यसको लागि चाहिँ स्थानीय निकायलाई नै सक्रिय पार्नुपर्छ र प्रदेशलाई पनि सक्रिय पार्नुपर्छ भन्ने मलाई लाग्छ कि।
1: हुन्छ, हाम्रो कार्यक्रमको समय पनि सकिएको छ, यहाँको महत्त्वपूर्ण विचार र समयका लागि धेरै धेरै धन्यवाद।
0: हुन्छ भगवान्जी, यहाँलाई धेरै धन्यवाद है।
1: आजको अन्तरसंवादमा हामीले मिटर ब्याज सम्बन्धी समस्या र समाधानका बारेमा केन्द्रित भएर पूर्व न्यायाधीश गौरीबहादुर कार्कीसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। अवस्था नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 7 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकार र मिटर ब्याज पीडितबीच नौबुदे सहमति। स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सहजीकरण गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। निरन्तरको वर्षासँगै आएको बाढी पहिरोका कारण देशभरका 6 राजमार्ग अवरुद्ध। 3 महिनामा 3,347 विपदका घटना, 163 मृत्यु। औषधि लिमिटेडबाट 2 वर्षभित्र 36 प्रकारका औषधि उत्पादन गर्ने सरकारको तयारी। र इरानमाथि अमेरिकी आक्रमण जारी, पछिल्लो आक्रमणमा कम्तीमा 8 मृत्यु।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। सरकार र मिटर ब्याज पीड़ित पक्ष बीच हिजो नौ बुधे सहमति भएको छ। सहमति भएपछि विगत नौ दिनदेखि जारी मिटर ब्याज विरूद्धको आन्दोलन स्थगित भएको छ। गत असार 25 गते जनकपुरको तृतीयागाछीबाट सुरु भएको पैदल न्याय मार्च 12 निजगढ पुगेपछि हिजो गृहमन्त्री सुदान गुरुङ र पीड़ित प्रतिनिधि बीच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सहमति बमोजिम हिजो नै काठमाडौँ आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोली बीच भएको वार्ताले नौ बुधे सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध र खारेज हुनेछन्। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो जुत्ता उत्पादक संघका प्रतिनिधि संघको छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनाका लागि आवश्यक सहयोग पुर्याउने बताउनुभयो। उहाँले तीनै तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादन सम्बन्धी सिपमूलक तालिम चालन तथा नेपाली जुत्ता चप्पलको प्रवर्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो। यस्तै उद्योगको उत्पादन क्षमता अनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने प्रधानमन्त्रीले जानकारी दिनुभयो। छलफलमा संघका पदाधिकारी तथा सदस्यले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योग मैत्री व्यवस्था भए स्वदेशी जुत्ता चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास दिलाउनु भएको छ। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 कायम गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 सुरुवातसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय हिजोदेखि कार्यान्वयनमा आएको नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपाल को संविधान बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा मन्त्री परिषदको हिजो कार्य विभाजन समेत गर्नुभएको छ। निरन्तरको वर्षासँगै आएको बाढी पहिरोका कारण देशभरका 6 राजमार्ग अवरुद्ध भएका छन्। बाढी पहिरो डुबान लगायत कारणले बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुन्जे बेसीमा सञ्चालन हुने सम्पूर्ण सवारी साधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ। यस्तै वर्षातका कारण हुन सक्ने बाढी पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुर स्थित कान्ति लोकपथ अन्तर्गत सञ्चालन हुने सवारी साधन रातिको समयमा रोक लगाइएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले इलाम जिल्लामा पर्ने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिनुभयो। केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले ढुङ्गा सहितको पहिरोका कारण अर्घाखाँची जिल्लाको सालझण्डी ढोरपाटन सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिनुभयो। सिन्धुपाल्चोकको अरनीको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै सिन्धुपाल्चोक भोटेको सिगाउँपालिका 2 कोदारी स्थित अरनीको राजमार्ग अन्तर्गत इकुमा पहिरो जाँदा आवागमन बन्द भएको छ। बागलुङ कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ। पछिल्लो तीन महिनामा मुलुकभर 3,347 विपदका घटना भएका छन्। ती विपदबाट 163 जनाको मृत्यु भएको छ भने 972 जना घाइते भएका छन्। विपदबाट 4,473 घर परिवार प्रभावित बनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गत वैशाख 1 गतेदेखि हिजोसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन्। सर्पदंशका कारण 39 जनाको मृत्यु भएको छ। यस्तै चट्याङबाट 25, लेख लागेर 21, आगलागी र जनावरको आक्रमणबाट 17, हुरी बतासबाट 13, पहिरोबाट 12, बाढीबाट 10 र भारी वर्षाका कारण 4 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 45 विपदका घटनामा परि 3 जनाको मृत्यु तथा 25 जना घाइते भएका छन्। विपदबाट 12,27,000 रुपियाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच उक्त समझदारी पत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयको भनाइ छ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका 12 याउराली टार स्थित श्री गणेश माध्यमिक विद्यालयको हिजो अनुगमन गर्नुभएको छ। चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त आवासीय विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा शिक्षण सिकाइको अवस्थाबारे उहाँले जानकारी लिनुभएको हो। मन्त्री पोखरेलले शिक्षक, कर्मचारी तथा विद्यार्थीका अभिभावक संघको छलफलका क्रममा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको विद्यालय पहुँच, चेपाङ समुदायका बालबालिकाले भोगिरहेका शैक्षिक चुनौती तथा विद्यालयका आवश्यकताबारे जानकारी लिनुभएको थियो। अनुगमनपछि मन्त्री पोखरेलले दुर्गम तथा सीमान्तकृत समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। यस्ता विद्यालयले भोगिरहेका समस्या समाधान गर्न मन्त्रालय आवश्यक पहल गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका नक्कली तथा कम गुणस्तर भएका चोरी पैठारी गरिएको फुटवेयर, जुत्ता चप्पल लगायत उत्पादनका भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो। उपभोक्ता संरक्षण ऐन 2075 दफा 6 उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा ऐनले तोके बमोजिमको लेबल लगाउनु पर्ने, दफा 8 पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानून बमोजिमका शर्त पूरा गर्नुपर्ने र दफा 11 वस्तु बिक्री गर्ने विक्रेताको दायित्व लगायतका कानूनी प्रावधान बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ। हिजो सूचना जारी गर्दै विभागले सम्बन्धित सबै उत्पादक, पैठारीकर्ता, ढुवानी कर्ता, संचयकर्ता र विक्रेतालाई कानूनले तोकिए बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन सूचित गरेको छ। उल्लेखित कानून विपरीत कार्य भए गरेको पाइएमा कानून बमोजिम कडाभन्दा कडा कारवाही हुने, बेहोरा समेत सम्बन्धित सबैलाई विभागले जानकारी गराएको छ। कर्णालीको सड़क पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकास मन्त्री सुनिल लम्साल हिजो कालीकोट पुग्नु भएको छ। सड़कको अवस्थाबारे हिजो सड़क रिभिजन कार्यालय सुर्खेतका प्रमुख सहित कर्मचारीसँग संक्षिप्त जानकारी लिनुभए लगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालीकोट पुग्नु भएको हो। प्रतिनिधि सभा सांसद रमेश कुमार सापकोटाले भन्नुभयो। लम्सालले आज कालीकोट नागमा गमगढी सडक र भोलि खुलालु कोल्टी सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्नुहुने कार्यतालिका रहेको छ। ती सडकको निरीक्षण सके लगत्तै उहाँ नेपाल चीन सिमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्नुहुने सांसद सापकोटाले बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले राष्ट्रिय युवा परिषदको वार्षिक कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। परिषदको 20 बैठकमा मन्त्री यादवले परिषदका वार्षिक कार्यक्रमको स्पष्ट मोडालिटी विकास गरेर समाजमा पार्ने प्रभाव देखिने गरी कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी नतिजामुखी बनाउन जोड दिनुभयो। बैठकले वार्षिक कार्यक्रमहरू कार्यान्वयनका लागि नयाँ मोडालिटी विकास गर्ने, कार्यक्रम सञ्चालन गर्दा त्यसको वास्तविक प्रतिफल र प्रभाव देखिने गरी काम गर्ने निर्णय गरेको छ। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिखमा छाड्न आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई साधारण तारिखमा छाड्न हिजो आदेश दिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज 7 गते अर्थात् सेप्टेम्बर 23 दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। पोखरा दुबई सिधा उडानको तयारीले पोखराको पर्यटन तथा व्यावसायिक क्षेत्र उत्साहित बनेको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
3: सञ्चालनमा आएको झण्डै 3 वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पहिलोपटक खाडी मुलुकसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्ने चरणमा पुगेको छ। संयुक्त अरब इमिरेट्सको कम लागतको वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा दुबई नियमित उडानको तयारी तीव्र बनाएको छ। कम्पनीले सन् 2027 मार्चसम्मका लागि टिकट बुकिङ समेत खुल्ला गरिसकेको छ। उडानलाई दिगो र सफल बनाउन फ्लाई दुबईको उच्च स्तरीय टोली पोखरा आएर गण्डकी प्रदेश सरकार स्थानीय तह तथा पर्यटन क्षेत्रका सरकारवालासँग छलफलमा जुटेको हो। अन्तर्राष्ट्रिय उडानलाई नियमित र प्रभावकारी बनाउन सरकारी तथा निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेको सरकारवालाहरूले बताएका छन्। पर्यटन परिषदका पूर्व अध्यक्ष पुमनारायण श्रेष्ठले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनु पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। फ्लाई दुबईको टोलीले गण्डकी प्रदेशका प्रतिनिधिसँग भेटघाट गरी आवश्यक सहकार्य, यात्रा व्यवस्थापन तथा उडान सफल बनाउन सकिने सम्भावनाका विषयमा समेत छलफल गरेको छ। अन्तर्राष्ट्रिय उडानले पर्यटक आगमन बढाउनुका साथै पोखरा र आसपासका क्षेत्रका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने अवसर सृजना गर्ने पर्यटन व्यवसायी गणेश बहादुर थापा बताउनुहुन्छ।
4: हामी पर्यटन व्यवसायी अथवा कुनै पनि व्यवसायी, सबै व्यवसायीहरूले पहिलो त प्रत्यक्ष रूपमा नै यात्री पर्यटकको रूपमा हुन्छ कि होइन, अब तपाईँको विदेश जाने यात्रुको हिसाबमा हुन्छ कि अथवा पारिवारिक भिजिटको रूपमा हुन्छ कि, त्यो ल्याउनु त पहिलो दायित्व नै भयो। त्यसको सँगसँगै हामीले यस्तो नहोस् कि यहाँबाट त्यो जहाजलाई खाली नपठाउनु पनि हाम्रो दायित्व हुन्छ र त्यो स्थानीय उत्पादनहरूलाई चाहिँ पहिचान
3: अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन विदेशी टुर अपरेटर र ट्राभल कम्पनीसँग प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको तान गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउनुहुन्छ।
5: प्रबन्धन पनि आवश्यक छ। अब अहिले मात्र यति 12,11,65,000 मात्रै आएर चाहिँ यो देशको आर्थिक चलामेन पर्यटनबाट समृद्धि हुँदै हुँदैन, यो सामान्य नै हो खास। अब त्यही भएर अब चाहिँ एग्रेसिभली विश्व बजारमा हामी लाग्नु पर्छ र यो फ्लोर पनि बढाउनु पर्यो क्या। अर्को पाटो चाहिँ यसको अब वर्ल्ड वाइड कनेक्सन पनि छ होइन।
3: यसैबीच पूर्वकै अर्को चर्चित वायुसेवा कम्पनी एयर अरेबियाले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनको सम्भावना बारे अध्ययन सुरु गरेको जनाएको छ। यदि एयर अरेबियाले समेत सेवा विस्तार गरे पोखरा पश्चिम नेपालकै प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रदेशद्वारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
2: नेपाल टेलिभिजन हाल सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट ब्यान्डविथ खरिद सम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। समितिले हिजो सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसेना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्यान्डविथ खरिद तथा सम्झौतामा कानून विपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ। ललितपुरको जावलाखेल स्थित सदर चिडियाखाना हिजोदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको छ। काग, गिद्ध, हाँस लगायत पन्छीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना गत असार 5 गतेदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पन्छीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो। सदर चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पंक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि जारी राखेको आक्रमणको 6 दिन हिजो अमेरिकी आक्रमणमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ। घटनामा 20 जना भन्दा बढी नागरिक घाइते भएका बताइएको छ। अमेरिकी आक्रमणमा परि पुल, विमानस्थल, रेल स्टेशन जस्ता भौतिक संरचनाहरूमा क्षति पुगेको इरानका भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। यसैबीच इरानी सेनाले पनि बहराइन, जोर्डन, कुवेत र कतारमा रहेका अमेरिकी अखाडा लक्षित आक्रमण गरेको जनाएको छ। अमेरिकाले इरानको भौतिक संरचनाहरूमा गरिरहेको आक्रमण इरानलाई सम्झौताका लागि बाध्य बनाउन हो वा स्थल आक्रमणको तयारी हो भन्ने प्रश्न उब्जिएको विश्लेषकहरूको भनाइ छ। अफ्रिकी राष्ट्र युगाण्डामा स्कूल बस दुर्घटना हुँदा 20 जना बालबालिका सहित कम्तीमा 21 जनाको मृत्यु भएको छ। युगाण्डाको राजधानी कम्पालाको स्कूलका विद्यार्थी बोकेको बस कापचोरवा जिल्लाको चेकवाटित गाउँमा शैक्षिक भ्रमणमा लगिएको बेला दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: चालु आर्थिक वर्ष 2083-84 बजेट शुक्रबारबाट कार्यान्वयनमा आएको छ। सरकारले गत जेठ 15 गते ल्याएको बजेट नयाँ आर्थिक वर्षको पहिलो दिन शुक्रबारबाट कार्यान्वयनमा आएको हो। रेडियो नेपालसँग कुराकानी गर्दै अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृत लम्सालले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिएको बताउनु भयो।
8: यो वर्षको बजेट प्लानिङलाई पनि अलिकति बढी रिजल्टसँग फोकस गरेर त्यही अनुसार बजेट विनियोजन गरेका छ। यो वर्ष कति काम गर्छौँ त्यसको स्पेसिफिक टार्गेट सहितको, जस्तो उदाहरणको लागि सडक हो भने सडक कति किलोमिटर कालोपत्री गर्ने भन्ने जस्तो ठ्याक्कै अब्जेक्टिभ टार्गेट राखेर हामीले बजेट विनियोजन गरेका छ। त्यसले गर्दाखेरि अबको हाम्रो काम गराई रिजल्टसँग टाइअप भएर जान्छ।
7: चालु आर्थिक वर्षका लागि सरकारले 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको बजेट ल्याएको छ। यसैबीच गएको आर्थिक वर्ष 2082-83 सरकारको आमदानी लक्ष्यको 83.51% र खर्च 80.55% मात्र हुन सकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सरकारले गएको आर्थिक वर्षमा 19 खर्ब 64 अर्ब 11 करोड रुपियाँ बराबरको बजेट ल्याएको थियो, जस अन्तर्गत आर्थिक वर्ष सकिँदासम्म 15 खर्ब 82 अर्ब 16 करोड रुपियाँ मात्र खर्च भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्र ब्याङ्कमा राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामती कर्मचारी सरह व्यवहार गर्न नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपाल राष्ट्र ब्याङ्क एन 2058 संशोधन गर्न बनेको विधेयक माथिको प्रारम्भिक छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्र ब्याङ्कको गभर्नरलाई राजनीतिक हस्तक्षेप गरेमा घातक परिणाम आउने बताउनु भयो। अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्र ब्याङ्कका संरचना र बोर्डलाई समयानुकूल बनाउन तथा गभर्नर र सञ्चालकको नियुक्ति र काम कर्तव्यलाई व्यवस्थित गराउन विधेयक ल्याएको बताउनु भयो। त्यस अवसरमा नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले मुलुकको ब्याङ्किङ प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिस्पर्धा अनुकूल बनाउन केन्द्रीय ब्याङ्कको विश्वव्यापी मान्यता अनुरूप स्वायत्त निकायको रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो। अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन एन 2079 संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना मार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको समयभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। प्राप्त सुझावलाई आवश्यकता अनुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ। नयाँ आर्थिक वर्षको पहिलो दिन शुक्रबार सेयर कारोबार मापन गर्ने नेप्से परिषद सूचक 79.74 अङ्कले बढेर 2,677.54 बिन्दुमा पुगेको छ। शुक्रबार 13 उपसूचक मध्ये 12 उपसूचक बढेका छन्। शुक्रबार विभिन्न कम्पनीका 1,03,89,000 कित्ता सेयरहरू 4,57,50,00,000 रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
2: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
9: एसिसी U19 महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल सुपर ओभरमा संयुक्त अरब इमिरेसन UAE पराजित हुँदै फाइनल पुग्न असफल भएको छ। UAE अब उपाधिका लागि थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले तेस्रो स्थानका लागि इन्डोनेसियासँग खेल्नेछ। शनिबार तेस्रो स्थानको लागि खेल हुनेछ। पहिले ब्याटिङ गरेको UAE निर्धारित 20 ओभरमा सबै विकेट गुमाएर 100 रन बनाए। 101 रनको लक्ष्य पछ्याएको नेपाल पनि अन्तिम बलमा 100 रनमै समेटिएपछि खेल बराबरीमा सकिएको थियो। नेपालका लागि अनु कटायतले 20 रन बनाइन् भने सना प्रवीणले 17, अलिसा कुमारी यादवले 17 र सावित्री धामीले 8 रन जोडिन्। सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले 2 विकेट गुमाउँदै 6 रन मात्र बनाउन सक्यो। कप्तान सोनी पाख्रिम 2 तथा अनु कडायत 2 रनमा आउट हुँदा सावित्री धामी 1 रनमा अवस्थित रहिन्। 7 रनको लक्ष्य पछ्याएको UAE 3 बलमै बिना विकेट लक्ष्य पूरा गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। कप्तान समाइरा धरदिनकाले 3 बलमा अवजित 7 रन बनाएर टोलीलाई रोमाञ्चक जित दिलाइन्। विश्वकप फुटबलमा सेमी फाइनलमा रोकिएका फ्रान्स र इङ्ल्यान्ड भने शनिबार तेस्रो स्थानका लागि भिड्दैछन्। धेरैजसो खेलाडीका लागि यो खेल निरर्थक जस्तै लागे पनि कतिपय टोलीका लागि भने विश्वकपको अन्तिम खेल खेलेर तेस्रो स्थान हासिल गर्नु ठूलो उपलब्धि मानिन्छ। यसबाहेक यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा पनि ठूलो फेरबदल ल्याउन सक्छ। फ्रान्सले अहिलेसम्म खेलेका 3 तेस्रो स्थानका लागि भएका प्रतिस्पर्धा मध्ये 2 जित निकालेको छ। इङ्ल्यान्ड भने तेस्रो स्थानका लागि भएका खेलमा 2 खेल गुमाएको छ।
2: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। देशका पहाडी र तराई भागको धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भरे साँझ 7:06 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार र मिटर ब्याज पीडित बीच नौबुधे सहमति। स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सहजीकरण गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। निरन्तरको वर्षासँगै आएको बाढी पहिरोका कारण देशभरका 6 राजमार्ग अवरुद्ध। 3 महिनामा 3,347 विपदका घटना, 163 मृत्यु। औषधि लिमिटेडबाट 2 वर्षभित्र 36 प्रकारका औषधि उत्पादन गर्ने सरकारको तयारी। र इरानमाथि अमेरिकी आक्रमण जारी, पछिल्लो आक्रमणमा कम्तीमा 8 जनाको मृत्यु। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: पटाउँदै पाउनुस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न #1415# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
3: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
4: आजको कार्यक्रममा आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन शुरू, अर्थ मन्त्रालयले बजेटको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिने, गत आर्थिक वर्षमा बजेट खर्च 80% र राजस्व असुली 83% रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क, राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील बलियो र व्यावसायिक बनाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र ब्याङ्कका गभर्नर विश्वनाथ पौडेल बीच छलफल, र अर्थ मन्त्रालयद्वारा सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौ।
5: हिजो शुक्रबारदेखि नयाँ आर्थिक वर्ष 2083-84 सुरु भएको छ। यो सँगै सरकारको आमदानी र खर्चको नयाँ खाता सञ्चालनमा आएको छ। वर्षभरि सरकारले गर्ने आमदानी र खर्चको अनुमान गरिने नयाँ बजेट पनि हिजोदेखि नै कार्यान्वयनमा आएको छ। बजेटमा सरकारले आमदानी र खर्च बढाउने तथा विकासका कार्यक्रम कार्यान्वयन गर्न नयाँ नयाँ व्यवस्था गरेको छ। सरकारले संवैधानिक प्रावधान अनुसार गत जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा हिजो लागू भएको नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो। अर्थमन्त्री डाक्टर सोनी मुवागले चालु आर्थिक वर्षका लागि 21,24,34 करोड रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नु भएको छ। भन्सार महसुल, अन्त शुल्क, विलासिता शुल्क लगायतका विभिन्न व्यवस्था गत जेठ 15 गते अर्थात् बजेट आएकै दिनदेखि कानूनमा आइसकेको छ भने व्यक्तिका लागि आयकर छुटको सीमा 10 लाख, व्यक्तिगत आयकरको अधिकतम सीमा 29% कायम गरिएको, कर्मचारीको तलब 21%सम्म वृद्धि गरिएको, डिजिटल भुक्तानी गर्दाकै समयमा भ्याटको 10% रकम तुरुन्तै फिर्ता हुने व्यवस्था गरिएको, वैदेशिक मुद्रा सञ्चितलाई प्रयोग गर्न सोभरेन वेल्थ फण्ड स्थापना गरिएको, भ्याट बिलमा लखपति योजना ल्याइएको, राइट सेयरिङमा संलग्नले स्थायी लेखा नम्बरमा अनिवार्य दर्ता हुनुपर्ने, निजी विद्यालयका शुल्कमा थप 3% समता शुल्क तथा स्वास्थ्य संस्थाको सेवामा थप 3% शुल्क लगायतका व्यवस्था नयाँ बजेटसँगै कार्यान्वयनमा आएका छन्।
4: चालु आर्थिक वर्षको बजेट हिजोदेखि कार्यान्वयनमा आएको छ। बजेट कार्यान्वयनमा आएसँगै यसको प्रभावकारी अनुगमन र मूल्याङ्कन कसरी हुन्छ भन्ने लगायतका विषयमा केन्द्रित रहेर हामीले अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्सालसँग कुराकानी गरेका छौँ।
6: आर्थिक वर्ष 82-83 सम्पन्न भइसकेका छन्, 83-84 हामी कार्यान्वयनको चरणमा हामी छौँ। बजेट कार्यान्वयन गर्ने सन्दर्भमा हामीले यो वर्षको बजेट प्लानिङलाई पनि अलिकति बढी रिजल्टसँग फोकस गरेर त्यही अनुसार बजेट विनियोजन गरेका छ। यो वर्ष कति काम गर्छौँ त्यसको स्पेसिफिक टार्गेट सहितको, जस्तो उदाहरणको लागि सडक हो भने सडक कति किलोमिटर कालोपत्री गर्ने भन्ने जस्तो अलिकति मोर ठ्याक्कै अब्जेक्टिभ टार्गेट राखेर हामीले बजेट विनियोजन गरेका छौँ। त्यसले गर्दाखेरि अबको हाम्रो काम गराइ रिजल्टसँग टाइअप भएर जान्छ। दोस्रो, हामीले बजेट कार्यान्वयनको मार्गदर्शन मन्त्रालयको नै विनियोजन एन स्वीकृत पनि भइसकेका छ। त्यो बमोजिम खर्च गर्ने सन्दर्भमा सबै मन्त्रालयहरूलाई हामीले निर्देशन सहित एउटा सर्कुलर पनि हामी जारी गर्दैछौँ। त्यसले कार्यान्वयनमा अलिकति सहजीकरण पनि गर्छ। हामीले केही अधिकारहरू सम्बन्धित मन्त्रालयलाई नै हामीले कर्तायोजन पनि गरिसकेका छौँ। त्यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले रकम अन्तर गर्ने लगायत यो विषयहरू सम्बन्धित मन्त्रालयको लेखा उत्तरदायी अधिकृत सचिवलाई नै अधिकार प्रत्यायोजन गरेका छ। त्यसले गर्दा सुरुको वर्षदेखि नै काम गर्ने सन्दर्भमा त्यो खालको फ्लेक्सिबिलिटी ल्यान्ड मिनिस्ट्रीले दिएको छ। र यसको साथसाथै अब यो वर्षको तयारीको कार्यक्रम, जस्तो बजेट जेठ 15 आयो, जेठ 15 आइसकेपछि बिट डकुमेन्ट तयार गर्ने, प्रोक्योरमेन्टको अरू डकुमेन्ट तयार गर्ने कामहरू सम्बन्धित ल्यान्ड मिनिस्ट्रीले तयार पनि गर्दैछन्। र हामीले डे 1 नै भनेको आर्थिक वर्ष प्रारम्भ भई हुने बित्तिकै हाम्रा खरिद लगायतका कामहरू अगाडि बढ्छौँ। र अब यसलाई विदितै छ, हाम्रो सार्वजनिक खरिद एनएम नियमावलीमा केही प्रावधान संशोधन गरेका छौँ, जसले गर्दा यो स्वीकृति दिने ती प्रक्रियाहरू छोटिएका छन्। अब सूचना दिने जुन म्यादेखि लिएर धेरै यसले टाइम अथवा यो प्रोसेसलाई अलिकति छोटाएको छ, जसले गर्दा आइङ वर्षको काम गर्ने, अब खर्च गर्ने, काम गर्ने प्रक्रियालाई अझ सहजीकरण गर्ने र यसले थप गति दिने अपेक्षा लिएका छौँ।
4: प्रवक्ताज्यू, गत आर्थिक वर्षलाई हेर्ने हो भने खर्च र राजस्व असुली दुवै नै 80% हाराहारीमा मात्रै सीमित रह्यो। अब चालु वर्षमा त्यो नहोस् भन्नका लागि अर्थ मन्त्रालयले के कस्तो विशेष तयारी गरे? भएको छ?
6: हामीले दुई तिनवटा फ्रन्टमा अहिले बजेटमा बजेट अथवा हामीले आर्थिक कतिपय विषयहरू हामी संशोधन गरेका छौँ कर्ता दरहरू, जसले गर्दा अहिलेको अब्जेक्टिभ यसले दर बढाउनुभन्दा दरलाई बरु घटाउने तर बेचलाई बढाउने आधार बढाउने हो भनेको राजस्वको दायरा फराकिलो गर्ने त्यो अब्जेक्टिभबाट साथ चालु वर्षको हामी बजेट र आर्थिक एन लिएर आएका छौँ। त्यसले गर्दा हामीले अलिकति राजस्वको आधार ठुलो बढाउन सहयोग गर्छ। हामीले केही एक्टिभिटिजहरू फोकसै गरेर उत्पादन हाम्रो आर्थिक वृद्धि आर्थिक क्रियाकलापहरू बढाउनको लागि अर्थतन्त्रलाई थप चलायमन गराउनको लागि टार्गेटेड प्रोग्रामहरू पनि छन्। त्यसले गर्दा मान्छेको एउटा अब जस्तो आयकरमा छुटको कुरा विषय छ, त्यसले गर्दा मान्छेको डिस्पोजेबल इन्कम बढाउँछ, खर्च बढ्छ र इकोनोमीलाई त्यसले मल्टिप्लायर इफेक्ट गराउँछ भन्ने हो। र निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि थुप्रै हाम्रा नीतिहरू र हाम्रा उपकरणहरू जारी भएका छन्, जसले गर्दा यो आर्थिक क्रियाकलापहरू बढ्छ र राजस्व भने आर्थिक क्रियाकलाप बढिसकेपछि नाफा बढ्छ र बिजनेस त्यसपछि राज्यलाई करको जुन राजस्व हो त्यो सङ्कलन त्यो प्राप्ति राख्नमा वृद्धि हुन्छ भन्ने हाम्रो अपेक्षा हो। त्यसको साथसाथै हामीले सिस्टम पनि सुधार गर्ने कतिपय जस्तो प्रणालीहरू र हामीले अझ सहज गराउने जसले गर्दा एउटा बिजनेस कम्युनिटीलाई फ्रेन्डली इन्भाइरोमेन्ट हुन्छ, त्यसले इफिसियन्सी पनि ट्याक्स एडमिनिस्ट्रेसनमा रेभेन्यू एडमिनिस्ट्रेसनमा त्यसले इफिसियन्सी पनि सिर्जना गर्छ भन्ने त्यस्ता हाम्रा नीतिहरू छन्, जसले गर्दाखेरि आगामी वर्षको बजेट कार्यान्वयनमा एकत्र हुन्छ नि। अर्को राजस्व सङ्कलन पनि अपेक्षा जस्तो हामीले 1580 अर्को हामी राजस्व सङ्कलनको टार्गेट गरेका छौँ र त्यो प्राप्ति हुन्छ भन्ने हामी आशावादी छौँ।
4: मूलत यो पुँजीगत खर्चमा विगत लामो समयदेखिको जुन समस्या छ यो समस्या नहोस् भन्नको लागि ठुला विकास आयोजनाहरूको अनुगमन लगायतका कार्यहरू चाहिँ कसरी अगाडि बढ्छ?
6: अब अनुगमन गर्ने हाम्रो आफ्नै जस्तो अनुगमन सम्बन्धी ऐन पनि छ र हाम्रा विभिन्न संयन्त्रहरू छन्। अब राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका परियोजनाहरूको नियमित अनुगमन गर्छ, अब सम्बन्धित मन्त्रालयले अर्थ मन्त्रालयले संयुक्त अनुगमन गर्छ, हाम्रा ती संयन्त्रहरू छन् अनि रिपोर्टिङको मेकानिजम छ। अब यो मेजर प्रोजेक्टहरूको माइलस्टोनहरू हामीले निर्धारण गरेका छौँ, त्यो माइलस्टोन अनुसार प्रत्येक महिना तिनीहरूको नियमित रूपमा मोनिटरिङ अथवा प्रोग्रेस ट्र्याकिङ हुन्छ। जुन हाम्रो संयन्त्र छन् त्यसलाई अझ बढी इफेक्टिभ गराउने र तलबाट अथवा सम्बन्धित प्रोजेक्टको टार्गेटहरू फिक्स गरेका छौँ, त्यो अनुसार हामी रिपोर्टिङ लियौँ भने यसले हामीलाई अनुगमनलाई थप प्रभावकारी र जन सहयोगी बनाउँछ भन्ने अपेक्षा छ।
4: यो बजेटको प्रभावकारी कार्यान्वयनका लागि बजेट कार्यान्वयन कार्ययोजना बनाउने जुन परम्परा छ यसपटक त्यो बजेट कार्यान्वयन कार्ययोजना कसरी बन्छ?
6: सबै मन्त्रालय र सबै निकायलाई आफ्नो अब हामीले यो वर्षको टोटल माइलस्टोनहरू पनि गरेका छौँ, की पर्फर्मेन्स इन्डिकेटरहरू पनि निर्धारण सबै मन्त्रालय विभागले गरेको छ र त्यो अनुसार उनीहरू टाइम फ्रेम अनुसार कार्ययोजना पनि बनाउँछ र रेगुलर मोनिटरिङ गर्ने। अब यसलाई के हो भने सम्बन्धित मन्त्रालय विभागले रेगुलर मोनिटरिङ गर्ने र त्यसको रिपोर्टिङ गर्ने त्यो मेकानिजम छ, जसले गर्दा थप इफेक्टिभ हुन्छ भन्ने हाम्रो विश्वास हो।
4: यो चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयन र समग्र मुलुक अर्थतन्त्रलाई गतिशील बनाउन मूलत निजी क्षेत्रको चाहिँ भूमिका अब कस्तो हुनुपर्छ?
6: हामीले पब्लिक अब निजी क्षेत्र भनेको अर्थतन्त्रलाई हामी दिगो फराकिलो उच्च आर्थिक वृद्धि हासिल गर्ने जुन राज्यको लक्ष्य छ त्यसको लागि निजी क्षेत्र अगुवा त प्रमुख सम्भाग हो। अहिले हामीले बजेट हेर्नुहोस् अथवा नेपाल सरकार नीतिगतता कार्यक्रम हेर्नुहोस् मोनिट्री पोलिसी हेर्नु, यसले प्राइभेट सेक्टरलाई यसको लगानी अभिवृद्धि गर्नको लागि जोड दिएको छ। अब ब्याङ्क तथा वित्तीय संस्थामा लिक्विडिटी छ, त्यसलाई एब्जर्ब गर्न अब क्रेडिट फ्लो बढाउनको लागि जुन निजी क्षेत्रले एब्जर्ब गर्छ त्यसलाई हामीले त्यस्ता नीतिहरू पनि गरेका छौँ र विभिन्न इन्स्ट्रुमेन्ट मार्फत हाम्रो यहाँ लगानी ल्याउनको लागि पनि बजेट र हाम्रा कार्यक्रमले त्यस्तो खालको प्रोभिजन पनि गरेका छ। यी सबैले हेर्दा अब प्राइभेट सेक्टरको इन्भेस्टमेन्ट आगामी आर्थिक वर्षमा प्राइभेट सेक्टरले अझ मोर कन्फिडेन्स हासिल गर्छ र इन्भेस्टमेन्ट बढ्छ भन्ने अपेक्षा हो।
4: चालु आर्थिक वर्ष सुरु भएसँगै बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सरकार
6: अब हामीले यो विनियोजन विधेयक आइज भइसकेपछि अब बजेट कार्यान्वयन सन्दर्भमा एउटा मार्गदर्शन पनि बनाउँदैछ सरकारको, त्यो हामी आगामी सोमबार सबै मन्त्रालयको सचिवहरूसँग हामी सेयर पनि गर्छौँ, त्यसले अलिकति एउटा डिरेक्सन पनि दिन्छ। रेगुलर मोनिटरिङ ट्र्याकिङलाई अझ इफेक्टिभ गराउनुपर्छ भन्ने लाइनमा अब अहिलेको समग्र सरकार हामी त्यसरी परिचालन भएको सन्दर्भमा ट्र्याकिङलाई मोर इफेक्टिभ गराउने, फेरि अब स्पेसिफिक प्रोजेक्टको अनुगमनलाई अझ थप प्रभावकारी बनाउने, हामीले जुन जुन प्रोजेक्टमा अलिकति समस्या हुन्छ त्यो वैदेशिक सहायतामा परिचालन हुने प्रोजेक्ट होला अथवा हाम्रै आफ्नै नेचुरल रिसोर्स परिचालन गर्ने हुनसक्छ, त्यसलाई हामी टार्गेटेड अनुगमन गर्ने प्रोसेस गराउँदाखेरि पनि सर्वे कामहरू सहज हुन्छ र अब एनड्याक जस्ता मेकानिजमहरू छन् जसले अन्तर निकाय समन्वय मार्फत आयोजना र कार्यक्रमहरू कार्यान्वयनमा सब सहजीकरण गर्छ त्यस्ता संयन्त्रलाई पनि क्रियाशील गराउने हाम्रो उद्देश्य
4: उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्साल चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका विषयमा केन्द्रित रहेर हामीसँग कुराकानी गर्नुहुँदै गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको 83.51% आमदानी र 80.55% खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। सरकारले गत आर्थिक वर्षमा 19,64,11 करोड बराबरको बजेट ल्याएको थियो। असार मसान्तसम्ममा 15,82,16 करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ। चालु शीर्षकमा गत आर्थिक वर्ष सरकारले 11,80,98 करोड विनियोजन गरेकामा त्यसको 88.4% खर्च भएको छ। यस अवधिमा पुँजीगत खर्च 1,90,84 करोड भएको छ, जुन लक्ष्यको 46.79% हो। गत आर्थिक वर्षका लागि पुँजीगत खर्च 4,07,88 करोड विनियोजन गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबीच राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील बलियो र व्यावसायिक बनाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गर्दै मुलुकको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिनुभएको छ। छलफलमा प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैंक दुवैको सहकार्यबाट मात्रै मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गर्नुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। मौद्रिक नीतिमा रहेका कतिपय सीमा र अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै शेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन सुझाव दिँदै प्रधानमन्त्रीले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औल्याउनुभयो। छलफलमा गभर्नर पौडेलले राष्ट्र बैंक मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समय सापेक्ष बनाउन प्रतिबद्ध रहेको प्रष्ट गर्नुभयो।
5: गत आर्थिक वर्ष 82-83 11 महिनामा नेपालको अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति र विप्रेषण आप्रवाहमा उल्लेखनीय सुधार आउँदा मुद्रास्फीति नियन्त्रणमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। गत आर्थिक वर्ष 2082-83 जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.22% र आर्थिक वर्षको 11 महिनाको औसत मुद्रास्फीति 2.89% रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितको अवस्था 37,55,64 करोड रुपियाँ बराबरको रहेको छ भने अमेरिकी डलरमा उक्त सञ्चिति 24,68 करोड पुगेको छ। यस्तो सञ्चिति 19.1 महिनाको वस्तु तथा सेवाको आयात धान्य पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। त्यसै गरी चालू खाता 8,02,06 करोड र शोधनान्तर 9,26,06 करोड रुपियाँ बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। निर्यात 12.2% बढेको छ भने आयात 15.2% वृद्धि भएको छ। सरकारको खर्च 13,46,65 करोड र राजस्व परिचालन 10,81,31 करोड रहेको राष्ट्र बैंकको प्रतिवेदनले औल्याएको छ। विस्तृत मुद्रा प्रदाय 9.8% वृद्धि भएको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय 14.2% बढ्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन 10.3% र आर्थिक क्षेत्रमा प्रवाहित कर्जा 6.2% वृद्धि भएको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धि दर 15% र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धि दर 6.5% रहेको छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर 2.73% र 91 दिन अवधि पूरा भएको ट्रेजरी बिलको भारित औसत ब्याज दर 2.64% रहेको छ। वाणिज्य बैंकको निक्षेपको भारित औसत ब्याज दर 3.29% र कर्जाको भारित औसत ब्याज दर 6.64% रहेको छ। समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह 38.2% वृद्धि भई 21,20,80 करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सको आप्रवाह 15.6% वृद्धि भएको थियो। जेठ महिनामा रेमिट्यान्स आप्रवाह 2,03,89 करोड रुपियाँ भएको छ। अघिल्लो वर्षको जेठ महिनामा रेमिटेन्स आप्रवाह 1,76,32 करोड रुपियाँ रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिटेन्सको आप्रवाह 29.6% वृद्धि भई 14,59 करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 12.8% वृद्धि भएको राष्ट्र बैङ्कले जनाएको छ। समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर 23,21,07 करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय 16,69,51 करोड रुपियाँ रहेको थियो।
4: अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन 2079 संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना मार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको समयभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। प्राप्त सुझावलाई आवश्यकता अनुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने अर्थ मन्त्रालयले जनाएको छ। मस्यौदामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको भूमिका स्पष्ट बनाउने, सरकारले गर्ने सेयर तथा ऋण लगानीलाई कानूनी आधार दिने, सरकारी ऋण पत्र स्वदेशी तथा विदेशी बजारमा निष्कासन गर्न सक्ने व्यवस्था गर्ने तथा विदेशी मुद्रामा ऋणपत्र जारी गर्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ। मस्यौदामा सरकारी ऋण असुली प्रक्रियालाई व्यवस्थित बनाउने, ऋणपत्रको बोलकबोल प्रक्रियामा मिलेमतो वा त्रुटिपूर्ण विवरण पेश गर्ने व्यक्ति वा संस्थामाथि कारवाही तथा जरिमानाको व्यवस्था गर्ने र ऋणपत्र सम्बन्धी केही व्यवस्थालाई विद्युतीय प्रणालीमा आधारित बनाउने प्रस्ताव समेटिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा FCA भोजन अरियाल नियुक्त हुनुभएको छ। सोमबार अर्थमन्त्री डाक्टर वाग्लेले मन्त्री स्तरीय निर्णय गर्दै अरियाललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो। मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले सरकारको 16 खर्ब राजस्व संकलनको लक्ष्य पूरा गर्न अरियालको विज्ञता र दक्षताको इमान्दारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताउनुभयो। त्यस अवसरमा नवनियुक्त राजस्व सल्लाहकार अरियालले सरकार र अर्थमन्त्रीको विश्वासलाई आफ्नो दक्षता एवं अनुभवको माध्यमबाट नतिजामा देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
3: हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
0: नेपालको समावेशी आवाज।

0: नमस्कार, कार्यक्रम धितो पत्र तथा वस्तु विनिमयमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछौ। कार्यक्रम धितो पत्र तथा वस्तु विनिमय नेपाल धितो पत्र बोर्डको सहयोगमा रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 7:40 देखि 7:55 बजेसम्म प्रसारण हुने गर्दछ। कार्यक्रम धितो पत्र तथा वस्तु विनिमय रेडियो नेपालको राष्ट्रिय प्रसारणका अतिरिक्त देशभरका विभिन्न एफएम रिले स्टेशनहरूका साथै रेडियो नेपालको एप्स र अनलाइन पत्रिका www.onlineradionepal.gov.in मार्फत समेत प्रत्यक्ष रूपमा सुन्न सकिन्छ।
1: यो कार्यक्रममा नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित विभिन्न विषयहरू, त्यस क्षेत्रका नीतिगत निर्णयहरू तथा बजारको अनुगमनसँग सम्बन्धित विविध सामग्रीहरू प्रस्तुत गर्ने गरिन्छ। कार्यक्रममा धितोपत्रको प्राथमिक बजारको अवस्था, शेयर बजारको उतार चढाव र धितोपत्र बजारमा हुने लगानी, सुरक्षा तथा नियमन लगायतका विषयहरू पनि समावेश गर्ने गरिन्छ। यो कार्यक्रम धितोपत्र बजारको विषयमा केन्द्रित नेपालको पहिलो रेडियो कार्यक्रम हो।
0: आजको कार्यक्रममा हामीले नेपाल धितोपत्र बोर्डद्वारा चालू आर्थिक वर्ष 2083-84 को पुँजी बजार सम्बन्धी नीति सार्वजनिक, नेपाल धितोपत्र बोर्डले नेपालको पुँजी बजार विकासको लागि 10 वर्षे मार्गचित्र 2083 अघि सार्यो, बोर्डको नीति कार्यक्रम तथा बजार विकासका प्राथमिकताका सम्बन्धमा नेपाल धितोपत्र बोर्डद्वारा विज्ञप्ति मार्फत जानकारी तथा पछिल्लो साता नेपाली सेयर बजारको कारोबार उच्च अङ्कले वृद्धि लगायतका विषयहरू लिएर उपस्थित भएका छौँ। आजको कार्यक्रममा हामीले मुख्य रूपमा नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको चालू आर्थिक वर्षको नीतिमा केन्द्रित भएर सामग्रीहरू प्रस्तुत गर्नेछौ। कार्यक्रम शुरू गरौं। नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षका लागि जारी गरेको पुँजी बजार सम्बन्धी नीतिका नीतिगत तथा कार्यक्रमगत जानकारी सम्बन्धी यो प्रसङ्गबाट,
1: नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्ष 2083-84 लागि पुँजी बजार सम्बन्धी नीति आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको छ। विगतमा भन्दा भिन्न र वृहत रूपमा तयार पारिएको नीति तथा कार्यक्रम विभिन्न 5 अध्यायमा विभाजन गरिएको छ। नीतिको अन्तिममा परिशिष्टको रूपमा नीतिगत सुधारको कार्ययोजना कार्यान्वयन म्याट्रिक्स समेत प्रस्तुत गरिएको छ। आर्थिक वर्ष 2083-84 को पुँजी बजार नीति सार्वजनिक घोषणा गर्दै नेपाल धितोपत्र बोर्डले पुँजी बजारलाई राष्ट्रिय बचत परिचालन, उत्पादनशील लगानी प्रवर्धन, पूर्वाधार विकास, निजी क्षेत्रको विस्तार, रोजगारी सिर्जना तथा दिगो आर्थिक विकासको प्रमुख वित्तीय आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। घोषणाले विश्वसनीय नियमन, लगानीकर्ता संरक्षण, बजार विस्तार, वित्तीय नवप्रवर्तन तथा संस्थागत सुशासनलाई केन्द्रबिन्दुमा राखेको छ। नियामक प्रणालीलाई पारदर्शी, उत्तरदायी, जोखिममा आधारित तथा प्रविधि मैत्री बनाउने नीतिमा उल्लेख छ। कानुनी तथा नियामकीय सुधारलाई तीव्रता दिने, सेवा प्रवाहलाई डिजिटल बनाउने, नियामकीय प्रक्रियालाई सरल, पूर्वानुमान योग्य तथा लगानी मैत्री बनाउने प्रतिबद्धता पनि घोषणामा समावेश गरिएको छ। पुँजी बजारको विस्तार तथा विविधीकरणलाई नीतिको अर्को प्रमुख प्राथमिकताको क्षेत्रको रूपमा अघि सारिएको छ। आगामी दिनमा कर्पोरेट ऋण पत्र बजारलाई सुदृढ गर्दै दीर्घकालीन वित्तीय स्रोत परिचालन गरेर सरकारी, प्रदेश तथा स्थानीय तहका विकास आयोजनाका लागि ऋण पत्र बजारको विस्तार गरिनेछ। गैर आवासीय नेपालीहरूलाई नेपालको धितोपत्रको दोस्रो बजारमा लगानी गर्न सक्ने वातावरण मिलाइनेछ। साना तथा मझौला उद्यम, स्टार्टअप तथा नवप्रवर्तनमा आधारित व्यवसायहरूलाई पुँजी बजार मार्फत वित्तीय पहुँच उपलब्ध गराइनेछ। निजी इक्विटी, भेन्चर क्यापिटल तथा वैकल्पिक लगानी कोषको विकासलाई प्रोत्साहन दिने नीतिमा उल्लेख छ। वस्तु विनिमय बजार तथा जोखिम व्यवस्थापनमा आधारित आधुनिक वित्तीय उपकरणको चरणबद्ध विकास मार्फत नेपालको पुँजी बजारलाई थप गहिरो र विविधीकरण गरिने नीतिमा उल्लेख छ। लगानीकर्ताको विश्वास नै पुँजी बजारको सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने मान्यताका आधारमा लगानीकर्ता संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ। वित्तीय साक्षरता विस्तार, लगानीकर्ता शिक्षा, प्रभावकारी गुनासो व्यवस्थापन, पारदर्शी सूचना प्रणाली तथा निष्पक्ष बजार अभ्यासलाई संस्थागत गरिनेछ। भित्री कारोबार, बजार हेरफेर तथा धितोपत्र सम्बन्धी वित्तीय अपराध विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने नीतिमा उल्लेख छ। कर्पोरेट सुशासन, समयमै सूचना प्रवाह तथा व्यावसायिक उत्तरदायित्वलाई अझ सुदृढ बनाइनेछ। डिजिटल रूपान्तरणलाई नीतिले अर्को प्रमुख आधारको रूपमा लिएको छ। नेपाल धितोपत्र बोर्डलाई प्रविधिमा आधारित आधुनिक नियामक संस्थाका रूपमा विकास गर्ने नीतिमा उल्लेख छ। कृत्रिम बुद्धिमत्ता, डेटा विश्लेषण तथा साइबर सुरक्षामा आधारित नियामकीय प्रणाली विकास गर्ने नीतिमा उल्लेख छ। यस्तै पुँजी बजारका सबै प्रमुख सेवाहरूलाई क्रमशः पूर्ण डिजिटल प्रणालीमा रूपान्तरण गर्दै सेवा प्रवाहलाई छिटो, सुरक्षित, पारदर्शी र सहज बनाउने नीतिमा उल्लेख छ।
0: प्रस्तुत नीतिले विभिन्न 18 कार्यक्रमहरू तथा त्यसको कार्यान्वयनका लागि 131 बुँदे नीतिगत व्यवस्थाहरू गरेको छ। नीतिले प्रथम सुधारको क्षेत्र अन्तर्गत नियामकीय तथा संस्थागत सुधारको विषयलाई पहिलो कार्यक्रमको रूपमा अघि सारेको छ, जस अन्तर्गत धितो पत्र बजारको कानुनी तथा नियामकीय सुधार गर्ने कार्यक्रम रहेको छ। त्यसै गरी नीतिले नेपाल धितो पत्र बोर्डको संस्थागत सुदृढीकरणलाई जोड दिएको छ। नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना तथा पूर्वाधारहरूको आधुनिकीकरणको विषय पनि नीति तथा कार्यक्रमभित्र परेको छ। चौथो कार्यक्रमको रूपमा क्लियरिङ सेटलमेन्ट तथा बजार पूर्वाधारहरूको आधुनिकीकरण गर्ने विषय परेको छ। नीतिको दोस्रो सुधार क्षेत्रको रूपमा पुँजी बजारको विस्तार तथा विविधीकरण र संस्थागत ऋण पत्र बजारको विकासका कार्यक्रमहरू अघि सारिएको छ। यसै गरी सरकारी नगर तथा पूर्वाधार ऋण पत्र बजारको विकास गरी राष्ट्रिय बचतलाई उत्पादनशील पूर्वाधारमा परिचालन गरिने भएको छ। साना तथा मझौला उद्यम SME तथा स्टार्टअप पुँजी बजारको विकासका लागि साना तथा मझौला उद्यम स्टार्टअप तथा नवपरिवर्तनमा आधारित व्यवसायहरूलाई पुँजी बजार मार्फत दीर्घकालीन स्रोत उपलब्ध गराउँदै उद्यमशीलता, उत्पादन, रोजगारी सृजना तथा आर्थिक रूपान्तरणलाई नीतिले प्रोत्साहन गरेको छ। त्यस्तै निजी इक्विटी तथा भेन्चर क्यापिटल उद्योगको संस्थागत विकास मार्फत उच्च सम्भावना भएका उद्यम स्टार्टअप तथा उत्पादन मूलक व्यवसायहरूमा जोखिम पुँजी परिचालन गर्दै नवपरिवर्तन, उद्यमशीलता, रोजगारी सृजना तथा आर्थिक रूपान्तरणलाई गति दिन निजी इक्विटी तथा भेन्चर क्यापिटल बजारको विकास सम्बन्धी कार्यक्रम पनि नीति तथा कार्यक्रमले अघि सारेको छ। त्यस्तै गरी वस्तु विनिमय बजारको विकासका लागि कृषि, ऊर्जा, धातु तथा अन्य वस्तुको पारदर्शी, प्रतिस्पर्धी तथा प्रविधिमा आधारित संगठित कारोबार प्रणाली विकास गरिने भएको छ। मूल्य अन्वेषण, जोखिम व्यवस्थापन, बजार दक्षता तथा उत्पादक र उपभोक्ता हित संरक्षण गरिने विषय पनि नीतिले समेटेको छ। कार्यक्रमको कार्यान्वयनका लागि यस आर्थिक वर्षमा वस्तु विनिमय बजारको संस्थागत विकासलाई प्राथमिकता दिइएको नीतिमा उल्लेख छ। पुँजी बजार तथा वस्तु बजारमा सहभागी लगानीकर्ता, उत्पादक, उद्योग तथा वित्तीय संस्थालाई मूल्य जोखिमका आधुनिक वित्तीय साधन उपलब्ध गराउँदै बजारको स्थायित्व, तरलता, दक्षता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने उद्देश्यले डेरिभेटिभ वित्तीय उपकरण तथा जोखिम व्यवस्थापन बजारको विकास गरिने नीतिमा उल्लेख छ। त्यसै गरी नीतिले तेस्रो सुधारको क्षेत्रको रूपमा लगानीकर्ता संरक्षण, संस्थागत लगानी तथा बजार अनुशासन कार्यक्रम पनि अघि सारेको छ। त्यसको कार्यान्वयनका लागि संस्थागत लगानीकर्ताको सहभागिता विस्तारलाई विशेष प्राथमिकता दिने लगायतका नीतिगत व्यवस्थाहरू गरिएको छ। चौथो सुधार क्षेत्र कार्यक्रम अन्तर्गत डिजिटल रूपान्तरण, वित्तीय नवपरिवर्तन तथा अन्तर्राष्ट्रिय एकीकरण र डिजिटल पुँजी बजार तथा वित्तीय प्रविधिको विकास गरिने भएको छ। गैर आवासीय नेपाली विदेशी संस्थागत तथा पोर्टफोलियो लगानी आकर्षित गर्ने कार्यक्रम कार्यान्वयन गर्न व्यवस्था नीतिले अघि सारेको छ। त्यसै गरी नीतिले दिगो तथा समावेशी पुँजी बजारको विकास कार्यक्रमको कार्यान्वयनका लागि नीतिगत व्यवस्था गर्दै कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, सुशासनको सुदृढीकरण कार्यक्रम पनि सञ्चालन गर्ने व्यवस्था गरेको छ। घोषणाको सन्दर्भमा आफ्नो धारणा व्यक्त गर्दै नेपाल धितो पत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले

0: समेत सार्वजनिक गरेको छ। प्रस्तुत तालिका यस प्रकार रहेको छ।
1: बोर्डले धितोपत्र बजार सञ्चालकहरूको सेवामा व्यावसायिकता अभिवृद्धि गरी गुणस्तरीय सेवा प्रवाहमा सुधार ल्याउन नेप्से तथा सिडिएससी को पुनर्संरचना गर्न सहजीकरण गर्ने उल्लेख गरेको छ। नेप्सेबाट सूचीकृत संस्थाको आधिकारिक सूचना प्रवाहलाई व्यवस्था गर्न data.nepalstock.com पोर्टलको विकास गर्ने बोर्डले उल्लेख गरेको छ, जसबाट लगानीकर्ताले सबै सूचीकृत कम्पनीको सूचना एकै पोर्टलबाट थाहा पाउनेछन्। चालु आर्थिक वर्षभित्रै यो पोर्टल सञ्चालनमा आइसकेको हुने नीतिमा उल्लेख छ। सेयर निष्कासन गर्नुपर्ने सीमा तथा बाँडफाँड सीमामा पुनरावलोकन गर्ने भनिएको छ। हाल उत्पादनमूलक क्षेत्रका कम्पनीले जारी पुँजीको 10% मात्रै सेयर निष्कासन गर्न पाउने व्यवस्था छ। बैङ्क तथा वित्तीय संस्थाका हकमा भने न्यूनतम 30% सीमा छ। यस्तै बाँडफाँडका क्रममा न्यूनतम 10 कित्ता दिनुपर्ने व्यवस्था छ, तर बुक बिल्डिङ विधिबाट निष्कासन भएको सेयरका हकमा न्यूनतम 50 कित्ताको सीमा छ। यही व्यवस्थालाई पुनरावलोकन गरिने बोर्डले जनाएको छ। त्यस्तै संस्थाको वित्तीय विवरण पुनरावलोकन तथा जाँचबुझ आवश्यकता देखिएमा बाह्य विज्ञबाट समेत गराउने बोर्डले जनाएको छ। हालको नेप्से सूचकाङ्कलाई सबै इक्विटी सूचकको रूपमा कायम राखी कारोबार योग्य सेयर फ्री प्लट सेयरको आधारमा नयाँ सूचकाङ्क विकास गरी त्यसलाई बेन्चमार्क सूचकाङ्कको रूपमा प्रयोग गर्ने र सोही आधारमा सर्किट ब्रेकको नियम पुनरावलोकन व्यवस्था मिलाउने बोर्डले जनाएको छ। धितोपत्र ब्रोकर मार्फत कारोबार खाता, डिम्याट खाता र बैङ्क खाता इन्टिग्रेसन गर्ने बोर्डले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। इन्टिग्रेसन पछि लगानीकर्ताको बैङ्क खातामा आवश्यक रकम उपलब्ध भएको यकिन भएपछि मात्रै खरिदको कारोबार सम्पन्न हुने व्यवस्था मिलाइएको छ। आइपिओ निष्कासनका बेला सामूहिक लगानी कोषलाई 5% कोटा कायम गरिएको छ, तर त्यो सेयर बेच्नका लागि 6 महिनाको लक इन अवधि हटाइने नीतिमा उल्लेख छ। नेप्से मार्फत एसएमई प्लेटफर्म सञ्चालनमा ल्याउने र त्यसमा 25 करोड रुपियाँ भन्दा कम चुक्ता पुँजी भएका कम्पनीको धितोपत्र कारोबार गर्ने तथा अक्सन मार्केट सञ्चालनमा ल्याइने नीतिमा उल्लेख छ। बुक बिल्डिङ विधिलाई बोर्डले प्राथमिकता दिँदै संस्थागत लगानीकर्ता र सर्वसाधारणलाई छुट्याउने सेयरको पुनरावलोकन गर्ने जनाएको छ। पुँजी प्रतिफल तरलता लगायतका आधारमा नेप्से सूचकाङ्कको विविधीकरण गरिने भएको छ। नेप्से 30, नेप्से हाई फाइभ जस्ता सूचकाङ्क ल्याउने पनि नीतिमा उल्लेख छ। नेप्से सूचकाङ्कलाई स्थापित अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बनाउन प्रचलित सूचकाङ्क गणना गर्ने संस्थासँग सहकार्य गर्ने कार्य अगाडि बढाउने भएको छ। सरकारी ऋणपत्र तथा अन्य वित्तीय उपकरणको डिम्याट गरी स्वचालित प्रणाली मार्फत दोस्रो बजारमा कारोबारको व्यवस्था मिलाउने भएको छ। रिटेल गभर्नमेन्ट बन्ड प्लेटफर्म विकास गर्ने, ट्रेजरी बिल्स तथा डेभलपमेन्ट बन्डलाई दोस्रो बजारमा कारोबार गराउने बोर्डले जनाएको छ। डिम्याट खाता तथा मेरो सेयर खातामा प्रत्येक वर्ष लिँदै आएको नवीकरण शुल्क 2 वर्षसम्म हुने गरी नियमावली संशोधनको व्यवस्था मिलाउने पनि बोर्डले जनाएको छ।
0: पछिल्लो साता नेपाली सेयर बजारको कारोबारमा सुधार भएको छ। यस सम्बन्धी एक सामग्री अबको प्रस्तुतिमा। पछिल्लो साता नेपाली सेयर बजारको कारोबारमा सुधार भएको छ। यो साताभर बजारको कारोबार वृद्धि हुँदा परिसूचक 2700 अङ्क नजिक पुगेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 26 गते शुक्रबार 2600.78 अङ्कमा रहेको नेप्से परिसूचक यस साताको पहिलो दिन 29 गते सोमबार भने 29 अङ्कले घटेर 2570.18 अङ्कमा झरेको थियो। साताको मङ्गलबार 30 गते भने परिसूचक 6 अङ्कले बढेर परिसूचक 2576.29 अङ्कमा कायम भएको थियो। त्यस दिन परिसूचक सामान्य अङ्कले बढे पनि बजारको कारोबार रकममा भने उल्लेख्य सुधार भएको थियो। त्यस दिन बजारमा 8.41 अर्ब कारोबार भयो। साताको बुधबार परिसूचक नेप्से 14 अङ्कले बढेको भए पनि कारोबार रकम भने करिब आधाले घटेर 4.16 अर्ब मात्र कारोबार भएको थियो। साताको बिहिबार पनि बजारको परिसूचक नेप्से बढ्ने क्रम जारी रह्यो। त्यस दिन नेप्से परिसूचक 7.50 अङ्कले बढेर 2597.80 अङ्कमा कायम भयो। त्यस दिन बजारको कारोबार भने अघिल्लो दिनको तुलनामा बढेर 4.56 अर्ब रुपियाँ बराबरको भएको थियो। साताको अन्तिम कारोबार दिन भने नेप्से परिसूचक उच्च अङ्कले बढेको छ। यस दिन परिसूचक 79.74 अङ्क अर्थात् 3.06% बढेको छ। यस दिन बजारमा 4.57 अर्ब बराबरको सेयरको किनबेच भएको छ। अघिल्लो दिन बिहिबार बजारमा 4.56 अर्ब रुपियाँ बराबरका सेयरहरूको किनबेच भएको थियो। अवस्था आजलाई यिनै प्रस्तुतिहरूका साथ कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयका लागि निर्धारित समय सकिएको छ। आगामी तेस्रो शनिबार साउन 16 गते यसै समयमा तपाईँ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन शुभ रहोस्। नमस्कार।

Ekes bonus pal. Visa papierna भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दाघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: विपदबारे चासो राखौँ, चनाखो बनाऊ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्परत्न वज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। पहिरोजन्य विपदबाट बच्नका लागि हामीले के कुरामा सावधानी अपनाउनु पर्छ?
1: तत्कालले गर्नुपर्ने कुरा वरिपरि आफ्नो के छ भन्ने कुरामा सचेत रहने, ठुलो वर्षा हुन लागेको छ भनेदेखि चाहिँ खोलाभन्दा अलिकति टाढा गर्ने र बिरालो जमिनले किरा परेको छ भनेदेखि त्यस्तोको तलपट्टि नबस्ने, ती कुराहरू हामीले गर्न सक्यौँ भने पनि केही चाहिँ हामीले मानवीय क्षति कम गर्न सक्छौँ।
0: भौगर्भिक प्रकोप विज्ञ श्री कमल द्विवेदीसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
2: बाढी बारे चासो राखौं, चनाखो बनाऊ।
0: बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौं।
2: वर्षा याममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौं।
0: वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं।
2: प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौं, सकिन्छ भने कण्ठ पारौं।
0: आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
2: आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
0: फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइ राखौं।
2: नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्त्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्त्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
0: घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
2: टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
0: नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
2: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
0: नेपाल विश्वकै भौगोलिक रूपमा सक्रिय हिमालय पर्वत श्रृङ्खलामा अवस्थित छ। दक्षिणको तराईदेखि उत्तरका गगनचुम्बी हिम श्रृङ्खलासम्म फैलिएको नेपालको धरातलीय स्वरूप जति लोभलाग्दो छ, प्राकृतिक विपदका दृष्टिकोणले त्यति नै संवेदनशील र जोखिमपूर्ण पनि छ। नेपालको करिब 83% भूभाग पहाड र हिमालले ओगटेको छ। यो क्षेत्र भौगोलिक रूपमा अत्यन्तै कमजोर र पत्रे चट्टानहरूले बनेको हुनाले यहाँको जनजीवन प्राकृतिक रूपमै अस्थिर छ। नेपालमा हुने कुल वार्षिक वर्षाको करिब 80% पानी जुनदेखि सेप्टेम्बर महिनाभित्र पर्ने गर्दछ। पछिल्लो समय जलवायु परिवर्तनका कारण वर्षाको स्थापित चक्रमा ठूलो फेरबदल आएको छ। थोरै अवधिमा धेरै ठाउँमा अत्याधिक मुसलधारे पानी पर्ने जस्ता मौसममा आउने परिवर्तनले पहाडी भूभागको जमिनभित्र पानीको चापलाई सन्तुलन बाहिर पुर्याइदिन्छ। फलस्वरूप प्रत्येक वर्ष मनसुनको समयमा देशका सयौं स्थानमा विनाशकारी पहिरोहरू जाने गर्दछन्, जसले ठूलो मात्रामा मानवीय र भौतिक क्षति निम्त्याउने गरेको छ। प्राकृतिक कारणहरूका अतिरिक्त पछिल्ला दशकहरूमा नेपालमा मानवीय क्रियाकलापका कारण पहिरोको जोखिम कयौं गुणा बढेर गएको छ। विशेष गरी स्थानीय तहहरूमा वातावरणीय र भौगर्भिक अध्ययन बिना नै जथाभावी ग्रामीण सडकहरू खन्ने प्रवृत्तिका कारण पहाडका फेदहरू कमजोर भएका छन्। यसले गर्दा वर्षाको समयमा पुराना र स्थिर भइसकेको भिरालो जमिनहरू समेत बगेर पहिरोको रूपमा परिणत भइरहेका छन्। नदी किनारको तीव्र सहरीकरण, वन विनाश र अव्यवस्थित बस्ती विस्तारले यो समस्यालाई झन जटिल बनाएको छ। पहाडी क्षेत्र तथा मुख्य सडकहरू पहिरोको कत्तिको जोखिममा छन्? के हामीले गर्ने अव्यवस्थित विकास निर्माणले गर्दा पनि पहिरोको जोखिम निम्त्याएको छ? पहिरोजन्य विपदको जोखिमलाई न्यूनीकरण गर्न के गर्नु पर्ला? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ भौगर्भिक प्रकोप विज्ञ श्री कमल द्विवेदीसँग। सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद
0: श्री कमल सर। अहिले देशभर मनसुन निकै सक्रिय छ र ठाउँ ठाउँमा पहिरो गइरहेको छ। अहिले नेपालको पहाडी भूभाग र हाम्रा राजमार्गहरू कतिको जोखिमपूर्ण अवस्थामा देखिन्छन्?
1: यसमा अहिले जुन छ नि, हामीले अब बर्खाको बेलामा यसलाई मैले अहिले तिनवटा प्रकारका प्रकोप अहिले मैले वर्गीकरण गरेँ। एउटा रोड साइड, जुन बाटोको छेउमा जुन बाटो चौडा गर्दा काटिएका भिरहरू काटियो नि, त्यति पुराना पहिरो पनि चलाइयो, त्यसमा फेरि त्यसलाई पहिरो चल्यो होइन। त्यो एउटा भयो भने ठाडा भिरहरू काटियो बाटो चौडा गर्ने क्रममा, र ती ठाउँहरूमा एउटा एक प्रकारको समस्या आएको छ भने, खोला किनारबाट गएको बाटोहरू जुन छ त्यसमा चाहिँ अहिले जुन माथिल्लो भेगमा जुन अहिले अलिकति हिमाली भेगतिरबाट बगेर आएको गेग्रान अथवा यो पहाडी भेगमा पनि हामीले बाटो बनाउँदा अथवा खानी सञ्चालन गर्दा जथाभावी जुन गेग्रान फालेका थियौँ ती गेग्रान सहितको लेदो बगेर आएर बाटोको कटान भएको छ भने, तेस्रो खालको चाहिँ जुन हिमाली भेगतिर ठुलो वर्षा भएर जस्तो मोदी त्यसपछि लिखुमा चाहिँ ठुलो बाढी आएर पुलहरू बगाएको अथवा बाटो बस्तीलाई चाहिँ कटान गरेको देखिन्छ होइन। अब यसमा एउटा छ प्राकृतिक रूपमै पनि हामी अहिले यो विश्व तापमान वृद्धिले गर्दा हिमाली भेगमा तापमान बढ्न जाँदाखेरि त्यहाँ जमेर बसेको हामी पर्मफ्रोस्ट भन्छौँ, जमेर बसेको चाहिँ माटो जुन चाहिँ बरफले जमाएर राखेको छ त्यो पग्लिन जाँदाखेरि जस्तो बर्खाको पानीले जाँदा त्यो अब जस्तो पहिला पहिला त्यहाँ हिउँ पर्थ्यो माथिल्लो क्षेत्रमा, अहिले त्यहाँ चाहिँ पानी पर्न थाल्यो भनेपछि त्यो त्यो बरफ पग्लियो, बरफ पग्लिएपछि माटो चाहिँ सहितको लेदो बगेर आएर यस्तो खालका प्रकोपहरू पनि देखिएको छ।
0: जे जति मात्रामा अहिले पहिरोको जुन खालको जोखिम बढ्दो क्रममा रहेको छ, यो अवस्था हेर्दा कतै हामीले गरेको अव्यवस्थित विकासको कारक पनि कहीँ देखिन्छ?
1: हो पक्कै हो, किनभने हामीले हाम्रो निर्माण प्रक्रिया तपाईँले जुन उठाउनु खोज्नुभयो, हाम्रो निर्माण प्रक्रिया जसरी हामीले अगाडि बढाउँछौँ नि, जस्तो अब म तपाईँलाई साधारण रूपमा भन्छु, जस्तो हामी भित्ता काट्छौँ होइन, भित्ता काट्यो ठाडो बनाइदियो, अब जस्तो ठाडो भएपछि त पहिरो जाने भयो नि त, पहिरोको फेरलाई चलाइदिने पनि गर्छौँ हामी व्यवस्थित रूपमा, त्यसलाई निराकरणका उपायहरू नअपनाइकन हामीले जहाँ काट्छौँ त्यहाँ चाहिँ पर्खाल पनि नलाउने, त्यसपछि त्यतिकै चाहिँ ठाडो काट्ने माथिसम्म काटिदिने होइन भन्दाखेरि, त्यसरी पहाड काटेपछि त ठाडो ठाउँमा त पहिरो जान्छ, यो त साधारण मानिसले बुझ्ने कुरा हो नि होइन, त्यो एउटा प्रक्रिया छ भनेदेखि, अनि पर्खाल किन नबनाएको चाहिँ त्यो निराकरणका उपायहरू हुन सक्छ नि, पर्खालै मात्र पनि होइन, बायो इन्जिनियरिङ भनेको अब यो चाहिँ बिरुवाहरू रोपेर पनि चाहिँ भिरालो जमिनलाई चाहिँ स्थिरीकरण गर्न सकिन्छ भन्दा त्यतातिर हुनै नगर्ने भन्दा हाम्रो कस्तो खालको सोचाइ भने, एउटा सडक चौडा ठुलो सडक चाहियो हामीलाई, अरू हामीले त्यसलाई चाहिँ पहिरो निराकरणका उपायहरू केही पनि नगर्ने अथवा स्लो प्रोटेक्सनका कुराहरू केही पनि नगर्ने, त्यो एउटा प्रक्रिया छ भनेदेखि, अर्कोतिर जुन हामीले निर्माण गर्दाखेरि आउने ढुङ्गा माटो जुन छ नि त्यसको व्यवस्थित रूपमा व्यवस्थापन पनि गर्न सकेका छैनौँ। जस्तो कस्तो हुन्छ नि, माथिबाट काट्यो त्यसपछि कोल्चीतिर फालिदियो, हो अब सुक्खा समयमा त त्यो कोल्चीमा बस्छ, जब ठुलो पानी पर्छ त्यो लेदोको रूपमा चाहिँ नि गेग्रान बहावको रूपमा तलसम्म बगेर जान्छ। जस्तो परार साल सिमलतालमा जुन दुर्घटना हुन गयो नि होइन, त्यो माथिल्लो बाटो बनाउँदाखेरि अव्यवस्थित रूपमा फ्यालिएको गेग्रान जुन छ हो त्यो नै बग्दै आएर तल चाहिँ प्रकोपको रूपमा सृजना भएको छ। त्यस्तै गरी हामीले जुन खानी सञ्चालन गर्दा अथवा हामीले बाटो बनाउँदादेखि लिएर हाम्रा अरू निर्माणहरूमा अहिले त अझ प्लटिङ गर्ने भन्दै पनि त्यसरी चाहिँ काट्दै फालिदिने गर्ने चाहिँ गर्नेछ भन्दा, हामीले जुन कुरा एउटा कसरी भौगोलिक प्रक्रिया भनेको एउटा माथिदेखि सुरु भएर तलसम्म त्यसको असरहरू पर्छ, हामीले त्यसरी व्यवस्थित रूपमा निर्माणका क्रियाकलाप त्यसरी गर्न सकेका छैनौँ होइन। हो त्यो कारणले गर्दा एउटा त प्राकृतिक कारणले आउने भनौँ न पहिरोहरू हुन्छन् होइन भन्दाखेरि, भनेदेखि अब यो हामीले त्यसलाई चाहिँ अलिकति कस्तो भने, निर्माणका चरणमा हामीले जसरी गलत प्रक्रियाबाट हामीले निर्माण गरिरहेका छौँ नि, त्यसले गर्दाखेरि अझ थप चाहिँ हाम्रो जटिल हुन गयो यो प्रकोपको चाहिँ असरहरू।
0: धेरैजसो ठाउँमा सडक खनिसकेपछि पनि वा निर्माण सकिएपछि पनि वर्षौंसम्म निरन्तर पहिरो गइरहनुको खास कारण पनि यहाँले अघि बताउनु भएको तथ्याङ्कसँग जोडिन्छ, या अव्यवस्थित रूपमा सडक निर्माण गरियो अथवा वातावरणीय मूल्याङ्कन नगरिकनै सडक जन्ने विभिन्न विकास निर्माणका गतिविधिहरू सञ्चालन भए र त्यसलाई जस्तो छ त्यस्तै त्यस्तै छोडियो र त्यसपछि त्यसको कारक बनेर पछिल्लो समय यी पहिरो गइरहेका हुन्?
1: त्यसमा यस्तो छ, निराकरणका उपायहरू राम्रोसँग अवलम्बन गरिएको ठाउँमा चाहिँ पहिरोहरू अलिकति नियन्त्रित नै हुन्छन् होइन। जस्तो यसमा के तपाईँलाई अलिकति भित्री कुरा म भनौँ, जस्तो पहिरो जानुका चाहिँ अन्तर्निहित कारण एउटा भिरालोपन तपाईँ बढ्ने बित्तिकै त, भिरालोपन हामीले काटेर जमिन काटेर छोडिदिने बित्तिकै त त्यो भिरालोपन बढ्छ र केही समयसम्म त त्यतिकै टिक्ला, तर जब पानी पर्छ नि त्यसले पानीले चाहिँ त्यसलाई गलाउँछ र जस्तो माटोलाई पनि कमजोर बनाइदिन्छ र पहिरो आउँछ। त्यो एउटा कारण। अब अन्तर्निहित कारणमा के पनि हुन्छ, चट्टानको चाहिँ भिरालोपन एउटा हो नि, अर्को कुरा चाहिँ चट्टानको चाहिँ कडापन बलियोपन भनौँ न होइन। चट्टान बिस्तारै के हुन्छ भने खिँदै अथवा त्यो भनौँ न एक प्रकारले काठ कुहिन्छ नि, त्यस्तै चट्टान पनि नि जब जमिनमा चाहिँ त्यो त जमिनमा मुनि एकदम तल बनेको 10-20 किलोमिटर तल चाहिँ बनेर चाहिँ मान आएको हो। यो हाम्रो अब दुईटा इन्डियन प्लेट र हामी युरेसियन प्लेटको चाहिँ जुदाई भएको ठाउँमा हामी छौँ हिमालय होइन। भन्दाखेरि तल बनेर आएको चट्टान माथि आउँदा के हुन्छ, त्यसमा भएका मिनरलहरू अथवा खनिजहरू चाहिँ के हुन्छन्, माथि हावा पानीसँगको चाहिँ अन्तर्क्रियामा चाहिँ त्यो चाहिँ अर्कै परिवर्तन हुन्छ र त्यो कमजोर माटो बन्छ भनौँ न होइन। भन्दा खि अब त्यो एउटा चाहिँ कमजोर अब भएर गएपछि त्यसको चाहिँ भार बहन क्षमता कम हुन्छ र ठाडो राख्ने बित्तिकै त, ठाडो बारेर हामीले काट्ने बित्तिकै त्यो चाहिँ चट्टान भिरमा टिक्न सक्दैन, चट्टानै भए पनि त्यो चाहिँ टिक्न सक्दैन भनेदेखि चट्टानमा विभिन्न चिराहरू मैले भने भौगर्भिक प्रक्रियामा आउँदाखेरि विभिन्न खालका चिराहरू चाहिँ त्यसले हुन जान्छ। त्यो भएको चिरा कतापट्टि ढल्केको छ र तलपट्टिबाट त्यसलाई ठेगेर राख्ने तल्लो भाग चाहिँ हामीले काटिदिँदाखेरि पनि त्यो चिराहरूबाट पनि चिप्लिएर पनि त्यसरी पहिरोहरू आउन सक्छन्, एउटा यो प्राकृतिक कारण भयो। र भन्दा अब त्यसमा चाहिँ के भने, त्यसलाई चाहिँ केले चाहिँ पहिरो ल्याउँछ त भन्दाखेरि चाहिँ त्यो जस्तो अब ठुलो बर्खामा के हुन्छ, पानी त्यसरी पर्छ, पानी परेपछि चाहिँ त्यसलाई ठेगेर बसेको माटोहरू चाहिँ कमजोर हुन जान्छ र भार बहन क्षमता चाहिँ कम हुन जाने बित्तिकै चाहिँ त्यो चिप्लिएर त्यो पहिरोको रूपमा तल खस्न जान्छ, त्यसरी पहिरो आइरहेको हुन्छ। र अब हाम्रो मानवीय क्रियाकलाप मुख्य गरी अब हामीले मानवीय क्रियाकलापमा तपाईँले जुन भन्नुभयो, अब व्यवस्थित रूपमा यो सबै कुरा अध्ययन गरेर यसलाई चाहिँ कसरी निराकरण गर्ने भन्दा भोलि समस्या नहोस् भन्ने हिसाबबाट हामी त्यसरी व्यवस्थापन गर्ने भन्दा नि तत्कालमा हामीलाई अहिले बाटो चाहिएको छ अथवा हामीले निर्माण गर्नु छ, निर्माण सकाएपछि अब भोलि के हुन्छ भन्नेसम्म, यसले समस्या नगरोस् भन्नेसम्म हामी त्यतिसम्म सोचेर काम गरिरहेका छैनौँ जस्तो लाग्छ मलाई।
0: हामीले प्रत्येक वर्ष मनसुन अगावै विपदको जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गर्छौँ, विपद न्यूनीकरणका बारेमा विभिन्न योजनाहरू तर्जुमा गर्छौँ र कार्यान्वयनमा पनि लिइरहेका हुन्छौँ, तर पहिरोजन्य विपदका घटनाक्रमहरू पछिल्लो समय घट्नुको साटो किन बढिरहेको देखिन्छन्?
1: पक्कै पनि तपाईँले जुन क्रियाकलापहरू हामीले गर्छौँ नि, हामीले त्यो पहिरो निराकरणका कुराहरूमा अलिकति कम ध्यान दिन्छौँ होइन, प्रचार प्रसार बढी अलिकति होइन पहिरोको त्यो तर्फ बढी छ र अलिकति अब यो तयारीमा पनि कस्तो भने पूर्व तयारीहरूमा पनि राहत उद्धारतिर बढी त्यतातिर ध्यान बढी देखिन्छ होइन। जस्तो अब तपाईँलाई कस्तो समस्या हुँदो रहेछ भने यो प्रकोप भनेको नि तपाईँलाई यो ठाउँमा प्रकोप आउन सक्छ, यो कारणले आउन सक्छ भनेर कसैले भन्यो भने नआइकन अलिकति मान्छेले ए कहाँ आउँछ के भन्छ यसले यो भने जस्तो खालको अलिक नपत्याउने पनि किन हुँदो रहेछ भनेदेखि चाहिँ मान्छेले ए यहाँ अहिले सबै यसरी राम्रो छ सबै के यसले यसो आउँछ यस्तो ठाउँमा भन्दा हो, त्यस्ता खालका अध्ययनहरू चाहिँ गरेर कुन ठाउँ चाहिँ जोखिमयुक्त छ, कुन बढी जोखिमयुक्त छ, कुन क्रियाकलाप हामीले कसरी गर्ने अथवा कसरी चाहिँ त्यसलाई बचावका उपायहरू लिने भन्ने एउटा समग्रमा यस्तो खालको चाहिँ योजनाबद्ध रूपमा नगरिकन हामीले जोखिम कम गर्न सक्दैनौँ। र अब अहिले कतिपय ठाउँमा बाटाका छेउहरूमा खोलामा चाहिँ टेको दिएर चाहिँ घर बनाउने होइन अथवा चाहिँ पसल खोल्ने भन्ने पनि देखियो, त्यस्तो पनि देखिन्छ नि त। भन्दाखेरि सुक्खायाममा चाहिँ केही हुँदैन, त्यो जब चाहिँ यसरी ठुलो पानी पर्न जान्छ त्यस्तो ठाउँमा क्षति हुन जा पनि देखिन्छ होइन। अब प्रकृतिले हेपेर पनि हो, अब हाम्रो जस्तो मैले भने त पहाडी भूभाग जुन चाहिँ एउटा चाहिँ चलायमान पहाड हो, यो हाम्रो पहाड भनेको के छ भने उचालिँदै गएको छ, खोलाहरूले तल चाहिँ काट्दै गएको छ र चाहिँ त्यसले गर्दाखेरि भिरालोपन बढ्दै जान्छ, त्यो एउटा प्राकृतिक कारण पनि छ होइन। भन्दाखेरि भिरालोपन बढ्दै गएपछि एउटा कोणसम्म त त्यसले ठेक्छ, त्यो कोणभन्दा बढी गए त जुन तान्ने शक्ति बढी, रोक्ने शक्ति भन्दा तान्ने शक्ति बढी, माथिबाट तल चट्टानहरू खस्नु चाहिँ स्वाभाविक हो, यो प्राकृतिक प्रक्रिया नै हो पहिरो भनेको होइन। अब त्यसबाट हामीले त्यसलाई बुझेर त्यसलाई बच्ने उपाय लिने, कसरी बच्ने अथवा सुरक्षित ठाउँहरूमा बस्ती विकास गर्ने भन्ने हामीले छैन कि, हामीले अब आर्थिक रूपमा जहाँ जहाँ तपाईँलाई आफूलाई फाइदाजनक अब ठाउँहरू आर्थिक रूपमा आर्थिक उपार्जन गर्न सक्ने ठाउँहरूमा अलिकति धेरै चाहिँ जोखिम मोलेरै पनि बस्तीहरू चाहिँ अथवा घर बस्तीहरू चाहिँ निर्माण भएका छन्, त्यसमा चाहिँ अलिकति प्रकोपको हिसाबबाट के गरी मैले भने भौगोलिक प्रकोपको हिसाबबाट कसरी सुरक्षित रहने भन्ने चाहिँ व्यवस्थित रूपमा हामीले गर्न सकेको जस्तो लाग्छ।
0: श्री कमल सर, पहिरो गएपछि ढुङ्गा माटो पन्छाउने काम त हुन्छ, तर पहिरोको फेद र माथिल्लो भागको प्राविधिक उपचार गरिँदैन, यो तत्काल बाटो खोल्ने अस्थायी शैलीले गर्दा पटक पटक पहिरो दोहोरिएको त होइन कतै?
1: तपाईँले भने पक्कै पनि हो, जस्तो कतिपय ठाउँमा होइन, जस्तो अब तपाईँले काट्ने बेलामा काटिदिइसके जो घाउ बनाइसकेपछि त त्यसको उपचार त समग्रमा उपचार गर्न पर्ने, बगेको पिप र त्यो पिप मात्र सफा गरेर त त्यो घाउ निको हुँदैन। यो पहिरो भने नि प्रकृतिको जुन पहाडका सतहको चाहिँ घाउ नै हो, त्यो घाउलाई निराकरण गर्न त्यसको चाहिँ ज्वरासम्म जानु पर्यो र उपचार गर्नु पर्यो। यो घाउ पन्छाउने के त्यो पहिरो पन्छाउने भनेको चाहिँ के उपचार भयो भने त्यो पिप निचर्ने मात्रै भयो कि, त्यो घाउ उपचार होइन कि, पिप मात्रै निचर्ने त्यसपछि बाटो खोल्ने भने जस्तै कुरा हो होइन। त्यसलाई समग्रमा माथिसम्म जस्तो बायो जैविक विधिबाट हुनेदेखि लिएर अब अरू अब संरचना नै बनाउनु पर्छ भने पनि त्यसलाई बनाएर राम्रोसँग गर्ने, अब पहिलो कुरा त कहाँ काट्नु हुन्छ कहाँ काट्नु हुँदैन त्यो भिर भन्ने कुरा नै पहिला चाहिँ गहन रूपमा अध्ययन गर्नुपर्ने हुन्छ कि, त्यो नगरिकन पहिला काटिहालौँ अनि भोलि देखा जाएगा भन्ने हिसाबबाट त्यसरी काम गरिँदैन। र त्यसपछि निराकरणको उपाय भनेको पहिरोलाई समग्र रूपमा चाहिँ सबै मैले भने तपाईँले आफैले अघि उठाउनु भयो नि कुरा है, तल चाहिँ टेवा पर्खालदेखि लिएर माथिपट्टि सम्म त्यसलाई चाहिँ संरचनाहरू बनाएर अथवा चाहिँ त्यो वनस्पतिको उपायहरू लगाएर पनि रोक्न सक्ने जति प्रयास अथवा नाला कटान के जस्तो मुख्य एउटा यसको समस्या तपाईँले पनि भन्नुभयो, जस्तो बर्खा आएपछि किन मात्रै पहिरो धेरै आउँछ त भन्दा मुख्य कुरा पानी भन्दाखेरि पहिरोमै पानी बगिरहेको हुन्छ, कतिपय ठाउँमा बगाइदिरहेको हुन्छ र त्यो नालाहरूबाट काटेर माथिल्लो सडकका चाहिँ नालाहरू एकातिर चाहिँ बगाइदिँदा त्यसले नै पहिरो खतल्दै गएको पनि हुन्छ होइन। भन्दा हो त्यसरी जथाभावी नाला पनि नछोड्ने र त्यसलाई चाहिँ व्यवस्थित रूपमा बिस्तारै त्यसको चाहिँ शक्ति नियन्त्रण गर्दै गर्दै तल चाहिँ खोलासम्म लाने त्यस्ता खालका संरचनाहरू बनाउने, त्यस्तो नगरिकन जथाभावी पानी पनि छोड्ने, अब काटेको पदार्थहरू पनि त्यतिकै फ्यालिदिने, अवस्थित रूपमा सुखायाममा त टिक्छ त्यो, जब बर्खा लाग्छ अघि मैले भने जस्तै जब पानी धेरै पर्न थाले त्यो त्यही लेदो चाहिँ प्रकोपको रूपमा चाहिँ तल्लो बस्ती अथवा संरचनाहरूलाई चाहिँ क्षति गर्न पुग्छ।
0: पहिरो आउन सक्ने सम्भावित जोखिमपूर्ण क्षेत्रमा आधुनिक सेन्सर वा प्रविधि राखेर पहिरो खस्नु अगावै थाहा पाउने र दुर्घटना रोक्ने प्रणाली अर्ली वार्निङ सिस्टम राजमार्गमा जडान गर्न कतिको सम्भव छ?
1: सकिन्छ, गरेको छ त्यो, त्यो कतिपय ठाउँहरूमा त्यसरी चाहिँ सेन्सरहरू राखेर, अब अहिले के चाहिँ प्रविधि सस्तो भएर गएको छ, हिजोको दिनमा त्यो प्रविधिहरू महँगो थियो हामीले सक्दैन थियो, अहिले चाहिँ त्यसरी त्यो जुन भित्र सेन्सर राखेर त्यो जब त्यो सेन्सर चलेपछि त्यसले आफै नै वार्निङ चाहिँ पठाउने खालको चाहिँ त्यस्तो छ, अहिले चाहिँ पूर्वानुमान गरेर चाहिँ त्यसरी चाहिँ जोखिम कम गर्न सकिने अवस्था अहिले छ, नभएको होइन, नेपालमा पनि कतिपय ठाउँमा गरेको छ।
0: हरेक वर्ष मनसुनमा बिहोर्नु पर्ने सडक अवरोध र पहिरोको क्षतिलाई दीर्घकालीन रूपमा हल गर्नको लागि सम्बन्धित निकायले आगामी रणनीति कस्तो तयार गरेर अगाडि बढ्नु आवश्यक देखिन्छ?
1: अब म तपाईँलाई सम्बन्धित निकाय भने कुन भन्ने कुरा अब यहाँ एउटा प्रश्नमै उठाउँछु कि होइन, अब जस्तो के हुन्छ भने सडक होइन, सडकको अब राजमार्गको 25 मिटर माथि अथवा 50 मिटर माथि 50 मिटर तल बाहेक सडकको चाहिँ आफ्नो क्षेत्राधिकार भन्दा पर हुन्छ, सडकले त्योभन्दा माथिको हेर्न उहाँहरूसँग चाहिँ त्यो अब एक प्रकारले व्यावहारिक समस्या हुने रहेछ, प्रकोप त तपाईँको त्यो सीमामा मात्रै सीमित हुँदैन, त्योभन्दा माथिबाट नै आउन सक्छ। भनेपछि एउटा कुरा त त्यो त्यही कारणले गर्दाखेरि चाहिँ प्रकोप एउटा जलोत्पन्न प्रकोप मेनली, म त अहिले के भन्छु भने अझ यो जुन विश्व तापमान वृद्धिको कारणले गर्दा हिमाली भेगदेखि लिएर यो अहिले हाम्रो गेग्रानको समस्याले चाहिँ धेरै बाढीहरूलाई चाहिँ बाढी भन्दा पनि गेग्रान भावका समस्याहरू आइरहेका छन् होइन, भन्दाखेरि म त के देख्छु हो यस्तै कुराहरूको लागि चाहिँ एउटा गेग्रान जन्य प्रकोप व्यवस्थापनको एउटा केन्द्र अथवा अध्ययन केन्द्र जस्तो एउटा चाहिँ केन्द्रीय निकायको चाहिँ असाध्यै चाहिँ टटकारो खाँचो देख्छु, जसले चाहिँ एउटा प्रचार एउटा चाहिँ जनचेतना वृद्धिदेखि लिएर यसको साँच्चीकै के गर्दाखेरि चाहिँ यसरी चाहिँ हामी चाहिँ कम जोखिम कम गर्न सक्छौँ भन्नेदेखि लिएर स्थानीय स्तरलाई तालिम दिनेदेखि लिएर स्थानीयदेखिका प्राविधिकहरूलाई के गर्ने पहिरो निराकरणको लागि तालिम दिनेदेखि लिएर सबै उसको लागि एउटा गेग्रान जन्य प्रकोप व्यवस्थापन केन्द्र त्यसको चाहिँ म ठाडो आवश्यकता देख्छु। हाम्रो जस्तो जब पहाडी मुलुकमा हाम्रो मुख्य समस्या बाढी पहिरो हो भनेदेखि त्यसलाई त्यसको समाधानलाई के गर्ने त दीर्घकालीन अध्ययन गर्नु पर्यो, अध्ययनपछिको निचोडबाट कसरी प्रविधि विकास गर्ने त्यो सबै गर्नलाई चाहिँ एउटा केन्द्रको आवश्यकता देख्छु, बाट केन्द्रीय रूपमा चाहिँ त्यो आवश्यक मैले केन्द्रको आवश्यकता देख्छु।
0: श्री कमल सर, हामी कार्यक्रमको अन्तिममा छौँ, यो मनसुनको समयमा जोखिमपूर्ण सडकहरूमा यात्रा गरिरहेका वा यात्रा गर्ने तयारीमा रहेका आम नागरिकले आफ्नो सुरक्षाका लागि के कस्ता कुरामा ध्यान दिनु आवश्यक देख्नुहुन्छ?
1: अब अहिले एउटा दुईटा मलाई एकदम भिजाउने चाहिँ दृश्यहरू मैले के देखेँ भन्ने कुरा म तपाईँलाई गर्छु। जस्तो माथिबाट भेल आइरहेछ, लेदोयुक्त भेल आइरहेछ र त्यसमा चाहिँ गाडी चाहिँ अथवा सानो गाडीदेखि लिएर ठुलो बससम्म नै हेलिएर चाहिँ त्यसलाई चाहिँ तर्ने जस्तो खालको चाहिँ त्यसरी पनि गाडीहरू लगिरहेको, त्यो त एक प्रकारले यति धेरै जोखिममा गएको कि त्यो सबै बस बगाएर त्यो मान्छेहरूको चाहिँ क्षति हुन सक्छ। यस्तो एकदम मान्छेलाई कति हतार हो भने मलाई मैले त के देख्छु भने नेपालीहरूको चाहिँ नि समयको मूल्य भनौँ न प्रति घन्टा हाम्रो समयको मूल्य जति रुपियाँमा हामी त्यसलाई कन्भर्ट गरौँ त्यस्तो धेरै हतार गरेर मान्छे दौडिनु पर्ने त्यस्तो जोखिम मोलेर जानु केही कुर्नै नसक्ने हेर्नुहोस् त्यो भेल बगिरहेको छ त भेलमा म अब हिजो भर्खर कता खोलाले बगाएर स्कुटीबाट मान्छेको मृत्यु भयो भन्ने कुरा आयो हिजो म बस लगिरहेको हुन्छ त्यसरी त्यो खोलामा साधारण पानी भएको बेलामा त्यो बाटो सायद त्यसरी चाहिँ क्रस गर्न सकिएला तर लेदोयुक्त पानी भन्ने बित्तिकै त्यसको चाहिँ घनत्व बढी हुन्छ भनेको त्यही बसले चाहिँ जति चाहिँ त्यो उड्न सक्थ्यो त्यसको घनत्व बढी भएको पानीमा त त्यो उत्रिन जान्छ भन्दाखेरि त्यो बसलाई बगाइदिन्छ त्यस्तो बढी घनत्व भएको चाहिँ पानीले त्यस्तोमा हेलिन जानु हुँदैन मान्छेहरू पनि गइरहेको देख्छु होइन म चाहिँ यसो त्यो अहिले त अब सामाजिक सञ्जालहरूबाट त्यस्ता चाहिँ भिडियोहरू आइरहेका छन् होइन अब भन्दाखेरि यस्ता कुराहरूबाट नगर्ने र ठुलो आवाज आएर कुनै ठाउँमा चाहिँ आवाज आयो माथिल्लो लेकबाट भनेदेखि सतर्क रहने त्यो ठुलो आवाज भनेको माथिबाट पहिरो सुरु भएको हुनसक्छ अथवा ठुलो गेगरान बाब सुरु भएको हुनसक्छ त्यसरी सतर्क रहने र माथिल्लो र भेगमा त्यस्तो यदि चिराहरू चाहिँ ठुल्ठुलो हुँदै गएको चिरा चाहिँ चौडा हुँदै गएको चाहिँ देखियो छिटो छिटो भनेदेखि त्यसलाई चाहिँ आफ्नो भन्दाखेरि पहिरोको सङ्केत पूर्व सङ्केतको रूपमा लिने होइन यसबाट चाहिँ र तल्लो क्षेत्रमा यसरी यो हेलचक्राइ नगर्ने कि यो जिस्किने कुरा होइन यो मान्छे चाहिँ अब फोटो खिच्ने अहिले अहिले अहिले सबभन्दा अर्को एउटा के छ भने यो के टिकटक बनाउने यो बाढीको फोटोमा पनि टिकटक बनाउने भनेर चाहिँ मान्छे चाहिँ भिरको नजिकै गएर फोटो खिच्ने यो गर्ने त्यो गर्नेबाट पनि मान्यता क्षति हुन लाग्यो यस्तो पनि हुँदैन यो चाहिँ नि एकदम चाहिँ जोखिम मोलेर हाम्रो जीवनको चाहिँ नै त्यागेर यस्तो खालका चाहिँ एकछिनका भुलभुलैयामा हामी चाहिँ भुल्नु हुँदैन जोखिमको युक्त ठाउँहरूको नजिक जान पनि हुँदैन होइन यी कुराहरूमा चाहिँ हामीले र अनि ठुलो वर्षा भएको बेलामा पक्कै पनि माथिल्लो भेगमा ठुलो वर्षा भएको छ भने तल्लो भेगमा बाढी आउँछ यो त स्वतः हामीले बुझेकै कुरा हो होइन पहिलाका मान्छेहरूले जस्तो पहिलाका चाहिँ बस्तीहरू विकास गर्दा पनि त बेसीमा चाहिँ प्रायः बाढी आउँछ भन्ने क्षेत्रमा त बस्ती विकास हुँदैन थियो नि त खालि खेतीपाती गर्ने बस्ने त माथि चाहिँ सुरक्षित ठाउँमै हुन्थ्यो हाम्रो पुराना बस्तीहरू चाहिँ प्रायः जसो त्यसरी नै बनेका हुन्थे होइन अब अहिले हामीले के भयो भने हामीले पुराना कुरा बिर्स्यौँ अथवा लत्यायौँ हामीले जथाभावी चाहिँ हामीले बस्ती विकास पनि गऱ्यौँ खोला किनार सडक त खोला किनार किनार गएको छ सडक छेउमा हामीले चाहिँ ठाउँ छैन भनेपछि त्यसमा किरा गाड्दै खोलाबाट उचालेर पनि कतिपय घरहरू बनेका छन् एकदम भिरालो ठाउँमा पनि घरहरू बनेका छन् होइन त्यस्ता क्रियाकलापबाट चाहिँ हामी टाढा रहनुपर्छ र तत्कालै गर्नुपर्ने कुरा मैले अघि भने जस्तो वरिपरि आफ्नो चाहिँ के छ भन्ने कुरामा सचेत रहने ठुलो वर्षा हुन लागेको छ भनेदेखि चाहिँ खोलाभन्दा अलिकति टाढा उ गर्ने र भिरालो जमिनले किरा परेको छ भनेदेखि त्यस्तोको तलपट्टि नबस्ने होइन ती कुराहरू हामीले गर्न सक्यौँ भने पनि केही चाहिँ हामीले मानवीय क्षति कम गर्न सक्छौँ।
0: समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हस् मौका दिनुभयो तपाईँलाई पनि धन्यवाद।
0: अहिले सुन्नुभयो भौगोलिक प्रकोप विज्ञ श्री कमल दुवेदीसँग गरिएको कुराकानी। हवस् त यो कुराकानीसँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न वज्राचार्य अनि म गणेश थापा बिदा भयौँ। नमस्कार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
3: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
4: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
5: केही च्याउ खान हुने केही च्याउ खान नहुने विषालु हुन्छन्।
4: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
5: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
4: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ केही जागरण गीतहरू। सुरुवातमा सुनाउँछौँ मनोजराज शिवाकोटीको सुर, कालीप्रसाद रिजालको रचना अनि सङ्गीत हो सन्तोष श्रेष्ठको।

तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई जागरण गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ हरिशङ्कर चौधरी सरिता साहीको सुर, सुरेश कुमार कार्कीको रचना अनि सङ्गीत हो हरिशङ्कर चौधरीकै।

जागरण गीत सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ। रजिना गुरुङ र साथीहरूको सुर, दिलबहादुर बरुवालको रचनामा। यसपछि केही सूचना र सन्देश र ठिक 9 बजे बिहान यहाँहरूले समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकार र मिटर ब्याज पीडित बीच नौबुधे सहमति। मिटर ब्याज पीडितको आन्दोलन स्थगित। स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सहजीकरण गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। र इरानमाथि अमेरिकी आक्रमण जारी। इरानको प्रत्याक्रमणका कारण खाडी क्षेत्रमा तनाव थप चर्कियो। अब समाचार विस्तारमा। सरकार र मिटर ब्याज पीडित पक्षबीच हिजो नौबुधे सहमति कायम भएको छ। सहमति भएपछि विगत नौ दिनदेखि जारी रहेको मिटर ब्याज विरुद्धको आन्दोलन स्थगित भएको छ। गत असार 25 गते जनकपुरको तृतीयागाछीबाट सुरु भएको पैदल न्याय मार्च 12 निजगढ पुगेपछि हिजो गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौँमा वार्ता टोली गठन गर्ने पुगेपछि गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सहमति बमोजिम हिजो नै काठमाडौँ आएको पीडित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको वार्ताले नौबुधे सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नु भएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पुनः उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध खारेज हुनेछन्। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता चप्पल उद्योगको प्रवर्धन, आयात प्रतिस्थापन, रोजगारीको सिर्जना तथा निर्यात प्रवर्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो मन्त्री परिषदको कार्यालयमा फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पदाधिकारी र सदस्यसँग छलफल गर्नुभएको थियो। उहाँले तिनै तहको सरकारको समन्वयमा जुत्ता निर्माण सम्बन्धी सिपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो। यस्तै उद्योगको उत्पादन क्षमता अनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने र स्वदेशी उत्पादनको प्रयोग प्रवर्धन तथा बजार विस्तारमा उहाँले विशेष जोड दिने बताउनुभयो। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 कायम गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 सुरुवातसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय हिजोदेखि कार्यान्वयनमा आएको र नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले राष्ट्रिय समावेशी आयोगसँग संविधानले परिकल्पना गरेको राज्यका हरेक तह समावेशी हुनुपर्ने व्यवस्थाका सम्बन्धमा छलफल गरेको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले समावेशी आयोगले लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र ज्येष्ठ नागरिकका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो। पहुँचका भरमा पटक पटक एकैजना व्यक्तिले आरक्षण कोटाको प्रयोग गर्दै आएको भन्दै सांसदहरूले एक व्यक्तिले एक पटक मात्रै आरक्षणको सुविधा प्रयोग गर्न पाउने गरी कानून बनाउन सरकारलाई सिफारिस गर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको कार्यक्षेत्र रहेको विभिन्न 11 क्षेत्रसँग अध्ययन अनुसन्धान गरेर कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो। नेपालका 142 जातिमध्ये 74 जातिको राज्यका कुनै पनि निकाय पहुँच नपुगेको अध्ययनबाट आएपछि ती जात जातिको अलग्गै क्लस्टर बनाउन सरकारलाई सिफारिस गरेको अध्यक्ष जोशीले बैठकलाई जानकारी गराउनुभयो। पछिल्लो 3 महिनामा मुलुकभर 3,347 विपदका घटना भएका छन्। ती विपदका घटनाबाट 163 जनाको मृत्यु भएको छ भने 972 घाइते भएका छन्। विपदबाट 4,473 घर परिवार प्रभावित बनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गत वैशाख 1 गतेदेखि हिजोसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन्। सर्पदंशका कारण 39 जनाको मृत्यु भएको छ। यस्तै चट्याङबाट 25, लेक लागेर 21, आगा लागेर जनावरको आक्रमणबाट 17, हुरी बतासबाट 13, पहिरोबाट 12, बाढीबाट 10 र भारी वर्षाका कारण 4 जनाको मृत्यु भएको छ। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिखमा छाड्न आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई साधारण तारिखमा छाड्न हिजो आदेश दिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका 12 याउरा ली टार स्थित श्री गणेश माध्यमिक विद्यालयको हिजो अनुगमन गर्नुभएको छ। चेपाङ समुदायका बाल बालिका अध्ययनरत उक्त आवासीय विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा शिक्षण सिकाइको अवस्थाबारे उहाँले जानकारी लिनुभएको हो। काठमाडौँ महानगरपालिका 4 महाराजगञ्ज स्थित चक्रपथ सडकमा भारतीय नम्बर प्लेटको कार सहित 5 जना सवारी साधन 1 आपसमा ठोक्किँदा 10 जना घाइते भएका छन्। घाइतेहरूको त्रिवी शिक्षण अस्पतालमा उपचार भइरहेको छ। कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन गर्न तथा निरीक्षण गर्न भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल हिजो कालीकोट पुग्नु भएको छ। सडकको अवस्थाबारे हिजो सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीसँग संक्षिप्त जानकारी लिए लगत्तै मन्त्री लम्साल कर्णाली राजमार्गको दैलेख हुँदै कालीकोट पुग्नु भएको प्रतिनिधि सभाका सांसद रमेश कुमार सापकोटाले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका नक्कली तथा कम गुणस्तर भएका चोरी पैठारी गरिएका फुटवेयर जुत्ता चप्पल लगायतका उत्पादनका भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो। उपभोक्ता संरक्षण ऐन 2075 दफा 6 उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा ऐनले तोके बमोजिमको लेबल लगाउनु पर्ने, दफा 8 पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमका शर्त पूरा गर्नुपर्ने र दफा 11 वस्तु बिक्री गर्ने विक्रेताले दायित्व लगायतका कानुनी प्रावधान बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच उक्त समझदारी पत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनको सेटेलाइट ब्यान्डविथ खरिद सम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई हिजो आफ्नो प्रतिवेदन बुझाएको छ। समितिले हिजो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा समक्ष आफ्नो प्रतिवेदन बुझाएको हो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले राष्ट्रिय युवा परिषदको वार्षिक कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। परिषदको 20 बैठकमा मन्त्री यादवले परिषदका वार्षिक कार्यक्रमको प्रष्ट मोडालिटी विकास गरेर समाजमा पार्ने प्रभाव देखिने गरी कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी नतिजा मूलक बनाउन जोड दिनुभएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी केन्द्रीय कमान्डले इरानमाथि लगातार 7 रात पनि हवाई आक्रमण गरेको जनाएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार हर्मुज जलमार्गसँग जोडिएका हर्मुजगान प्रान्तमा भएका आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु भएको छ भने अन्य 8 जना घाइते भएका छन्। यसै गरी इरानको रिभोल्युसनरी गार्डले अन्तर्राष्ट्रिय जलक्षेत्रमा बारुदी सुरुङमा ठोकिएपछि 2 तेल ट्याङ्कर विस्फोट भएको दावी गरेको छ, तर अमेरिकी केन्द्रीय कमान्डले उक्त दावीलाई असत्य भएको भन्दै खण्डन गरेको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा अधिक वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 स्थानमा पनि अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार र मिटर ब्याज पीडित बीच 9 बुधे सहमति, मिटर ब्याज पीडितको आन्दोलन स्थगित। स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सहजीकरण गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता र इरानमाथि अमेरिकी आक्रमण 7 दिन पनि जारी, इरानको प्रत्याक्रमणका कारण खाडी क्षेत्रमा थप तनाव चर्कियो। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

kas būna spāvi. भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म संपूर्ण चैनल हेर्ने पैकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डीलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क।

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो।
2: नेपालको भूगोलभित्र समेटिएका विविधता, भू बनोट, भाषा, संस्कृति, पर्यटन र विकासको पूर्वाधार, वन जंगलको संरक्षण, प्राकृतिक प्रकोपबाट जोगिन सकिने उपाय, प्राचीन मठ मन्दिरको संरक्षण र प्रवर्धन, ताल तलैया, पहाड़ पर्वत, हिमाल र तराईका फाँटको जानकारी तथा नेपाली माटो, हावा पानी, रहन सहन र जीवन भोगाईलाई तपाईँको ठाउँमा स्थलगत पैरवी गर्दै खोज अनुसन्धान गर्नु कार्यक्रमको उद्देश्य हो।
0: त्यसैले हामी तपाईँहरूको गाउँ ठाउँमा आएर त्यहाँको विविध पक्षलाई नियाल्दै कार्यक्रम तयार पार्छौ। यसमा तपाईँहरूको साथ र सहयोग भने अवश्य चाहिन्छ हामीलाई।
2: आज हामी तपाईँहरूलाई चन्द्रागिरी नगरपालिका स्थित माता तीर्थ वृद्धाश्रम बाला गाउँ लिएर जाँदैछौ।
0: आश्रम भन्ने बित्तिकै मनै अमिलो भएर आउँछ। किन यस्ता आश्रमहरूले स्थान पाइरहेका होलान्? के यस्ता आश्रमहरूलाई न्यूनीकरण गर्दै जान सकिन्न भन्ने मनमा कौतूहल जागिरहनु स्वाभाविकै हो। तर पनि आजको वर्तमान परिवेशबाट कोही अछुतो रहन भने सकेको छैन। दिनहुँ विदेशिनीको संख्यामा वृद्धि, संयुक्त परिवारबाट एकाङ्की परिवारमा रम्ने परिपाटी र घरका ज्येष्ठजन छोरा छोरीका लागि बोझ सम्झनी मानसिक सोचाइका कारण आज थुप्रै बाबुआमा सडक पेटी र आश्रम पुग्न बाध्य भएका छन्। यसैको एक उदाहरण बनेको छ विभिन्न ठाउँबाट आइबस्नु भएका 24-25 जना आमाहरूको साझा घर चन्द्रगिरी नगरपालिका 6 स्थित माता तीर्थ वृद्धाश्रम। सडक पेटीमा अलपत्र परेका, आफन्तहरूले ल्याएर सुरक्षित राखिदिएका र कोही नभएका आमाहरूलाई छिमेकीले नै उक्त आश्रम पुर्याइदिएका छन्। आजको कार्यक्रममा समाज सेवामा समर्पित माता तीर्थ वृद्ध आश्रम समितिका कार्यालय प्रमुख राम थापासँग आश्रम चलाउनुको उद्देश्य, आश्रम कसरी सञ्चालित छ, कसरी आमाहरू यहाँ आइपुग्नु भएको छ आदि प्रश्नमा केन्द्रित रहँदै गरिएको कुराकानी, आश्रममा आश्रय लिनुभएका आमाहरूलाई खाना खुवाउन आइपुग्नु भएकी मनकारी व्यक्ति र आश्रमको व्यवस्थापक सदस्यको आवाज समेटेर तयार पारेको रिपोर्ट अनि आमाहरूको भनाई प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनुहोला। समयको परिबन्ध र आफन्तको हेले विभिन्न ठाउँबाट माता तीर्थ आश्रम आइपुग्नु भएका आमा, सेवा गर्ने मनकारी मन र हातहरू भएका महानुभावहरूको आवाज समेटेर तयार पारिएको एक रिपोर्ट प्रस्तुत गर्दैछौ। कार्यक्रमको पहिलो सामग्री स्वरूप
2: तपाईँ नै भन्नुहोस्, आमा भन्दा महान के छ? भगवानको स्मरणमा पनि आँखाभरि आमाकै तस्बिर आउने, सन्तानलाई 9 महिना कोखमा अनि 9 वर्ष काखमा राख्ने मानव देवी रूपी भगवान आमाहरूका भाग्यमा दैवको लीला न हो, नाटकीय परिवर्तन आइदिन्छ कहिले काहीँ। आश्रममा बस्नु कसैको रहर हुन्न, तर बाध्यता र विवस्थाले मान्छेलाई आश्रमसम्म पुर्याउँछ। 79 वर्षीय आमा सुशीला तुलाधर आफू आश्रममा आइपुग्नु भएको कारण यसरी बताउनुहुन्छ।
3: पैसाला आयो, घर भत्क्यो, घर भत्किएपछि मेरो बच्चा गयो, मेरो छोरा बाहिरै थियो, बाहिरैबाट कुकुरले टोकेर गयो, मेरो दुला पनि जानु भयो। अब अनि एउटा मेरो नातिनी छ क्या, मेरो बाबुले छोडे त्यही बिहा गरेर दिएको नातिनी एउटा छ मेरो, उसैले राख्नु ल्याएको। यहाँ के गर्नु, धेरै दुबार गयो भैँसालाले, घर नभत्किएको भए म सायद यहाँ आउने थिएन, कोही न कोही आफ्नो आइरहन्थे। अब मेरो छोरा नै यही सर हो, धेरै धर्माती हुनुहुन्छ, धेरै विचार गर्नुहुन्छ। जिन्दगी केही होइन यो संसारमा, यो जिन्दगी जन्मिनु नै मर्नु हो, सकेसम्म प्रभुको नाउँ जपेर जान पाओस्।
2: स्याङ्जा घर गुल्मी माइती भई हाल आश्रममा बस्नुहुने आमा निर्मला पाण्डेको कहानी पनि कमको कहाँ छ र।
4: ए घरमा चाहिँ आमा ल्याइदिएको, फर्केर आउँदैन, त्यहाँ काम गर्नु बसेको थिएँ, त्यही मेरो अब दिल बजाएर छोरी मरे, 2 छोरा एउटै छोरी, पहिले इन्डियामा बसे आउँ क्या हामीहरू, अनि यहाँ घर एकैछिन घर ल्याउँदाखेरि कति दबाई गरेको हुँदै भएन, बुढोहरूको लिएर बसेको छ, गाडी ल्याएर यहाँ फैलिएको जान त मन लाग्छ।
2: यी आमाहरू त उक्त आश्रमका प्रतिनिधि पात्र मात्र हुन्। सबै आमाहरू केही न केही कारणबाट आश्रममा पुग्नु भएको छ। त्यहाँका आमाहरूलाई व्यवस्थापन गर्नका लागि भनेर विगत 26-27 वर्षदेखि निरन्तर सेवारत व्यवस्थापक सदस्य धर्म महर्जनलाई भने केले तान्यो त आश्रममा भन्दा उहाँ यसो भन्नुहुन्छ।
1: विशेष गरी अब समाज सेवामा मन अलिकति टल्किरहेको थियो, यही मौकामा चाहिँ अब वृद्धाश्रम हामी तिरी नजिक हुँदाखेरि यो ज्येष्ठ नागरिक सम्बन्धी चाहिँ केही सेवाहरू गर्ने भन्ने मनमा आयो र यसैमा लायो। देश विकासको मूल उद्देश्य भनेको समाज सेवा हो। कोही कसैलाई आपत पर्दा र कोही कसैको चाहिँ समस्यालाई समाधान गर्दा उहाँको जीवनमा सजिलोपन ल्याउने, त्यही गर्दा एक अर्कालाई सहयोग गर्दा नै हाम्रो देश विकास देशको लागि चाहिँ केही टेवा पुग्ने, कोही कसैको सारा बिनको लागि हामी केही गरौँ भन्ने उद्देश्य चाहिँ लिनुपर्छ। कोही कसैलाई चाहिँ हामीले दुई शब्द बोलिदिँदा, एक गाँस दिँदा उहाँको जीवनमा सजिलोपन आउँछ भने हामीले किन नगर्ने। जस्तै हामी अहिले यो माता तीर्थ वृद्धाश्रम सञ्चालन गरिरहेछौँ, त्यसमा पनि एक छाक कहाँ गएर खाऊ अनि एक रात कहाँ गएर बिताउँ भन्ने आमाहरू जो आफ्नो परिवारबाट अपहरित भएर बाटाघाटामा अल्मलिरहेको आमाहरूलाई हामीले यति दिँदाखेरि उहाँको मुहार खुसी हुन्छ भने किन नगर्ने। मानव सेवा नै धर्म हो। हामीले जन्मिसकेपछि केही गरौँ भन्ने चाहिँ मेरो मुख्य धारणा हो।
2: सेवा गर्ने भाव मनैदेखि भए त्यो सेवाले पूर्णता पाउँछ भन्छन्। त्यसैले त कालीमाटी घर भएकी संगीता प्रजापति उक्त आश्रम पुग्नुको कारण यसरी बताउनुहुन्छ।
5: यहाँ अब आमाहरूको यसो अलिकति इच्छा खाना हेर्ने खुवाउँ भनेर आमाको सम्झनामा थाहा थिएन अनि यहाँ सोचेर आएको। हाम्रो आफन्त पर्ने दाइ थियो, पहिला आएको थिएन, म खुसी लाग्छ एकदमै मनैदेखि के अब आमै सम्झेर यसो यहाँ भित्र गेटबाट यसो छेक्दाखेरि सबै आमै आमा हुनुहुन्छ होइन, आफ्नै आमा जस्तो लाग्यो एकछिन चाहिँ। यस्तो के मनभित्र डुबेर म बहिनीहरूसँग कुरा गरेको, हेर्नु यहाँ यस्तो रहेछ, हामीलाई थाहा थिएन, पहिला थाहा छैन, आज फर्स्टचोटि आएको, यहाँ त आमा आमा हुनुहुँदो रहेछ भन्ने कुरा पनि गरी सबै आमा मानवता।
2: सेवामा समर्पित मनहरूलाई न आँधी न हुरी न अप्ठ्यारो न कठिन परिस्थिति कसैले पनि छेक्न सक्दैन, होइन र? हाम्रो भूगोलभित्रका समाज सेवामा समर्पित व्यक्तिहरू मध्येका एक हुनुहुन्छ समाजसेवी चन्द्रगिरी नगरपालिका 7 निवासी राम थापा, जो माता तीर्थ वृद्ध आश्रम समितिका कार्यालय प्रमुख हुनुहुन्छ। उहाँसँग आश्रम र आश्रममा आश्रित आमाहरूका बारेमा गरिएको छोटो कुराकानी प्रस्तुत गर्दैछौ। अबको पालोमा
0: यो आश्रम कसरी चलेको छ त?
6: छोटकरीमा भन्नु पर्दा यो आश्रम चाहिँ मुठीदानबाट मात्रै चलेको छ।
0: मुठीदान भनेर कसले गर्ने?
6: यो मुठीदान भनेको यहाँको स्तरबार र हाम्रो पाटन ढोकामा 63 घर महर्जन टोल छ, त्यहाँबाट चाहिँ मुठीदान कार्यक्रम चाहिँ चलिरहेछ।
0: त्यो मुठीदान गरेकोबाट मात्रै पुरा हुन्छ त?
6: अहिलेसम्म चाहिँ हामी यो पुरा गरिरहेको छौँ र पुरा भइरहेको छ।
0: अनि यो माता तीर्थ वृद्धाश्रममै नाम राख्नुको कारण चाहिँ?
6: नेपालकै अथवा विश्वकै एउटा पौराणिक ऐतिहासिक र पर्यटक स्थल माता तीर्थ कुण्ड छ, जुन हामीले चाहिँ आमाको स्मरणमा अथवा आमालाई सम्झिने ठाउँको नाउँले गर्दाखेरि हामीले किन यो माता तीर्थ वृद्धाश्रम समिति नराख्ने। र अर्को कुरो भनेको यो वृद्धाश्रमले चाहिँ 60 वर्ष नागेको आमाहरूलाई माताहरूलाई मात्रै राख्ने भएको हुँदा हामीले यो माता तीर्थ वृद्धाश्रम समिति राख्यो।
0: हजुर, अनि यहाँ आमाहरू कसरी आइपुग्नुहुन्छ त?
6: करिब 90% आमाहरू चाहिँ बाटो मन्दिर र पार्टीबाट स्थानीय प्रशासनले अथवा क्लबहरूले अथवा हामीहरूले पनि उठाएर उद्धार गर्छौँ। हामी
0: उहाँहरूको घर परिवार छ कि छैन यो पत्ता लगाउनु भएको छ तपाईँले?
6: मैले पत्ता लगाएको छ, जति पनि मैले आमाहरू भेटाएको छु मध्यम परिवारको आमाहरू भेटाएको छु, गरिब गुरुवाको मैले देखिनँ। किनभने मेरो छोरो लेबर काम गर्छ, मेरो छोरो ड्राइभर छ, मेरो छोरो खलाइ छ, अथवा मेरो यो छोरो छ यसो भन्ने छैन। मेरो सन्तान यति छन्, छोरीहरू मात्रै नै छन्, यो ठाउँमा छन् छोरी, मैले 2-3 छोरी पाएँ, आज त्यो छोरीहरूले पनि कसले नै हेरेनन् भने उहाँको जति ब्याकग्राउन्ड मैले खोजे र बुझ्न सक्ने र बोल्न सक्ने आमाहरूको चाहिँ हेरे मध्यम परिवारकै आमाहरू भेटेँ।
0: अनि हजुरहरूले उहाँहरूको घर परिवारमा सम्पर्क गर्ने कोसिस गर्नुभएको छ?
6: साँच्ची नै भन्नुपर्दाखेरि हाम्रो यो वृद्धाश्रमको उद्देश्य भनेको नेपालमा वृद्धाश्रमहरू बन्दै हुँदै जानुपर्छ र बन्द हुनुपर्छ। सकेसम्म आफ्नो परिवारले आफ्नो आमा बुवालाई चाहिँ आफैले घर परिवारमा पाल्नु पर्छ र पाल्नु पर्ने एउटा जुन नीति पनि ल्याउनु पर्छ भन्ने हाम्रो उद्देश्य छ। म अब बुवाको त कुरा गर्दिनँ, आमा जुन आमाहरू हामीले सेवा गरेका छौँ यो आमाहरूलाई चाहिँ घर परिवारबाट ज्येष्ठ नागरिक भएपछि बोझको रूपमा लिएर व्यवस्था गर्ने वास्तै नगर्ने अथवा कतिको हाम्रो कन्ट्याक्टमा हुन्छ, कतिको उहाँहरूसँग सम्पर्क हुन्छ, तर आमाहरू तलमाथि बित्दाखेरि पनि हामी आउँदैन, तपाईँहरू जे गर्नुहोस् गर्नुहोस् भनेर त्यस्ता झाडो जवाबहरू आउने हुँदा मलाई लाग्छ यो चाहिँ अलिकति राज्यको पनि एउटा नीति नियम बनाएर अथवा यसलाई चाहिँ उ गर्नुपर्ने चाहिँ देखिन्छ। र अर्को कुरो भनेको एक दुईवटा मैले जुन आमाहरूलाई मैले आफ्नो परिवारमा हस्तान्तरण गरेँ त्यो हस्तान्तरण पनि कसरी चाहिँ भयो भने मैले बुझ्दै जाँदा केही प्रोपर्टीहरू चाहिँ जग्गा जमिन आमाहरूको नाममा रहेछ र फेरि घर लिएर गएर त्यो नामसारी गरेर फेरि बाटोमा छोडिदिएको पनि मैले भेटेँ। जस्तो मैले यो ओखलढुङ्गाको आमाको केसमा कुरा गर्दैछु र एउटा दोलखाको आमाको केसमा।
0: त्यस्ता सन्ततिलाई के भन्न चाहनुहुन्छ?
6: म त उहाँहरूलाई केही भन्दिनँ, अब कि मैले भनेर हुने होला भने केही छैन, तर समाजले भन्योस्, देशले भन्योस्, टोलले भन्योस्, ती छोराछोरीहरूले आमाहरूलाई गरेको कार्य ठिक छ या छैन
0: ठुलो धर्म होइन र
6: हामी त्यही उद्देश्यले नै काम गरिरहेको। हामी अब यो जुन ज्येष्ठ नागरिकको नियमहरू कानुनहरू छ, धर्म ठुलो कुरा हो, यो धर्मलाई हामी गर्नुपर्छ, तर अबको जेनेरेसनमा नैतिक शिक्षा भनेको पाइन र रहेनछ पनि।
0: यहाँको आमाहरूको ज्येष्ठ नागरिक भत्ता आउँदैन?
6: यहाँबाट मेरो सिंहदरबार भनेको 5-7 किलोमिटरको कुरा हो। म के चाहन्छु भने राज्यले कसैले कुनै पनि बेला म आउँदैछु भनेर थाहा दिने होइन कि सुरुक्क आएर अनुगमन गर्न सक्नु पर्यो र कुन ठाउँमा वृद्धाश्रम कतिजना छन् र कतिजना पालेका छन् उनीहरूलाई राज्यले दिनुपर्ने सुविधाहरू के छ, भत्ता दिनुपर्ने हो कि अथवा ज्येष्ठ नागरिकको स्वास्थ्य बिमाहरू गरिदिनु पर्ने हो कि अथवा यो नेपाली आमा हो कि होइन अथवा उहाँहरूको के छ, राज्यले गर्नुपर्ने सबभन्दा ठुलो दायित्व भनेको अनुगमन हो। म चाहिँ यसमा जोड दिन्छु। मैले यही प्रसङ्गमा भनेको बाटो मन्दिर पाटीपाबाट आउँदाखेरि उहाँको कागज हुँदैन, दुई तिनजनाको आमाको नागरिकता छ, दोलखा र सिन्धुपाल्चोक, कोही तनहुँको र कोही शङ्खुवा सभाको आमाहरूको छ। अब स्थानीय सरकारले गर्दाखेरि बसाइ सडाई लिएर भन्छ, अरू कुनै आमाहरूको नागरिकता छैन। जिल्ला प्रशासन कार्यालयमा फाइलहरू त्यहाँसम्म पुऱ्याएर सिडिओ साहबलाई फाइलसम्म देखाउँदाखेरि उहाँले पनि यसरी नागरिकता त दिन सक्दैन भन्दाखेरि, सर नागरिकता त दिन सक्दैन ठिक छ, अब उहाँले दोहोरो नागरिकता पहिले ल्याएको छ कि अथवा ऊ छ कि, तर राज्यले अब पञ्जीकरण कार्यालयहरू हुन्छ कि अथवा कुन कार्यालयबाट अथवा कुन निकायबाट उहाँले सुविधा अथवा स्वास्थ्य बिमाहरू जस्ता कुराहरू, अब ज्येष्ठ नागरिकमा यो हस्पिटललाई फ्री भनेको छ, त्यो फ्री छ कि छैन, त्यो फ्री पनि पाउँदैनौ हामीले कहीँ हस्पिटल लाँदाखेरि पनि, यी कुराहरू चाहिँ अलिकति गरिदिनु पर्यो भनेर मैले भन्दाखेरि व्यवस्था भयो। र अर्को कुरो मैले स्वास्थ्य मन्त्रालयदेखि मका आमाहरू मात्रै हुनुहुन्छ, एकजना लेडिज डाक्टर निशुल्क रूपमा सेवा पाउन भन्दाखेरि त्यो पनि पाइनँ मैले आजसम्म पनि। तिनटै तहमा मैले स्थानीय सरकारलाई, प्रदेश सरकारलाई र संघलाई पनि तिनटैलाई मैले कुरा राखेको कुरा गरेको हो। अब वडाले के भन्छ, हाम्रो जति पनि नगरपालिकाबाट आउँछ हाम्रो वडाकै मात्रै आमाहरूलाई अथवा त्यो बाहिरको आमाहरूलाई ऊ हुन्छ, यहाँलाई मैले केही गर्न सकिनँ वडा अध्यक्ष भन्छ, नगरमा गयो भने मेयरलाई भेट्छु, मेयर साहबले के भन्नुहुन्छ, हुन्छ हुन्छ मतलब हुन्छ हुन्छ हुन्छ, आज 7 वर्ष भयो ज्येष्ठ नागरिक निर्णय भने छिटोभन्दा छिटो कार्यान्वयन हुनुपर्छ, मरेपछिको मतलबै भएन। मलाई चाहिँ के लाग्छ, मैले यो कुरा मानव अधिकार आयोगमा नि उठाएको थिएँ, ठाउँ ठाउँमा उठाएको छु, तर नेपाल अधिराज्य भएर गइरहेका वृद्धाश्रममा राज्यको अनुगमन असाध्य फितलो भयो भएन। जस्तो कतिको वृद्धाश्रमले आफ्नो रकम लिएर राख्नुहुन्छ, रकम तोक्नुहुन्छ, अहिले मलाई लाग्छ 80-85 हजारसम्म मासिक रूपमा आमाहरू बुवा राखेको छ, तर ती वृद्धाश्रम र वृद्धाश्रममा फरक छ, तर राज्यले अनुगमन गरिदिनु पर्यो।
0: यो भवन आफ्नै हो,
6: यसको आफ्नै कहानी छ, यो बिसाना जग्गा संस्थाको आफ्नै नाममा छ लालपूर्जा, यो भवन आफ्नै हो, तर हामीले कसरी बनायौँ भने यो 6-7 जना किनेर वृद्धाश्रमलाई दान दिएको जग्गा हो, र यो भवन अहिले हजुरले जुन देख्नु भएको भवन छ, यो कसैले आमा नाममा, कसैले बुवाको नाममा, कसैले श्रीमतीको नाममा, कसैले सासूको नाममा एउटा एउटा कोठा बनाइदिएर शिला, जुन कोठाको जसले बनाएको थियो उहाँको शिला राखेर करिब मसँग अब अलिकति आर्थिक स्रोत जुटाउन सकेर अलिक मेन पावर राख्न सक्यो भने यस्तो दुःख पाएको आमाहरू 50 जनाको लागि तयारीमा छु म, र सायद मलाई अहिलेसम्म लाग्छ वृद्धाश्रममा नेपालकै पहिलो वृद्धाश्रम हुनुपर्छ, अपाङ्ग मैत्री र व्हील चेयर गुडाउने ऱ्याम बनाउन सकेको छौँ हामीले। यो
0: आखिर जन्मिसकेपछि मान्छेले एउटा केही त गर्नुपर्छ भन्ने एउटा उदाहरण त भएको छ नि?
6: हजुर, त्यो भएको छ, र त्यही भएर मैले चाहिँ के भन्छु भने अब कति हस्पिटलमा त छैन तर पनि वृद्धाश्रममा चाहिँ यो ऱ्याम व्हील चेयर गुडाउन, भर्याङ चढ्न नसक्ने, भर्याङ ओर्लिन नसक्ने, बिहान बिहान एक्सर्साइज गर्नलाई यो आमाहरूलाई चाहिँ यो भनेर चाहिँ हामीले एउटा अपाङ्ग मैत्री ऱ्याम बनाएको छौँ।
0: आमाहरूलाई आश्रय दिनलाई कतिको सहज हुँदो रहेछ?
6: यो कुरा त अब सायद सबैलाई थाहा छ, बच्चा भन्दा पनि अलिकति गाह्रो असहज हो, किनभने हामीले बच्चालाई जति छिटो फकाउन सक्छौँ उहाँलाई फकाउन सक्दैनौँ। अर्को कुरो भनेको अब यो 24-25 वटा घरलाई एउटा घर गर्न समस्या त आइ नै हाल्छ, एकै ठाउँमा 24-25 वटा घरलाई एक ठाउँमा गर्दाखेरि समस्या आउँछ, तर त्यो समस्या आउँदाखेरि पनि हामी सहज रूपमा अगाडि लिएर जान्छौँ, सहज कुरोमा उहाँलाई बुझाउँछौँ, ओ गरेर लिएर जान्छौँ, र एउटा कुरा आफ्नै आमालाई चाहिँ एक्सर्साइज गराइरहेको हुन्छ। त्यो एक्सर्साइज के भने आफ्नो लुगा आफै फेर्ने, आफै नुहाउने, आफूले खाएको थाल आफै मान्ने, किचनमा हेल्प गरिदिने, सरसफाइमा हेल्प गर्ने, त्यो आमालाई चाहिँ हामीले त्यो काम दिइरहेको छ र उहाँ एकदमै एक्टिभ हुनुहुन्छ र स्वस्थ हुनुहुन्छ।
0: यहाँ आश्रममा आमाहरूको दिनचर्या चाहिँ कसरी बितिरहेको छ त?
6: यो आश्रममा चाहिँ आमाहरूले सक्नेले चाहिँ बत्ती काट्नुहुन्छ अनि लाखपत्ती ठुलो माग हुन्छ, यहाँबाट पनि पूर्ति गर्न सकेको छैन मैले। अर्को कुरो भनेको नसक्ने आमाहरूलाई सक्ने आमाले हेल्प गर्नुहुन्छ, किचनमा हेल्प गर्नुहुन्छ। जस्तै एउटा आमा नुहाउन लायो भने कपडा फेर्न अर्को आमा गइदिनुहुन्छ, हामीले त्यो माया बढोस् भने हामी त्यो पठाउँछ र उहाँ सहज रूपमा जानुहुन्छ, एक आपसमा माया पनि बढ्दो रहेछ। त्यो हिसाबले चाहिँ आमाहरू हुन्छ अनि बेला बेलामा भजन हुन्छ, ताइची खेलाउँछ, थेरापी जस्तो एक्सर्साइज पनि बेला बेला यसो गराउँछ। त्यो चाहिँ बेला बेला बाहिरबाट मान्छे आएर गराउनुहुन्छ होइन। त्यो स्थितिमा चाहिँ अहिलेसम्म हामी सहज रूपमा अगाडि बढेका छौँ र उहाँहरूलाई दिनचर्या चाहिँ यसरी जाओस् भन्छु।
0: आमाहरू झगडा गर्नुहुन्छ
6: कहिले काहीँ अलिअलि पर्छ, तर उहाँले त्यति ठुलो रूप लिनुहुन्न, सहज हुन्छ। किनभने जुन आमाहरूको आफ्नो राम्रो घर परिवारबाट नै आएको, कोही डिप्रेसन हुनुहुन्छ, कोही मेन्टल डिस्टर्ब छ होइन, कोही प्यारालाइसिस हुनुहुन्छ, अब त्यो तनाव छ, तनाव हुँदाखेरि त्यो कुन चिज आफूले कहाँ राखेर बिर्सिनुहुन्छ, आफ्नै सिराना हुन्छ अनि अर्कालाई दोष लाउनुहुन्छ, मेरो यसले चोर्दै भन्नुहुन्छ, तर त्यो होइन। तर उहाँ हामी गएर खोज्दाखेरि त्यहीँ देख्नुहुन्छ अनि हाँस्नुहुन्छ, चोलाहरू भन्नुहुन्छ।
0: घर कतिको सम्झिनुहुन्छ?
6: अहिले चाहिँ त्यति सम्झिनुहुन्न, उहाँले घर सम्झिहाल्नुभयो भने त्यो आफ्नो छोरा बुहारीलाई सम्झनुहुन्न, कहिले काहीँ नाता नातिनीलाई सम्झनुहुन्छ, मलाई त जे भयो भयो राम्रै होस्, कहिले श्राप नहुन यहाँ बसेर उसको राम्रो होस् ऊ होस्, तर त्यो नाता नातिनीको एकचोटि मुख हेर्न पाए हुन्थ्यो भन्ने चाहिँ कुरा गर्नुहुन्छ। लाग्छ यो साउको भन्दा ब्याजको माया धेरै हुन्छ, त्यही भएर होला। कोही पनि आउनुहुन्न। अब भन्नै पर्दाखेरि म कहाँ सिद्धार्थ वनस्थलीमा पढाउने टिचर हुनुहुन्छ, गाइनोकोलोजिस्ट डक्टर हुनुहुन्छ, र अलि चाहिँ घरमा काम लगाए लगाए काम गर्न नसकेपछि खाडा छोड्ने फेल्ने गर्ने त्यस्तो आमाहरू चाहिँ हुनुहुन्छ। मैले त्यही भएर मध्यम परिवारकै आमाहरू बढी हुनुहुन्छ, तर मलाई अहिले त्यो आमाले हुनुहुन्छ, बाबु के गरी मलाई घरबाट छोराले खोज्दै आयो भने म यहाँ छ भनेर नभन्देऊ प्लिज आ भनेर छ र हामी भन्दैनौँ पनि।
0: यो समाज, यो घर परिवार कता जाँदैछ जस्तो लाग्छ हजुरलाई?
6: जो हाम्रो गोलबन्द समाजमा बसेर अब अब हाम्रो समाज भनेको पश्चिम हावामा गइसक्यो, पश्चिम हावाले बगाइसक्यो अब हामीलाई। र अर्को कुरो भनेको राज्यले सायद मलाई जहाँसम्म लाग्छ एउटा काम गर्ने वातावरण देशमा कल कारखानाहरू नभएर युवाहरू सबै खाडीमा गइसके, पहाडहरू सुन्ने भइसक्यो, तराई अलिअलि भरिसक्यो, त्यो बुवा मुवाहरूले केही गर्न नसक्ने हुँदाखेरि लास्टमा उहाँहरू बाटो मन्दिर पार्टीमा नै आउन सक्नु भएको हो मलाई जहाँसम्म लाग्छ। र युवालाई चाहिँ रोक्नलाई राज्यले पहल गर्नै पर्छ, छिटो भन्दा छिटो पहल गर्ने, र युवाहरूलाई रोक्न सक्यो भने केही हदसम्म यसको समस्या समाधान हुन्छ कि भन्ने मैले आशा गरेको छु।
0: हजुरले स्टार्टिङ गर्दाखेरि अलिकति स्मरण गरौँ,
6: हामीले चाहिँ 2054 साल असार 5 गते तिनजना आमाबाट सुरु गरेको र हामी 9-10 वर्ष असाध्यै संघर्ष जीवन बिताएर घर भाडा लिएर कुनै बेला घर भाडा तिर्ने पैसा पनि हुन्थेन, हामीसँग आय स्रोत नभए त्यो नि गाह्रो हो। त्यो स्थितिबाट चाहिँ अब आज हामीले संस्थाको नाममा एउटा 50 अट्ने आमाहरूको बिल्डिङ तयार गरेका छौँ, 20 जग्गा संस्थाको नाममा ल्याएको छौँ र त्यो गर्न पनि हामीले आजसम्म कसैको पनि कल कारखाना पसल कहीँ पनि गरेर चन्दा उठाउँदैनौँ, रसिद काट्दैनौँ, हामीले जे गर्छौँ यहाँ आउनुहुन्छ, आँखाले देख्नुहुन्छ, इच्छालाई दिनुहुन्छ, इच्छालाई दिनुहुन्न। अबको हाम्रो सङ्घर्ष र हाम्रो कार्यक्रम चाहिँ हामीले कसरी अगाडि बढाएको छौँ भने यो संस्थाको नाममा केही अचेकोस होस्। यो अचेकोस पनि किन आवश्यक पनि, हिजो भूकम्प गयो, नाकाबन्दी भयो, कोरोना आयो, त्यो बेलामा मान्छे आउन सकेन नि, तर त्यो बेलामा पनि चलाउनु पर्यो। कोरोना आउँदाखेरि 3 आमा बित्नु भयो, हामी कसरी पशुपति पुग्यौँ र कसरी जलाएर फेरि फर्क्यौँ, राज्यले ट्याक्सी पनि चलाउनु दिएको छैन, कुनै पसल खोल्न दिएको छैन। त्यो स्थितिको तयारीको लागि चाहिँ हामीले एउटा अचेकोष खडा गरेका छौँ र त्यो अचेकोष चाहिँ हाम्रो करिब 1 करोडको होस् र त्यसमा आउने ब्याजले चाहिँ भोलि कहीँबाट कतैबाट नआए पनि हामी त्यो चाहिँ सक्षम छौँ भन्ने चाहिँ होस् भनेर चाहिँ हामी अगाडि बढिरहेका
0: छौँ। हजुरलाई चाहिँ अब रेडियो मार्फत भन्न मन लागेको कुरा?
6: सबभन्दा पहिला त धन्यवाद, हाम्रो यो माता तीर्थ वृद्धाश्रम समितिको एउटा आवाज रेडियो नेपालले अझ राज्यभरि पुर्याउने जुन प्रयास गर्नुभयो यहाँहरूलाई मुरीमुरी धन्यवाद। म मेरो व्यक्तिगत राम थापाको तर्फबाट र यो माता तीर्थ वृद्धाश्रमको तर्फबाट धन्यवाद दिन चाहन्छु।
0: यो कुराकानी पछि आश्रमका आमाहरूको भनाई।
4: सिजुला तामाङ, म तिन लामा सोलफुमबाट आएको, हाम्रै गाउँलेहरू काठमाडौँमा आएको छ नि त धेरै, पहिलादेखि उसै घरमा बसियो, पहिले पनि आएको थियो, फिर्केर गयो उनीहरूसँगै अनि फेरि आएको। म कसेल लाउँछु, फुलमा पानी लाउँछु, के के काट्छु, अब त कहाँ जानु नि, लाने मान्छे त यो नि।
7: शान्ता कोइराला, म टङ्गालबाट आएको, त्यहाँ गाई सहरू असेल जाने भन्नुभयो आमा, बुढी मान्छे बित्नु भयो अनि कोही पनि छैन त्यहाँ एक्लै भएको छ कि अनि यहाँ भए धेरै साथी हुनुहुन्छ रमाइलो छ यहाँ उमेर थाहा छैन मलाई नागरिक चाहिँ बनाएको छैन खै आमाहरूले बनाइदिएन नि त्यो बेला माइती त दुम्जा ए घर त कहाँ कहाँ बसेछ यही घर पहिला त पहाडतिर कता उता पनौतीतिरै हो अब यहाँ एउटा हाम्रो टङ्गालमा हाम्रो काइसाको मामाको दिदीको छोरीले यहाँ राम्रो छ भनेर यहाँ ल्याइदिनु भएको रमाइलो छ सबै आमाहरू हुनुहुन्छ कति एकदम रमाइलो छ मलाई केही पिर पनि छैन रमाइलो छ एउटा छोरी थियो उही भुदीमा छोडेर आएको अर्को भर छोडेर आएको नि मैले जिन्दगानी बिताउने
0: आमाहरूका यिनै भनाइहरू सँगसँगै आजको कार्यक्रम हाम्रो भूगोलको समय सकिने लाग्यो आज हामीले तपाईँहरूलाई माता तीर्थ वृद्ध आश्रम लिएर आयौं अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया लेखी पठाउनु हुन नभुल्नु होला यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com
8: यो इमेल मार्फत तपाईँले हामीलाई सल्लाह र सुझाव दिन सक्नुहुनेछ यो कार्यक्रम रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np मा लगन गरेर अथवा रेडियो नेपालको एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ
0: यिनै जानकारीका साथै आजको कार्यक्रम हाम्रो भूगोलबाट प्राविधिक साथी रमा कोइराला र हामी द्वय
9: म विनिता चौधरी
0: अनि म सावित्री केसी बिदा हुन्छौ नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ मिलन अमात्यको स्वरमा रहेको यो आधुनिक गीत। रचना अनि सङ्गीत हो विजय कटेलको।

आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ अन्जु पन्तको सुर रचना अनि सङ्गीत हो सञ्जीव विवशको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 10 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। सरकार र मिटर ब्याज पीडित पक्षबीच हिजो नौ बुधी सहमति भएको छ। सहमति भएपछि विगत नौ दिनदेखि जारी मिटर ब्याज विरुद्धको आन्दोलन पनि स्थगित भएको छ। गत असार 25 गते जनकपुरबाट सुरु भएको पैदल न्याय मार्च 12 को निजगढ पुगेपछि गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सहमति बमोजिम हिजो नै काठमाडौँ आएको पीडित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको वार्ताले नौ बुधे सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाले हस्ताक्षर गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता चप्पल उद्योगको प्रवर्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका पदाधिकारी र सदस्यसँग छलफल गर्नुभएको हो। उहाँले तीनै तहको सरकारको समन्वयमा जुत्ता निर्माण सम्बन्धी सिपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 कायम गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 सुरुवातसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय हिजोदेखि कार्यान्वयनमा आएकोले नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले राष्ट्रिय समावेशी आयोगसँग संविधानले परिकल्पना गरेको राज्यका हरेक तह समावेशी हुनुपर्ने व्यवस्थाका सम्बन्धमा छलफल भएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले समावेशी आयोगले लैङ्गिक तथा यौनिक अल्पसंख्यक अपाङ्गता र ज्येष्ठ नागरिकका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो। पछिल्लो 3 महिनामा मुलुकभर 3,347 विपदका घटना भएका छन्। ती विपदका घटनाबाट 163 जनाको मृत्यु भएको छ भने 972 घाइते भएका छन्। विपदबाट 4,473 घर परिवार प्रभावित बनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गत वैशाख 1 गतेदेखि हिजोसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन्। सर्पदंशका घटनाका कारण 39 मृत्यु भएको छ। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिकमा छाड्न आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई साधारण तारिकमा छाड्न हिजो आदेश दिएको हो। कैलाली दार्चुला जोड्ने महाकाली राजमार्ग अन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका 7 खसरे खान नजिक शुक्रबार राति जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 3 घाइते भएका छन्। गए राति करिब 2 सुप्रप्र 01001 1850 नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब 400 तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका नक्कली तथा कम गुणस्तर भएका चोरी पैठारी गरिएका फुटवेयर, जुत्ता चप्पल लगायतका उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अगाडि बढाएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल नेपाल टेलिभिजनको सेटेलाइट ब्यान्ड विथ खरिद सम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले हिजो सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी केन्द्रीय कमान्डले इरानमाथि लगातार 7 रात पनि हवाई आक्रमण गरेको जनाएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार हर्मुज जलमार्गसँग जोडिएको हर्मुजगान प्रान्तमा भएका आक्रमणमा कम्तीमा 3 मृत्यु भएको छ भने अन्य 8 घाइते भएका छन्। रेडियो नेपालबाट बिहान 10 समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस।
1: स्थलगत रेडियो बहस। नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने विशेष कार्यक्रम स्थलगत रेडियो बहसमा यहाँहरूलाई स्वागत छ। सहकर्मी रिता तिमेल सिन्हासँगै म मनुका कुँवर। हामीलाई प्रविधि संयोजनमा प्राविधिक मित्र सुदर्शन अरियालले सहयोग गरिरहनु भएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले सातै प्रदेशका विभिन्न पालिकाहरूमा पुगेर स्थानीय विकास, निर्माण, कृषि, पर्यटन, सुशासन र समृद्धि लगायत जनजीविकाका सवालमा स्थलगत रेडियो बहस कार्यक्रम उत्पादन गरी हरेक शनिबार बिहान 10 बजेको समाचारपछि प्रसारण गर्दै आएको छ। यो बहस नागरिक, जनप्रतिनिधि र सरोकारवाला बीच स्थानीय विकास र समृद्धिका लागि भए गरेका कार्यक्रमहरूको विविध विषयहरूमा के नागरिक मैत्री भइरहेका छन्, स्थानीय सरकारको प्रतिबद्धता र प्रयास नागरिक स्तरमा कसरी पुगिरहेको छ भनेमा केन्द्रित हुने गरेको छ। हामीले गत हप्ता दोलखा जिल्लाको केन्द्रीय र सबैभन्दा परिचित नगरपालिका भीमेश्वर नगरपालिकामा पुगेर बहस गरिएको विषय सुनायौँ र यो दोस्रो भाग हो। आजको यो दोस्रो भागको बहसमा भने पर्यटन लगायतका विषयमा हामी केन्द्रित गर्दैछौँ। हाम्रो यो बहसको लागि नगर प्रमुख ईश्वर मानन्दर हुनुहुन्छ, त्यसै गरेर उपप्रमुख कमला बस्नेत हुनुहुन्छ, लगायत पर्यटन क्षेत्रमा चासो चिन्ता व्यक्त गर्नुहुने त्यसै गरेर सञ्चारकर्मी महानुभावहरू पनि हुनुहुन्छ। भीमेश्वर नगरपालिकाको पर्यटन सम्भावना, चुनौती र नगरपालिकाका लागि सुझाव विशेष यो दोस्रो भागको बहसमा रहनेछ। कार्यक्रममा सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दै नगरपालिकाभित्रको स्थलगत बहसको यो दोस्रो भागको सुरुवात गर्दैछौँ। पर्यटन विशेषको स्थलगत बहसमा यति बेला भने सुरुवातमा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी तर्फ लागे म।
2: प्रमुख प्रशासकीय अधिकृत ज्यू, जब दोलखा आउनुभयो, दोलखा पर्यटनको लागि आउनु भएको थियो होला, अहिले अब सेवाको लागि आइरहनु भएको छ। दोलखा भीमेश्वर नगरपालिकामा अहिले प्रमुख भएर बसिरहँदाखेरि यहाँको पर्यटन सम्भावनालाई यहाँले कसरी हेरिरहनु भएको छ? भीमेश्वर नगरलाई भीमेश्वर मन्दिरको पर्यटनले कतिको प्रवर्धन गरेको पाउनुहुन्छ नि यहाँले?
3: राम्रो क्वेसन छ। भीमेश्वर नगरपालिका लगायत दोलखा नै पर्यटनको लागि चाहिँ एउटा आकर्षणको केन्द्र हो जस्तो लाग्छ। मैले लामो मेरो सेवा अवधिमा 30 ठाउँमा म सरोवर गएछु। त्यसमध्येमा सबैभन्दा सुन्दर ठाउँ र अनुकूल वातावरण, प्राकृतिक भौगोलिक वातावरण पनि र पर्यटकीय क्षेत्रले पनि यो अनुकूल स्थान रहेछ। त्यसो हुनाले यसमा चाहिँ सम्भावना त धेरै नै छन्। भीमेश्वर, दोलखा भीमेश्वर आजभन्दा 1000 वर्ष अगाडिको इतिहास बोकेको पुरानो राज्य र पुरातात्विक दृष्टिकोणले महत्त्वपूर्ण स्थान, आकर्षणको स्थान दोलखा भीमेश्वर। यसअघि मल्लवंश, शाहवंश राजाहरूसँग पनि जोडिएको, धार्मिक र सांस्कृतिक तौरले जोडिएको ठाउँ, तराईसँग पनि जोडिएको, जनकपुरसँग पनि जोडिएको स्थान रहेछ, सिमरौनगढसँग पनि जोडिएको स्थान रहेछ। यो चाहिँ एकदम महत्त्वपूर्ण पुरातात्विक र एउटा महत्त्वपूर्ण सम्पदाको रूपमा रहेको हुनाले सम्पदा हेर्न आउने मानिसहरू पनि यो किसिमले आकर्षण छ। अर्कोतिर हाम्रो हिन्दू धर्म परम्परा अनुसार चाहिँ भीमेश्वर, दोलखा भीमेश्वरलाई पूजा गर्न आउने मानिसहरू पनि उत्तिकै छन्। यही स्थानमा अन्य त्रिपुरा सुन्दरी लगायत अन्य चाहिँ मठ मन्दिरहरू पनि रहेको, पाटी पौवाहरू रहेको र पुराना चाहिँ माल वस्तु रहेको, सङ्ग्रहालयको रूपमा पनि विकास गर्न सकिने अवस्था रहेको हुनाले पर्यटनको लागि चाहिँ सम्भावना ज्यादै देखिन्छ। त्यसै गरी यसकै लागि यस सन्दर्भमा चाहिँ जस्तो कालिन्चोक भगवती पनि यही रुटबाट जानुपर्ने भएको हुनाले यहाँका होटल व्यवसायहरू एक किसिमले व्यापार व्यवसायमा पनि सम्भावना रहेको देखिन्छ। यसै गरी यहाँबाट जानुपर्ने चरिकोट पनि जानुपर्ने र जिल्ला सदरमुकाम पनि रहेको कारणले यसै सन्दर्भमा हिँड्ने मानिसहरूको पनि सगरमाथा पुरानो बाटो, सगरमाथा जाने पुरानो बाटो मानिसहरू चाहिँ पैदलै जाँदाखेरि पनि यही बाटो जाँदो रहेछन्, त्यसको पनि एउटा सम्भावना रहेको छ। प्राकृतिक रूपले देउराली जस्तो ठाउँ साह्रै राम्रो देखिएको, त्यसै गरी चाहिँ वार्ड नम्बर 1, 2, 3 त यही भयो, 4, 5, 6, 7 पनि केही सम्भावनाहरू चाहिँ रहेका देखिन्छन्। धार्मिक रूपले, प्राकृतिक रूपले र भौगोलिक रूपले चाहिँ सम्भावना यहाँ रहेको देखिन्छ। यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने चाहिँ चुनौती छ, नगरपालिका त्यसमा प्रयासरत छ। धन्यवाद।
2: विशेष गरेर संचारकर्मी ज्यूहरूको आँखाबाट भीमेश्वर नगरपालिकाको पर्यटन सम्भावनालाई बुझ्ने प्रयास गर्दैछु। तर भीमेश्वर मन्दिर बाहेक यो नगरपालिकामा पर्यटन प्रवर्धन विकास गर्न सकिने अरू कुरा चाहिँ के छ त? पत्रकार जीवन लामा हुनुहुन्छ, फोटो खिचिरहँदाखेरि उहाँले विशेष भीमेश्वर नगरपालिकाभित्र अरू पर्यटन प्रवर्धन गर्नुपर्ने कस्ता ठाउँहरू देख्नु भएको छ?
4: धन्यवाद छ मनोजी। सर्वप्रथम सबैलाई नमस्कार। दोलखाको भीमेश्वर नगरपालिका चाहिँ मलाई लाग्छ धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले भरिपूर्ण नगरपालिका हो जस्तो लाग्छ। जहाँ कि अहिले हामीले कार्यक्रम गरिरहेको स्थल पनि भित्तामा एसी त छ, तर त्यो एसीलाई हेरिरहँदाखेरि पनि हामीले शीतल त महसुस गरिरहेको अवस्था हो यो। त्यसकारण यहाँको वातावरण हेर्दाखेरि पनि, यहाँको अरू वातावरण हेर्दाखेरि पनि पक्कै पनि पर्यटकहरूले भीमेश्वर नगरपालिकालाई सम्झिरहने हुन्छ जस्तो लाग्छ। सबै खालका पर्यटकहरू भीमेश्वर नगरपालिकामा भित्रिएका हुन्छन्, तर पर्यटकको बसाइलाई हामीले एक रात अराउन पनि हामीले कता कता कठिन परिरहेको हुन्छ। हिजोको दिनमा जुन खालका भ्रम थियो यहाँका होटल व्यवसायहरूमा, अलिकति खानेकुरामा महँगो, बसाइमा महँगो भन्ने कुरा, त्यसलाई हामीले अहिले पछिल्लो अवस्थामा त्यस्तो होइन है। भीमेश्वर नगरपालिकामा भित्र रहेका जति पनि धार्मिक, सांस्कृतिक र ऐतिहासिक थलोमा घुम्नको लागि चाहिँ सुरक्षित छ, सस्तो छ, राम्रो छ भन्ने म्यासेज हामीले कता कता पुर्याउन सकेका छैनौँ कि जस्तो लाग्छ। अब भीमेश्वर नगरपालिकाको चरीकोट भन्ने चाहिँ एउटा ट्रान्जिट पोइन्ट हामीले बनाउन सकेनौँ कि भन्ने लाग्छ, किनकि कतिपय पर्यटकहरू कालिम्पोङ आइपुगेको हुन्छन् तर सदरमुकाम चरीकोट देख्न पाउँदैनन्। कतिपय पर्यटकहरू यही भीमेश्वर नगरपालिकाको चरीकोट भएर चाहिँ अन्त पुगेका हुन्छन् तर एकैछिन यहाँ बसेर चिया खाउँ न त, अथवा एकछिन यहाँको वातावरण हेरौँ न त भन्ने वातावरण सिर्जना गर्न सकेका छैनौँ कि जस्तो लाग्छ। प्रचार प्रसारको हिसाबले, अन्य हिसाबले पर्यटन क्षेत्रमा लगानी नभएको होइन, भीमेश्वर नगरपालिकाले नगरेका पनि होइनन्, तर हामीले त्यसलाई दिगोपन दिन सकेका छैनौँ कि जस्तो लाग्छ। किनकि यहाँ निर्माण गरेका भ्यू टावर, यहाँ निर्माण गरेका पार्कहरू चाहिँ हिजोको दिनमा जुन हिसाबले हामीले बुझाएको थियौँ, जुन हिसाबले पर्यटकहरूले नाम सुनेका हुन्छन्, फोटो देखेका हुन्छन्, लगभग त्यो छ महिना एक वर्षपछि जाँदाखेरि ती ठाउँ चाहिँ अर्कै रूप लिइरहेको हुन्छन्। त्यस कारण मेरो अनुरोध चाहिँ के छ भने भीमेश्वर नगरपालिकामा जति पनि हामीलाई प्राकृतिक रूपले अथवा हिजोको दिनमा जुन वरदान हामीले प्राप्त गरेका छौँ त्यसलाई चाहिँ दिगोपन दिनको लागि, त्यसलाई निरन्तरता दिनको लागि चाहिँ हामीले अलिकति मेहनत गर्नुपर्छ कि जस्तो लाग्छ। किनकि हामीले निर्माण गरेका ती पार्कहरूबाट त हामीले केही न केही आम्दानी त पाउनु पऱ्यो नि, करोडौँ खर्च गरेका हुन्छौँ, तर हामीले रिपोर्टिङ गर्ने क्रममा चाहिँ त्यहाँ निर्माणधीन अवस्थामा त होला तर निर्माण पश्चात चाहिँ कति चाहिँ नगरपालिकाले फाइदा हुन्छ भन्दाखेरि मलाई लाग्छ कुनै पनि संरचनाबाट हामीलाई फाइदा अथवा टिकट काट्ने त दोस्रो कुरा, तर त्यहाँ पर्यटक कति पुग्छन्, त्यहाँबाट चाहिँ हामीले कति के लिनुपर्छ भन्ने चाहिँ छैन। त्यही कारणले हामीले जति लगानी गरेका छौँ त्यसबाट चाहिँ भोलिको दिनमा निरन्तरता दिनको लागि चाहिँ भए हुन्थ्यो कि भन्ने लाग्छ। अघि नै प्रमुख प्रशासकीय अधिकृतज्यूले भन्नुभएको जस्तो भीमेश्वर नगरपालिकाको वडा नम्बर एकदेखि वडा नम्बर 9 यदि हामी पुग्ने हो भने, घुम्ने हो भने, मलाई लाग्छ यहाँका नगरवासीलाई पनि थाहा नहुने खालका चाहिँ एकदम ऐतिहासिक, धार्मिक हिसाबले महत्त्वपूर्ण स्थानहरू प्रशस्तै छन्। ती ठाउँहरूमा चाहिँ मलाई लाग्छ नगरपालिकाकै मिटिङ कहिलेकाहीँ चाहिँ भीमेश्वर नगरपालिकाका वडा नम्बर 1 चाहिँ कुनै राम्रो ठाउँमा, कुनै दिन वडा नम्बर 3-4 त्यसरी राख्ने हो भने पनि आन्तरिक पर्यटन प्रवर्धनको हिसाबले पनि टेवा पुग्थ्यो कि भन्ने लाग्छ। र अर्को कुरा चाहिँ सुझावको रूपमा मात्रै हो, यहाँ निर्माण गरेका अधिकांश स्थलहरूको चाहिँ एकपटक भीमेश्वर नगरपालिकाको प्रमुखज्यू, उपप्रमुखज्यू, वडा अध्यक्षज्यूहरू पनि एकताल पुग्ने हो भने पक्कै पनि हामीले लगानी गरेको ठाउँबाट चाहिँ हामीलाई कति फाइदा दिइरहेछ, कति लाभांश हामी छौँ भन्ने कुरा पनि प्रष्ट हुन्थ्यो होला। मलाई लाग्छ पर्यटक यदि भीमेश्वर नगरपालिकामा भित्रिसकेपछि, चरीकोटमा भित्रिसकेपछि 2 रात त मिनिमम पनि बस्न सक्ने अवस्था छ, किनकि अहिलेका पर्यटकहरू मात्र टिकटक र फोटो भिडियोको लागि मात्रै पनि आउँदैन जस्तो लाग्छ। यहाँ चाहिँ हामीले लगभग 26-27 थरीका चाहिँ सुनखरी फुल्छन् है, राङ्गथली नजिकै भनेर हामी भनिरहेका छौँ, त्यसको प्रचार गर्न सकेका छैनौँ। लगभग एक दर्जन भन्दा बढी प्रजातिका गुराँसहरू चाहिँ भीमेश्वर नगरपालिका त्यही राङडाङ थली र वडा नम्बर 9 चाहिँ डाङडुङ्गी डाँडामा फुल्छन्। तर हामीले प्रचार गर्न सकेका छैनौँ, हामीले चिन्न सकेका छैनौँ। यहीँ रहेका चाहिँ थामी समुदायहरूको चाहिँ आफ्नै खालका कल्चर छ, तर विदेशीहरू यहाँ आएर चाहिँ महिनौँ वर्षौँ बसेर रिसर्च गरेका हुन्छन्। तर हामीले चाहिँ त्यही थामी समुदायको कल्चरलाई बाहिर ल्याउन सकेका छैनौँ। भीमेश्वर नगरपालिका वडा नम्बर 2 रहेका चाहिँ नेवार समुदायको कल्चरलाई हामी बाहिर ल्याउन सकेका छैनौँ। त्यस कारणले हामीले यहाँ भएका कुराहरूलाई अलिकति बाहिर लाने हो भने, हामी आफैले नै अलिकति अध्ययन गर्ने हो भने, अवलोकन गर्ने हो भने, पक्कै पनि भीमेश्वर नगरपालिकामा 2 त मिनिमम पनि पर्यटक बस्छन् भन्ने लाग्छ। त्यस कारणले यो अरू केही छैन, यसलाई दिगोपन दिने र व्यवस्थापन मात्रै गर्न बाँकी छ। अब हामीले संरचना थप्नेतिर चाहिँ नलाग्दाखेरि राम्रो हुन्छ कि भन्ने सुझाव पनि हो। धन्यवाद।
2: संचार कर्मको सिलसिलामा तपाईँ ठाउँ ठाउँमा पनि पुग्नु भएको छ होला। यहाँ भ्यू टावर पनि छ भनेर मैले सुनेको छु, अनि सोलर बत्ती पनि हालेको रे ठाउँ ठाउँमा। तर स्थानीयहरू, स्थानीय बच्चाहरूले गुलेली हानेर भ्यू टावरमा कुनै पनि झ्यालहरू बाँकी छैन भन्ने सुनेको छु, म पुगेको त छैन। यस्तो किसिमको समस्याहरूलाई तपाईँहरूले निहालेर हेर्नु भएको छ कि छैन संचार कर्मको सिलसिलामा?
4: हजुर, तपाईँले भन्नुभएको जस्तै अब त्यस्तो कुरा त गर्न नमिल्ला। विदेशमा रहेका दोलखाली नै, तर विदेशमा चाहिँ लामो समयसम्म बसेर फेरि दोलखाकै यहाँको चाहिँ धार्मिक सांस्कृतिक र प्राकृतिकको चाहिँ अध्ययन अनुसन्धान गर्न आएका 2 चाहिँ त्यहाँ भ्यू टावरमा पुगेका रहेछन्। तर भ्यू टावरको भित्तामा लेखिएका शब्दहरू त्यो भ्यू टावरमा पुग्दाखेरि चाहिँ अलिकति असुरक्षित हुन्छ है भन्ने खालको खबरले उहाँहरू त्रसित भएर फर्किनु भएको रहेछ। त्यो गुनासो चाहिँ बजारमा आइसकेपछि मैले तत्काल रूपमा यहाँका चाहिँ 1-2 सम्बन्धित सरहरूलाई मैले फोन पनि गरेँ। त्यसपछि त्यहाँको अवस्था के छ मलाई थाहा छैन। त्यस कारण तपाईँले भन्नुभएको जस्तो हामीले करोडौँ खर्च गरेर निर्माण गरेका संरचना चाहिँ छन्, तर त्यसको व्यवस्थापन, त्यसको अवस्था के छ भन्ने कुरा चाहिँ हामीले 6 एक वर्षमा मात्रै त्यो ठाउँमा पुग्ने हो भने पक्कै पनि हामीले सुधार गर्न सक्छौँ जस्तो लाग्छ। अब तपाईँले भन्नुभएको जस्तो अब रिपोर्टिङको हिसाबले अनि हिसाबले भीमेश्वर नगरपालिकाको वडा नम्बर 1-9 सबै टोल बस्तीमा पुगेको छु म चाहिँ, होइन, फोटो खिच्ने हिसाबले अनि रिपोर्टिङको हिसाबले। त्यही कारण मैले मलाई आफूलाई लागेको चाहिँ यो 9 घुमिरहँदाखेरि हामीहरू म जस्तालाई पनि 2 बास बस्नै पर्ने अवस्था छ क्या। त्यस कारणले यहाँ निर्माण गरेका संरचनाहरूलाई अलिकति हामीले व्यवस्थापन गर्ने हो भने त्यसबाट चाहिँ हामीले केही फाइदा लिन सक्छौँ कि भन्ने हाम्रो सोच राख्ने हो भने चाहिँ नगरपालिकाको आन्तरिक स्रोत पनि बढ्थ्यो होला, पर्यटकहरूको चाप पनि बढ्थ्यो होला भन्ने चाहिँ म आफूलाई लाग्यो।
5: यसै गरी टोल सुधार समितिबाट कोही हुनुहुन्छ भने कृपया आफ्नो विचार राखिदिनु होला।
6: हुन्छ, धन्यवाद। नमस्कार यहाँहरू सम्पूर्णमा, मेरो नाम चाहिँ दावा लामा, म चाहिँ चरियाङ टोल सुधार समितिको अध्यक्ष पनि हो। जीवन लामाज्यूले भन्नुभएको जस्तै दोलखा एउटा धार्मिक र पर्यटकीय स्थल हो, पर्यटकीय जिल्ला पनि हो, सम्भावना एकदम धेरै छ। मात्र यसको व्यवस्थाको पाटोमा चाहिँ हामी कता कता चुकिरहेछौँ कि जस्तो लाग्छ मलाई पनि। कतिपय कुरा जस्तो 1 अगाडि मात्रै पनि दोलखामा महोत्सव हुँदै गर्दाखेरि राफ्टिङको कुरा भयो, प्याराग्लाइडिङ कुराहरू भयो, परीक्षण भइसक्दा पनि यो कुराको सम्भावना छ भनेर यहाँको स्थानीय तहहरू अघि नबढ्या हो कि भन्ने लाग्छ मलाई पनि। त्यो चिजहरूलाई पनि हामीले अलिकति अगाडि सार्ने मात्र हो भने पनि तपाईँको साहसिक खेलहरू यहाँ पनि छ भन्ने किसिमले, जस्तो अहिले आएको पर्यटकहरू प्रायः अधिकांश म यसो हेर्छु कि कालिन्चोक कि दोलखा भीमेश्वर मात्रै भन्नुहुन्छ उहाँहरू, भनेको त्यहाँ एउटा मन्दिर छ, आस्था घिसल उहाँ तानिनु भएको छ, या चाहिँ हिउँ खेल्नको लागि आउनु भएको छ। यी 3 चिजबाहेक अरू केही पनि छैन हामीसँग। र हामीले भएको चिज जस्तो चितवनमा गयो भने हामी त्यो जङ्गल सफारी गर्ने भनेर भन्छौँ, जस्तो हात्तीलाई नजिकबाट हेर्ने, बाघलाई नजिकबाट हेर्ने, त्यस्तै कुराहरू हामीले पनि यहाँ केही गर्न सक्यो भनेदेखि चाहिँ पर्यटनलाई थप हामीले चाहिँ अगाडि लान सक्थ्यौँ कि भन्ने लाग्छ मलाई पनि। अब भीमेश्वर नगरपालिकाले पनि के कुराहरू त गर्नु भएको छ, तर अब जीवन लामाज्यूले भने जस्तै र यहाँ गुनासो आए जस्तै व्यवस्थापनको पाटोमा हामी कता कता चुकिराखेका छौँ, त्यो हिसाबले पनि यो अलिकति समस्या भएको छ। र हामी आम जनसमुदायमा चाहिँ के समस्या पनि भयो भनेदेखि कतिपय कुरामा चाहिँ सार्वजनिक सम्पत्तिको सुरक्षा हामी आफैले गर्ने हो, जनताले गर्ने हो, अथवा मैले गर्ने हो भन्ने पटक्कै भएको छैन। यो सम्बन्धित निकायको मात्र हो भन्ने बुझाइ छ, त्यसले गर्दाखेरि कतिपय कुरामा क्षति पुगेको छ भन्ने लागेको छ मलाई। एउटा कुरा यो शिक्षा कुरा निस्किया थियो, शिक्षाको विषयमा चाहिँ मलाई के लाग्यो भने मैले यहाँ जोडेँ, अब यो यहाँ भन्न हुन्थ्यो या हुन्थेन। शिक्षाको विषयमा चाहिँ यो पटक मैले जस्तो 8 चाहिँ अहिले जिल्ला स्तरीय परीक्षा भनेर लिने गरिन्छ, त्यो जिल्ला स्तरीय परीक्षामा चाहिँ तपाईँको एउटा विद्यालयको विद्यार्थीलाई अर्को विद्यालय लगेर विद्या त्यो परीक्षा दिने चलन अहिले विकास भएर छ, त्यो चाहिँ मलाई गलत लाग्यो। भनेको परीक्षा आफैमा एउटा चाहिँ त्रासको विषय हो नि त वास्तवमा. त्यो बाल मस्तिष्कमा नयाँ स्कुलमा नयाँ शिक्षक हुन्छ भनेपछि कति ऊ हुन्छ होला भन्ने किसिमको त्यो एउटा सोच बोकेर हिँड्दाखेरि त्यो बच्चालाई त्यो परीक्षा दिँदाखेरि कति धेरै स्ट्रेस हुन्छ होला भन्ने मलाई भएको छ. मैले एउटा विद्यालयको विद्यार्थी आधा घन्टासम्म हिँडेर उसले परीक्षा दिएको मैले थाहा पाएको छु. त्यो विद्यार्थीलाई त्यो आधा घन्टाको उकालो हिँड्दाखेरि नयाँ स्कुलमा पुग्दाखेरि नयाँ शिक्षकसँग उसले चाहिँ त्यो सँगै बसेर परीक्षा दिँदाखेरि कस्तो आभास हुन्छ होला. बरु केसम्म गर्न सकिन्छ भनेदेखि बरु शिक्षकलाई चाहिँ बरु एक्सचेन्ज गर्ने, जस्तो मानौँ कन्या मन्दिरको चाहिँ शिक्षकलाई कालिम्चोकमा आयो लगेर दियो भनेदेखि कम्तीमा उसलाई त्यो ठाउँ त आफ्नो भयो नि कम्तीमा. त्यो हिसाबले स्ट्रेस फ्री हुने किसिमले, तनावमुक्त हुने किसिमले परीक्षा दिन सक्यो भनेदेखि चाहिँ अलिक राम्रो हुन्थ्यो कि यो विषयमा चाहिँ यहाँको शिक्षा शाखाले ध्यान दियोस् भन्ने मेरो एउटा सुझाव छ. धन्यवाद.
7: म जय बहादुर श्रेष्ठ, भिनापा 9 खरडुङ्गाबाट. पेसाले चाहिँ लामो समयदेखि शिक्षकको रूपमा काम गरिरहेको छु र अन्य व्यावसायिक रूपमा पनि. प्राकृतिक साधन र स्रोतको चाहिँ हरेक सिजनमा चाहिँ त्यसको अध्ययन हुनुपर्छ, किनकि हामी प्राकृतिक रूपमै दोलखा धनी छौँ भने पछि सबैभन्दा बढी अध्ययनै प्राकृतिक स्रोत र साधनको हुनुपर्छ. र पर्यटनमा चाहिँ म के भन्न चाहन्छु भने दोलखा जिल्ला अवश्य नै अरू जिल्लाभन्दा अगाडि छ, यसमा काम हुन सकेको छैन. त्यसैले यसमा धेरै काम गर्नुपर्छ. हाम्रो दोलखा जिल्लाको प्रडक्ट चाहिँ एउटा यस्तो एयरपोर्ट बनोस् जहाँ चाहिँ बाहिरबाट प्लेन फ्लाइट भएर हाम्रो दोलखा जिल्लामा ल्यान्डिङ भएर हाम्रो प्रडक्ट लिएर बाहिर जाओस्, यस्तो किसिमको परिकल्पना हामी कसरी गर्न सक्छौँ, यो एउटा मैले राख्न चाहे. अर्को कुरा चाहिँ यो बजेटबाट रोजगारी सिर्जना हुने अब देशको सबैभन्दा ठुलो समस्या चाहिँ बेरोजगारी भनेको छ. त्यसैले हरेक बजेटको पछाडि रोजगारी सिर्जना कसरी कति भयो भन्ने कुरा एउटा, अनि अनुदानको चाहिँ प्रोपर प्रयोग भएको छ कि छैन भनेर नगरपालिकाबाट विगत 10 वर्षदेखि अनुदान लिनेहरूको चाहिँ सबै अनुदानको प्रत्येक फर्म व्यवसायमा गएको अनुदान चाहिँ ती फर्महरू सञ्चालनमा छ कि छैन, बजेट लिँदाखेरि के एग्रिमेन्ट भएको छ त्यो अनुसार भएको छ कि छैन, त्यो सम्बन्धित निकायबाट निरीक्षण होस् भन्न चाहन्छु. हस्त, धन्यवाद.
5: प्रसिद्ध पर्यटकीय स्थलहरू जाने क्रममा त्यहाँनिर होमस्टेको व्यवस्था गरिएको हुन्छ, त्यहाँ महिला दिदी बहिनीहरूको समूह हुन्छ जसले पर्यटकलाई स्वागत गर्नुहुन्छ, त्यहाँको सांस्कृतिक पहिचान दिने झल्काउने त्यहाँको नृत्य प्रस्तुत गर्नुहुन्छ, साङ्गीतिक कार्यक्रमहरू प्रस्तुत गरिएको हुन्छ, त्यसले गर्दा आन्तरिक पर्यटकलाई पनि त्यो ठाउँको बारेमा बुझ्नलाई सजिलो भइरहेको हुन्छ र बाह्य पर्यटकलाई पनि के रहेछ नेपालमा भन्ने नयाँ कुरा थाहा पाउनलाई सम्भव भइरहेको हुन्छ. यति बेला मैले उपप्रमुखज्यूबाट चाहिँ बुझ्न चाहेँ, विशेष गरेर भीमेश्वर नगरपालिकामा महिला दिदीबहिनीहरूबाट होमस्टेको सम्भावना छ कि छैन, यसरी पनि जोड्न चाहेँ कि अहिले अब वैदेशिक रोजगारी बसाई सराई त्यसै गरी रोजगारीको अवसरको लागि नयाँ पुस्ताहरू ठाउँ छोडेर गइरहेको अवस्थामा घरमा प्राय जसो ज्येष्ठ नागरिक आमा बुबाहरू हुनुहुन्छ, हरेक जिल्लामा भएको फेरि यो तितो यथार्थ पनि हो र दोलखा भीमेश्वर नगरपालिकामा पनि पक्कै त्यो छ. यहाँ भीमेश्वर नगरपालिकामा चाहिँ होमस्टेको सम्भावना कतिको रहन सक्छ?
8: एकदमै छ, र हामीले आजभन्दा 6-7 वर्ष अगाडि नै यहाँ चाहिँ होमस्टेको सम्भावना छ भनेर दोलखा एउटा नेवार समुदायलाई विशेष महत्त्व दिएर अर्को थामी समुदायलाई विशेष महत्त्व दिएर एउटा तालिम सञ्चालन गरेर त्यो तालिममा सहभागी भएका मान्छेहरूलाई फेरि हामीले चाहिँ नवलपरासी त्यसै गरी हाम्रो स्याङ्जा वालिङमा चाहिँ सञ्चालनमा रहेका होमस्टेहरूको भिजिट पनि गराएर ल्याएका छौँ र अहिले चाहिँ दोलखा बजारका केही महिला दिदीबहिनीहरू र केही पुरुष दाजुभाइहरूले पनि होमस्टे सञ्चालन गरिरहनु भएको छ. तर अब यहाँ दोलखा बजारभन्दा बाहेक अरू ठाउँमा चाहिँ होमस्टे त्यति धेरै सञ्चालनमा छैन. हाम्रो चाहिँ वडा नम्बर 8 एउटा होमस्टे छ, कहिलेकाहीँ त्यहाँ पनि पाहुनाहरू बसेको हामीले महसुस गरेका छौँ. तर अब यो चाहिँ चरीकोट बजार हाम्रो वडा नम्बर 6, वडा नम्बर 3 त्यसै गरी वडा नम्बर 1 हाम्रो चाहिँ माथि एकीकृत बस्ती छ सम्पदा बस्ती, यहाँलाई टार्गेट गरेर हामीले चाहिँ 2 होमस्टे तालिम सञ्चालन गऱ्यौँ र त्यहाँ सहभागी भएका मान्छेहरूले जुन ठाउँको भिजिट गरेर आउनुभयो त्यो पछाडि केहीले व्यवसाय सुरु गर्नुभयो, अहिले पनि सञ्चालनमै छ, केही मान्छेहरू तालिम लिनुभयो भिजिट गर्नुभयो आएर चुपलाएर बस्नुभएको छ. त्यसैले अब यसलाई अझ व्यवस्थापन गर्न र उहाँहरूलाई चाहिँ थप अरू चाहिँ तालिमहरू अथवा अरू भिजिटहरू अरू म्यानेजमेन्टको कुराहरू हस्पिटालिटीको कुराहरूमा पनि चाहिँ व्यवस्थापन गर्न आवश्यक छ भने हामी त्यो पनि गर्न तयार छौँ. उहाँलाई भन्यौँ पनि तपाईँहरू तालिम लिएर यत्तिकै बस्नु भएको छ, अरू केही नपुग कुराहरू हो भने हामी तपाईँहरूलाई सहयोग गर्छौँ भनेको आर्थिक बाहेक होइन, आर्थिक पनि क्यास बाहेक अरू चाहिँ तपाईँहरूलाई सपोर्ट गर्छौँ भन्दा उहाँले त्यति धेरै चासो लिनुभएको छैन. अब योभन्दा पछाडि त्यो लटभन्दा पछिल्लो लटलाई चाहिँ हामीले हामीसँग डिमान्ड पनि छैन, अलिकति चाहिँ हाम्रो अहिलेसम्मको काम गराएको स्थितिमा चाहिँ केही केही बाहेक सबैलाई एउटै डालोमा हाल्न चाहिँ मिल्दैन, तर केही केही बाहेक चाहिँ इच्छा शक्ति चाहिँ अलिक कम भएको चाहिँ महसुस गरेका छौँ। तालिम लिने, सर्टिफिकेट लिने, बस्ने, होइन एउटा व्यवसाय दर्ता गर्ने, फेरि त्यतिकै बस्ने, अनुदानका लागि व्यवसाय दर्ता गर्ने, यो खालको पनि हामीले भोगिरहेका छौँ, देखिरहेका छौँ। त्यसैले होमस्टेलाई पनि हामी चाहिँ यो यो हिसाबले होमस्टे सञ्चालन गर्छौँ भनेर आउनुभयो भने हामी गर्छौँ। अहिले पाहुनजेल पाहुनाका लागि र पाहुनजेल गर्ने, त्यस पछाडि फेरि चाहिँ चुब्लाएर बस्ने, फेरि कतै पाउने ठाउँ छ भने त्यहाँ फेरि दाबी गर्ने खालको प्रचलनले चाहिँ हाम्रो पनि जोस जाँगर चाहिँ अलि मरेको छ। हस्, धन्यवाद।
9: अब पर्यटन भनेर हामीले पर्यटन प्रवर्धनको कुरा गरिरहँदा बाटोघाटो पनि जोडिएर आउँछ होला। नगर प्रमुख ज्यूसँग मेरो प्रश्न, बाटोघाटो अहिले पनि सहज हुन सकिरहेको छैन, यसलाई हजुरले कसरी लिनुभएको छ?
10: तपाईँ मुडे गेटबाट पस्नु भएदेखि रोड र मुडेभन्दा तल 2 किलोमिटरको रोड छ, जुन चाहिँ चरीको जीसम्म, त्यो चाहिँ सङ्घीय सरकारको आयोजनाको चाहिँ सडक हो। त्यो
9: दोलखा जिल्लाकै एउटा ठुलो अस्पताल छ हामीसँग। अस्पतालको लागि भीमेश्वर नगरपालिकाले बेला बेलामा सहयोग पनि गर्ने गरेको छ। हरेक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने अस्पतालहरूको समस्या हो, चाँडो भुक्तानी नहुँदाखेरि सेवा गुणस्तरीय हुन सकेको छैन। भीमेश्वर नगरपालिकाले यहाँ स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेको अस्पतालको लागि भनेर के कस्तो सहयोग गरिरहेको छ?
10: यो अस्पताल दुलखा सेन्टर थियो, यो 32 सालमा स्थापना भयो होला, यसपछि चरीकोट अस्पताल भयो, अहिले चाहिँ प्रादेशिक अस्पताल भनेर पशुपति चौलागाई स्मृति अस्पताल छ। त्यो प्रादेशिक अस्पताल भएको 3-4 वर्ष लगभग चाहिँ भयो होला। यहाँ एक समय चाहिँ निःशुल्क चाहिँ सेवा पनि उपलब्ध हुन्थ्यो, अहिले त्यो निःशुल्क सेवा उपलब्ध छैन। तैपनि अब नागरिकहरूले पैसा छैन तिर्न सक्दिनँ भनेपछि त्यत्तिकै चाहिँ जानी पनि गरेको सुनिन आएको छ। अस्पताल भन्ने कुरो यति सेन्सिटिभ चाहिँ नि यति हो क्षेत्र हो, कुनै पनि अस्पताल सञ्चालन गर्नका निमित्त चाहे बिड अस्पताल, चाहे टिचिङ अस्पताल, चाहे गङ्गालाल अस्पताल, ती अस्पतालहरूमा प्राइभेट सेक्टरबाट डोनेसन नआइकन त्यो सञ्चालन गर्न गाह्रो छ। यो अस्पतालमा पनि विगत केही समयमा आउँथ्यो नि कुनै एउटा संस्थाले, न्याय हेल्थ भन्नेले निःशुल्क चाहिँ गरे पनि थियो। अब अहिले यहाँ डोनेसनहरू प्राय ठप्प बन्द छ, त्यस कारणले सरकारको भरमा नै यो अस्पताल सञ्चालन गर्ने कोसिस भइराखेका छ। प्रदेशको सरकारको उसले मात्रै त्यो सम्भावना हुँदैन। भवनहरू प्राय नगरपालिकामा तत्कै चिने नगर भवनहरू छन्, नगरपालिकाले बनाएका भवनहरू छन्। र अर्को कुरो, तपाईँले भीमेश्वर नगरपालिका कति सहयोग गरेका छ भन्ने किसिमको के गरेका छ भन्ने सम्बन्धको प्रसङ्ग कोट्याउनु भयो। अब हामीले तपाईँको चाहिँ प्राइभेट सेक्टरहरूले डोनेसन दिएन भन्दैमा हामीले पनि नदिकन हेरेर बस्ने कुरो भएन। यहाँका समस्याहरू आखिरमा नगरपालिकासम्मै आएर ठोकिने गर्दछन्, त्यसले गर्दाखेरि हामीले केही कामहरू गर्ने गरेका छौँ, बिल्डिङहरू बनाइदिएका छौँ। र अर्को चाहिँ हामीले किडनी डायलिसिस स्थापनाका निमित्त हामीले चाहिँ योगदान गरेका छौँ। एकजना दुईजना बिरामी त्यहाँ मैले भेटेँ, उहाँहरूको हप्तामा एकजनाको 3 चोटि डायलिसिस गर्नुपर्ने, एकजनाको 2 चोटि डायलिसिस गर्नुपर्ने रहेछ, अरूको चाहिँ हप्ता प्रतिदिनमा रहेछ। 3 चोटि हप्ताको 3 चोटि डायलिसिस गर्दाखेरि महिनाको 18,000 रुपियाँ चाहिँ उसको खर्च निक्लिँदो रहेछ। त्यो गर्दाखेरि उसको महिनामा 72,000 रुपियाँ चाहिँ पाउँदो रहेछ, र बर्खमा चाहिँ नि करिब करिब चाहिँ नि 8.5-9 लाख रुपियाँ पर्दो रहेछ। त्यसले गर्दा 9 लाख रुपियाँ एउटा किडनीको बिरामीले खर्च गर्नुपर्दाखेरि उसले एक वर्ष मुस्किलले एक वर्ष धन्ला, त्यही पनि हाम्रा चाहिँ ग्रामीण भेगका जनताले त्यो सक्नुहुन्न। त्यसले गर्दा त्यसलाई चाहिँ सहयोग गर्नका लागि, त्यसलाई हेल्प होस् भनेर हामीले केही पैसा राखिदिएका थियौँ। त्यो पैसा पछि चाहिँ साउन 1 गते पछि सरकारले पुरै चाहिँ नि बिहोर्ने भनेर चाहिँ आयो। त्यसपछि त्यो पैसा हामीले बेडसिट जस्तो महत्त्वपूर्ण कुरा, त्यसपछि चाहिँ नेसेसरी अनिवार्य रूपमा चाहिने औषधिको कुरा, त्यो कुरामा हाम्रो चाहिँ टेन्डर चाहिँ निकालिदिउँ, त्यो सहयोगहरू हामीले गरिरहेका छौँ र अन्य सानातिना सहयोगहरू गरिराखेका छौँ। र प्रदेश मन्त्री यहाँ आउँदाखेरि किरण थापा आउँदाखेरि पनि त्यतिखेर भएको थियो, यो चाहिँ तपाईँको जुन नियमित आउने बजेटले यो अस्पताल सञ्चालन चाहिँ गर्न सम्भव छैन, तपाईँहरूले यदि चाहिँ कि अलिकति मुठी खोलेर बजेट व्यवस्था गर्नुहोस्, के होइन भनेदेखि यसभित्र रहेका कमी कमजोरी जे छन्, जे कारणले डोनेसन चाहिँ आएको छन् त्यसलाई सुधार गर्नपट्टि चाहिँ लाग्नुहोस् भनेर चाहिँ यहाँको हाम्रो चाहिँ मान्यजी भरत केसी सहितको कार्यक्रममा मैले भने हो। त्यसमा केही सुधार भएको छैन, यो अस्पताल अब अहिले चाहिँ सङ्कटमै त होइन तर अलिकति अप्ठ्यारो अवस्थामा चाहिँ छ। अब बिरामीहरू सङ्ख्या बढ्दै गएका छन्, किडनी डायलिसिस पनि राम्रोसँग नियन्त्रण भइरहेको छ र अन्य चाहिँ तपाईँको जुन सेवाहरू पनि अगाडि बढाउने भनिएको छ, तर चाहिँ सेवा अगाडि बढायो तर पछि व्यवस्थापन राम्रो नहुँदाखेरि चाहिँ त्यसले राम्रो सन्देश जाँदैन। तापनि हामी प्रादेशिक अस्पताल भए पनि भीमेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्र भएका कारणले, सामाजिक क्षेत्र भएका कारणले, यहाँ हाम्रो आँगन कस्तो भएका कारणले हामीले निरन्तर चाहिँ सहयोग गर्दै आएको छ।
9: अब भीमेश्वर नगरपालिकाको सेवा लिइरहँदा भीमेश्वर नगरले गरेको कारण चाहिँ मलाई यस्तो हो भन्नुपर्ने त्यस्तो केही कुराहरू छन् यहाँको?
11: नमस्कार, मेरो नाम संगीता कार्की थापा, म भिनापा छ पानी ट्याङ्कीबाट। म चाहिँ कृषि पेसामा आबद्ध छु, साथसाथमै बाख्रा पालन गरिराखेको छु र म भीमेश्वर नगरपालिका ओडाबाट सुविधाहरू लिइरहेको। मैले कृषि पेसा गर्दाखेरि मैले तपाईँको भीमेश्वर नगरपालिकाबाट बिउ बिजनहरू नि पाइरहेको छु। 82-83 बाख्रा पालन तालिम लिएको थिएँ र त्यसमा बाख्रा के कसरी पाल्ने, कस्तो हो, के खुवाउँदा ठिक हुन्छ भन्ने तालिमहरू पनि हामीलाई भीमेश्वर नगरपालिकाबाट दिनुभएको थियो। सुधार भए गर्दै म बाख्रा पालनमा अगाडि बढेँ। मैले तालिम नलिकन गर्दा र तालिम लिएपछि गर्दाखेरि धेरै सुधार आयो। मैले अहिले लगभग 15 जति बाख्रा पालन गर्दैछु। त्यसमा चाहिँ अब प्राकृतिक रूपले तपाईँको कहिलेकाहीँ रोग व्याध लागेर मरिराखेको नि छ मेरो बाख्राहरू, त्यसमा अलिकति असन्तुष्टै छु। अब काउली, बन्दा, गाजर सबै उत्पादन गर्छु। त्यो चाहिँ अलि बजार व्यवस्थाको समस्या हो कि जस्तो भइरहेको छ। म 3 रोपनी जग्गामा खेती गर्छु, धेरै त छैन। बिनापा ओडा 6 दिएको बजेटहरू पनि लिइराखेको छु। गत महिला विकास तालिमबाट लिँदाखेरि मैले 13,613 रुपियाँ मेरो खातामा प्राप्त भएको थियो। त्यो रकमले चाहिँ मैले 3 बाख्रा किनेको छु। त्यो रकमका साथसाथै मैले आफ्नो पैसा थपेर लिएको छु। अब त्यो 13,600 रुपियाँले त 3 आउने त कुरा भएन, होइन? अनि अहिले मैले खास पालिराखेको चाहिँ तपाईँको जमुना पारी अनि खरिजातका बाख्राहरू छन्। त्यसबाट मैले वार्षिक आमदानी चाहिँ 2,00,000 लगभग गरिराखेको छु। हस्त, धन्यवाद।
9: विष्णु सर, अब यहाँ प्रशासकीय प्रमुख भएर रहिरहँदा यहाँको कार्यकालमा यो यहाँको प्रशासन सुधारको लागि केही आफ्ना प्रतिबद्धता, त्यसपछि सरकारी संयन्त्र प्रशासनिक सुधार अनुसारको यहाँको पनि केही योजना होला, के भन्न सकिन्छ भीमेश्वर नगरवासीलाई?
3: मौजुदा रहेको कर्मचारीलाई काममा लगाउने, परिचालन गर्ने, त्यसको परिणाम निकाल्ने, होइन, व्यवस्थित बनाउने भन्ने कुरासँग सम्बन्धित छ। हामी चाहिँ यो नगरपालिकाको जनशक्तिको प्रकृति हेर्ने हो भने विभिन्न खालको चाहिँ नि कर्मचारीहरू हुनुहुन्छ। कोही जिल्ला विकास समितिबाट आउनु भएको छ, कोही करारको हुनुहुन्छ, कोही चाहिँ सङ्घबाट आउनु भएको छ, कोही प्रदेशबाट आउनु भएको छ, म एउटा सङ्घीय मामिलाबाट आएको छु। यस्तो विभिन्न प्रकृतिका हामी चाहिँ कर्मचारीको चाहिँ एउटा यो सङ्गम हो। त्यसैले यो सङ्गमलाई चाहिँ व्यवस्थित ढङ्गले, यसमा डाइभर्सिटी पनि छ, त्यसमा पनि हामीले यसलाई व्यवस्थित तरिकाले परिचालन गरी जनप्रतिनिधिज्यूले निर्धारण गर्नुभएको नीति योजना कार्यक्रमहरूलाई चाहिँ प्रभावकारी रूपमा चाहिँ कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता नै हो। त्यसो हुनाले यस सन्दर्भमा सबै शाखाहरूलाई समन्वय गरेर, सबै शाखाहरूलाई निर्देशन गरेर त्यो परिणाम हासिल गर्नको निम्ति नगरपालिकाको प्रशासनिक क्षेत्र चाहिँ प्रतिबद्ध छ। कानुन बमोजिम, कानुन सम्बद्ध भएका नीति निर्देशनहरूलाई कार्यान्वयन गर्न हामी चाहिँ लागि परेका छौँ। यसमा कुनै दुई मत छैन। यस सन्दर्भमा कर्मचारीलाई विभिन्न तालिमहरूमा पठाउने, समन्वय, उनीहरूसँग सहकार्य गर्ने र उनीहरूलाई आफ्नो कार्यक्षेत्रमा पठाउने काम पनि हामीले गरिरहेका छौँ। तथापि दरबन्दी बमोजिम कर्मचारी कुनै कुनै ठाउँमा, वडामा चाहिँ अपुग भएको अवस्था पनि छ। वित्तीय दायित्व सिर्जना हुने खालको चाहिँ दरबन्दी नबढाउने भनेर चाहिँ अहिले नयाँ सरकारले चाहिँ पठाएको छ। कार्यविवरण बनाउने, कार्य सम्पादक सूचक बनाउने, कार्य सम्पादन सम्झौता गर्ने र प्रशासनलाई चाहिँ प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने छ। अहिलेको मुख्य चाहिँ मितव्ययी रूपमा, प्रभावकारी रूपमा, दक्ष रूपमा चाहिँ प्रशासनलाई अगाडि बढाउने नै नेपाल सरकारको, प्रदेश सरकार, हाम्रो चाहिँ स्थानीय तहको पनि त्यही नै नीति योजना भएको हुनाले चाहिँ सोही बमोजिम चाहिँ अगाडि बढिरहेका छौँ। धन्यवाद।
9: विशेष गरेर नगरपालिकाभित्रकै गतिविधिहरूको सुधारका लागि आफ्नो जिम्मेवारीको हिसाबले यो आर्थिक वर्षको यहाँहरूको पनि केही असन्तुष्टि असन्तुष्टि रह्यो होला कार्ययोजनामा, के कसरी सुधार्न सकिन्छ होला उपप्रमुखज्यू?
8: सुधारका कुराहरू धेरै राम्रा कुराहरू भएका छन्। स्थानीय तहले गर्नुपर्ने धेरै राम्रा कामहरू हामीले सञ्चालन गरेका छौँ। ती कामहरू चाहिँ नागरिक मैत्री छन्। यसलाई अलिकति थोरै सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक छ। सेवालाई चुस्त दुरुस्त बनाउनका लागि हरेक पालिकाहरूसँग चाहिँ दक्ष जनशक्तिको अभाव छ। त्यो सङ्घीय सरकारले चाहिँ दक्ष जनशक्ति सम्बन्धित स्थानीय तहहरूलाई उपलब्ध गराउन सकेको छैन, जसले गर्दा समयमा नागरिकलाई सेवा दिन सकिएको छैन र नागरिकमा देखा परेका महामारी, त्यसै गरी कहिलेकाहीँ चाहिँ अन्य चाहिँ आधी बेहेरी यस्ता खालका आकस्मिक रूपमा घट्ने घटनाहरूलाई तत्काल सम्बोधन गर्नका लागि चाहिँ जनशक्तिको हिसाब हिसाबले सकिएको छैन। नागरिकको अपेक्षा एकदमै धेरै छ, हाम्रो स्थानीय सरकारको चाहिँ स्रोत एकदमै कम छ। सङ्घीय सरकारले बजेट पठाउँछ, त्यो सङ्घीय सरकारले पठाएको बजेट चाहिँ शीर्षक तोकेर पठाउँछ, शीर्षक तोकेर पठाएको शीर्षक भन्दा बाहेक हामीले खर्च गर्न पाउँदैनौँ। प्रदेश सरकारले पठाएको बजेट चाहिँ उसैले शीर्षक तोकेर पठाउँछ, त्यो शीर्षक भन्दा बाहेक हामीले खर्च गर्न पाउँदैनौँ। भीमेश्वर नगरपालिकासँग आर्थिक आन्तरिक राजस्व चाहिँ राजस्वबाट उठ्ने पैसा चाहिँ एकदमै मुस्किलले 4 करोड, एक आर्थिक वर्षमा 4 करोड पैसा चाहिँ राजस्वबाट उठ्छ। झनै झनै हामीसँग 100 जना जति चाहिँ करारको कर्मचारीहरू हुनुहुन्छ, ज्यालादारी र करारका कर्मचारीहरू, उहाँहरूको सेवा सुविधा दिएर बाँकी रहेको पैसाले विकास निर्माण गर्नुपर्छ र त्यो विकास निर्माण गर्दाखेरि पर्याप्त भनेको जन अपेक्षा अनुसार हामीले काम गर्न सक्दैनौँ। भीमेश्वर नगरपालिकाले, मलाई लाग्छ दोलखा जिल्लाका अरू कुनै पनि पालिकाले सिलिङ तोकेर ओडामा बजेट दिएको छैन, तर भीमेश्वर नगरपालिकाले ओडालाई सजिलो होस् भनेर हामीले ओडालाई सिलिङ तोकेर बजेट विनियोजन गर्छौँ, जसले गर्दा आफ्नो ओडाको समस्या बुझ्ने, ती समस्यालाई सम्बोधन गर्ने चाहिँ आर्थिक सहितको जिम्मेवारी र त्यो अधिकार हाम्रो ओडाहरूले पाउनु भएको छ। सुधार गर्ने भनेर यहाँले प्रश्न गर्नुभयो, सुधार गर्नका लागि चाहिँ यहाँको स्थानीय सरकारले मात्रै सुधार गरेर हुँदैन क्या, कतिपय कानुनी व्यवधानहरू छन्। सङ्घीय सरकारले अहिलेसम्म पनि निजामती ऐन ल्याउन सकेको छैन, शिक्षा ऐन ल्याउन सकेको छैन, जसले गर्दा प्रदेशले ऐन बनाउन सकेको छैन र प्रदेशले ऐन नबनाएपछि हामी स्थानीय तहले पनि त्यसलाई म्याच हुने गरेर ऐन बनाउन सकेका छैनौँ। तपाईँको खरिद ऐन अहिलेसम्म बन्न सकेको छैन, खरिद ऐनका कारणले हामीले कतिपय समस्याहरू भोग्नु परेको छ, तर नागरिकहरूले त यो ऐन बने कि बनेनन्, कानुन बने कि बनेनन् भन्ने कुरा त ध्यान दिनुहुन्न। प्रत्यक्ष चाहिँ लाभ चाहिएको छ, प्रत्यक्ष सरोकार राख्नुहुन्छ, जसले गर्दा चाहिँ अलिकति समस्या भएको हो कि भन्ने बुझाइ चाहिँ छ। तर मलाई लाग्छ त्यत्रो धेरै ग्याप, त्यति धेरै समस्या अहिलेको स्थानीय तहले काम गर्दै गर्दा छैन, अघि भने जस्ता काम गर्न धेरै बाँकी चाहिँ छन्। सही ढङ्गले परिचालन गर्ने, सही ढङ्गले जिम्मेवार दिने, सही ढङ्गले सेवा प्रवाहमा चाहिँ संलग्न गराउने कोसिस गरिरहेका छौँ। कहीँ कहीँ कतै कमजोरी छ भने त्यसलाई सुधारेर लिएर जाने कोसिस गरिरहेका छौँ। धन्यवाद।
12: यति बेला हामी कार्यपालिका सदस्यज्यूको पनि विचार लिँदैछौँ।
13: मेरो नाम सुशीला थापा, भीमेश्वर नगरपालिका वार्ड 9 छ, म कार्यपालिका सदस्य पनि हो। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाललाई धन्यवाद भन्न चाहन्छु। अब हाम्रो स्थानीय तहका सबै महिलाहरूले, सबै पक्षहरूले आवाज दुई शब्द अथवा लागे मनमा लागेका कुराहरू राख्न पाउने अवसर मिल्यो, यो टिमलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। बजेटहरू विनियोजन हुन्छ हाम्रो 9 वार्डलाई, त्यो अनुसार हामीले जनप्रतिनिधिहरूले भन्नु पर्दाखेरि चाहिँ त्यसलाई निरन्तर रूपमा हामीले सबै पक्षहरूलाई समेटेर बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक, सबै पक्ष, युवा, महिला, सबै पक्षलाई समेटेर हामीले सही पक्षले विभाजन गरिएको छ भन्ने हाम्रो मनमा छ। न्याय पक्षले न्याय गरेका छौँ जस्तो लाग्छ। सकभर हामीले कोसिस गर्छौँ, होइन हामीले सबैलाई समान रूपले गर्न खोज्छौँ, तर कतै कतै त अब अलिकति असन्तुष्टि त हुन्छ नै। तैपनि हामीले सबै पक्षलाई समेटेर युवाहरूलाई रोजगारको लागि, अब हामीले गत साल पनि टेम्पो ट्याक्सी अथवा विद्युतीय ट्रेनिङ त्यस्ता पनि दिएका थियौँ। महिलाहरूलाई सिप विकासको लागि, आय आर्जनको लागि, कुखुरा पालन, बाख्रा पालन, त्यस्तो सबै क्रिस्टलहरू हरेक कुरामा त्यो ट्रेनिङहरू दिइराखेका छौँ। तैपनि उहाँहरूले अलिकति जागरुक भएर हामीले केही आय आर्जनको लागि केही गर्नुपर्छ भनेर हिम्मत देखाएको चाहिँ कमै मात्रामा छ। त्यसमा चाहिँ हामी अलि दुखी पनि छौँ क्या। अब प्रमाणपत्र लिने, अब मेसिनहरू पनि हामीले ओडाबाट दियौँ, होइन 20 जना हुनुहुन्थ्यो त्यतिखेर, उहाँहरूले त्यो मेसिन पनि लगेर घरमा त्यतिकै थन्क्याएको अवस्था छ। अलिकति निष्क्रिय हुँदाखेरि हामी ओडामा, नगरपालिकादेखि ओडासम्म चाहिँ अलिकति एकदम जागरुक हुने, ऊ चाहिँ उहाँहरूलाई दिएको सेवा सुविधा ट्रेनिङहरू चाहिँ नगरेको देख्दाखेरि चाहिँ हामीलाई अलिकति किनभने नर्भस महसुस हुन्छ।
12: धन्यवाद। हामी अब कृषि पर्यटनका विशेष कुराहरू आएका छन्, कृषिका अब यो मनसुन पनि सुरु हुँदैछ, विपदका पनि कुरा होलान्, आगामी आर्थिक वर्षको लागि कृषिको के योजना बनाउन सकिन्छ, दूरदृष्टिलाई भेट्ने गरेर के गर्न सकिन्छ आगामी आर्थिक वर्षमा, अहिले आएका गुनासोहरूलाई यहाँले सम्बोधन पनि गर्नुभएको छ, यद्यपि आगामी आर्थिक वर्षमा के गर्न सकिन्छ होला, केही आफ्ना प्रतिबद्धताहरू र केही नागरिकबाट, नगरवासीबाट पनि यहाँको अपेक्षा हुनसक्छ, अपेक्षाको पनि यहाँको विचार आओस् भन्ने
9: चाहन्छु र आजको अहिले यो बहसको अन्तिममा अब हामी मेयर साहबबाट आगामी आर्थिक वर्षको लागि पनि प्रतिबद्धता र के गर्न सकिन्छ अझ सुधारको लागि अपेक्षाको दृष्टिकोण लिँदैछौँ।
10: विशेष त आजको तपाईँहरूको यो कार्यक्रम कृषि र पर्यटनसँग सम्बन्धित नै भएको मैले पाएँ र हामीले भन्ने गरेको कृषिसँग पर्यटन भनेकै यही हो, कृषिसँग पर्यटन भनेकै यही हो, कृषिसँग पशुपालन अनि पर्यटन भनेकै यही हो। हामीले भन्ने गरेको नारा गाउँ गाउँमा उत्पादन, सहरमा पर्यटन, अब बन्ने पूर्वाधार पर्यटनका लागि, पर्यटन जीवनयाका लागि हामीले भनेको कुरै यही हो। पर्यटन यहाँ नआइकन हाम्रो कृषकहरूले उब्जनी गरेको ठुला कृषकहरूले अथवा संस्थागत अथवा समूहगत रूपमा उब्जनी गरेका कृषकहरूको चिजबिज त कृषिजन्य उपज त बाहिर निर्यात हुन्छ, तर साना साना कृषकहरूले थोरै थोरै उत्पादन गर्ने कृषकहरूले उत्पादन गरेको वस्तुहरू चाहिँ यिनै खपत गर्नुपर्छ। यिनै खपत हुनका निमित्त नै पर्यटन चाहियो, नत्र भनेदेखि तपाईँको मानौँ तपाईँले चाहिँ दुई पाथी भटमास उत्पादन गर्नु होला, तपाईँले एक पाथी चाहिँ तपाईँको खानु होला, एक पाथी तपाईँको चाहिँ बल्दिवास अथवा चाहिँ काठमाडौँ त तपाईँ निर्यात गर्न व्यापार गर्न जानुहुन्न, त्यो भटमास चाहिँ यहीँ खाइदिने मान्छे चाहियो, त्यसका निमित्त चाहिँ पर्यटन प्रबन्धन जरुरी छ यस्तै यस्तै चिजबिजहरूको लागि। त्यसले गर्दा पर्यटन किन चाहियो त भन्दाखेरि पर्यटन यहाँ आउनु बित्तिकै होटेल व्यवसाय चल्छ, पहिलो प्रत्यक्ष रूपमा चाहिँ फाइदा लिने, त्यसपछि किराना पसलहरू चल्छन्, त्यसपछि तपाईँको कृषकको तपाईँको सागपात खपत होला, अन्डा खपत होला, कुखुरा खपत होला, मासुको चाहिँ भाउ पाउला, तपाईँ अन्नपात चाहिँ तपाईँको चाहिँ यिनै चल्ला, त्यसपछि कृषकका पैसा पुग्ने हो। त्यस कारणले हामीले भन्ने गरेको चाहिँ कृषि पशुपालन र त्योसँग पर्यटन भनेको विषय चाहिँ त्यही हो। प्राकृतिक चाहिँ तपाईँको चाहिँ संरचना पनि पर्यटन मैत्री छन्। हाम्रो नीति र नियम चाहिँ, नीति नियम र प्राकृतिक स्रोत चाहिँ मैले जहाँ पनि भन्ने गरेको छु, आज यो रेडियो नेपालको चाहिँ कार्यक्रममा पनि मैले भने, पहिलो प्राथमिकता त हामीले यो जुन सैलुङ, कालिन्चोक र भीमेश्वरको कैडो जहाँ चाहिँ महाङ्काल पनि जोडिन्छ र चाहिँ जलेश्वर महादेव पनि जोडिन्छ, यो अब बढी लाग्दाखेरि चाहिँ नि करिब करिब एक वर्षमा चाहिँ त्यो क्लियर हुन्छ यो कोरिडोर। यो कोरिडोर क्लियर हुँदाखेरि पक्की सडक चाहिँ बन्दाखेरि अहिले मुडेबाट करिब 18 किलोमिटरको चाहिँ टाढाको दूरी भएर घुमेर आउनुपर्ने अवस्था अन्त्य हुन्छ। सैलुङको चाहिँ नि पर्यटक कालिम्चोक जानु पऱ्यो भनेदेखि 18 किलोमिटर नजिकबाट ऊ चाहिँ कालिम्चोक पुग्न सक्छ, यो कोरिडोर हामीले पक्की गर्न सक्यो, धेरै काम बाँकी छैन। र चाहिँ भीमेश्वर पनि जानु आउन पनि धेरै चाहिँ टाढा पर्दैन, महाङ्काल त झन् चाहिँ त्यो सडकै पिच हुँदैछ, झन् नजिकै भइहाल्यो। अब त्यहाँ चाहिँ पर्यटन पहिला जाने थियो, अहिले चाहिँ अब जाने बाटो पनि बन्दैछ, अनि जब महाङ्कालमा जाने बाटो बन्छ त्यही ट्र्याकबाट चाहिँ तपाईँको चाहिँ जिलोमा चाहिँ जान्छ, त्यहाँ पनि चाहिँ पर्यटकीय प्रबन्धन चाहिँ तपाईँको हुन्छ। त्यसले गर्दा त्यहाँ हामी नजिक पुगेका छौँ, अलिकति प्रचार प्रसार पहिलाको जस्तो अत्यस लाग्दो पत्रकार साथीहरूले नेगेटिभ कुरा मात्रै खोजी हिँड्ने त्यो अवस्था त छैन अहिले। अहिले धेरै नै सपोर्ट चाहिँ गर्नुभएको छ, विशेष गरेर यहाँका पत्रकार साथीहरूले, इमान्दार पत्रकार साथीहरूले गर्नुभएको छ, त्यसको हामी सराहना गर्छौँ। तपाईँहरू सुर्खेतको बुलबुले ताल जानुभयो होला, त्यहाँको पानी नेचुरली छैन, प्राकृतिक चाहिँ मूलबाट आएको पानी छैन, खेतबाट उम्रिएको पानी हो। यहाँ हाम्रो चाहिँ त्यही फिल्म सिटीको डाङडुङ डाँडाबाट पानीको चाहिँ मूल छ, त्यो पानीको मूल हामी प्रयोग गर्न सक्छौँ, र प्रयोग गर्दाखेरि जब त्यो ताल बन्छ त्यसको चाहिँ आउटलेटको पानी अथवा ओभरफ्लो फ्लोको पानी हामीले त्यो तल्लो बेल्टमा हामीले सिँचाइ गर्न सक्छौँ, जहाँबाट अहिले बल्दिवास र काठमाडौँमा आलु, मुला, गाजर, बन्दा, काउली चाहिँ निर्यात हुने गर्दछ। आलुलाई त्यति धेरै पानी चाहिन्न, तर चाहिँ अन्य बालीलाई त्यो पानीले एकदम चाहिँ कृषिमा चाहिँ एकदम चाहिँ भरमगदुर रूपमा चाहिँ सपोर्ट गर्न सक्दछ। र अर्को तपाईँको मैले सुर्खेतको बुलबुलेको तालको कुरा गरेँ, त्यो तालले वार्षिक त्यो 10,000 वर्ग मिटरमा फैलिएको छ लगभग, त्यसले 1,51,50,000 कमाउँछ, 1,50,00,000 चाहिँ उसले बोट चाहिँ त्यो टेन्डरबाट कमाउँछ भनेदेखि 1,50,000 रुपियाँ चाहिँ फोटो खिच्नेबाट चाहिँ उसले चाहिँ टेन्डरबाट चाहिँ कमाउँछ, 1,51,50,000 कमाउँछ। अब हाम्रो यो ताल चाहिँ तपाईँको हामीले निर्माण गर्न सक्यौँ भनेदेखि राजधानीबाट 108 किलोमिटर लगभगमा त्यहाँ चाहिँ आइपुग्छ। त्यहाँ आइपुग्दाखेरि चाहिँ यो धुर्खेल बनेपाको बाटो क्लियर भएपछि 3 घन्टा म्याक्सिमम् 3 घन्टामा त्यहाँ चाहिँ काठमाडौँको कुसमुकुस वातावरणबाट पर्यटकहरू त्यहाँ आउनुहुन्छ। र अर्को यसलाई तराई जोड्ने पनि एकदम छोटो उपाय, जुन अहिले चाहिँ वैकल्पिक मार्गका रूपमा यो बनेपा बल्दिवास सडकको वैकल्पिक मार्गका रूपमा सञ्चालनमा आइरहेको छ, यो चरीकोट दोलखा, अनि यो चाहिँ सडक तपाईँको यो ताल बन्ने ठाउँ चाहिँ तपाईँको बल्दिवास महोत्तरीको बल्दिवासबाट 162 किलोमिटरको मात्र दूरीमा पिच सडकबाट करिब करिब चाहिँ 4.5 घन्टा बढीमा 5 घन्टामा चाहिँ त्यो त यो चाहिँ ठाउँमा आइपुग्छ। यो आइपुग्दाखेरि तपाईँको तराईको कोसमुख जहाँ जनघनत्व बेसी छ, तराईमा जुन जनघनत्व बेसी भएको ठाउँ हो, त्यो जनघनत्व चाहिँ हामीले यहाँ ल्याउन सक्यौँ भनेदेखि हामीले मिनिमम वार्षिक यसलाई सिस्टममा लानु सक्यौँ, व्यवस्थापन गर्न सक्यौँ। अघि नै व्यवस्थापनका कुराहरू गर्नुभयो, व्यवस्थापन नगरपालिकाले मात्रै गर्ने होइन, भ्युटाउरको कुरा पटक पटक आएका छन्। बजेट राख्दाखेरि त्यहाँ चाहिँ समिति बनाएर बनाउने मानिस पनि पाइएन, हामीले बजेट पनि राख्या हो यसमा पनि राख्छौँ तर बनाउने मान्छे पाइन्छ पाइन त्यो चाहिँ दुर्भाग्य कुरो हो। र अर्को चाहिँ कुरो त्यो बालबालिकाले सिसाले हानेर मात्रै होइन, त्यो एकदम एकदम उचाइ छ, आस्तला छ, त्यो चाहिँ हावाले पनि केही सिसाहरू फुट्या होला बच्चाहरूले मात्रै पनि होइन, त्यो अनेक थरी लेख्ने किसिम चाहिँ बच्चाहरूको काम हो। अब कतिसम्म भनेदेखि तपाईँको यहाँ आर्मीको चाहिँ जारीखाना आएको चाहिँ 16-17 वर्षको दाङका सुर्खेतका सिपाहीहरू गएर यता चाहिँ त आर्मीको जारीखाना छोएर उहाँ गएर चाहिँ सिसा फोड्ने के चोर्ने सिसिटिभी क्यामेरा चोर्ने के त्यो पनि गर्यो, त्यसले गर्दा सुरक्षा चाहिँ तपाईँको चाहिँ दिन सकिएन। त्यसले गर्दाखेरि त्यसको सुरक्षाका निम्ति पनि निजी क्षेत्र जसलाई हामी चाहिँ स्थानीय समुदाय भन्छौँ उहाँले चासो गर्नुपर्छ। पार्कको कुरा पनि त्यही हो, यहाँबाट नगरपालिकाबाट कर्मचारी नियुक्ति गरेर राखेर त्यो सम्भावना छैन, त्यहीँकै चाहिँ तपाईँको समुदायले समितिहरूले सञ्चालन गर्ने हो, उहाँहरूलाई हामीले चाहिँ नगरपालिकासँग चाहिँ तपाईँको किसिमको समझदारी गरेर दिने नै हो। अघि औद्योगिक ग्रामको कुरा आयो, औद्योगिक ग्राम त्यही हो, हामीले औद्योगिक ग्राम बनायौँ, जग्गा जोड दिउँ नगरपालिकाले, तपाईँको सिपेज लाइन जोड दिउँ, तपाईँको चाहिँ पोल चेम्बर बनाइदिउँ, धेरै गऱ्यो। अब करिब 2 करोड रुपियाँ चाहिँ तपाईँको लगानी गर्नुपर्छ स्थानीय सेक्टर, त्यो वातावरण अहिले नभएर स्थानीय क्षेत्रमा लगानी गर्ने वातावरण नभएर त्यो अड्किएको अवस्था हो। त्यसमा नगरपालिकाले आफै उपकरण हालेर किवीको चाहिँ जुस उत्पादन गर्ने वाइन उत्पादन गर्ने भन्ने होइन, प्राइभेट सेक्टरहरू आउनु पर्यो, त्यो प्राइभेट सेक्टर चाहिँ आएको अवस्था छैन। त्यहाँबाट ओर्लिनु बित्तिकै तिनतिर चाहिँ हिमाल देखिन्छ, तपाईँले याद गर्नुभएको छैन, जब तपाईँ खैडुङ्गा चौकीमा ओर्लिनुहुन्छ तपाईँले माथितिर चाहिँ पुग्नु अलिकति 15 मिनट हिँड्नुभयो भनेदेखि तपाईँ पश्चिममा पनि हिमाल देख्नुहुन्छ, उत्तरमा पनि हिमाल देख्नुहुन्छ, पूर्वमा पनि हिमाल देख्नुहुन्छ, त्यस्तो चाहिँ ठाउँ हामीसँग छ। तर त्यसको प्रमुख चाहिँ न प्रमुख अथवा उपप्रमुख मात्रैले चिच्याएर कराएर हुँदैन रहेछ। त्यहाँ हामीले 3 करोड रुपियाँ बजेट हाम्रो थियो पोहोर पर्यटन मन्त्रालयबाट, जेएनजी आन्दोलनले हाम्रो यहाँ भौतिक पूर्वाधार त क्षति भएन तर हाम्रो योजनामा ठुलो क्षति गर्यो। हाम्रो करिब 20 करोड 20 लाखको चाहिँ योजनामा क्षति गर्यो जेएनजी आन्दोलनले, अर्थ मन्त्रालयबाट चाहिँ ती पैसाहरू चाहिँ रोकिएको छ। त्यसमा शिव पोखरी पनि पर्यो एउटा, एउटा रङ्गशालाको 4 करोड पर्यो, शिव पोखरीको 3 लाख पर्यो, त्यसपछि मन्जुसी पार्कदेखि कालिम्पोङ जाने चाहिँ पदमार्गको 6 करोड पर्यो क्षति। त्यसले गर्दाखेरि चाहिँ यस्तो किसिमको गतिविधिले अर्थ मन्त्रालयले चुवाको भरमा बजेट उठ्दाखेरि अलिकति स्थानीय तहमा हामीलाई मात्र होइन अन्यत्र पनि तपाईँको चाहिँ अलिक निराशाको वातावरण चाहिँ बनेको छ। यद्यपि हामीले चाहिँ तपाईँको काम गर्न छोडेको छैन, हाम्रो चाहिँ अर्थतन्त्र यहाँको अर्थतन्त्र भनेको कृषि पशुपालन र पर्यटनै हो, मैले अघि नै पनि दोहोऱ्याएँ, कृषिमा पनि हाम्रो प्रगति भएको छ। यद्यपि हाम्रो केही जग्गा जमिनहरू बाँदर आतङ्कका कारणले अनि तपाईँको बसाइ सराइका कारणले अथवा चाहिँ विदेश जानका कारणले राजधानी प्रति लालयित हुनका कारणले तपाईँको अलिकति जग्गा बाँझो भए तापनि त्यस्तो चाहिँ तपाईँको घटेको अवस्था हामी बढेकै अवस्था चाहिँ तपाईँको छ। मुख्य कुरो हामीले हाम्रो आचरण चाहिँ नि तपाईँ हामी नेतृत्वमा बस्ने मानिसहरूले पहिला आचरण व्यवहार चाहिँ अब केही कमजोरी छ भने हामीले सच्याउने हो र हामीले आफ्नो आचरण व्यवहार सच्याइसकेपछि नि हाम्रा व्यवसायीहरू हाम्रा नागरिकहरूलाई आचरण व्यवहार सच्याउनलाई हामीले चाहिँ सिकायौँ भनेदेखि चाहिँ मलाई लाग्छ मैले त तेस्रो गन्तव्य चाहिँ तपाईँको भन्थेँ म भीमेश्वर नगरपालिकालाई यो देशको तपाईँको चाहिँ उपत्यका पछि तेस्रो गन्तव्य बनाउँछु पर्यटकीय केन्द्र पोखरा र चितवन पछिको भन्थेँ तपाईँको चाहिँ मलाई त तपाईँको अहिले के लाग्नु थाल्यो भनेदेखि यो बिस्तारै अलिकति उ गर्दाखेरि त भन्ने भन्दै गर्छन् गन्ती गर्दै गर्छ डुङ्गा हिँड्दै गर्छ पाइला मेर्दै जान्छ भने जस्तै यो ठाउँलाई हामी वास्तवमा भने हामी सबै मिल्यौँ भनेदेखि हामी देशको पहिलो गन्तव्य बनाउन सक्छौँ। हामीले यहाँको प्रचार र व्यवस्थापन गर्न नसकेको रहेछ नि त, प्रचार र व्यवस्थापन सँगसँगै मुख्यतया चाहिँ तपाईँको पर्यटकहरू सैलुङ आउने पर्यटकलाई कालिम्पोङ जाने सक्ने, कालिम्पोङ जाने पर्यटकलाई भीमेश्वर मन्दिर दर्शन गराउन सक्ने र कालिम्पोङ र भीमेश्वर मन्दिर चाहिँ तपाईँको आएका पर्यटकलाई सैलुङ चाहिँ सहज ढङ्गले चाहिँ तपाईँको चाहिँ जाने वातावरण आउने जाने वातावरण बनाउन सक्यौँ भनेदेखि एउटा महत्त्वपूर्ण योगदान हुन्छ पर्यटनमा। र अर्को दोस्रो चाहिँ तपाईँको चाहिँ भनेको तपाईँको हामीले शिव पोखरीलाई शिवताल बनाइसकेपछि स्थानीय तहको सुर्खेतको बुलबुले तालले 1.51 लाख 50 हजार कमाउँदाखेरि हामी वार्षिक 10 करोड कमाउँछौँ अनि त्यसपछि हामीले सामाजिक क्षेत्रमा काम गर्न सक्छौँ। मैले यसरी कुरा राखेँ यहाँ आइदिनु भयो दुईजना रिताजी मनुकाजी दुवैलाई हार्दिक आभार व्यक्त गर्दछु। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको यो चाहिँ कार्यक्रम अगाडि बढोस्। नमस्कार।
14: पर्यटकीय क्षेत्रको रूपमा प्रसिद्ध र सम्भावना बोकेको दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा भएको बहस यहाँले आज सुन्नुभयो। यो पालिका भनेको केवल धार्मिक र प्रशासनिक केन्द्र मात्र होइन, जनताको अपेक्षा र विकास सम्बन्धीको सेतु पनि हो। तर पनि भइरहेका विकासका गतिविधिहरू के वास्तवमै जनतासम्म पुगिरहेका छन् त? अझै पर्यटनका के कस्ता सम्भावनाहरू देख्न सकिन्छ, सिर्जना गर्न सकिन्छ? नगरपालिका भित्रको स्थलगत बहसको यो दोस्रो भागको बहसमा हामीले केही बुझ्ने प्रयास गर्यौं। नगरपालिकाको सकारात्मक परिवर्तनका लागि, पर्यटन विकासका लागि र पालिकाभित्रकै सुशासन समृद्धिका लागि सकारात्मक प्रश्न गर्न, सकारात्मक प्रयासहरूमा सहयोग पुर्याउन नबिर्सौँ। आफ्नो ठाउँको विकासमा सकारात्मक परिवर्तनका लागि सही प्रश्न गर्न नछाडौँ। फेरि पनि आग्रह, आजको बहस सकाउँदैछौँ। यो बहसका लागि आवश्यक सहजीकरण गरिदिनु भएकोमा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ज्यू, त्यस्तै उप प्रमुख ज्यू अनि प्रमुख प्रशासकीय अधिकृत ज्यूलाई हार्दिक धन्यवाद। रेडियो नेपालका लागि जिल्ला संवाददाता चिरञ्जीवी मास्केले यो बहसका लागि विशेष संयोजन गरिदिनु भयो, उहाँलाई पनि हार्दिक आभार व्यक्त गर्दछौ। बहसमा सक्रिय रूपमा सहभागी हुने सबै विकास प्रेमी नगरवासीहरूमा हार्दिक आभार व्यक्त गर्दै दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाको हलबाट यो पालिकाभित्रको स्थलगत रेडियो बहसको दोस्रो भागबाट प्राविधिक मित्र सुदर्शन अरियाल सहित हामी द्वय रीता तिमिल सिन्हा र म मनुका कुँवर विदा हुन्छौ। नमस्कार।
15: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ सन्तोष रुचालको स्वरमा रहेको यो आधुनिक गीत। गुप्त विवश गोदारको रचना अनि सङ्गीत हो दीपक शर्माको।

आधुनिक गीत सुनाउने क्रममा अब सुनाउँछौँ आनन्द कार्कीको सुर, राधिका हमालको रचना अनि सङ्गीत हो रामचन्द्र अन्जानको। यसपछि यहाँहरूले ठिक 11 बजे बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सरकार र मिटर ब्याज पीडित पक्षबीच हिजो 9 बुधे सहमति भएको छ। सहमति भएपछि विगत 9 दिनदेखि जारी मिटर ब्याज विरुद्धको आन्दोलन स्थगित भएको छ। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट सुरु भएको पैदल न्याय मार्च 12 को निजगढ पुगेपछि हिजो गृहमन्त्री सुधन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सहमति बमोजिम हिजो नै काठमाडौँ आएको पीडित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको वार्ताले 9 बुधे सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता चप्पल उद्योगको प्रवर्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल FMANका पदाधिकारी र सदस्यसँग छलफल गर्नुभएको थियो। उहाँले तीनै तहको सरकारको समन्वयमा जुत्ता निर्माण सम्बन्धी सिपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो। यस्तै उद्योगको उत्पादन क्षमता अनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने र स्वदेशी उत्पादनको प्रयोग, प्रवर्धन तथा बजार विस्तारमा उहाँले विशेष जोड दिइने बताउनुभयो। पछिल्लो 3 महिनामा मुलुकभर 3,347 विपदका घटना भएका छन्। ती विपदबाट 163 जनाको मृत्यु भएको छ भने 972 जना घाइते भएका छन्। विपदबाट 4,473 घर परिवार प्रभावित बनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गत वैशाख 1 गतेदेखि हिजोसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन्। सर्पदंशका कारण 39 जनाको मृत्यु भएको छ। यस्तै चट्याङबाट 25, लेक लागेर 21, आगलागी र जनावरको आक्रमणबाट 17, हुरी बतासबाट 13, पहिरोबाट 12, बाढीबाट 10 र भारी वर्षाका कारण 4 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 45 विपदका घटनामा परि 3 जनाको मृत्यु तथा 25 जना घाइते भएका छन्। विपदबाट 12,27,000 रुपियाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिखमा छाड्न आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई साधारण तारिखमा छाड्न हिजो आदेश दिएको हो। कैलाली दार्चुला जोड्ने महाकाली राजमार्ग अन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका 7 खसरे खान नजिक हिजो राति जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। राति करिब 2 बजे सुदूरपश्चिम प्रदेश 01001 J1850 नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब 400 मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका 1 का करिब 45 वर्षीय सुगम लोथ्याल र 28 वर्षीय अनु लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो। उहाँका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो। घाइतेलाई घटनास्थलबाट करिब 12 किलोमिटर टाढा रहेको अमरगढी नगरपालिका 5 स्थित डडेलधुरा अस्पताल पुर्याइए पनि चिकित्सकले सुगन र अनु लोथ्याललाई मृत घोषणा गरेका थिए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका नक्कली तथा कम गुणस्तर भएका चोरी पैठारी गरिएको फुटवेयर जुत्ता चप्पल लगायत उत्पादनका भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच उक्त समझदारी पत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी केन्द्रीय कमान्डले इरानमाथि लगातार 7 रात पनि हवाई आक्रमण गरेको जनाएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार होर्मुज जलडमरू मध्यसँग जोडिएको होर्मुज गान प्रान्तमा भएका आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। यसैबीच इरानको रिभोल्युसनरी गार्डले अन्तर्राष्ट्रिय जल क्षेत्रमा बारुदी सुरुङमा ठोकिएपछि 2 तेल ट्याङ्कर विस्फोट भएको दावी गरेको थियो, तर अमेरिकी केन्द्रीय कमान्डले उक्त दावीलाई असत्य भन्दै खण्डन गरेको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ लक्ष्मण विष्ट अनि मिनर्वा बज्राचार्य। उद्घोषणतर्फ छौँ विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

0: केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम जीवनयात्रा। 12 बजे समाचार सुनिसकेपछि घर संसार कार्यक्रम सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ भने 1:30 नाटक जिन्दगी एक यात्रा शीर्षकमा सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम जीवनयात्रा।
1: नमस्कार, रेडियो नेपालको विशेष प्रस्तुति जीवन यात्रामा म रमा ढुङ्गाना यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। जीवन एउटा यस्तो सुन्दर यात्रा हो जहाँ समयले कोरेका अनुभवहरू, रेखाहरू, आपसी निष्ठा र सही समयको एउटा बलियो निर्णयले सम्बन्धलाई सधैँ नयाँ उचाइमा पुर्याइदिन्छ। आज हामी रेडियो नेपालको केन्द्रीय स्टुडियो भन्दा अलि बाहिर काठमाडौँको एउटा निकै स्वादिलो पारिवारिक रेस्टुरेन्ट मधुशाला बाई अञ्जनाको सुन्दर परिसरमा आइपुगेका छौँ। आज हामीसँग यो कार्यक्रममा हुनुहुन्छ आजभन्दा ठिक 13 वर्ष अगाडि फेसबुकको छोटो तर गहिरो प्रेमपछि वैवाहिक जीवनमा बाँधिनु भएका एक ऊर्जावान र सफल उद्यमी जोडी। आउनुहोस्, आदरपूर्वक स्वागत गरौँ। 21 वर्षको सानो उमेरमा आफ्नो मनले रोजेको पढे लेखेको जीवन साथीको हात समातेर भविष्य कोर्न निस्किनु भएकी आजकी चर्चित टिकटक कलाकार एवं मधुशाला बाई अञ्जनाकी ओनर आदरणीय अञ्जना केसीजी र उहाँको सपनालाई सधैँ साथ दिने इम्पेरियो एजुकेशनलका सञ्चालक उहाँका श्रीमान सुभाष केसीजी। अञ्जनाजी, सुभाषजी, यहाँहरू दुवैलाई हाम्रो कार्यक्रम जीवन यात्रामा हार्दिक स्वागत छ। अञ्जनाजी र सुभाषजी, आजभन्दा 13 वर्ष अगाडिको त्यो समय जब अञ्जनाजी 21 वर्ष र सुभाषजी 28 वर्षको हुनुहुन्थ्यो, त्यहाँबाट सुरु भएको यहाँहरूको यो रोचक सहयात्राका पानाहरू पल्टाएर कुराकानी सुरु गरौँ। सबैभन्दा पहिला यहाँहरूको बाल्यकालकै कुरा गरौँ न। अञ्जनाजी र सुभाषजी, यहाँहरूको बाल्यकाल कहाँ र कसरी बित्यो त?
2: अब मेरो बाल्यकालको कुरा गर्दा, म चाहिँ बालोटारमा जन्मेको, 2042 साल पुस 23 गते, अनि हाम्रो फ्यामिली चाहिँ एउटा अब भनौँ न जोइन्ट फ्यामिली, ग्रान्ड फादर, ग्रान्ड मदर, अब ड्याड मम पनि हुनुहुन्थ्यो होइन, मेरो 2 दाई, अनि हामी सबै सँगै थियौँ। त्यो बेलामा चाहिँ जे होस् म 7 क्लाससम्म चाहिँ बालोटारमै बसेँ, अनि भानुभक्तमा पढेको मैले चाहिँ SLC पनि त्यहीँबाट दिएँ। रमाइलो थियो बाल्यकाल सम्झिँदा चाहिँ, एकदमै रमाइलो थियो।
3: मेरो पनि एकदमै रमाइलो। म चाहिँ अब बुटलमै जन्मेँ, बुटलमै हुर्केँ, अब बिहा चाहिँ काठमाडौँमा भयो। बाल्यकालको त एकदमै रमाइलो, हामी पनि एकदमै दिदीबहिनी पनि टन्नै, तर भाइ एउटा है।
1: आजभन्दा 13 वर्ष अगाडि फेसबुकको माध्यमबाट यहाँहरूको पहिलो चिन्जान चाहिँ कसरी भएको थियो त? मैले अञ्जनाजीलाई सोध्न चाहेँ।
3: यो चाहिँ इन्ट्रेस्टिङ छ है। फेसबुकको थ्रु नै हो, कसैले चिनाइदिएर हामी दुइटा भेट भएको चाहिँ होइन। उहाँले फ्रेन्ड रिक्वेस्ट पठाउँदाखेरि मैले एक्सेप्ट नगरेँ, अब त्यसरी नै फेसबुककै थ्रु भनौँ भेट भएपछि 1 महिनामै चिनजान गरेर हामीले चाहिँ बिहा गरेको हो।
1: अब मैले सुभाषजीलाई सोध्न चाहेँ, फेसबुकको त्यो मित्रता कसरी बिताउनु भयो? त्यो 1.5 महिनालाई अहिले सम्झेर हेर्दा चाहिँ कस्तो लाग्छ?
2: यस्तो अब धेरै एउटा, पहिला पनि मैले यो इन्टरभ्यूहरूमा भनिरहेको थिएँ, मेन फेसबुकमा भनेको चाहिँ मैले चाहिँ एउटा त्यो मेला आयोजना गरेको थिएँ, बुटोल औद्योगिक मेलामा चाहिँ हाम्रो भइरहेको थियो, अनि त्यो बेलामा मैले राखेको स्टाफको चाहिँ फ्रेन्ड युमेनो भनेर आउँथ्यो, एउटा त्यो सजेसन गर्थ्यो फेसबुककै अल्गोरिदमले चाहिँ, सजेसन गर्दाखेरि चाहिँ अब अञ्जनाको पनि त्यो बेलामा चाहिँ आयो त्यहाँनिर, अनि यति राम्रो मान्छे को रहेछ भनेर चाहिँ, अनि त्यहाँबाट एकचोटि फ्रेन्ड रिक्वेस्ट पठाइहालौँ न त। मलाई चाहिँ त्यो बेलामा खास चाहिँ स्टाफहरू पनि चाहिरहेको थियो, अनि एउटा सेन्सले त्यो बेलामा चाहिँ रिक्वेस्ट पठाइयो, अनि पछि चिनजान हुँदै जाँदाखेरि अब कुराकानी हुँदै गयो, फेसबुकमा चिनेको चाहिँ त्यताबाट मैले।
1: अञ्जनाजी, तपाईँको विवाह अन्तै फिक्स भइसकेको थियो भन्ने मैले सोसियल मिडियाबाटै हेरेर थाहा पाएँ, तपाईँको इन्टरभ्यू हेरेरै होइन, अनि तपाईँले चाहिँ सुभाषजीलाई मलाई भगाएर लैजानु समेत भन्नुभएको छ होइन। जब म 21 वर्षको उमेरमा तपाईँलाई त्यत्रो त्यो निर्णय गर्ने आँट चाहिँ कसरी आयो त? मलाई भगाएर लैजानुहोस् भन्ने आँट कसरी आयो?
3: मलाई अब मन परेको थियो नि त उहाँ, 1.5 महिनामा मैले बुझिसकेको थिएँ उहाँको बानी बेहोरा, अनि उहाँको त्यो लाउने स्टाइलदेखि, बोल्ने स्टाइलदेखि सबै मलाई मन परेको भएर पनि, त्यति बेला एकदम लभ भन्दा पनि मलाई सेल्फिस तरिकाले मलाई पढे लेखेको केटा चाहिँ चाहिएको थियो क्या त्यति बेला चाहिँ. अब लभ त भेक्सरी पछि बिहा भएपछि भयो, त्यही नै हो. कन्फिडेन्ट त मन परेपछि आइहाल्यो,
1: मन परेपछि कन्फिडेन्ट आफै आयो होइन त. हजुर, तपाईँको विवाहको समयमा चाहिँ चिना जुराउने पनि भएको थियो होइन, अनि चिना जुराउने क्रममा चाहिँ सुभाषजीले चाहिँ के पनि भन्नुभएको थियो भने हाम्रो चिना चाहिँ मिलेको थिएन होइन, नमिलेको भएर हामीलाई बिहे नगर्नु राम्रो हुँदैन पनि कुरा थियो होइन. तर त्यो त गलत साबित भयो नि त होइन. आजभन्दा 13 वर्ष अगाडि प्रेडिक्ट गरेको कुरा तपाईँहरू त अहिलेसम्म पनि कस्तो रमाइलो जीवन बिताइरहनु भएको छ, तपाईँहरूलाई राम्रो कपलको रूपमा पनि लिनुहुन्छ होइन. त्यो समयमा जुन गुरुले भन्नुभएको थियो होइन, यदि तपाईँहरूले त्यो गुरुले भनेको मान्नुभएको भए आज तपाईँहरू दुईजना त सँगै हुनुहुन्न थियो नि त होइन. तर नमानेर तपाईँहरूले आफ्नो मनको सुनेर आज आउनुभयो, कस्तो लाग्छ त्यो विगतलाई सम्झेर गुरुलाई सम्झेर कस्तो लाग्छ सुभाषजी?
2: यस्तो अब म धर्मकर्म मान्दैन मान्ने त होइन, धर्मकर्म एकदमै मान्छु होइन. तर यो हात हेराउने चिना हेराउने अब यसमा पनि केही हदसम्म सत्यता होला. तर मलाई चाहिँ कस्तो लाग्छ भने अरू कुराले अब त्यो उहाँले अब बाधा अर्चन अब त्यो केही त्यस्तो नराम्रो घटना घट्छ भन्नुभएको थियो हुन्थ्यो, तर सम्बन्ध तपाईँहरूको चाहिँ टिक्दैन छुट्छ भन्नुभएपछि अनि त्यो चाहिँ मलाई चाहिँ सम्बन्ध टिकाउने नटिकाउने भनेर त अब एकअर्कामा हुने समझदारीले हो नि त. अनि त्यो हिसाबले चाहिँ यो एउटाले चाहिँ हामीले चाहिँ छुट्टिनु हुँदैन अब भनेर त्यो बेलामा चाहिँ हामीले चाहिँ अर्को चिना चाहिँ बनाउन लगाएर गुरुलाई मैले हजुरले अब हामीभन्दा धेरै रिसर्च गर्नुभएको छ है, सबै थाहा रहेछ तपाईँलाई होइन. अनि मलाई अचम्म लाग्दैछ तपाईँको प्रश्नहरू सोद्धा पनि. त्यो बेलामा चाहिँ हामीले चाहिँ ल एउटा रिस्क चाहिँ लिउँ लाइफमा होइन, किनभने एकअर्का मन परिरहेको छ त्यो अगाडि बढ्ने. अनि उहाँले एउटा सजेसन पनि दिनुभएको थियो एउटा कि पूजा लगाउनु पर्छ, अनि हामीले केही पनि गरेनौँ त्यस्तो त. त्यो पनि अहिलेसम्म राम्रै चलिरहेछ, भविष्यमा पनि अब चल्छ, ढुक्क छ.
1: हाम्रो समाजमा विवाह गर्दा चिना कुण्डली चाहिँ जुराउनुलाई नै एकदमै सपथोक मानिन्छ होइन. 13 वर्षको यो सफल अनुभव पछि तपाईँहरूलाई चाहिँ के लाग्छ, के कुण्डली जुराउनै पर्छ त? अञ्जनाजी के लाग्छ तपाईँलाई?
3: अब हाम्रो केसमा त ठ्याक्कै उल्टो भयो है. मन त्यही हो, उहाँले भने जस्तै हामी दुइटै एकदमै हिन्दू धर्म चाहिँ एकदमै मनपर्ने, तर साँझ बिहानै घन्टी नै बजाउनु पर्छ टाइपको चाहिँ छैन कि. म चाहिँ आफूले कर्म राम्रो गर्नु पऱ्यो, काम राम्रो गर्नु पऱ्यो होइन, त्यसैमा मैले उ गर्छु. मेरो त त्यति बेला चिना उहाँको मम्मीलाई चाहिँ चिना चाहिने भएर उहाँले चाहिँ बिचरा रिक्स गरेर कहाँ छ गुरु भनेर खासमा हामी चिनै देखाउन गएको. तर केही पनि नमिलेपछि त उहाँले नै पर्सन्टेज यसमा यति यसमा यति उहाँले नै बनाएको कि बिहाको चिना, गुरुले होइन. उल्टो पुल्टो मैले चाहिँ अब चिना चाहिन्छ जस्तो चाहिँ मलाई लाग्दैन.
2: यस्तो चिना देखाउनु अब एउटा कस्तो भन्दा धर्म संस्कृति मान्ने जुन हाम्रो सभ्यता चलिआएको छ होइन, त्यो मान्ने भने चाहिँ मलाई चाहिँ आत्मसन्तुष्टि जस्तो लाग्छ. यदि परिवार त्यति गरेर खुसी हुनुहुन्छ भने त्यो एउटा चलेको चलनलाई अब मान्ने नै मात्र हो, त्यसले नै हाम्रो भविष्य निर्धारण गर्छ जस्तो चाहिँ लाग्दैन मलाई. त्यति एउटाले चाहिँ अड्किनु हुँदैन यदि मन मिलेको छ भने.
1: यदि आपसी मन विचार मिलेको छ भने चिना नै सबैभन्दा ठुलो चिज चाहिँ होइन.
2: होइन, त्यो चिना मिलेकोहरू पनि एक हप्तामै छुटेको पनि देखेका छौँ होइन. त्यही भएर चिनै मात्र मिलाएर चाहिँ बिहालाई निर्धारण गर्नु भनेको चाहिँ त्यो चाहिँ अलिकति एउटा भनौँ न अन्धविश्वास जस्तो लाग्छ मलाई चाहिँ.
1: र मैले दुवैजनालाई सुन्न चाहेँ होइन, अञ्जनाजीको अन्त्य विवाह फिक्स भइसकेको थियो, अन्त विवाह फिक्स भएकोलाई पनि रिजेक्ट गरेर तपाईँले फेरि जसरी सुभाषजीलाई चाहिँ जीवनसाथी बनाउनु भयो, विवाह गरेर उहाँको घर भित्रिनु भयो, सुरुका दिनहरू सम्झिँदा कस्तो थियो ती दिनहरू?
3: सुरुमा त मैले जो मान्छे रोजे एकदमै पर्फेक्ट रोजे जस्तो पनि लाग्यो होइन, किनकि 1.5 महिनामै बिहा गर्नु भनेको त सजिलो होइन नि त. अहिले त मान्छेले 7-8 वर्ष लभ गरेर होइन एकअर्कालाई बुझेर गर्नु चाहिँ, हाम्रो त्यो एरेन्ज म्यारेज जस्तै हो कि लभ भन्दा पनि. मलाई त सुरुदेखि नै एकदमै राम्रो, मैले नराम्रो मान्छे रोजे, नराम्रो घर फ्यामिली रोजे जस्तो फिल चाहिँ मलाई कहिले पनि भएन. रमैले भयो, बिहा गर्ने बित्तिकै प्रेग्नेन्ट भयो, त्यसैमाथि सासू ससुराले नि असाध्यै माया गर्नुहुन्थ्यो मलाई होइन. अब बुढाको माया त भइ नै हाल्यो, मलाई सासू ससुराले पनि सबैले माया गरेर मलाई त्यस्तो बिहा भएर आएँ जस्तो चाहिँ कहिले पनि फिल भएन. किनकि उहाँको घरमा छोरी नभएर बुहारीहरूलाई पनि असाध्यै माया गर्ने कि, हामी 3 जना छौँ, 3 बुहारीहरूलाई चाहिँ हाम्रो सासूसराले चाहिँ असाध्यै माया गर्नुहुन्छ. त्यही भएर त्यो कमी कहिले भएन. हो म यो घरमा आएँ, यताउता बिहान उठेर काम गर्नुपर्ने, ला सासू ससुरा, त्यो फिल चाहिँ कहिले नै भएन. अनि उहाँहरूको पनि दिदी बहिनी नभएपछि अर्काको छोरीलाई त माया नै गर्ने हुनुभयो. हाम्रो 3 त्यस्तै छ.
1: निकै नै रमाइलो त्यो बितेका क्षणहरू सम्झिनु भयो र होइन. यसै गरी सुभाषजी केही सम्झिनु चाहनुहुन्छ?
2: अब त्यो बेलामा कस्तो छ भन्दा बिहा गर्ने आँट गरियो, त्यो बेलामा गरियो पनि अब उसको त्यही अलिकति हाम्रो चाहिँ थोरै ड्रामेटिक नै भयो होइन, नाटकीय हिसाबमै बिहा भयो. यहाँबाट जन्तीहरू पनि भुटोल ड्याड पुलिसको ब्यान्ड बाजा बजाएर रमाइलोसित बिहा भएको चाहिँ हाम्रो कति सालमा 72 साल है, भुइँचालोको ताका चाहिँ बिहा भएको थियो. त्यसपछिको तुरुन्तै चाहिँ अब तपाईँको भुइँचालो सुइँचालो पनि आयो होइन, जे धेरै कुराहरू भोग्यो भनौँ न. त्यो बेलामा रमाइलो थियो, त्यो बेलामा त्यस्तो सम्झिन लायकको त धेरै कुराहरू छन्. त्योमध्येको चाहिँ अब पुरै गर्नुपर्दाखेरि चाहिँ अब उहाँको मम्मी चाहिँ मेन उहाँको मम्मीलाई नै मागेर नै हामीले बिहा गरेँ होइन. ठिक छ, यसो सम्झिँदाखेरि चाहिँ त्यो बेलामा चाहिँ यो सही डिसिजन गरिएछ जस्तो लाग्छ अहिले यसो फर्केर हेर्दाखेरि चाहिँ.
1: हजुर, र जीवन रमाइलोसँग बिताइ पनि रहनु भएको छ.
2: एकदमै एकदमै एकदमै, त्यसमा त कुनै शङ्कै छैन. रमाइलो भन्दा पनि धेरै नै रमाइलो छ त. अब एउटा एज ग्यापले पनि होला, मान्छे दुइटै रिसाउने रिसाउने भयो भने अलिकति गाह्रो, दुइटै हावादारी भयो भने अलिकति गाह्रो. म आफूलाई चाहिँ लाग्ने म अलिकति मच्योर्ड पाराको छु, अलिकति बच्चा टाइपको छ, यसरी नै रमाइलोसित बितिरहेछ भनौँ न, सिरियस लाइफ छैन.
1: हजुर, यहाँहरूको यो रोचक विगत र वैवाहिक जीवनको कुरा सुन्दा सुन्दै समय गएको पत्तै भएन, कुराकानी अझ धेरै बाँकी नै छन्. तर अहिलेलाई पालो भएको छ आजको हाम्रो अतिथिको रोजाइमा गीत सुन्ने. तपाईँहरूको त्यो बेलाको समय सम्झेर तपाईँहरू आफैले एक्लै अर्कालाई र हाम्रो रेडियो नेपाल सुनेर बस्नुहुने हाम्रो आदरणीय श्रोतालाई कुन गीत सुन्न र सुनाउन चाहनुहुन्छ?
3: त्यति बेला चाहिँ हामीहरूले एकदमै प्रेम गीत

0: गीतपछि फेरि स्वागत छ श्रोताहरू रेडियो नेपालको यो विशेष श्रृङ्खला जीवन यात्रामा। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गाना। हामी यति बेला अञ्जनाजीकै विशेष रेस्टुरेन्ट मधुशाला बाई अञ्जनामा छौँ। अब कुरा गरौँ यहाँहरूको वर्तमान अवस्था, टिकटक र व्यावसायिक यात्राको बारेमा। अञ्जनाजी, सुरुमा त म कामै गर्दिनँ भन्नुभएको थियो तपाईँले, होइन? म त आनन्दले हाउसवाइफ भएरै घरमा बस्छु भन्नुभएको थियो, तर सोचेको ठ्याक्कै उल्टो भइदियो, होइन? आज यस्तो बिजी हुनुहुन्छ तपाईँ, यस्तो महसुस भइरहेको छ। त्यति बेला हाउसवाइफ भएर बस्छु भनेको मान्छे आज एकदमै व्यस्त हुनुहुन्छ, होइन? एउटा बिजनेस वुमन हुनुहुन्छ, कस्तो लागिरहेको छ?
1: ठ्याक्कै अपोजिट नै भयो। अहिले पनि मलाई के लाग्छ भने मैले काम गरिन्जेल चाहिँ गर्नुपर्छ, त्यसपछि चाहिँ म घरमै के हाउसै वाइफ भएर बस्न चाहिँ एकदमै रुचाउने। मलाई हाउस वाइफहरू पनि एकदमै मनपर्छ फेरि, तर उहाँको चाहिँ ठ्याक्कै काम गर्नुपर्छ तिमीले भने, तर म चाहिँ काम नेपालमा गर्दैन, हजुरले मलाई विदेश लानुभयो चाहिँ म विदेश चाहिँ काम गर्छु भन्थे। अब थाहा नै थिएन, टिकटक चलाएँ, टिकटकबाट चलाउँदा चलाउँदै टिकटकमै एडभर्टाइज गर्न लाएँ। अब अहिले मसला भाइ अञ्जना पनि खोलेको छु है, राम्रो पनि भइरहेछ। अब अहिले त बिजी नै छु, राम्रै भइरहेछ। नसोचेको कुरा ठ्याक्कै कहिलेकाहीँ नसोचेको कुरा हुन्छ भने जस्तै कहानीले माग्यो अनि त्यसैमा म चलि नै रहेको छु।
0: सुभाषजी, घरमै बस्छु भनेको श्रीमती आज आफूभन्दा बढी व्यस्त हुनुहुन्छ, उहाँको व्यस्तता देख्दा तपाईँलाई चाहिँ कस्तो लागिरहेछ?
2: यस्तो अब उनलाई पहिला फर्स्टमा उसलाई मैले काम भनौँ न गर्नुपर्छ। मलाई चाहिँ के हो भन्दा घरमा धेरै बस्ने मान्छे चाहिँ अलिकति हाउसवाइफ त ठिकै पनि छ, तर घरमा धेरै बसेपछि माइन्ड चाहिँ अलिकति, किनभने हाम्रो अब धेरै त्यो खेती किसानी गर्नुपर्ने, होइन, घरमा सघाउनु पर्ने, अब त्यस्तो धेरै छैन नि त घरको काम भनेपछि। तर अब काम नभइकन घरमा बसिरहँदा चाहिँ अब नेगेटिभ, अब अलिकति साइकोलोजिकल्ली पनि प्रब्लम पर्ने, अब त्यस्तो मानसिकता त्यो अर्कै खालको हुँदै जान्छ भनेर वर्किङ मान्छेहरू चाहिँ अलिकति मनपर्ने मलाई। अनि त्यही भएर उसलाई भन्दाखेरि मैले दुबई पनि लिएर गएँ, उसलाई दुबईमा पनि म हुँदाखेरि उसले दुबईमा पनि पार्लरमा काम गर्थ्यो, यहाँबाट सिकेरै गएर। र अहिलेको सन्दर्भमा चाहिँ अब मैले देखेको मान्छेहरूमध्ये ऊ जति व्यस्त मान्छे त मैले देखेकै छैन भनौँ न। बिहान हजुरको 8:30 बजेबाट सुरु हुन्छ रेडी हुनलाई, 10 बजे त ऊ घरबाट निस्किसकेका हुन्छ। 3-4 ठाउँमा काम गर्दाखेरि मभन्दा त 3 गुणै भनौँ न बिजी छ। म त अब एउटा ठाउँमा इम्पेरियर एजुकेसन छ, अनि त्यसपछि शुक्रबार शनिबार चाहिँ म यहाँ मधुशालामा पनि हेर्छु बेलामा, यहाँ फुल टाइम दिन भ्याउँदिनँ। तर म त एकदमै प्राउड फिल गर्छु, अब जुन अञ्जना केसीलाई चिनेर जानेर मैले अब आफ्नो लाइफमा लिएर आएको थिएँ, त्योभन्दा चाहिँ अहिले चाहिँ भनौँ न 2-3 times होइन 10 times नै ऊ चाहिँ चेन्ज पनि भएको छ, तर चेन्ज इन द वे पोजिटिभ चेन्ज चाहिँ उसमा चाहिँ आएको छ। त्यो हिसाबमा चाहिँ म चाहिँ एकदमै खुसी पनि छु, प्राउड पनि छु, र उसमा एउटा मेच्योरिटी पनि आउँदै जाँदैछ, त्यही नै हो सबैभन्दा ठुलो कुरा।
0: हजुर, र तपाईँहरूलाई अहिले जहाँ ल्याएको छ टिकटकले नै ल्याएको छ, होइन? तपाईँलाई टिकटक बनाउने आइडिया चाहिँ कहाँबाट आयो? सुरुमा चाहिँ के बनाएर सुरुवात गर्नुभयो टिकटकमा?
1: सुरुको टिकटक चाहिँ मैले दुबईमा पोस्ट गरेको थिएँ, ठ्याक्क मेरो बहिनीले चाहिँ टिकटक पठायो है, मेरो कान्छी बहिनीले। अनि मलाई फेरि पहिलेदेखि नक्कल झक्कल गर्न मनपर्ने, अनि त्यसपछि यो कसरी बनाउँछ भनेपछि, यो एप छ दिदी भनेपछि मलाई त खोल्न नआउने, तर मैले चाहिँ यस्तो यस्तो मलाई यस्तै बनाउनु पर्ने भनेपछि उहाँले नै खोलिदिनु भएको, तर टिकटक चाहिँ उहाँलाई मन पर्थेन। अब कति अनि त्यसपछि टिकटक खोल्दै जाँदाखेरि कसैले बुढाबुढले बनायो, कसैले के भनेपछि मलाई पनि बुढासँग बनाउन मन लाग्ने के, तर उहाँले नमान्ने ए गर्ने, तर पछि चाहिँ उहाँले ठ्याक्कै त्यो आफ्नो कन्सल्टेन्सीको भिडियोहरू हालेर चाहिँ उहाँ पनि आफ्नै साइडले चिन्ने लाउनु भयो, अनि म पनि नाच्न गाउन। अब म चाहिँ धेरै बोल्दैन, फेरि टिकटकमा पनि धेरै थरीको मान्छेहरू देख्नुहुन्छ होला, हजुरले टिकटक चलाउनुहुन्छ र कोही बोलेर भाइरल हुन्छ, म चाहिँ नाचेरै गाएरै टिकटक चाहिँ इन्टरटेनमेन्ट नै गर्ने हो कि म अझै पनि, तर पब्लिकको डिमान्ड अञ्जना चाहिँ बाहिर आउनुपर्छ, काम गर्नुपर्छ भनेर टिकटकलाई चाहिँ मैले अस्ति पनि भन्थेँ, दिन रात पूजा गरे पनि धन्य छु म टिकटक प्रति चाहिँ।
0: तपाईँलाई सुरुमा चिनाएको टिकटक चाहिँ कुन हो त?
2: पहिला चाहिँ टिकटक थिएन, टिकटक भन्दा अगाडि म्युजिकली थियो, म्युजिकली एपबाट चाहिँ सुरु गरेको उसले, अनि त्यहाँबाट पछि कन्भर्ट भएपछि त्यही एप नै पछि चाहिँ टिकटक भएर चिन्यो। यही प्लेटफर्मले चाहिँ धेरै नै हामी दुइटैलाई आफ्नो व्यवसाय गर्नलाई, अब पहिला फेसबुकबाट बुस्टिङ गर्नु पर्थ्यो, अब अहिले टिकटकले नै अर्ग्यानिक रिच पुऱ्याइदिइरहेको छ। अब यो मधुशाला बाई अञ्जना खुलेको पनि त्यही टिकटकै दिएन, अहिले यहाँ मान्छेहरू आइरहनु भए पनि त्यहीँनिर। हाम्रो मेन टर्निङ पोइन्ट भनेको चाहिँ मेरो केसमा चाहिँ उसको भाइरल हुनुभन्दा अगाडि पनि इम्पेरियर एजुकेसन चाहिँ दुइटैलाई चाहिँ एकदमै मन पराइदिनु भयो, त्यहाँनिर एउटा हाम्रो जोडीको जुन उसले अलिकति नजानेको जस्तो गर्ने, कुनै नजाने नै पनि यो बनाएको थियो, त्यो भने के हो, त्यहाँबाट चाहिँ हामी चाहिँ अलिकति राइज हुँदै थियौँ। अनि फर्स्टमा अञ्जना केसीलाई त अब उसको त हरेक गाना पहिला त अब मिलियन्स जान्थ्यो, होइन, बिचमा उसको आइडी ब्यान्ड पनि भयो।
1: त्यति बेला चाहिँ हामीलाई चाहिँ इन्टरभ्यूले भाइरल गराइदियो, एउटा इन्टरभ्यू थियो एकदमै राम्रो भएको थियो,
2: त्यसमा चाहिँ सृष्टिजीले लिनुभएको थियो, त्यो बेलामा उहाँहरू चाहिँ सरोज खनालजीको इन्टरभ्यू लिन आउनु भएको, अनि त्यसलाई देखेर चाहिँ हामीलाई चाहिँ त्यस उहाँहरूले पनि हामीलाई हेरिरहनु हुँदो रहेछ। अनि त्यो इन्टरभ्यूबाट चाहिँ एकदमै तपाईँको 4 वर्ष अगाडि हामीले दिएको थियौँ हायातमा, त्यसपछि चाहिँ अफरहरू पनि आउन थाल्यो कन्टेन्ट क्रिएसनको होइन, हर्लिक्सदेखि लिएर गोदरेजदेखि लिएर थुप्रै त्यस्तो चाहिँ प्रडक्टहरूको हामीलाई चाहिँ उहरू पनि आउन थाल्यो, प्रमोसनहरू पनि। अनि त्यहीँबाट मान्छेले छिन्दै छिन्दै छिन्दै आजको अन्जना चाहिँ जो त्यो एउटा चाहिँ टर्निङ पोइन्ट हो भनौँ न, त्यो इन्टरभ्यूले चाहिँ धेरै छिनायो।
0: हजुर, र अहिले हाम्रो रेडियो नेपाल सुनेर बस्नुहुने हाम्रो लाखौँ श्रोताहरू हुनुहुन्छ र त्यसै गरी तपाईँको टिकटक फलोअर्स पनि हुनुहुन्छ, सबैजनाको कौतूहलता चाहिँ के छ भने अञ्जनाजीले यो मधुशाला बाहेक टिकटकबाट कति कमाउनुहुन्छ?
1: अब अनेस्टली भन्दाखेरि टिकटकबाट अहिले चाहिँ मैले कमाउँदैन अहिले, किनकि म आफ्नै काममा व्यस्त छु होइन। अब अहिले त टिकटकबाट लाइक भ्युजबाट पनि पैसा आउँछ, तर नेपालमा चाहिँ आउँदैन नि त। पहिला चाहिँ मैले टिकटकबाटै कमाएँ, अमाउन्ट के भन्नु पऱ्यो, तर
2: कमाएँ
1: राम्रै कमाइ भयो। जुन लाइभ बस्थेँ नि म त्यति बेला चाहिँ मजाले कमाउँ, त्यति बेला कमाउने र फेरि अहिले म काम गरेर त्यति नै कमाउँछु क्या। म चाहिँ कमाउँदा कमाउँदै टिकटक छोडेँ। मान्छेले अब घरमै बसेर सजिलो लाइभ बसेर कमाइन्छ भने वाइ नट हामी पनि बसौँ भनेर कति मेरै साथीहरूले आफ्नो कामहरू व्यवसायहरू छोडेर टिकटकतिर लागे। तर म एउटा यस्तो मान्छे होला जुन टिकटकबाट पैसा कमाउँदा कमाउँदा यता कामतिर लागेँ के, होइन मैले मेहनत गर्नुपर्छ भनेर चाहिँ म कामतिर लागेँ।
0: हजुर, र टिकटकमा भिडियो बनाउने र मधुशाला बाई अञ्जना रेस्टुरेन्टको ओनर बनेर व्यापारको हिसाब किताब सम्हाल्ने दुवै काम तपाईँ गराउनु भएको छ एकैसाथ, कतिको गाह्रो भइरहेछ?
1: एउटा टिम राख्दैपछि चाहिँ मैले त्यति हेर्नु पर्दैन, किनकि सबै अब यता उहाँ पनि हुनुहुन्छ, यता उता राति आएर हिसाब किताब चाहिँ उहाँले गर्नुहुन्छ, मैले त यसो म्यानेजमेन्ट मिलाउने, मार्केटिङ अरू खटाउनु परेको छैन, मार्केटिङ म आफै गर्छु, त्यस्तो गाह्रो भएन, मैले कामै गरेँ जस्तो लागिराखेको छ।
0: हजुर, र सुभाषजी तपाईँ यता इम्पिरियल एजुकेसनल कन्सल्टेन्सी चलाउनुहुन्छ, यता म्याम हाम्रो मधुशाला चलाउनुहुन्छ, दुवैजना व्यस्त हुनुहुन्छ होइन, कहिलेकाहीँ घरको लागि पनि समय निकाल्नु पर्ने हुन्छ, कसरी टाइम म्यानेज गर्नुहुन्छ? यता छोराहरूलाई पनि समय निकाल्नु पर्यो, फेरि एज अ हस्बेन्ड वाइफको लागि पनि समय निकाल्नु पर्यो, वाइफले पनि हस्बेन्डको लागि समय निकाल्नु पर्यो, टाइम कसरी म्यानेज गर्नुहुन्छ?
2: यस्तो छ, हामी चाहिँ कस्तो भन्दा एकअर्कालाई यति बुझेछौँ कि कसको रेस्पोन्सिबिलिटी के हो भनेर अहिले थाहा छ। अब 12-13 इयर्स भनौँ न 11 वर्ष जति अब म मस्त बिजी भएँ, उसले सम्हालेको थियो, त्यसपछि अब ऊ बिजी हुने टाइम आएको छ होइन, अब मैले पनि सम्हालिरहेको छु, उसले पनि स्याटरडे हामी दुईजनाले नै अब बच्चाहरू अहिले पनि देख्न सक्नुहुन्छ, अब हामीसँगै छन् होइन, मैले नै लिएर उसलाई हिँड्ने हो। हामीले चाहिँ महिनामा अथवा 2 महिनामा एकचोटि चाहिँ हामी बाहिरतिर पनि जान्छौँ, फेरि एकचोटि फ्रेस हुनको लागि, मजाले काम गर्ने, मजाले रमाइलो गर्ने, हाम्रो चाहिँ त्यही नै सिद्धान्त नै
1: प्लान थियो।
2: त्यही भएर हामी फ्यामिली टाइम चाहिँ त्यस्तो, किनभने स्कुलमै हुन्छन् बच्चाहरू, अनि बेलुका ट्युसन टिचर पनि हुनुहुन्छ, म हुन्छु बेलुका, अब अनलाइन क्लासेसहरू लिँदा पनि बच्चाहरू सँगै नै हुन्छन्। त्यस्तो बच्चाहरूले अभिभावकको एउटा भनौँ न अलिकति इग्नोर गरे, मलाई मसँगै भएनन् भन्ने त्यस्तो फिल चाहिँ हुन दिएको छैन हामीले।
0: 13 वर्ष अगाडि 21 र 28 वर्षको उमेरमा सुरु भएको यो यात्रा आज दुवैजना सफल उद्यमी बन्दासम्म तपाईँहरूलाई चाहिँ फर्केर हेर्दा तपाईँहरूले पनि त स्ट्रगल त गर्नुभयो होला नि त, बिना स्ट्रगल त यहाँ आइपुग्नु भएन होइन, दुःख त तपाईँहरूले पनि गर्नुभयो होला, त्यो दुःखलाई सम्झिँदाखेरि चाहिँ कस्तो लाग्छ?
2: यस्तो अब दुःख र सुख अब केलाई मान्ने कुरा हो, दुःख अहिले पनि छ होइन, आउने दिनहरूमा अझै दुःख आउलान् भन्ने कुराहरू, एउटा त्यो समयलाई भोग्दै जाने क्रममा पहिला दिन अलिकति खराब थियो, अहिले अलिकति राम्रो हुँदै जाँदैछ, मेहनत नै हो एउटा, अब समय आउँदो रहेछ जे कुराको पनि होइन, पहिला त त्यो टाइममा अब त्यो समय पनि राम्रै लाग्थ्यो है, मलाई चाहिँ त्यो हो। अब अञ्जना म्यामलाई के लाग्छ है, किन भन्दा हामीले चाहिँ त्यस्तो लखै भन्ने टाइपको सिचुएसनमा पनि एकअर्का भएपछि हामीलाई चाहिँ त्यस्तो धेरै चिजको हामीले चाहिँ आशा पनि गरेका छैनौँ, अहिले पनि त्यही नै छ हाम्रो, काम गर्दै जाने हो, के हुन्छ हेर्दै जाउँ होइन। म्यामलाई के थियो पहिला भनिस?
1: केही थिएन पहिलाको भन्दा, अहिले चाहिँ धेरै नै राम्रो छ, त्यही नै हो। अब जसलाई पनि जति भएपछि पुग्दैन अरे के, अझै गरौँ जस्तो हुन्छ अरे, त्यो चाहिँ हुन्छ मलाई। तर अब पहिला पनि खुसी नै थियौँ, जति दुःख भए पनि हामीहरूले चाहिँ एकअर्कालाई बुझ्यौँ के, त्यो चाहिँ हुनु पर्दो रहेछ पार्टनरमा होइन। अब हामीले जति दुःख पाए पनि, अब अस्तिको इन्टरभ्यूमा चाहिँ यस्तोलाई पनि दुःख भन्छ र भनेर भन्नुभयो कतिजनाले कमेन्टहरू, मैले जाँदा इन्टरभ्यू दिएँ नि त्यहाँ त्यति बेला हामीलाई दुःखै थियो, त्यो हाम्रो लागि धेरै दुःख। कतिचोटि मैले मेरो जेठो छोरालाई, उसले मेरो दुध खाएको होइन के, डब्बाको दुध खान्थ्यो, कुन दुध खान्थ्यो है, कतिचोटि मैले मेरो बच्चालाई पातलो दुध खिलाएको छु किनकि पुग्दैन भनेर होइन। अब त्यति बेला त्यो दुधलाई 1200 पर्थ्यो 12 वर्ष अगाडि होइन, जेठो छोरा। तर कान्छो छोरा चाहिँ एकदमै लक्की चामै भएर जन्मियो है उसले चाहिँ, तर मेरो छोराहरूलाई चाहिँ कहिले पनि हामीले दुःख देखाएनौँ कि, उनीहरूले जे भन्यो त्यही, जति दुःख भयो भने हामीहरू एकअर्काको मुख हेर्ने, लाइक यो गरौँ न त रोटेसन मिलाउने भयो होइन। तर हावा चाहिँ हामी दुइटै हावा हो, भोलिको लागि चाहिँ हामी दुइटै बुढाबुढीले कहिले पनि सोचेनौँ, आज खानुपर्छ, घुम्नुपर्छ, लाउनुपर्छ भोलिको लागि, कहिले पनि नसोच्दा पनि जस यहाँसम्म चाहिँ आइयो कि। कति मान्छेहरू त कम्प्रोमाइज गर्छन्, कति मान्छेहरूले होइन है भोलिको लागि बचाउँछन् नि, त्यो चाहिँ कहिले पनि भएन कि। भगवान्ले चाहिँ तिमीहरू आँट्दै गर म पुऱ्याउँछु भनेपछि त्यस्तै नै भइरहेछ, राम्रै भइरहेछ। पहिलाभन्दा धेरैका सुखको दिनहरू देखेँ, अब पहिलाको दिन त म सम्झिन चाहन्न, तर फेरि पनि त्यो दिन आयो भने चाहिँ हामी हाँसी हाँसी नै कटाउँछौँ जस्तो चाहिँ मलाई लाग्छ। फेरि मैले कहिलेकाहीँ चाहिँ कोही बाटोमा मकै पोलिरहेको हुन्छ, कोही ठेलामा साग बिचा, म चाहिँ उनीहरूलाई हेरेर चित्त बुझाउँछु होइन म चाहिँ ठिक छु है। कहिले पनि मैले चाहिँ आफूभन्दा माथिलाई चाहिँ हेरेन कि, म जहिले पनि तललाई हेर्छु, अझै पनि मभन्दा तललाई नै हेर्छु कि उनीहरूको चलिरहेको छ त, तिनीहरूभन्दा त बेटर छु नि म, मेरो छोराछोरी सँगै छन्।
0: हजुर, व्यावसायिक दौडधुपदेखि कलाको यो सुन्दर छहारीसम्मको कुरा सुनेपछि लागौँ फेरि साङ्गीतिक विश्रामतर्फ नै। हाम्रो कुराकानी अझै सकिएको छैन, हामी अझै कुराकानी गर्छौँ नै। अबको पालो भएको छ हाम्रो आदरणीय अतिथिकै रोजाइमा गीत सुन्ने। अघि हामीले म्यामको रोजाइमा गीत सुन्यौँ, अब सरको रोजाइमा गीत सुन्छौँ। कुन गीत सुन्न र सुनाउन चाहनुहुन्छ?
2: मलाई चाहिँ एकदमै मनपर्ने हाम्रो गायक कर्ण दास, उहाँको चाहिँ एउटा ठुला ठुला महल होइन, त्यो गाना चाहिँ सुन्नुपर्ला।

0: गीतपछि पुनः स्वागत छ। तपाईँ यति बेला कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ। हामी यति बेला मधुशाला बाई अञ्जना रेस्टुरेन्टमा छौँ र हामीसँग हुनुहुन्छ फेसबुकको छोटो प्रेमलाई 13 वर्षको बलियो वैवाहिक र व्यावसायिक सफलतामा बदल्न सफल जोडी अञ्जना केसी र सुभाष केसी। अब हामी एउटा निकै रमाइलो र छरितो ऱ्यापिड फायर राउन्डमा प्रवेश गर्दैछौँ। म प्रश्न सोध्छु, तपाईँहरूले छिटो छिटो जवाब दिनुपर्छ। हुन त, तपाईँहरूले इन्टरभ्यू दिँदा दिँदा थाहा पाइसक्नु भएको छ। सुरु गरौँ है त। दुवै मध्ये बढी कडा स्वभावको को?
1: अञ्जना।
2: सुभाष केसी नै हो, कडा स्वभावको चाहिँ, नदेखिने मात्र हो।
0: फेसबुकमा पहिलो मेसेज कसले पठाएको थियो?
1: मैले नै हो त्यो।
0: अञ्जनाजीको टिकटक बनाउने भिडियोको पहिलो सल्लाह कसले दिन्छ?
1: मैले नै दिन्छु त्यो।
0: घरको मुख्य आर्थिक हिसाब किताब र बजेट कसले मिलाउँछ?
2: सुभाष केसीले।
1: मैले नै हो त्यो पनि।
0: नयाँ ठाउँ घुम्न जान बढी हतार कसलाई हुन्छ?
2: सुभाष केसीले। उहाँलाई मलाई पनि हुन्छ, हामी दुइटै इन्ट्रेस्ट छ नि त, मलाई पनि पर्दैन
1: नि। रील्स धेरै पठाउने तिमीले नै हो।
2: मैले चाहिँ यहाँ जानु पर्छ है,
1: यहाँ जाने वहाँ जाने भनेर
2: प्लानिङ चाहिँ हुन्छ, तर
1: प्लानिङ सबै उसकै हो।
0: दुईजना छोराहरूलाई पढाउने, गृह कार्य गराउने वा छोराहरूको विषयमा बढी कचकच कसले गर्छ?
2: कचकच चाहिँ म गर्छु, यो भएन त्यो भएन, तर होमवर्कदेखि लिएर बच्चाको फी तिर्नेदेखि लिएर सबै यो गार्जेन के हुन्छ नि, सबै मेरो हस्बेन्डले गर्छ। सुभाष केसी जिन्दाबाद।
0: हजुर। अनि तपाईँहरूको एनिभर्सरी, जन्मदिनको डेट बढी कसले बिर्सिन्छ?
1: बिर्सिन्छ मैले, सम्झाउने उसले।
0: अनि दुवै मध्ये बढी शान्त र गम्भीर स्वभावको को हुनुहुन्छ? घरको भान्सामा वा मधुशालामा कुनै पनि चिज टेस्ट गर्ने जाँगर कसलाई चल्छ?
2: म नै हो, अहिले म नै छु, उहाँले भ्याउनुहुन्न, तर उहाँ पनि आएको बेलामा नयाँ नयाँ चिजहरू अब यस्तो गर्नुपर्छ भनेर उहाँ सेफहरूलाई त भन्नुहुन्छ, तर प्रायः चाहिँ मै हुन्छु नि त, मैले नै गरिरहन्छु।
1: सुरुमा स्टार्टिङमा चाहिँ अब हामी थियौँ, म पनि थिएँ त्यो बेलामा, अहिले चाहिँ अब व्यस्तताले गर्दा अञ्जना हो।
0: बढी रिसाएको हुनुहुन्छ?
1: अञ्जना।
0: रिसाएपछि सरी कसले भन्नुहुन्छ?
1: मैले।
0: तपाईँहरूको व्यावसायिक जीवनको हिसाब किताब मिलाउन गाह्रो कि व्यवहारिक हिसाब?
1: व्यवहारिक हिसाब किताब त खै त्यो हामीले कहिले गर्दै गरेनौँ, त्यो त्यस्तो त्यो सजिलैसित छ, भनेपछि हाम्रो व्यवसायकै हो।
0: दुवै मध्ये पूजा पाठ अनि धर्मकर्म गर्न चाहिँ बढी मन कसको जान्छ?
2: यस्तो मलाई त मैले अघि नै भने नि त, उहाँ पूजाहरू सबै भजनहरू गाउन चाहिँ उहाँलाई आउँछ, तर अब ठिकै छ यस्तोमा, तर उहाँ नै हुनुहुन्छ पूजा पाठ म भन्दा।
0: र मधुशाला बाई अञ्जनाको मेनुमा सबैभन्दा मिठो डिस कुन छ?
1: सबैभन्दा मिठो डिस भन्नु पर्दाखेरि चाहिँ हाम्रो यहाँ धेरै जाने भने थकाली जान्छ, अनि सेक्वा ए अहिले आएर हाँसको छोइला पनि एकदमै पपुलर छ अहिले।
0: टिकटक र व्यावसायिक बाहेक अञ्जनाजीको कुनै अर्को लुकेको रुचि केही छ?
2: लुकेको रुचि मलाई एकदम हुन मन चाहिँ ब्युटिसियन हो, ब्युटिसियनबाट नभएको भए म एयर होस्टेस चाहिँ मलाई एकदम हुन मन थियो, तर भएन, के गर्ने, पढ्न मन रहेछ।
0: सुभाषजीको सबैभन्दा राम्रो बानी के लाग्छ?
2: सुभाषजीको सबभन्दा राम्रो बानी भनेको मलाई एकदम माया गर्नुहुन्छ, मलाई एकदम बुझ्नुहुन्छ, त्यही हो सुभाष केसी नै राम्रो।
0: हाम्रो अञ्जनाजीको राम्रो बानी?
1: अञ्जनाको राम्रो बानी भनेको चाहिँ अब नराम्रो पनि त्यही हो, राम्रो पनि त्यही हो, उसको जति छिटो रिसा त्यति छिटो चाहिँ ऊ चाहिँ फेरि काम डाउन भइ नै हाल्छ। मेन चाहिँ उसको चाहिँ मेहनती चाहिँ एकदमै मेहनती छ, मैले सोचे भन्दा बढी मेहनत चाहिँ त्यही नै हो राम्रो बानी।
0: दुवैजनाको फुर्सदमा के विषयमा कुराकानी बढी हुन्छ?
2: त्यही अब के गर्ने, अब के प्लान गर्ने, कसरी हुन्छ, त्यस्तै व्यवहारहरूको होइन, अब कति पैसा कहाँनिर गयो, अब अहिले घर बन्दैछ हाम्रो होइन, अब यहाँ त भइ नै राखेको छ डेली, यहाँको त अब अलिअलि अब अलिअलि बाँकी छ, त्यो हुनेछ, अब कमाउँदै यता घर पनि बनाउँदै त्यस्तै त्यस्तै गरिरहेको छौँ।
0: र यो मधुशाला खोल्नको लागि आइडिया चाहिँ कसलाई आयो सुरुमा? आइडिया
1: मधुशालाको यस्तो, हामी दुईजना नै एकदमै फुडी मान्छे, जहाँ गए पनि रेस्टुरेन्टहरू यसो हेर्ने गर्ने, अनि पैसा भयो भने पछि चाहिँ एउटा रेस्टुरेन्ट चाहिँ खोल्नुपर्छ है भन्ने सोच, हाम्रो पहिला त्यो बेला खालि सोच मात्र थियो, पैसा खल्तीमा सुको थिएन, अनि सोच चाहिँ धेरै ठुलो हाम्रो, अनि त्यो बेलामा चाहिँ
2: अनि
1: फेरि हामी कस्तो भन्दा पैसै नहुँदा पनि हामीले नधाएको बरु अहिले अलिकति कम भयौँ होला, हामीले नधाएको नेपालको रिसोर्ट कमै होला होइन, अनि त्यो थियो, अनि यता फेरि एउटा अलिकति अथेन्टिक टाइपको नेपाली टाइपको चाहिँ गर्नुपर्छ फ्युचरमा चाहिँ, एउटै मात्र बिजनेस गरेर चाहिँ अलिकति हुँदैन भन्ने सोचले चाहिँ दुइटैको एउटा हाम्रो दुइटैको सपना थियो।
0: हजुर। र टिकटकले तपाईँहरूको सपनालाई चाहिँ उडान भर्यो?
1: सोचे भन्दा बढी उडान भर्यो। र अघि तपाईँले प्रश्न सोध्नु भएको थियो तपाईँको के हुन्छ गफगाफ के प्लानिङ हुन्छ भन्दाखेरि, हाम्रो चाहिँ त्यही नै हो, अब अर्को मधुशाला कहाँ खोल्ने अनि कतिवटा ब्रान्चहरू खोल्ने, अहिले चाहिँ हाम्रो चाहिँ पुरै नै यसमै छौँ हामी चाहिँ।
0: दुईजना छोराहरूमध्ये बुबाको बढी नजिक चाहिँ कुन चाहिँ छन् त, कुन छोरा छन्?
1: दुइटै एकदमै, मैले हरेक इन्टरभ्यूमा भन्छु, उनीहरूलाई गाह्रो पर्दा फेरि कोही अब हजुरलाई ठेस लाग्दा फेरि मलाई पनि लाग्दा मेरी आमा भन्छ, कसैले मम्मी भन्छ भने उनीहरूको चाहिँ पहिलो चाहिँ पापा निक्लिन्छ, केही गाह्रो साह्रो पऱ्यो भने ठोक्यो भने पनि, किन भन्दा मसँग धेरै अब भनौँ न टाइम स्पेन्ड गर्छ नि त अहिले, अनि त्यही भएर चाहिँ दुइटै छोरा चाहिँ इक्वेली नै मैसँग चाहिँ नजिक छ धेरै।
0: तपाईँहरूको यो 13 वर्षको सम्बन्धलाई परिभाषित गर्ने कुनै एउटा शब्द?
1: विश्वास। है त्यही नै हो सबैभन्दा ठुलो चाहिँ र सम्मान एकअर्कालाई सम्मान चाहिँ हो त्यो भएपछि माया त भइहाल्छ
2: त्यही हो विश्वास भरोसा माया त्यति चाहिँ हुनुपर्छ धन सम्पत्ति नभए त्यो भयो भने दुइटा मिलेर कमाइन्छ जस्तै हामीले होइन बडो
0: हजुर ऱ्यापिड फायर राउन्डका यी रमाइला र छरिटा जवाफहरूले मधुशाला भाइ अञ्जनाकै माहौल निकै आत्मीय र रमाइलो बनाइदियो अब कार्यक्रमको अन्तिम मोडमा जानु अघि फेरि एकपटक अतिथिकै रोजाईको मिठो गीत सुनौ अब यो मोडमा चाहिँ कुन चाहिँ गीत सुन्न र सुनाउन चाहनुहुन्छ
2: अब यो रोमान्टिकै हो केही मिठो बात गर हामी धेरै रोमान्टिक छौँ नि त त्यही भएर रात त्यसै ढल्किँदैछ यही गाना लगाइदिनु मेरो माया गर्ने मान्छे
0: अञ्जना जी र सुभाषीलाई नै डेडिकेट गरेर हामी यो गीत सुन्छौँ

0: सबैलाई फेरि स्वागत छ। हामी कार्यक्रम जीवन यात्राको अन्तिम मोडमा छौँ। आज हामीसँग मधुशाला बाई अञ्जनाको आत्मीय वातावरणमा आफ्नो 13 वर्ष लामो सुखद दाम्पत्य र व्यावसायिक जीवनका पानाहरू पल्टाउनु हुने अञ्जना केसी र सुभाष केसी हुनुहुन्छ। अन्त्यमा उहाँहरूसँग दुईटा प्रश्न सोध्न चाहन्छु। फेसबुकको छोटो प्रेमलाई 13 वर्षको बलियो सम्बन्धमा बदल्नु भयो, यहाँहरूको अनुभवमा आज भोलिको नयाँ पुस्ताले प्रेम र विश्वास टिकाइ राख्न चाहिँ के कुरामा ध्यान दिनुपर्छ होला त?
1: एकअर्कालाई विश्वास, अहिले त फेरि प्रेम भन्दा पनि केटाले सम्पत्ति हेर्ने, केटीले सम्पत्ति हेर्ने, त्यही चिजले बिग्रिन्छ है। हुन पनि अब जिन्दगी बिताउने भए त सम्पत्ति त हेर्नै पर्यो, तर धेरै रोज्दाखेरि पनि आजभोलि डिभोर्सको केसहरू धेरै बढिरहेको होइन मलाई चाहिँ लाग्छ। अब फेरि आजभोलि फेरि बिहा गरेपछि केटाले केही भन्नै नहुने, एक थप्पड हान्नै नहुने, डिभोर्सै गर्ने, म फेरि त्यो चिजमा पर्दैन। अब बिहा गरेर आएपछि बाउ आमाको हिसाबले बुढाले एक थप्पड हान्छ भने सहिदिँदा के भयो त? म चाहिँ त्यो अलिकति पुरानो ख्यालको छु है। अब अहिले त हामी होइन, हामी स्ट्रङ लेडी बन्नुपर्छ, किन सहने किन ऊ गर्ने भनेर अब डिभोर्स चाहिँ एकदमै सजिलै गर्नला। म चाहिँ त्यो चिजहरूलाई चाहिँ ठुलो मान्दैन।
2: जस्तै एउटा रिलेसन भनेको चाहिँ अब कस्तो लाग्छ भन्दा, अब हामी त्यो लेभलमा पुगेका छैनौँ कि अरूलाई सल्लाह सुझाव दिने, त्यही पनि हाम्रो अनुभव एउटा सुनाउँदाखेरि चाहिँ रिलेसन भनेको चाहिँ एउटा चुम्बक जस्तै हो कि होइन। अब सेम पोल भइदियो भने त्यो कहिले पनि जोडिनै सक्दैन, अपोजिट हुनैपर्छ। एउटा चाहिँ तपाईँको नर्थ भयो भने अर्को साउथ हुनैपर्छ त्यहाँनिर। अनि हाम्रो पनि त्यही नै हो, एकजना रिसाउँदा अर्कोले फकाउने, अर्को रिसाउँदा अर्कोले फकाउने भयो भने चाहिँ अगाडि बढ्दै जान्छ। दुइटै एउटै लेभलको एउटै माइन्डसेटको, तँ भन्दा म के कम, तैँले मलाई यस्तो गर्ने, मैले तँलाई यस्तो गर्ने, पक्ष मेरो फ्यामिलीलाई भन्छु, यो जब इगो मान्छेमा आउन थाल्छ भने त्यो हस्बेन्ड वाइफको मात्र होइन कि त्यो चाहिँ फ्यामिलीमा बाउ र आमाको, बाउ छोराको, कसैको पनि टिक्दैन। त्यो चाहिँ समाचार सुनिरहनु भएको छैन रिसेन्टली कति अब तपाईँको क्रिमिनल एक्टिभिटिज भइरहेको छ अहिले, त्यही नै हो तपाईँको एउटा बुझ्ने मान्छेमा बौद्धिक क्षमता कति छ त्यसमा पनि निर्भर गर्छ, त्यही नै लाग्छ मलाई। त्यही भएर अब आउने पुस्ताहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि, रिलेसन अगाडि बढाउनु चाहिँ हाम्रो अनुभवको हिसाबमा चाहिँ एकजनाले अर्कोलाई रेस्पेक्ट गर्नै पर्छ, एकजनाले कम्प्रोमाइज केही हदसम्म चाहिँ नगरिकन चाहिँ रिलेसन लङ टर्म चाहिँ जाँदैन, कम्प्रोमाइज चाहिँ चाहिन्छ।
1: कुरा चाहिँ बिहा भएको 13 वर्षमा नि मान्छेहरू भन्छ कि आज त म बुढासँग बोले होइन, बुढी झगडा भयो, एक दिन भयो, दुई दिन भयो, तिन भयो, तर हाम्रो केसमा नि 24 घन्टा पनि कटाइ छैन होला कि अहिलेसम्म। त्यो हुन्छ होला है कतिजनाको, मेरो साथीहरू म त बोले होइन है यति दिन भयो यस्तो भयो, हाम्रो त त्यस्तो हुँदै हुन्न, किन होला
2: यस्तो? अब झै झगडा तपाईँको नहुने होइन, हुन्छ सबैमा, भगवान्कै पालादेखि नै चलिआएको त्यो, एकअर्कामा अलिअलि मन नमिल्ने त्यसलाई चाहिँ अब मिलाउँदै लाने हो। झै झगडा गरेर अब धेरै जब कम्युनिकेसन ग्याप हुन्छ नबोलिकन, कति देखिरहन्छौँ हामीले, अब कोही गएर माइत गएर बस्दिने एक महिनासम्म, दुई महिनासम्म, कोही अब हस्बेन्ड घरै छोडेर हिँड्दिने होइन। अब त्यो हुन थाल्यो, एउटा कम्युनिकेसन ग्याप हुन थाल्यो भने चाहिँ त्यहाँ चाहिँ अलिकति फाटो आउन थाल्छ, अब त्यो चाहिँ हुन दिनु हुँदैन जस्तो लाग्छ मलाई।
0: हजुर, अन्त्यमा हाम्रो रेडियो नेपाल सुनेर बस्नुहुने हाम्रो आदरणीय श्रोताहरूलाई सुभाषजी र अञ्जनाजी के भन्न चाहनुहुन्छ?
2: जीवन लामो छ है, अब मान्छेले भन्छन् जीवन छोटो छ भन्छन्, मलाई त लाग्छ जीवन लामो छ र गर्नुपर्ने कुराहरू पनि धेरै हुन्छन् यसमा चाहिँ। त्यही भएर केही कुराको लागि पनि हतार चाहिँ गर्नु हुँदैन, आनन्दले सोचेर सम्झेर चाहिँ अगाडि बढ्नुपर्छ। दुःखमा चाहिँ एउटा साथ दिने मान्छे भयो र भने चाहिँ त्यो मान्छेलाई चाहिँ कहिले पनि बिर्सनु हुँदैन, जोसुकै होस् त्यो मान्छे अगाडि। मान्छेले भन्छन् एउटा अन्ध मान्छेले सबैभन्दा पहिला फाल्ने भनेकै उसले चाहिँ लट्ठीहरू आँखा देख्न थालेपछि होइन, त्यो चाहिँ गर्नु हुँदैन। कसले मलाई चाहिँ दुःखको समयमा मद्दत गरेको थियो त्यो मान्छेलाई चाहिँ हामी कहिले पनि भुल्नु हुँदैन जस्तो लाग्छ होइन। त्यो हुँदै गयो भने कर्म हो, मान्छेले चाहिँ अगाडि कुन बेला राम्रो समय आउँछ भन्न सकिँदैन। सो दुःखमा आत्तिने र सुखमा मातिने चाहिँ गर्नु हुँदैन जस्तो लाग्छ। हजुरको के छ म्याम जाँदा जाँदै?
1: अब हजुरले भनिसक्नुभयो, मैले त केही भन्दैन। मलाई माया गर्ने दिदी बहिनीहरू दर्शन भनेपछि चिन्नुहुन्छ, दर्शन एउटा ब्रान्ड भइसकेछ होइन। दर्शन दिदी बहिनीहरू अब त्यही हो, अहिलेसम्म माया साथ सपोर्टले नै म यहाँ छु भनेपछि अब आउने दिनहरूमा पनि उहाँहरूको साथ सपोर्ट चाहिँ चाहिन्छ।
0: हामी कार्यक्रमको अन्त्यमा आइपुगिसकेका छौँ। आजको रेडियो नेपालको यो टोलीलाई आफ्नै रेस्टुरेन्ट मधुशाला बाई अञ्जनामा न्यानो आतिथ्यता प्रदान गर्दै आफ्नो विगत, वर्तमान र 13 वर्ष लामो सुन्दर सहयात्राका पानाहरू पल्टाइदिनु भएकोमा आदरणीय अञ्जना केसी र सुभाष केसीजी यहाँ दुबैलाई धेरै धेरै धन्यवाद।
2: थ्याङ्क यू सो मच।
1: धेरै धन्यवाद।
0: श्रोताहरू, निष्ठा, सही समयको सही निर्णय र आपसी आदर बलियो भयो भने सामाजिक सञ्जालबाट सुरु भएको सम्बन्धले पनि जीवनलाई उत्तिकै सुन्दर, सफल र व्यावसायिक रूपमा उदाहरणीय बनाउन सक्छ भन्ने बलियो प्रमाण हुनुहुन्छ आजका हाम्रा अतिथिहरू। अञ्जनाजीको अभिनय यात्रा र उहाँहरूको व्यवसाय मधुशाला बाई अञ्जना एवं इम्पेरियोले अझै धेरै सफलता पाओस् भन्ने शुभकामना दिँदै आगामी शनिबार अर्को प्रेरक कथाका साथ भेट्ने नै छौँ। त्यतिन्जेल रेडियो नेपाल सुन्दै गर्नुहोला। म प्रस्तुता रमा ढुङ्गाना बिदा माग्छु। नमस्कार।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

Kiss Bonus Pal. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सरकार र मिटर ब्याज पीडित पक्षबीच हिजो 9 बुधे सहमति भएको छ। सहमति भएपछि विगत 9 दिनदेखि जारी मिटर ब्याज विरुद्धको आन्दोलन स्थगित भएको छ। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्ने छुट्टै न्यायाधिकरण पीडितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिनेछ। आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक पहाडीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत पहाडी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितौन, पाल्पा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाइएको छ। विभागका बाढीविद विनोद पराजुलीले ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोला आसपास बसोबास गर्ने नागरिक, सडक यात्री र निर्माण कार्यमा संलग्नलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारी पत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घकालका औषधि समेत

0: हामी सफलतातर्फ लम्कन चाहन्छौँ भने असफलतासँग हार खाने होइन, त्यसलाई झेल्न सक्ने आँट हामीभित्र हुनुपर्छ। नमस्कार, कार्यक्रम घर संसारबाट प्रविधि संयोजनमा सुलोचना बज्राचार्य अनि म रुक्मिणी पोखरेल। कार्यक्रम घर संसार यहाँहरूले प्रत्येक हप्ताको शनिबार मध्याह बाह्र बजेको समाचार पछि एक बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू हाम्रो एफएम ब्यान्ड 98.1 मेगा हर्ज, www.radionepalonline.com.np फेसबुक पेज र मोबाइल एपमा पनि सहजै सुन्न सक्नुहुनेछ। हामी प्रत्येक मानिसहरूले पारिवारिक र सामाजिक परिवेशमा आफ्नो जीवनको सार्थकता बुझ्नुपर्ने हुन्छ। हाम्रो जीवन समयसँगै निरन्तर बगिरहेको हुन्छ, समयसँगै दौडिरहेका हुन्छौँ हामी। त्यसैले समय आउला भनेर प्रतीक्षा गर्नु उचित हुँदैन। समयसँगै आउने उतार चढाव बीचको यात्रा नै जिन्दगी हो। श्रीमद् भागवत गीतामा भनिएको छ, स्वास्थ्य सबभन्दा ठुलो उपहार हो, सन्तोष सबभन्दा ठुलो धन हो भने वफादारी सबैभन्दा ठुलो सम्बन्ध हो। हामीले एउटा घर परिवारलाई सुन्दर बनाउनको लागि सङ्घर्ष, मेहनत, दुःख सुख यी सबै इमान्दारिताका साथ एक अर्कासँग सहकार्य गर्दै अगाडि बढ्न सकेमा समाजमा एउटा उत्कृष्ट जीवन जिउन सक्छौँ, जसले गर्दा आफ्नो लक्ष्यमा पुग्न सकिन्छ। परिस्थिति जस्तो सुकै आए तापनि घर परिवारमा साथ, सहयोग र एकताको भावना छ भने त्यो परिवार नै यो संसारमा सुन्दर बन्न पुग्छ। तर यो सबैको लागि ज्ञान र धैर्यताको आवश्यकता पर्छ। जीवन भनेकै एउटा यात्रा हो र हामी त्यसैभित्रका यात्री। जीवनमा पारिवारिक, सामाजिक र मानवीय पाटाहरू छन्। जस्तो एउटा परिवारमा जन्मिसकेपछि विभिन्न सम्बन्ध नातासँगै काम, कर्तव्य, जिम्मेवारी साथै उत्तरदायित्व यी सबै कुरा जब हामी परिवारको साथ साथ बहन गर्छौँ, त्यही परिवार नै यो संसारमा सुन्दर बन्न पुग्छ। अनि त बन्छ सुन्दर घर संसार। आजको कार्यक्रम घर संसारमा हामी तपाईँलाई सुनाउनेछौँ अतिथिसँग गरिएको कुराकानी, अनि साथमा गीत संगीत पनि। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। कार्यक्रमको सुरुवात गर्दैछु यो साङ्गीतिक कोसेलीबाट।
1: तिमी गर यान गर, गरिरहन्छु तिमलाई म माया। तिमी गर यान गर, गरिरहन्छु

0: अब भने हामी अतिथिसँगको संवादतर्फ लाग्दैछौ। आजका अतिथि हुनुहुन्छ बहुप्रतिभाशाली एक महिला, जसलाई हामीले एक सफल उद्यमीका रूपमा पनि चिन्छौ भने गायिकाका रूपमा पनि चिन्छौ। त्यसै गरी उहाँ समाजसेवी पनि हुनुहुन्छ भने एक साहित्यकार पनि हुनुहुन्छ। आज यस्ता व्यक्तिलाई निम्ताएका छौ जसको स्वरलाई हामीले आजको यो बसाइमा सुरुमा नै सुनिसक्यौं। श्रुति एल्बमबाट लिएका थियौं त्यो गीतलाई। उहाँ हुनुहुन्छ श्रुति राज्यलक्ष्मी सिंह, जसको स्वरलाई हामीले कार्यक्रमको सुरुवातमा नै सुन्यौं। श्रुति राज्यलक्ष्मी बहुप्रतिभाकी धनी हुनुहुन्छ। एक महिलाभित्र हुने आँट, साहस र हिम्मतले गर्दा उहाँलाई उद्यमी व्यवसायका रूपमा पनि चिन्न सक्छौ, जसले नेपाली पहिरनलाई आफ्नो देश लगायत अन्य देशमा पनि पहिचान पुर्याउन सफल हुनुभएको छ। हो, उहाँ नै आजको कार्यक्रम घर संसारमा अतिथिका रूपमा निम्ताएका छौ। अब हामी उहाँसँगको संवादलाई अगाडि बढाउँछौ। आउनुहोस्, उहाँलाई स्वागत गरौं। यहाँलाई स्वागत छ कार्यक्रममा।
1: धन्यवाद म्याम।
0: तपाईँकै स्वरबाट हामीले कार्यक्रमको सुरुवात गर्यौं।
1: हजुर,
0: होइन
1: हजुर।
0: यो स्वर सुनिसकेपछि श्रुति सिंह भनेर धेरैले चिनिसक्नु पनि भयो होला,
1: आशा गरौं।
0: आशा नै जीवन हो।
1: हजुर
0: हजुर। अझै पनि श्रुति राज्यलक्ष्मी सिंह भन्नुहुन्छ है त, पुरा नाम चाहिँ त्यो भयो।
1: हजुर
0: हजुर। खास जन्म कहाँ भयो त?
1: मेरो चाहिँ दिल्ली बजार।
0: हजुर,
1: दिल्ली बजार पिपल बोर्डबाट यताभित्र हाम्रो एउटा पुरानो दरबार थियो, मेरो जन्म त्यहीँ भएको हो।
0: हजुर,
1: 32 नम्बर वडा त्यही भएको मेरो जन्म।
0: जन्म चाहिँ अलिकति गाउँतिर पहाडतिर भन्दा पनि काठमाडौँभित्रै भयो।
1: काठमाडौँ त्यति बेला गाउँ जस्तै थियो म्याम। हजुर, हाम्रो घरमा गाई थियो, बाख्रा थियो, ढिकी थियो, जाँतो थियो, यो मौलिक कुराहरू भोग्न पाएको छौँ।
0: ए, भनेपछि अहिलेको काठमाडौँ,
1: हजुर,
0: जुन हाम्रो पछिल्लो पुस्ताले देखेको काठमाडौँ।
1: हजुर, मैले काठमाडौँ पुरानो काठमाडौँ देखेँ, नयाँ काठमाडौँ देखेँ।
0: हजुर,
1: विकासको प्रक्रियाहरू देखेँ। काठमाडौँको बारेमा मैले भोगेको छु, पानीमाथि ग्लास जम्ने बेला देखेँ,
0: चिसोले
1: चिसोले।
0: हजुर
1: हजुर, त्यसरी मैले सबै कुराहरू देखेको छु। म गाईकै थुनमा गएर दुध खान्थेँ त्यति बेलामा
0: है।
1: मेरो लागि एउटा गाई छुट्टै थियो, काली गाई भन्ने, उसले मलाई धेरै माया गर्थ्यो, म पनि उसलाई धेरै माया गर्थेँ। उसको उसले चाहिँ मलाई थुनबाटै दुध खुवाउँथ्यो।
0: काठमाडौँको वरिपरि हेऱ्यो भने त्यस्तो कुरा चाहिँ असम्भव जस्तो लाग्छ।
1: हजुर,
0: भिड त्यत्तिकै छ होइन?
1: हजुर, भिड धेरै छ।
0: हजुर, घरै घर घरै घर छ, माटो देख्न पाइँदैन, त्यस्तो छ नि त।
1: हाम्रो घर पनि माटोको थियो म्याम
0: है,
1: माटो र भुसको मिक्स गरेर काँचो इँटामाथि 24 इन्चको फाउन्डेसन हुन्थ्यो। त्यहाँ फर्स्ट तला चाहिँ 24 इन्चको हुन्थ्यो, त्यसपछि 22 इन्चको हुन्थ्यो, त्यसपछि माथि तल्ला 18 इन्चको हुन्थ्यो। म इन्जिनियरको छोरी भए भएर मलाई यो कुराहरू राम्रोसँग डिटेलमा थाहा भयो।
0: हजुर
1: हजुर।
0: अब बुवा आमाको नाम लिनु पर्दा,
1: मेरो बुवाको नाम सर्जक बहादुर सिंह, मेरो मुवाको नाम पूजा राज्य लक्ष्मी राणा सिंह, पछि हुन आउनुभएको।
0: जन्मका कुरामा काठमाडौँको बसाइको कुरा पनि यति आइसक्यो।
1: हजुर
0: हजुर। बाल्यकाल चाहिँ यहाँले कसरी व्यतीत गर्नु होला, स्कुल पनि यतै भयो?
1: हजुर, म ग्यालेक्सी पब्लिक स्कुल पढेको हो। मेरो घरबाट ठ्याक्कै 2 मिनटमै स्कुल पुग्ने, अनि त्यसरी नै मेरो बाल्यकाल रमाइलोसँग बित्यो भनौँ। मेरो सोच अलिकति रिभोल्युसनरी सोच थियो, म समाजहरू परिवर्तन होस्, धेरै कुराहरू परिवर्तन होस् भन्ने लाग्दो रहेछ मलाई त्यति बेला। अहिले आएर थाहा भयो,
0: सानैदेखि
1: मेरो मुवाले चाहिँ नि त्यहाँ डङ्गोलहरू बस्ने नि, अब त्यहाँको डङ्गोलहरू अनि नेपालीहरू बस्ने, उहाँ गएर पानी नखानु मर्जी हुन्थ्यो। अनि मेरो घर छैन 2 मिनटको डिस्टेन्स, म यसरी घुमेर आएर त्यहाँ नखानु भनेको घरमा गएर पानी मागेर खाएर अनि फेरि घुमेर घर आउँथेँ। नगर भन्नै नहुने कि,
0: नगर भने गरौँ गरौँ लाग्ने
1: होइन, मलाई सबै मान्छे उस्तै हो जस्तो लाग्थ्यो त्यति बेला पनि। मेरो सोच चाहिँ हरेक जात, हरेक भेष, हरेक भूषा, त्यो सबै नेपाली हो जस्तो लाग्थ्यो। सो हामी सबै नेपाली भएको कारणले गर्दाखेरि यो छुवाछुत हुनै हुँदैन भन्ने मलाई लाग्थ्यो।
0: तपाईँलाई छुवाछुतको हुनु हुँदैन भन्ने विचार मनमा आयो, अथवा त्यो घुमेर त्यो घरमा गएर पनि पानी खाउँ खाउँ लागेर फेरि घर फर्किने जुन सोचाइ मनमा आयो, याद छ कति वर्षको हुनुहुन्थ्यो त्यतिखेर?
1: म
0: कति क्लासमा पढ्दै
1: हुनुहुन्थ्यो
0: त्यतिखेर? तपाईँकोमा परिवर्तनको विचार आयो?
1: हजुर, किनकि मैले पानी खाएर उनीहरू हाम्रो घरभित्र आउँदैन थियो, लुगा धोएर आइरन गरेर प्रेस गरेर ल्याउने पनि उनीहरू त्यो घर बाहिरै बसेर खाएर जान्थ्यो, भाँडा माझेर बाहिरै घोप्टाएर चोख्याएर मात्र भित्र ल्याउने चलन थियो। अब मैले उनीहरूको घरमा गएर पानी खाइसकेँ, अब म चाहिँ नि चोखो भयो कि भएन त भनेर मलाई त्यो लाग्थ्यो, अनि मैले यहाँ गएर पानी खाएर आएँ
0: भन्थ्यो।
1: अब मलाई घरभित्र पसाउने कि नपसाउने भन्दाखेरि पसाउने। हजुर,
0: भनेपछि परिवर्तन आफैबाट गर्नुपर्छ भन्ने कुरा सानैबाट सिक्नुभयो।
1: हजुर,
0: अहिले चाहिँ केमा व्यस्त हुनुहुन्छ?
1: आजकल चाहिँ म मेरो यो ब्राइडल बुटिक छ, नेपाली कला संस्कृति झल्काउने खालको ब्राइडल बुटिक छ, जसमा ब्राइडल मात्र नभएर सबै कुराहरू, तर मलाई पुरानो संस्कृति झल्काउने पहिरनहरू त्यो क्रिएट गर्न मन लाग्छ कि फेरि नेपाललाई एकचोटि पुरानो एरामा लगेर हेरौँ न। नयाँ पुस्ता त हामी त ब्रिज भयौँ नि, हामीले जे देख्यौँ त्यो अहिलेको नयाँ जेनेरेसनले देख्नु पाएको छैन, त्यो ग्यापलाई चाहिँ नि म ब्रिज गर्न चाहन्छु अनि त्यो पुरानो संस्कृति फेरि एकचोटि
0: झल्काउन
1: चाहन्छु। त्यस्तै खालको मैले पहिरनहरू क्रिएट गर्छु अनि त्यसरी नै त्यही बिजनेसमा क्विन्डम ब्राइडल भन्ने छ। क्विन्डम ब्राइडल किन भयो भन्दाखेरि एक कुरा चाहिँ यो देवीको समय हो, यो एरा भनेको देवीको समय हो, यो एरा भनेको महिलाको समय हो, महिलाले राज गर्न पाउने। जस्तो नेपाल यस्तो देश हो जहाँ राष्ट्रपति विद्या भण्डारी हुनुहुन्थ्यो, यहाँ धेरै कुराहरू जस्तो न्यायाधीश सुशीला कार्की म्याम उहाँ हुनुहुन्थ्यो, जस्तो नेपाल चाहिँ नि महिलाहरूले बिस्तारै यो देवीको समय भएको भएर जति हामीले हाम्रो हजुरमुवाहरूलाई देख्दाखेरि अहिलेको नेपालले महिलाहरूलाई साह्रै जागरूक र सशक्त बनाएको छ अनि म पनि त्यसको चाहिँ पार्ट हुन चाहन्छु, जहाँ म पनि एउटा महिला हुँ तर महिला सबैमा बराबरी छ, उसले सबै तरिकाले आफूलाई प्रदर्शित गर्न पाउँछ, उसले आफ्नो के अरे कलाहरू प्रस्तुत गर्न पाउँछ र त्यतिकै सम्मान पनि पाउँछ। त्यसो भएर किङडम त हाम्रो छँदैछ, किङडम नेपाल, यही क्विन्डम भन्ने एउटा चाहिँ नि महिलाहरूको जमात भनेर क्विन्डम मैले
0: हजुर
1: सोचेको थिएँ।
0: महिलाका कुरा आइराख्दाखेरि होइन
1: हजुर,
0: हामीले इतिहास हेर्यौँ भने
1: हजुर
0: महिलाहरूलाई अगाडि आउनको लागि
1: हजुर
0: होइन कतिपय कानुन त बन्देजै थिए, तर पनि लिच्छिवी कालदेखि नै महिलाहरू होइन जस्तो सती प्रथामा जानुपर्छ भन्दाखेरि अलिकति विरोध गरेर नगएको त्यति बेलाको पनि इतिहास छ, र अहिले जेन्जी पुस्तासम्म आइपुग्दाखेरि पनि महिलाहरू एक प्रकारले सक्रिय भएर अगाडि लागेको देखिन्छ होइन। वास्तवमा त्यति बेलादेखि र अहिले जेन्जी पुस्तासम्म आइपुग्दाखेरि यो परिवर्तन त जति जति समय चक्रसँग अगाडि बढ्यो महिलाहरूले पनि राजनीति होस् या घर परिवारको होस् या समाज परिवर्तन गर्नलाई छुट्टो खालको योगदान त छ नि
1: हजुर। अब यो सबै कुराहरू
0: सहज थियो त,
1: सहज यहाँसम्म यो परिवर्तनको एउटा पाटो हो, यो परिवर्तनको विकास हो, यो प्रक्रिया हो, सहज केही पनि कुरा थिएन। चन्द्र शमशेरले चाहिँ यो सती प्रथाको अन्त गरेको भन्ने कुराहरू चाहिएन, त्यस्तै गरेर हामीमा पनि यो नचाहिने कुराहरू जो कानुनभित्र रहेर पनि अमानवीय कुराहरूलाई चाहिँ हटाउनुपर्छ, यसलाई परिवर्तन गर्नुपर्छ र महिलालाई पुरुषलाई या बालबच्चालाई सबै मान्छेलाई समान रूपले हेरिनुपर्छ र उनीहरूले पनि त्यो कानुन चाहिँ सबैको लागि बराबरी हुन्छ भन्ने कुराहरू
0: हजुर
1: म पनि त्यसरी अगाडि बढ्छु।
0: अहिले पछिल्लो अवधिमा
1: हजुर
0: मिसन 50-50 भन्ने उठेको छ, तर नेपालको जनसङ्ख्याको आधारमा हेऱ्यो भने त अझ महिलाको त 52 पो हुँदो रहेछ, चाहिने त्यति रहेछ क्या महिलाहरूलाई भनौँ न, अझ पनि हामीले गर्नुपर्ने महिलाको साइडबाट गर्नुपर्ने
1: हजुर
0: के देख्नु
1: चाहिँ अहिले हामीले मैले देखेको अनुसार भन्नुभयो जस्तै गरेर 50-50 त भइसक्यो
0: हजुर,
1: 50-50 को क्रममा महिलाहरू धेरै नै अगाडि बढिसके जस्तो लाग्छ मलाई। अब लाग्दैन कि महिलाहरूले जस्तो दमन शासन या कुनै पनि कुराहरूमा पछाडि परेको जस्तो छ मलाई चाहिँ लाग्दैन, मैले पर्सनली फिल गर्दाखेरि या मैले देख्दाखेरि वरिपरिको सराउन्डिङ्स देख्दाखेरि मलाई लाग्छ कि महिलाहरूलाई उत्तिकै रूपमा अगाडि ल्याइएको छ। फेमिनिजम भनेको पनि मामला कुरा एउटा सानो जोड्न मन लाग्यो मलाई, फेमिनिजम भनेको चाहिँ पुरुषलाई तल पार्ने होइन, फेमिनिजम भनेको महिला पुरुष बराबर सँगसँगै आफू सहारा बनेर उनीहरूलाई उनीहरूको सहारा लिएर एकअर्कालाई माया गरेर एकअर्कालाई सहकार्य गरेर अगाडि बढ्नेलाई नै फेमिनिजम भनिन्छ जस्तो मलाई लाग्छ।
0: जुन कुरालाई टाढ्नको लागि घरमा होस् या समाज होस् या राष्ट्र किन नहोस् होइन त्यति बेला आइपर्ने अप्ठ्यारा व्यवधान र ती व्यवहारहरूलाई टाढ्नको लागि
1: बराबर
0: साथ सहयोग चाहिन्छ,
1: साथ सहयोग चाहिन्छ किनभने त्यसैले त दुई पाटो भएको महिला र पुरुष
0: पनि
1: त्यसरी एउटा कम्प्लिट रथ भनेर अगाडि बढ्ने हो। सो कुनै पनि एउटा पाङ्राले अर्को पाङ्रालाई तलमाथि पार्ने होइन कि समान रूपले अगाडि जानुपर्ने हो, फेमिनिजम भनेको त्यही हो र हामीलाई महिला र पुरुषलाई एकअर्काको साथ एकदमै जरुरी छ जस्तो मलाई लाग्छ।
0: हजुर ब्राइडल बुटिक भन्नुभयो यहाँले
1: हजुर हजुर हजुर
0: यो कहाँ छ?
1: यो अहिले भैँसेपाटीमा छ म्याम
0: हजुर,
1: पहिला कुपन डोलमा थियो, अहिले चाहिँ मैले घरबाटै सञ्चालन गरिरहेछु, एउटा पोर्सन त्यो बुटिकलाई छुट्याएर
0: हजुर
1: अनि त्यसरी गरिरहेछु।
0: उद्यमका कुरा आए, यहाँ बुटिक भन्ने बित्तिकै उद्यमतर्फ लाग्यो होइन, त्यसमा संलग्न जनशक्ति हुनुहुन्छ?
1: हजुर, अहिले मेरो कारखाना छ, कारखाना चाहिँ मेरो दुई ठाउँमा छ, एउटा कारखानामा 8 जना छ
0: हजुर,
1: जसले बुटा भर्ने काम गर्छ, हातले, हातको मात्रै काम गर्छ, मसिनको काम गर्दैन, मसिन भनेको सिलाइको लागि मात्र युज हुने गरेर, अनि त्यो बुटा भर्ने 8 जना अहिले चाहिँ छ, जसमा पुरुष नै पुरुष छ बुटा भर्नेमा चाहिँ,
0: बुटा भर्नेमा। अब उहाँलाई कालीगढको रूपमा,
1: हजुर,
0: कालीगढकै रूपमा पुरुषहरू हुनुहुन्छ
1: हजुर,
0: जोसँग सिप छ,
1: सिप छ,
0: दक्षता छ,
1: हजुर,
0: क्षमता छ, त्यो विषय सम्बन्धी उहाँ पर्फेक्ट हुनुहुन्छ,
1: हजुर, एकदमै राम्रो हुनुहुन्छ उहाँहरू।
0: हाम्रो यहीँको हुनुहुन्छ अथवा हामीले अन्तबाट बोलाउनु पर्ने हुन्छ?
1: हजुर म्याम, मैले चाहिँ नि 2 जना मुम्बईबाट बोलाएको छु, अनि बाँकी 6 जना चाहिँ नि काश्मीरबाट, अनि काम उनीहरूको एकदम राम्रो हुन्छ काश्मीरीहरूको,
0: है,
1: हजुर, धेरै जस्तो वहीँबाट हुनुहुन्छ, विदेशबाट, किनभने एकदम इन्टिग्रेट जब भएको भएर त्यो बारिकी भन्छ नि, त्यो नेपालीहरूमा त्यो पेसेन्स मैले देखाएको छैन।
0: जस्तो अब नेपालकै कुरालाई जोड्नु पर्दाखेरि होइन, हाम्रो जो व्यक्ति हुनुहुन्छ उहाँहरूसँग तालिम दिएर
1: हजुर
0: गर्नुहोस् न भन्दाखेरि इच्छा राख्ने व्यक्ति
1: कम हुनुहुन्छ? पाएको छु
0: हजुर,
1: म चाहिँ मेरो एउटा उद्देश्य के छ भने सम्पूर्ण महिला जो दुःख पाउनु भएको छ, जो एकल हुनुहुन्छ या कोही विधवा हुनुहुन्छ, कोही आमा हुनुहुन्छ, उहाँहरूलाई जोडेर चाहिँ नै एउटा यस्तो खालको तालिम ल्याउँ जहाँ महिला आत्मनिर्भर बन्न सकुन् भन्ने मेरो योजना पनि छ, र मेरो त्यो रहर पनि हो, र मेरो त्यो फाइनल गोल पनि त्यही हो कि म आफू त आफ्नो तरिकाले म सक्षम छु,
0: दुःख पाएका महिलाहरूलाई पनि केही सहारा होस् भन्ने चाहना देखियो।
1: हजुर,
0: अब त्यो ठाउँमा ल्याउनको लागि होइन
1: हजुर
0: इच्छुक व्यक्ति हुनुहुन्छ कि अथवा अलिकति गाह्रै भइरहेछ कि के छ?
1: त्यो ठाउँमा आउने महिलाहरू जोसुकै हुनुहुन्छ म चाहिँ उहाँहरूलाई एकदमै वेलकम गर्छु। यो मात्रै नम्बर मेरो अरू कुराहरू पनि छ
0: हजुर,
1: जो घरेलु सिपहरू त्यसलाई पनि तालिम दिएर
0: हजुर
1: घरेलु सिपलाई पनि बजार प्रवर्तन गरेर देशमा विदेशमा लग्ने र उनीहरूको सिपहरू पनि
0: हजुर
1: अनि महिलाहरू सबैलाई एकै ठाउँमा राखेर त्यस्तो मेरो सोच छ। रेशमको बुट्टाहरू चाहिँ फेरि महिलाहरूले भर्नुहुन्छ,
0: त्यो पनि छ
1: हजुर, त्यो पनि छ म्याम, मेरो रेशमको पनि काम हुन्छ
0: हजुर,
1: रेशमको धागोले मात्रै बुट्टा भर्ने यो रिङमा राखेर त्यो महिलाहरू हुनुहुन्छ फेरि,
0: त्यो चाहिँ हाम्रो यहीँको हुनुहुन्छ,
1: यहीँको हुनुहुन्छ, यहीँको।
0: भनेपछि तपाईँले चाहे छिमेकी राष्ट्रको होस् या आफ्नै राष्ट्रको किन्नुहोस्
1: हजुर
0: रोजगारी केही न केहीलाई दिनुभएको छ?
1: दिएको छु म्याम, दिएको छु
0: हजुर,
1: दिएको छु हजुर
0: हजुर।
1: अनि सिलाउने फेरि महिलाहरू नै हुनुहुन्छ
0: मिसिनहरू,
1: हजुर, मिसिनहरूमा
0: हजुर।
1: त्यसरी
0: अब उत्पादन के हुन्छ त?
1: महिलाको सम्पूर्ण हुन्छ र पुरुषको पनि सम्पूर्णै हुन्छ, त्यसमा दौरा हुन्छ, सुट हुन्छ, ब्लेजर हुन्छ होइन, यहाँ कुर्ता सुरुवाल भयो, ओकेजनल सबै कुराहरू या डे टु डे युज गर्न मिल्ने पनि कुराहरू बनाइरहेको छु
0: हजुर। बुटिकमा अलिक महँगो हुन्छ भन्छन् होइन
1: हजुर,
0: अलिकति कम आय स्रोत भएका व्यक्तिले हेर्दाखेरि झट्ट राम्रो तर पे गर्न नसक्ने अवस्था भएको पनि पाइन्छ, त्यसमा चाहिँ साँच्चीकै बुटिक अति नै महँगो हो र?
1: बुटिक महँगो छ म्याम, बुटिक सस्तो कुरा होइन, किनभने बुटिकमा कामको प्रोसेसै लामो छ, एक त सबै हातले गर्नुपर्ने हुन्छ, किनभने हातले गरेकै कुराहरू हामीले प्रदर्शन गर्ने हो, त्यो कारणले गर्दाखेरि बुटिक महँगै हुन्छ, किनभने त्यसमा कारिगर ज्यादा लाग्ने हुन्छ होइन, प्रोसेस लामो भयो, 1 महिना एउटा लुगा बन्न लाग्छ, जस्तो मलाई एउटा साडी क्रिएट गर्नु पर्यो भने 1 महिना लाग्छ, किनभने
0: जनशक्ति मजाले लाग्यो त्यहाँनिर
1: लाग्यो लाग्यो हजुर,
0: त्यो कारणले
1: महँगो हुन्छ।
0: बुटिकका सामग्री अथवा त्यो रेशमी धागोले बनेका सामग्रीहरू जुन छन् नि बाहिर पनि जान्छन्
1: मेरो चाहिँ धेरै बाहिरकै क्लाइन्ट छ म्याम, मेरो क्लाइन्टहरू ब्राइडल गर्नेहरू अस्ट्रेलिया अमेरिकाबाट धेरै हुनुहुन्छ, कोही क्यानाडाबाट पनि हुनुहुन्छ, युकेबाट हुनुहुन्छ, अनि मेरो धेरै जस्तो प्रडक्ट्स चाहिँ मित्र राष्ट्र भारतको रोयल फ्यामिलीलाई जान्छ, धेरै रोयल फ्यामिलीहरूले मेरो लुगा लाउनु भएको छ, अब आम नागरिकहरूले पनि लाउनु भएको छ,
0: फेरि भनिन्छ नि जहाँ इच्छा त्यहाँ उपाय भन्ने त सधैँ एउटा उखान होइन, असाध्यै मन पर्यो भने म किन्छु नि त भन्न पनि सक्नु व्यक्ति पनि नेपालमा हुनुहुन्छ
1: हुनुहुन्छ, र अफोर्डै गर्न नसक्ने कुरा पनि छैन मेरोमा
0: हजुर, म किन्नै सक्दैन भन्ने खालको प्राइस पनि छैन
1: हजुर।
0: अब एउटा उद्यमी भएर
1: हजुर
0: होइन, सुरुवातमा त हामीले तपाईँको स्वरबाट सुरु गऱ्यौँ
1: हजुर,
0: एकातिर गायिका गीत पनि गाइसक्नु भएको छ, एल्बम सुद्धा निकाल्नु भएको छ, श्रुति एल्बम होइन,
1: हजुर श्रुति
0: निकाल्नु भएको छ, एउटा गायिकाको पहिचान पनि छ, अर्कोतिर उद्यमीको पहिचान पनि छ,
1: हजुर
0: है
1: हजुर।
0: गायिका भइरहँदा र उद्यमी भइरहँदा त अन्तराल त धेरै छ होला।
1: अन्तराल छ म्याम,
0: हजुर
1: अन्तराल छ। जस्तो गायिका हुँदाखेरिको बाटो एउटा भयो,
0: हजुर
1: उद्यमी हुँदाखेरिको बाटो एउटा भयो, दुई फरक फरक बाटो छन्
0: यहाँ यो जोडेको कारण।
1: हजुर हजुर म्याम।
0: कसरी सम्भव भयो भन्न खोज्या,
1: हजुर
0: गायिका अब तपाईँको इच्छा भित्रैबाट आएको चाहना थियो, उद्यमीमा फेरि केही गर्नुपर्छ भनेर जोड्नु भयो कि कसरी ठ्याक्ठ्याक म्याचिङ हुन गयो भने?
1: गायिका चाहिँ म बन्छु भनेर थाहै थिएन, म अब मैले ट्रेनिङ केही पनि लिएको होइन,
0: हजुर
1: म गीत गाउँदै थिएँ अनि गायिका एक दिन मेरो मुहा स्वर्गीय भएपछि चाहिँ एक दिन मन बहलाउन एउटा स्टुडियोमा गएको थिएँ, त्यहाँ मेरो स्वर मन पराउनु भयो अनि मैले एउटा गीत पाइहालेँ, मैले रेकर्ड गराएँ। रेकर्ड गराउने क्रममा बाहिर बसेर नवीन के भट्टराईले सुनिरहनु भएको रहेछ, उहाँले मलाई तुरुन्तै अर्को गीत मुभीमा गाउनको लागि अफर
0: गर्नुभयो,
1: त्यो च्यालेन्ज भन्ने थियो, अनि त्यो अहिले अमेरिकामा प्रदर्शन भयो, अनि त्यो च्यालेन्ज भन्नेमा गाउन मौका पाएपछि त्यसपछि बिस्तारै बिस्तारै आउन थाल्यो कामहरू। अनि मलाई के लाग्यो भने अरूले काम दिनु चाहिँ नि ठुलो कुरा हो, किनभने तपाईँको कलालाई पत्याएको हो नि त
0: एकदम
1: होइन, अनि त्यो बिस्तारै त्यता पनि गर्दै गएँ, आफ्नो पनि छँदै नै थियो। मैले चाहिँ जहिले पनि कमर्सियल, म कमर्सियल म्युजिसियन होइन, मलाई कमर्सियल हुनुभन्दा पनि मैले कहिलेकाहीँ कन्सर्ट गरेँ भने पनि मैले च्यारिटी नै गरेँ, जो कसैको बिमारीको लागि कसैको बच्चाको लागि त्यसरी नै गरेँ। अनि मलाई कमर्सियल हुनुभन्दा पनि प्रोफाइल भन्ने कामहरू गर्न मन लाग्छ, जहाँ मैले दुई शब्द गाएर यदि कसैको जीवन राम्रो हुन्छ भने त्यो गरौँ।
0: ठ्याक्क अहिले गीतको प्रसङ्ग आइरहँदाखेरि झ्याक्क दिमागमा आएको गीत छ
1: अहिले,
0: हजुर अहिले
1: अहिले त मलाई आफ्नै गीत याद आइरहेछ म्याम,
0: आइरहेछ
1: म गाउँ त म्याम,
0: हजुर
1: माया गर्छु।

0: हजुर, यो चाहिँ टेक्नो थियो नेपालमा, टेक्नो वर्ल्ड वाइड चलिरहेको थियो तर नेपालमा थिएन, टेक्नो कम थियो
1: हजुर।
0: अनि फेरि मैले त्यो टेक्नोलाई फेरि एकचोटि रिभाइभ गरौँ न त, किनभने टेक्नो अरू म्युजिसियनले पनि धेरै गाउनु भएको थियो तर अलिकति ग्याप भइसकेको थियो, आरएनबीमा गइसकेको
1: थियो।
0: म आरएनबी सिङ्गर हो फेरि, मैले यहाँ एउटा पनि आरएनबी गएको छैन आज चाहिँ, तर त्यो टेक्नोलाई फेरि पिटबुलहरू चलिराख्दाखेरि जेनिफर लोपेज पिटबुल चलिरहेको थियो वर्ल्डमा, नेपालमा पनि त हुनु पर्यो नि त्यस्तो भनेर नि। यो नामसारी भने प्रियङ्का कार्कीले डान्स गर्नुभएको छ, पुष्प खड्का भन्ने हिरोले डान्स गर्नुभएको छ, अहिले इन्डियाको वाइल्ड रिपर्स भन्ने ब्यान्ड डान्स क्रु उहाँहरूले आएर डान्स गर्नुभएको छ।
1: यसमा स्वर रचना सङ्गीत
0: हजुर
1: सबै तपाईँको छ?
0: मेरो स्वर मात्र छ, यसमा कल्याण सिंहको चाहिँ नि सबै हजुर म्युजिक र लिरिक्स वान दुवै उहाँकै हो, कल्याण सिंहजीको हजुर
1: हजुर।
0: अब यो एल्बमको नाम नै नामसारी हो।
1: आज तपाईँको मिठो स्वर
0: हजुर धन्यवाद म्याम,
1: होइन
0: हजुर
1: सुनिरहेका छौँ हामीले
0: हजुर,
1: यो सुन्दा सुन्दै फेरि अर्कोतिर उद्यमका कुरा पनि गरिरहेका छौँ
0: हजुर म्याम
1: है
0: हजुर।
1: फेरि पनि म उद्यमकै कुरालाई जोड्न चाहन्छु
0: हजुर म्याम,
1: ठ्याक्कै एउटा उद्योग सञ्चालन गर्छु होइन, उद्यमी बन्छु भन्दाखेरि भोग्नुपर्ने केही समस्या यहाँले भोग्नु भएको छ कि, अथवा सहज रूपमा उद्योग सञ्चालन गर्न सक्नु सफल हुनुभयो कि छ त्यो अनुभव?
0: कुनै पनि काम सहज त हुँदै हुँदैन म्याम, यसमा धेरै च्यालेन्जेसहरू छ, धेरै नै खट्नुपर्ने, 11, 12, 1, 2 रातिसम्म पनि खट्या छौँ हामी, च्यालेन्जेसहरू पनि छ यसमा, सहज त केही पनि हुँदैन
1: हजुर।
0: मैले भोगेको धेरैचोटि म मर्कामा परेको छु ट्याक्समा, जस्तो डबल डबल तिर्नुपर्ने, कहिले ट्याक्सको अडिटको कुराहरू गर्दाखेरि अडिटर राम्रो नपरेर उसले एक्स्ट्रा एक्स्ट्रा पैसा लिने, डबल डबल पे गराउने रहेछ, त्यो हामीलाई अलिकति ट्याक्सको नलेज नभए भएर, अनि त्यस्तो च्यालेन्जेसहरू छ। अब जस्तो अरू त खासै के च्यालेन्जेस भन्नुमा, अरू त त्यही दुःख गर्नुपर्छ, सजिलो छैन, बिहान भन्न पाइँदैन, बेलुका भन्न पाइँदैन, पानी भन्न पाइँदैन, खाजा भन्न पाइँदैन, दौड्या दौडे दौड्या दौडे हुन्छ, र त्यो काम गर्ने सिलसिलामा मलाई कति बेलामा खाजा खाने हो, कति बेलामा पानी खाने हो त्यो पनि याद पनि हुँदैन म्याम, त्यसरी दौडिनु पर्या हुन्छ, दुःख छ, तर जहाँ जहाँ च्यालेन्जेस आउँछ मलाई रमाइलो लाग्छ म्याम, त्यो च्यालेन्जेस आएपछि त मान्छेले आफूलाई अपग्रेड गर्ने हो नि, गर्दै गर्दै लाने हो, अनि त्यो लास्टमा काम भएपछि चाहिँ नि सरल तरिकाले काम सकियोस्, रमाइलो तरिकाले काम सकियोस्।
1: जस्तो अब तपाईँले एउटा उद्यमी बन्नको लागि म बन्छु नै भनेर चाहिँ त्यस्तो कसैलाई देखेर बन्न खोज्नुभयो कि, आफ्नै मनबाट आयो कि, कसैको प्रेरणा मिल्यो कि, के छ कोही हुनुहुन्छ त्यस्तो आइडल?
0: मेरो सबभन्दा ठुलो प्रेरणा नै मेरो पेट हो
1: हजुर,
0: जुन अलिक ठुलो छ
1: हजुर हजुर,
0: खानको लागि केही न केही काम गर्नुपर्छ, उसलाई देखेर म यस्तै बन्छु भन्ने मलाई कहिले पनि कसैलाई देखेर पनि मलाई त्यस्तो खालको ऊ जस्तै म बन्ने भनेर म जस्तै बन्नुपर्छ, मेरो पोटेन्सियल के हो, मैले आफूलाई कुन लेभलसम्म पुस गर्न सक्छु म त्योसम्म मैले गर्नुपर्छ, किनभने म मान्छे भएर जन्मा हो नि, एनिमलको सबभन्दा ठुलो प्रजाति हो हामी होइन, हामीलाई यति ब्रह्माण्ड जस्तो दिमाग दिएको छ, यसलाई एक्सप्लोर गर्दै लाने, अगाडि बढ्दै जाने, च्यालेन्जेस आउँछ फेस गर्दै जाने, त्यसको लागि त हामी मानव हो नि,
1: भने सोचाइ आफैबाट आयो,
0: आफैबाट आयो,
1: आफै नै सुरुवात गर्नुभयो
0: हजुर,
1: र यहाँसम्म आइपुग्नु भएको छ।
0: यो नितान्त मलाई रहर लागेको फिल्डहरू नै पर्छ, जस्तो म्युजिक भयो
1: हजुर,
0: लेख्ने म पहिला लेखक हो, म गायक होइन, मलाई थाहा थिएन म गाउन सक्छु भनेर, म 3 क्लासदेखि कविता लेख्थेँ, अनि मेरो गीत पनि धेरैजनाले गाउनु भएको छ
1: हजुर हजुर हजुर,
0: अनि म लेखक हो, मलाई कविता कोर्न मन पर्थ्यो, किनभने मेरो ग्रान्ड पेरेन्ट्स चाहिँ जस्तो जयपृथ्वी बहादुर सिंह उहाँ लेखक हो
1: हजुर,
0: किङ जयपृथ्वी बहादुर सिंह उहाँको हामीले पढ्नु पनि पर्छ, उहाँले नेपालको पहिलो गोर्खापत्र संस्थान उहाँले नै मतलब स्थापना गर्नुभएको हो, सो त्यो कुराहरू मेरो रगतमै बग्छ होला
1: हजुर,
0: लेखक पनि त्यो हुँदा हुँदा म आर्ट फिल्डमा आएँ, अनि यसरी यो पनि एउटा आर्ट फर्म अफ आर्ट नै हो यो, अहिले जुन हामी कारिगरी गर्छौँ नि त्यो पनि त आर्ट हो नि, डिजाइन गर्नु पर्यो, चित्र कोर्नु पर्यो, त्यसलाई कपडामा उतार्नु पर्यो, अनि बिचराहरूले सिउनु पर्यो, सिएको पनि त्यही बुट्टाभरिमा सिउनु पर्यो, बुट्टा क्रिएट गर्नु पर्यो, रमाइलो छ
1: हजुर, रमाइलो छ, गाह्रो पनि छ,
0: गाह्रो छ तर रमाइलो छ।
1: अब जस्तो यहाँको उत्पादन
0: हजुर
1: आफ्नो देश प्लस
0: विदेश
1: बाहिर पनि जाने भयो,
0: जान्छ जान्छ म्याम,
1: यो बाहिरी प्रोसेस गर्दा पठाउँदाखेरि केही अप्ठ्याराहरू झेल्नु पर्ने रहेछ कि सहज रूपमै पठाउन सकिँदैछ?
0: हजुर, अहिले मैले चाहिँ फेडेक्सहरूबाट पठाइरहेको थिएँ
1: हजुर,
0: अनि त्यही भएर उनीहरूको डेलिभरी एकदमै राम्रो छ. जहाँ जहाँ पुर्याउनु पर्ने हो गेट अगाडि नै लगेर राखिदिन्छ. इमेल थ्रु ट्र्याकिङ गर्नु मिल्छ सबै कुरा. यो सहजै छ. अब हाम्रो मित्र राष्ट्र भारतमा चाहिँ त्यहाँ पनि फेडेक्सबाटै पठाउँछु म. मेरो लगाएको अहिलेको लुगाहरू रिसेन्टली लगाएको भनेको उदयपुर प्रिन्सेस हजुर उहाँले उदयपुरमै त्यहाँ चाहिँ धेरै नै मेरो लुगा जान्छ.
1: उदयपुरमा
0: हजुर उम्मेद भवनमा जान्छ, जोधपुरमा जान्छ, दिल्लीमा चाहिँ अब साधारण नागरिकहरूले पनि केही व्यक्तिहरूले मेरो रुचाउनुहुन्छ उहाँहरूले पनि गरिरहनु भएको छ. सो सबैतिर सकेसम्म किनकि उहाँहरूको कल्चर हाम्रो कल्चर धेरै नै सिमिलर छ. हामीहरू फर्स्टमा इरानबाट माइग्रेट भएर जयपुर आएको, जयपुरबाट नेपाल आएको. सो त्यहाँ अझै रिलेटिभ्सहरू बाँकी छ. सो उहाँहरूसँग कनेक्ट भएर काम गर्नु पनि सजिलो हुन्छ. अनि उनीहरूलाई पनि लाग्छ होला हाम्रो एउटा पुर्ख नेपालमा छ, उसले गरिरहेछ, किनकि यसैको लगाइदिउँ भनेर लाग्छ होला. माया गर्नुहुन्छ. सो
1: कतिपय उद्यमीहरूले कार्यक्रम घर संसारको बसाइमा भन्नुहुन्छ कि जस्तो अचार अथवा कुनै खानेकुराको उद्यम गरिरहनु भएको छ र उहाँले बाहिर पठाउनको लागि धेरै दुःख कष्ट गरेको भनेर भनिरहँदा यो प्रश्न मैले तपाईँका माझमा राखेँ, कस्तो रहेछ त के छ भनेर.
0: यस्तो हुन्छ, खानामा अलिकति मापदण्डहरू छ होइन. मेरोमा पनि मापदण्डहरू नभएको होइन, क्वालिटी चेक हुन्छ हाम्रो पनि होइन. त्यो सबै कुराहरू गर्दाखेरि मेरोमा किनकि म सबै प्रक्रिया एकदम सहज तरिकाले लान्छु, त्यो हिसाबले गर्दाखेरि मलाई सहज भए पनि हुनसक्छ. फुडको प्रोसेस डेफिनेटली विदेशतिर फुड लानु गाह्रो छ किनभने एक्सपायरी डेट हुन्छ यहाँको कतिपय कुराहरू उहाँ सब नगर्ने हुन्छ.
1: अब हामीले यसरी उद्यम गर्दाखेरि एकातिर सेवा दिनुभएको छ, यहाँले रोजगारी पनि दिनुभएको छ,
0: हजुर
1: कति जति हुनुहुन्छ रोजगारीमा?
0: रोजगारीमा अहिले मेरो 18 जति छ म्याम.
1: त्यो रेगुलर हुनुहुन्छ?
0: रेगुलर नै चाहिन्छ हामीलाई कहिले काहीँ एक दुईजना घटबड हुँदा पनि त्यही 18 सरदरमा मेरो चाहिँ रोजगार छ नि. जस्तो कटिङ, केटाको कटिङ गर्ने छुट्टै हुन्छ, दौरा गर्ने छुट्टै हुन्छ. दौरा चाहिँ मैले आउटसोर्स गरिरहेको छु, सुटहरू जस्तो आफ्नै फ्याक्ट्रीमा गरिरहेको छु. त्यसरी गर्दा गर्दा मेरो त्यस्तै नै हुन जान्छ.
1: कहिले काहीँ यस्तो हुन्छ कि ओहो यति धेरै उत्पादन गरिसके बजारमा गएन भनेर कहिले दिक्क लाग्ने अवस्था हुन्छ?
0: हुन्छ म्याम. कतिपय कुराहरू चाहिँ बजारमा कहिलेकाहीँ मार्केटिङ नपुग्ने कारणले पनि त्यस्तो हुन्छ. एग्रेसिभ मार्केटिङ चाहिन्छ बुटिक फिल्डलाई, यो पहिरन फिल्डलाई भनौँ. एग्रेसिभ मार्केटिङ कसले के गरिरहेछ भन्ने कुराहरू त्यो मार्केटमा मान्छे समक्ष पुग्नै पर्छ. त्यो पुगेको खण्डमा तर म जे पनि छ मलाई म एकदम सेटिस्फाइड छु किनभने म फेरि थोरैमा खुसी हुने मान्छे हो. हजुर अनि
1: फेरि एउटा च्यालेन्ज पनि छ नि यो पेसा. हजुर ठ्याक्कै डिजाइन बदलिरहेको छ क्या हामी महिलालाई विशेष गरी. अझ आहा त्यस्तो आएछ त्यो लाउनु पाए हुन्थ्यो भनेर भन्छौँ नि त. अनि पुरानो फेरि गइराखेको हुन्छ त्यतिकै होइन, नयाँ चाहिँ आइराखेको हुन्छ क्या डिजाइन. त्यसले कतिको असर पार्दो रहेछ?
0: किनकि मेरो म पहिला कमर्सियल सिङ्गर पनि थिइनँ.
1: हजुर
0: जस्तो गरेर अहिले पनि म त्यो तुरन्तै भाइरल हुने प्रडक्ट कहिले पनि बनाउँदिनँ. यो टाइमलेस पिसेसहरू बनाउँछु, पुरानो खालको
1: निरन्तर
0: चलिने खालको टाइमलेस पिसेसहरू बनाउँदाखेरि चाहिँ नि एक मेरो मटेरियल राम्रो हुन्छ, वर्षौँ वर्ष राख्दा पनि
1: केही
0: पनि हुँदैन. अर्को कुरा भनेको मेरो डिजाइन कहिले पनि आउटडेटेड हुँदैन. अनि त्यस्तो खालको आउटडेटेड नहुने डिजाइन जस्तो म्यामले यो लगाइराख्छ यो कहिले पनि आउटडेटेड हुँदैन. सरले उहाँ सेतो सर्ट लगाइराख्छ त्यो कहिले पनि आउटडेटेड हुँदैन. त्यस्तो खालको
1: जानेर पनि सुहाउँछ यो लाउँदा.
0: हजुर जहाँ गए पनि सुहाउँछ.
1: भनेपछि यदि हामीले कुनै बिजनेस अथवा व्यापार व्यवसाय गर्दैछौँ भनेपछि समग्र रूपमा बुझ्नु पनि पर्यो.
0: हजुर
1: वस्तु स्थिति बुझ्यौँको खण्डमा हामी खेर चाहिँ जाँदैन,
0: खेर जाँदैन.
1: त्यो चाहिँ यहाँको अनुभवबाट कुरा गरिरहँदा मेरो दिमागमा आएको
0: हजुर ला मेरो त अब यत्रो लुगा छ के गर्ने होला, दाने दाने पेली खाए खाने वाले के नाम भने जस्तै रेसे रेसे पेली खाए पहिने वाले के नाम.
1: हजुर कस्तो मिठो कुराकानी भइरहेको छ है.
0: हजुर म्याम
1: हामी अब कार्यक्रमको पनि अन्त्य अन्त्यमा आइसकेका छौँ.
0: हजुर
1: वास्तवमा भनौँ न म भित्र केही भएको क्षमता मैले प्रदर्शन गर्न खोजिरहेको अथवा गर्न पनि आँट नआइरहेको त्यस्तो खालको हामी कोही छौँ भने
0: हजुर
1: त्यस्तालाई के सुझाव दिनुहोस् यहाँले?
0: उहाँभित्र ब्रह्माण्ड छ. हाम्रो नेपालमा यो तन्त्रको देश हो
1: हजुर
0: होइन. नेपालको मानव जाति नेपालमा जन्म लिन पाएको मलाई एकदम खुसी लाग्छ. म नेपाली हुँ, मलाई एकदम गर्व लाग्छ म नेपाली हुँ.
1: हजुर
0: नत्र मेरो सबै परिवार बाहिर हुनुहुन्छ, म नेपालमा केही गर्न खोजिरहेको छु, एक्लै बसेर गर्न खोजिरहेको छु. नेपालीले गर्न नसक्ने कुरै छैन.
1: आँट हुनु पर्यो,
0: आँट हुनु पर्यो, अल्छी मान्नु भएन,
1: भएन, कुनै हात हालिसकेपछि म फेलियर भयो भनेर सोच्नु भएन,
0: सोच्नु भएन, फेलियर हुने हो नि, फेल हुने हो, फेल हुनमा दुःख मनाउनै हुँदैन, फेल भयो त भयो, त के छ त, भोलि छैन, भोलि बिहान हामीले
1: सफलता नै सफलताको
0: सफलताको कसी हो, त्यो सबै लर्निङ एक्सपिरियन्स,
1: केही गर्नुपर्छ होइन,
0: हजुर, केही गरिराख्नुपर्छ, यो फेल भयो गरिराख्ने, त्यसमै गरिराख्ने, मास्टरी गर्ने,
1: जीवन के हो त यहाँको बुझाइमा?
0: ओहो, त्यो चाहिँ नि गाह्रो प्रश्न भयो, म भोग्दैछु म्याम, जीवन के हो, यो दिन प्रतिदिनको कुराहरूले मलाई यति मजबुत बनाएछ, तर म एउटा वेदनाको संवेदनाको एउटा कम्प्लिट एउटा मानव हुँ, सङ्गम हुँ, त्यसरी नै म भित्र 5 इन्द्रियहरू छन्, त्यो सबै कुराले सबै कुरा फिल मजाले गरेको छन्, खुसी महसुस गरेको छु, के अरे दुःख महसुस गरेको छु, आँसु भोगेको छु, पीडा भोगेको छु, त्यो सबै कुराले मलाई आजको श्रुति सिंह बनाउँछ,
1: हजुर,
0: र एउटा महिला बनाउँछ, मजबुत महिला बनाउँछ, र म खुसी छु,
1: हजुर। अब यो पेसामा लागिरहँदाखेरि असाध्यै खुसीको क्षण यहाँको छ, केही प्राप्त गरेको अथवा आज त म त ट्याक्सका कुरा होइन, अडिटका कुरा आउँदा दुःख आयो नबुझ्दाखेरि, र अहिले चाहिँ
0: हजुर
1: यो त मलाई आज असाध्यै खुसीको कुरा आयो भनेर त्यो जुन कामदारसँग पनि सेयरिङ गरेको,
0: हजुर,
1: साट्न पाइएको,
0: हजुर, मैले रिसेन्टली एउटा सुट गरेको छु म्याम, याकेनेती होटल याकेनेतीमा, जहाँ मैले एकजना पन्जाबी मोडल ल्याएको छु,
1: हजुर,
0: है, उहाँ न्युजिल्यान्डर हुनुहुन्छ, उहाँ न्युजिल्यान्डको आर्मी पनि हुनुहुन्छ,
1: हजुर,
0: र उहाँ पन्जाबी मोडल पनि हुनुहुन्छ, नेपालमा केही गर्नु खोजी पनि राख्नु भएको छ, प्रयास पनि गरिरहनु भएको छ,
1: हजुर,
0: उहाँलाई मैले लिएर नेपाल के हो, नेपालको हाम्रो वस्त्र के हो, नेपालको कल्चर के हो भनेर एउटा उहाँ व्यक्तिले, उहाँको नाम जगप्रीत सिंह हो, मैले यति माया गरेर त्यो नेपाली पोसाकलाई यति इम्प्रेस गर्नुभएको छ, मलाई त्यो एकदम मेरो लागि अहिलेसम्मको गरेको कामहरू मध्येमा यो एउटा प्रोजेक्ट, यो एउटा रोयल स्वान भन्ने मेरो कलेक्सन छ, जहाँ एक्ट्रेस हुनुहुन्छ साम्रागी राजे लक्ष्मी शाह, उहाँ हुनुहुन्छ, हाम्रो सिंहमहलको प्रिन्सेस हुनुहुन्छ यशस्वी राजीव विक्रम शाह, र शिवानी सिंहको छोरी जेठी छोरी यशस्वी राजे लक्ष्मी शाह, सिंहमहल जया शाहको उहाँको नातिनी हुनुहुन्छ, त्यस्तै गरेर पूर्णिका सिजापति भन्ने उहाँ पनि इन्डियासम्म पुगेर मोडलिङ गरेर आउनु भएको हुनुहुन्छ, जसमा मेरै छोरा छ सम्राज्ञ सिंह, साम्राज्ञी राजे लक्ष्मी शाह, जगप्रीत सिंह, पूर्णिका सिजापति उहाँहरू हुनुहुन्छ, र मेरो फोटोग्राफर टिमहरू पनि राम्रो छ यसपालिको, सबै काम गर्ने वातावरण र त्यो इन्भाइरोमेन्ट यति राम्रो थियो, याकेनेतीको रानीको शयन कक्षभित्र सुट गरेको छौँ, त्यो मेरो लागि सबभन्दा खुसीको आजसम्मको मैले गरेको कामहरू मध्येमा
1: आफ्नो कामले त्यहाँसम्म डोरायो र यस्तो प्लानिङ बन्यो
0: मलाई,
1: होइन, एउटा योजना तयार भयो, जुन योजना याकेनेतीमा
0: पुरा भयो,
1: पुरा भयो,
0: हजुर
1: हजुर, भनेपछि त्यो खुसीको क्षण,
0: खुसीको एकदमै मलाई अहिलेसम्म गरेको मैले अचिभ गरेको कुरा जस्तो, त्यसबाट कति कमाइ हुन्छ कति लस हुन्छ भन्दा पनि मैले अचिभ गरेँ, मैले गरेँ भन्ने, र यो सबै टिमले यो सबै कुराहरू एउटा कम्प्लिट बनाउनु भयो, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम घर संसारमा उपस्थित भइरहेका छौँ, यति बेला कुराकानीमा छौँ, अन्त्यमा पनि आइसकेका छौँ, यति बेला रेडियो नेपाल सुनेर बस्नुभएका तमाम आदरणीय श्रोता हुनुहुन्छ, उहाँहरूको लागि के भन्नुहुन्छ?
0: यो समय, यो घर संसार आउने समय यति रमाइलो समय हो, विशेष गरेर महिलाको लागि, घरको काम सकेर चट्ट एकछिन रेडियो सुनौ न त, मेरो लागि पनि म टाइम दिन्छु, म आफूलाई माया गर्छु भन्ने टाइम चाहिँ यो घर संसारले पुरा गरिदिएको छ जस्तो मलाई लाग्छ। श्रोता जो पनि हुनुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद, मलाई सुनिदिनु भयो, म्यामले मलाई यो प्रोग्राममा बोलाइदिनु भयो, दुई शब्द मेरो कुराहरू सेयर गरिदिनु मौका दिनुभयो, उहाँहरू सबैलाई धन्यवाद सुनिदिनु भएकोमा, बोलाइदिनु भएकोमा, रुक्मिनी म्यामलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: हजुर हजुर, हाम्रो यो आग्रहलाई स्वीकार्दै आइदिनु भयो, तपाईँभित्र भएका धेरै कुरा, यतिखेर तपाईँले आफूले भोगेका अनुभव, होइन, एउटा व्यवसाय गर्दाखेरि अपनाउनु पर्ने कुराहरू,
0: होइन,
1: रोजगारीसँग जोडिन कसरी सकिन्छ भन्ने कुरा सबैका सामु राखिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: हजुरलाई पनि धेरै धन्यवाद म्याम।
1: अब यो अन्त्यमा एउटा गायिका पनि हुनुहुन्छ नि तपाईँ, यो त भुल्न भएन मैले, होइन, बिर्सनु पनि भएन, अन्त्यमा हामी अब बिदा माग्ने बिदा माग्दै पनि छौँ, तपाईँकै स्वरको गीत पनि म छोड्न चाहन्छु।
0: हजुर, अब मेरो स्वरको गीत कहिले

0: यो गीत चाहिँ स्वर्गीय वासुदेव मुनाल उहाँ सरले चाहिँ लेख्नु भएको मेरो लागि,
1: वासुदेव दाईको बाल कार्यक्रम,
0: बाल कार्यक्रम
1: है।
0: आओ मेरा प्यारा प्यारा भाइ बहिनी, रेडियो नजिक आओ। उहाँको गीत गाउनु पाउँदा त्यो पनि मेरो लागि एकदमै ठुलो, मेरो लागि उपलब्धि पनि हो र खुसीको मौका, खुसीको क्षण मेरो लागि त्यो पनि हो।
1: हजुर हजुर, यही गीत छोड्दै अब हामी छुट्टिने बेला भइसक्यो। यो गीत चाहिँ सबैको सामु छोडिदिन चाहन्छु म।
0: हजुर धन्यवाद।
1: यो गीतमा स्वर तपाईँको छ?
0: हजुर, मेरो
1: रचना वासुदेव मुनालको भयो।
0: हजुर, उहाँकै छोरा मोहित मुनालले म्युजिक गर्नुभएको छ, मसँगै गाउनु पनि भएको छ।
1: आदरणीय श्रोता, भर्खरै जुन स्वर सुन्नुभयो त्यही गीत तपाईँका माझमा सुम्पदै आजको कार्यक्रमबाट हामी छुट्टिने बेला भइसकेको छ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो हामीलाई सर सल्लाह सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौ। यही आग्रह सँगसँगै रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र सुलोचना बज्राचार्यलाई पनि थ्याङ्क यू सो मच भन्दै म रुक्मिणी पोखरेल अर्को हप्तासम्मका लागि कार्यक्रम घर संसारबाट छुट्टिन्छु। हवस् त नमस्कार। जाँदा जाँदै यो साङ्गीतिकको शैली केवल तपाईँका लागि, स्वर रहेको छ श्रुति सिंहको, रचना रहेको छ वासुदेव मुनालको, भने सङ्गीत रहेको छ मोहित मुनालको।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे प्लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, पाल्पा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको छ। विभागका बाढीविद विनोद पराजुलीले ती क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेकाले नदी तथा खोला आसपास बसोबास गर्ने नागरिक, सडक यात्री र निर्माण कार्यमा संलग्नलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। विगत 24 घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मेलम्ची वर्षा मापन केन्द्रमा 105.4 मिलिमिटरसम्म वर्षा मापन गरिएको छ। बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली उत्तर पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले आगामी 2 दिन देशभर मनसुनी गतिविधि थप सक्रिय हुने विभागले जनाएको छ। विभागका प्रवक्ता विभूति पोखरेलले आज र आइतबार देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताउनुभयो। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 521 जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश प्रसाद सुवेदीका अनुसार कारवाहीमा परेकाहरूमा मादक पदार्थ सेवन गरेका 30 जना, यान्त्रिक कारवाहीमा 12, सङ्केत बत्ती उल्लङ्घनकर्ता 26 र तीव्र गतिमा सवारी साधन हुइक्याइएका 66 जनालाई कारवाही गरिएको छ। यसैगरी अवस्था ठिक नभएको 7 निषेधित क्षेत्रमा हर्न बजाउने 32, सडक फुटपाथ पार्किङमा 19, एकतर्फी मा 6 र अन्य सवारी नियम पालना नगरेका 323 जना रहेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारी पत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना राखिएको जनाएको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयको भनाइ छ। मन्त्रालयले यस कार्यको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। यसैगरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै प्रकारको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका नक्कली तथा कम गुणस्तर भएका चोरी पैठारी गरिएको जुत्ता चप्पल लगायत उत्पादनका भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार, अब एकैछिन विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुरी चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। पश्चिमी रुसमा भएको युक्रेनी ड्रोन आक्रमणमा 7 जनाको मृत्यु हुनुका साथै 24 जना घाइते भएको क्षेत्रीय गभर्नर एभगेनी पेर्भिसोभले बताउनु भएको छ। पछिल्लो समयमा मस्कोको 4 वर्षभन्दा लामो आफ्नो क्षेत्र विरुद्धको आक्रमणको उचित प्रतिशोधको रूपमा युक्रेनले रुसका धेरै लक्ष्यहरूमा प्रहार गर्दै आएको जनाइएको छ। प्रारम्भिक जानकारी अनुसार कोटोभस्क सहरमा भएको आक्रमणमा 24 जना घाइते भएको उहाँले उल्लेख गर्नुभयो। हाल वासिङटनले इरानसँगको द्वन्द्वमा ध्यान केन्द्रित गरेको कारण पछिल्लो समयमा युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको कूटनीतिक प्रयासहरू रोकिएको जनाइएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
3: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं।
4: हाम्रो दिदी आउनु भएको थियो, कता जानु भएछ? बिहानदेखि देखिरहेको छैन।
5: ए
4: दिदी, 2 दिन माइत आएको बेला के जागर पलाएको? यस्तो
5: होइन
4: होइन, केही फरक पर्दैन। आफ्नो माइतमा आएर त बन्नुपर्छ। मैले त दिदीको माया लाएर भने दिदीलाई किन काम कजाएको होला? कहाँ गयो नि यिनी? यसरी दिदीलाई घाँस काट्न जानु भन्ने हो त?
5: बानी छुटेछ, नामलाई पनि दुख्ने, दामलाई पनि के भने
4: लाने गाउँले पनि हेर
5: भन्दैनन्।
4: तपाईँको बुहारी कहाँ गयो र खोइ देखिरहेको छैन?
5: दिदी आएपछि घरै बुझ्यालो भनेको छ। किन्न भनोस्, घाँसा भारी हालिदिन्छु, कुरो हालिदिन्छु, सबै हालिदिन्छु, अनि काम त अनि
4: अहिलेको बुहारीहरू बाठा हुन्छ। बिहानै उठेर अनि घाँस ल्याइसक्नु
5: भयो बाबु? तिमीहरू के पशु पढाए मान्छे होइन?
4: हो, मैले त पशुपालन पढेको
5: हो। अनि वस्तुलाई घाँस हाल्नुपर्छ भने थाहा छैन?
4: एकदमै थाहा छ दिदी।
5: अनि कुँडो दिनुपर्छ भने थाहा छैन?
4: त्यो पनि थाहा छ दिदी।
5: अनि गाई गोठ सफा गर्नुपर्छ भने थाहा छैन?
4: त्यो पनि थाहा छ दिदी।
5: अब त्यसपछि के गर्नुपर्छ लौ आज बलेले भन् त म सुन बाबु।
4: ए भनेपछि दिदीले बिस्तारै घुमाउँदै यो भन ऊ भन भनेर पढ्न आउनु भएको
5: हो
4: दिदी? ए अब यस्तो हो क्या दिदी, अब सामान्यत अब यस्तो झरी लागेको बेलामा अब यो असार साउन भदौ महिना भनेको त बढी झरी लाग्ने बेला हो नि। हो, यस्तो बेलामा गाई भैँसीहरूलाई चाहिँ आहारा हरियो आहारा प्रशस्तै पाइन्छ।
5: जता
4: जता हेरे पनि यी भर्खरै हजुरले ल्याउनु भएको छ यस्तो घाँस ल्याउनु। अब फाल्गुन चैतमा त यस्तो घाँस त पाइन्न नि, पाइँदैन। तर यति बेला चाहिँ पशुहरूलाई समस्या अर्को हुन्छ क्या दिदी। यति बेला धेरै घाँस पनि हरियो घाँस खाइरहेको हुन्छन्, बाहिर पानी आइरहेको हुन्छ, ओसिलो वातावरण हुन्छ। पशुले अब यस्तो हरियो घाँस खाँदाखेरि पिसाब पनि धेरै गरे गर्छन् क्या दिदी। हो, त्यसले गर्दाखेरि अब यो चाहिँ बर्खामा पशु पाल्दाखेरि ध्यान दिनुपर्ने कुरा यो भैँसीले यी यहाँ ल हेर्नुहोस् यो कस्तो ओह्रालो बनाइदिएको छ नि, मैले बनाइदिएको दिदी, ढुङ्गा बोकेर लिएर छापेर
5: पशु पर्न जान्यो नि।
4: अब यो धेरै पानी यहाँ जम्मा नहोस् अनि यो पिसाब गरेको यहाँ जम्मा नहोस् फोहोरो नहोस् भनेर ओह्रालो ओह्रालो बनाइदिनु पर्छ। यहाँबाट चाहिँ पिसाब गरेको त्यहाँ जान्छ, त्यहाँबाट त्यो कुलेसै कुलेसौ वहाँ पर देख्नु भयो नि दिदी, त्यहाँ गएर जम्मा हुन्छ। पछि त्यो चाहिँ फेरि मोलको काम गर्छ त्यसले पनि, त्यो पिसाबहरूले पनि
5: बोट बिरामा लाइकिरा नै फ्याँकिदिन्छ।
4: लाइकिरा त फ्याँक्छ तर ध्यान दिनु पर्छ दिदी, यो धेरै कडा भयो भने फेरि बिरुवा नै जले जस्तो बनाइदिन्छ। हो, त्यसमा त 9 लिटर पानीमा जम्मा 1 लिटर पिसाब घोलेर छर्नी हो, औषधि हुन्छ। धेरै कडा भयो भने त फेरि सबै त्यो भएको बाली पनि मर्छ। हो। अब यो बर्खा सिजनमा जसको गोठमा गए पनि अलिक फोहोरो फोहोरो हुन्छ क्या दिदी, त्यही भएर अलि ओ सकेसम्म उभानो उभानो अलि सफा सफा गर्नु पर्यो, किनभने आखिर यो भैँसी पालेको त हामीले दुध खान लाओ, अनि त्यो दुध दुहुँदाखेरि पुरा त्यो फाँचोमा अनि पछाडि थुनमा जताततै गोबरै हिलो भयो भने त त्यस्तोबाट दुहेर त खान मन लाग्दैन नि दिदी।
5: त्यही भएर जाँदाखेरि पल्लो घर देखेको थिएँ हाम्रो बलेले पाले भैँसी कस्तो राम्रो टिलिलिल्ला टल्क्या छ, यिनीहरूको थरी जिउ पछाडि जिउभरि गोबरै गोबर, के दुध खान जस्तो लाग्यो मलाई त।
4: हो त्यो ध्यान दिनुपर्छ। अनि अर्को कुरा यो बर्खा सिजनमा अब कहिले काहीँ बाछिटो आउने भिज्ने क्या दिदी, भिज्ने पानीले भिज्न सक्छ यो गोठ पनि हाम्रो त मैले भर्खरै छाएको यो राम्रो छ
5: राम्रो
4: हजुर। अब त्यही भएर अब यो बर्खा लाग्नुभन्दा
5: परालले किन छाएको शीतल हुन्छ भनेर,
4: यो यस्तो पराल त मैले तलतिर राखिदिएको दिदी, माथितिर यस्तो अब गाउँ घरमा पहिले जस्तो खरले छाउन छोडे, माथि चाहिँ माथि चाहिँ त्यो जस्ताले छाइदिए, अनि त त्यो घामले पोल्दो रहेछ क्या, हो त नपोलोस् भनेर यो एक तह मैले परालहरू राखिदिएको। अनि यसको दुईवटा फाइदा छ क्या दिदी,
5: के के?
4: एउटा चाहिँ भैँसीलाई सिधै तातोले पोल्दैन जस्ताको तातोले, अर्को चाहिँ फेरि यो बर्खामा त जस्तो यो हरियो घाँस जताततै छ नि दिदी, हो यो हरियो घाँस अलि पलौटे पलौटे घाँस लिएर यहाँ माथिपट्टि सुकाइदिन्छु कि यो पराल राखेदेखि माथिपट्टि होइन छानाभित्र, तर यो पराल माथि त्यहाँ खाली ठाउँ छ नि त्यहाँ सर्लक्कै पातलो गरेर सुकाइदिन्छु, अनि त्यो सुकेपछि त्यसलाई फेरि एकतिर राख्छु फेरि अर्को सुकाइदिन्छु।
5: कति राम्रो!
4: अब झरी लायो भने पनि भिज्दैन, अनि त्यसपछि बिस्तारै सुकिरह हुन्छ। यसलाई चाहिँ अब गाउँ घरमा हे भन्छन् के दिदी, हे त्यो छिप्पिएको घाँस सुकाएर त राम्रो हुन्न,
5: हुन्न
4: त अब असोज कार्तिक लासी त आफै सुक्छ भन्ने हुन्छ नि, त्यति बेला त पौष्टिक तत्त्व हुन्न सिद्धिन थाले हुन्छ, यति बेला अब फेरि सुकाउने ठाउँ हुन्न, यति बेला त जताततै झरी लागेको हुन्छ, अब सुक्का सुकाउनु, त्यही भएर ट्याक्क यस्तो बनाइदिएको। यो हजुरले भनिहाल्नुभयो सोध्नुभयो, नत्र त मैले भुल्थेँ, यो पराल माथि ट्याक्क
5: अस्ति नै आउँदै देखेको थिएँ के अरे राम्रो गरेछ, जेन पशु पर्यो पशु भइसक्यो पनि ज्ञान सबै जाने।
4: अनि अब यो अलि यो चाहिँ बर्खाको सिजनमा एकदमै अब दिदीलाई पहिले मैले बाख्रो दिएको थियो नि दिदी, कस्तो भयो?
5: ब्याइ पनि सक्यो बच्चा त तिनवटा चाटा पाउने,
4: माइतीबाट अजिलो लैजान्छु भन्नुभयो,
5: घर कुरा नपुर्याइदिए नि त्यो सबै त्यसको त्यो बच्चा बेचेर पैसा त मैले थन्काएको छ।
4: ए त्यो जे भए पनि अब यो बाख्रालाई पनि ध्यान दिनुपर्छ भनेर सम्झे क्या दिदी। यो खास गरेर बाख्रा भनेको यो चिसो जाति मान्दैन, हल्का भिज्यो भने बिरामी भइहाल्ने छेरी हाल्ने गर्छ, एकदम सफा जात, ऊ त भुइँमै बस्दैन, कस्तो अब अलि टाढ बनाइदिनु पर्ने होइन, यो बर्खामा त झन् तल झन् चिसो हुन्छ, त्यही भएर टाढी बनाइदिनु पर्यो। अब यो बर्खामा बाख्रालाई बाहिर फुकाएर पनि पठाउनु
5: भएन,
4: त्यो चाहिँ घाँ पहिलेदेखि पानी परेको पनि त्यो के भन्छ नि त्यो बिरुवामा अडिएको पानीले पनि भिजाएर पनि त्यसलाई असर गर्छ, फेरि अब आकाशबाट आउने पानी पनि भिज्यो भने असर गर्छ, त्यो हुनाले अलि ओभानो ओभानोमा राख्ने कि दिदी। अनि त्यसो घाँस खुवाउँदाखेरि पनि पुरै त्यो पानी चुहाउँदै नल्याउने, बाह्र खोरमै अब त्यो टाट्नुमा राख्दाखेरि टाट्नुको जमिनमा पनि अलि चिसो हुन्छ नि त, त्यही भएर हल्का त्यो चाहिँ पानी तरिसकेपछि हल्का ओइलाइसकेपछि टाट्नुमा लिएर राखिदिने, त्यो गर्नुपर्छ। अब भेडालाई भन्दा चाहिँ बाख्रालाई अलि बढी ओभानोमा राख्नुपर्छ कि दिदी। अनि अब अर्को एउटा चाहिँ यो गाई भैँसीको पनि, अब हाम्रो त यहाँ सबै गाई भैँसी चराउने चलन हुन्छ होइन, अब ठाउँ ठाउँमा त अब बाँधेरै पाल्ने चलन हुन्छ, तर हाम्रो त खाना खाएपछि बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म चराउन लैजाने चलन हुन्छ। यति बेला यो बर्खाको समयमा जमिन एकदम कच्चो भएको हुन्छ, पहिलेदेखि अब सुक्खा समयमा चरिरहेको बानी पशुहरू गएर अनि त्यो ढिस्के भत्केर अनि लड्न सक्छ क्या पशु, कच्चो भएको हुन्छ, त्यो हुनाले यस्तो बर्खामा चराउँदाखेरि धेरै अप्ठ्यारो ठाउँमा लानुहुन्न, अलि सम्म परेको अलिक बलियो जमिन भएको ठाउँमा चराउनु पर्छ। अनि यिनी कुरा, अनि अर्को एउटा महत्त्वपूर्ण कुरा छ के दिदी, हुन त दिदीले पढेपछि यो कसैलाई नभन्न भन्दा जति धेरै भन्यो उति फाइदा हुन्छ भनेर हाम्रो सरले भन्नुभएको थियो, त्यही भएर जानेको कुरो त बाँड्न पर्यो नि। अब हजुरले यी भर्खरै घाँसको भारी काटेर ल्याउनु भएको छ नि, हजुरले सोध्न चाहिँ भ्याउनु भएको रहेछ, हजुरको घरमा यस्तो खाले घाँस छ? हो, यो पनि उन्नत जातको घाँस हो दिदी,
5: मैले
4: नत्र यति छिटो हजुरले भारी पुर्याउनु हुन्थ्यो र, कति समय लाग्थ्यो हो। यो घाँस चाहिँ हाम्रो खास गरी यो मैले तल्लो एरियामा नेपियरहरू लगाएको छु टन्नै, त्यो पारिपट्टि देखिने त्यो मकै मकै जस्तो देखिने घाँस पनि तपाईँले देख्न होला, त्यो मकै होइन टियो सेन्टी हो,
5: टियो सेन्टी
4: हो होइन। अनि त्यसपछि अब यो यो बर्खा सिजनमा त अरू खासै धेरै घाँस लगाउनु पर्दैन, डाले घाँस किमुहरू कोइरल त यहाँ अलि हुन्न, अलि माथि छ दिदी, त्यो हाम्रो खरबारीमा छ, अहिले चाहिँ दिउँसोमा घाम लगायो भने घर टिपेर अनि त्यसको चाहिँ फुलको अचार खान्थ्यौँ।
5: हजुर
4: हजुर, अब अहिले त फुल छैन, बर्खा लाइसक्यो हुनाले चैत वैशाखमा चाहिँ फुल आउँछ, त्यसको अचार हुन्छ, अनि त्यहाँ माथितिर कोइरलहरू लगाएको छु, यता तल त्यो इपिलिपिल त मसिनो पात भएको देख्नुभयो होला नि, हो त्यो चाहिँ इपिलिपिल हुन्छ। ती घाँसहरू सबै मैले अब एक महिना जति भयो, एक महिना अगाडि लिएर पनि लगाएको छु, यो ठ्याक्कै यस्तो यो बिरुवा लगाउने मन लाग्यो भने दिदी त्यहाँ नजिकै त्यहाँ कहाँ छ पशु सेवा शाखा, हजुरको त कहाँ छ त्यो तिन पिप्लेमा हो कि, सरकारी के सरकारी
5: पत्ता लाउँछ
4: हो, त्यहाँ गएर ठ्याक्को जेठमा गएर यस्ता के चाहिएका हुन् तपाईँलाई भन्नुपर्छ, यदि आफूले जान्नेन भने सबैले त जाने हुन्न नि, सोध्ने के त्यहाँ पशुका प्राविधिक हुनुहुन्छ नि, के घाँस लगाउँदा राम्रो हुन्छ बाउ भन्नु, बरु चाहिँ अब मेरो भाइले पनि पढेको भेटनेरी भनिदिनुहोस् होइन। अनि त्यसो त्यहाँबाट बिरुवा पाइन्छ, बिरुवा पाइन्छ ठ्याक्क, तिनी बिरुवा लहर सार्न भने एक दुई वर्षपछि त यस्तै घाँस काट्न पाइन्छ
5: पाइन्छ।
4: अनि अब यो यो चाहिँ अहिले तपाईँले ल्याएका यी घाँसहरू छ नि, यो त नेपियर हो, अब यो त यहीँ पनि अब तपाईँले अब अहिले त यस्तोमा त यो लगाउनु अब छिप्पे डाँठहरू छैनन्, यो पनि त्यति बेला त्यही पशु सेवा शाखामा नै त्यही जेठ असारमा दिनुहुन्छ, त्यहीँबाट लगेर घुसार दिएपछि आउँदो साल त त्यो भइहाल्छ, एकदम छिटो हुन्छ। अनि
5: बुहारी कति बेर लाग्यो यो पाके छैन खानेकुरो,
4: अनि दिदीलाई किन घाँस काट्न जान भनेको दुई दिन माइत आएको मान्छेलाई पनि दुःख दिएर
5: काम गरेर खानेलाई जाएन, काम गर्नु मन लाग्छ क्या। अनि अरू कुरा केही छ कि, अब त हिँड्न केही खास छैन, बिहानी त मुख पनि गलिसक्यो भोकाएर होला,
4: होइन मलाई त भोक लागेन दिदी, मैले त अलि अबेला अबेला खाने बानी, त्यही भएर अब हजुरहरूलाई भोक लागेको त होला। आज त्यहाँ माथि एउटा पशु समूहको बैठक छ, पशु समूहको बैठक भनेर भन्नुभएको छ, जसरी नै आउनुपर्छ भन्नुभएको छ, त्यहाँ पनि यस्तै पशु पन्छी सम्बन्धी अब आफूले जाने कुरा बाँड्न पाइयो, फेरि महिला समूह रहेछ, त्यो महिला समूह पहिले गठन गरेको त डेढ वर्ष जति भएछ म पढ्न गएका बेलामा, अनि अहिले त्यहाँ चाहिँ बाख्राहरू के दिएका रहेछन्, अनि आज समूहको बैठक छ, मलाई पनि जसरी नै आउनु त्यहाँ गएर नि यसो यस्तै यस्तै बाख्रा पाल्दा के गर्नुपर्छ ध्यान दिनुपर्छ,
5: जाने कुरो हेर बले सबै सिकाइदिनुपर्छ, धर्म हुन्छ आफूले जानेको अर्कालाई सिकाइदिने, राम्रो कुरो सिकाइदिने, नराम्रो चुप लाएर बस्ने भन्नु हुँदैन।
4: त्यहाँ जाने हो अब खाना साना खाएर जाने, त्यहाँ पनि जान खासै हतार भएको छैन, अब हजुरले पनि अब खाना साना खाएर आराम गर्नुहोस् के, माइत आएको बेलामा त तपाईँ यहाँ आएर घर जाँदा दुब्ली भएर पुरै चाहिँ मुखमा तिनी बिबिरा उठेर गयो भने त यसको माइतीले खान दिन्छन् भन्छन् के
5: भन्नेको भनिरहन्, जेसी भनन् बाबु खाइहालेछु त चार पाँचचोटि दिनको एक गिलास टुट्या छैन के अरे भित्र हिँड अब।
4: ल हुन्छ दिदी हुन्छ,
5: ल हिँड ल बुहारी पस्को खानेकुरो के छ।
6: घरको भान्सासम्म पुग्ने विषादयुक्त तरकारी र फलफुलले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ, त्यसैले उपभोक्तालाई स्वच्छ उत्पादन उपलब्ध गराउन र प्रयोगकर्तालाई विषादीको जोखिमबाट जोगाउन विषादीको समुचित प्रयोग गर्नुपर्दछ। त्यसका लागि रोग किराको व्यवस्थापन गर्दा सकेसम्म जैविक र वानस्पतिक उपायहरू प्रयोग गर्ने बानी बसालौं। विषादीको प्रयोग गर्नै परेमा सधैँ प्राविधिकको सल्लाह अनुसार मात्र प्रयोग गरौँ। यसको लागि नजिकैको कृषि कार्यालयहरूमा सम्पर्क गरौँ। विषादी छर्किनु पर्ने अवस्थामा मास्क, पन्जा, एप्रोन, बुट र चस्मा प्रयोग गरी शरीर पूर्ण रूपमा ढाक्ने गरौँ र छर्किसकेपछि ती सामग्रीको समुचित व्यवस्थापन गरौँ। विषादी सधैँ हावा नचल्ने साँझको बेलामा छर्ने गरौँ। विषादी प्रयोग गरे पश्चात तोकिएको पर्खिने अवधि पूरा भएपछि मात्रै टिपेर बजार लैजाउँ र उपभोग गर्ने गरौँ। सम्झनुहोस्, विषादी भनेको विष नै हो। यसको गलत प्रयोगले उपभोक्ता र उत्पादक दुवैको स्वास्थ्यमा समेत हानि पुर्याउन सक्छ।
7: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
8: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
7: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
8: कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
7: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
8: सूचीकरण त गर्नै पर्ने हो।
7: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
9: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौँ।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
4: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
4: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
4: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
4: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मानव, तिम्रो विचारमा हाम्रो यो जिन्दगीको यात्रा?
1: पर्ख मानवी, म भन्छु हाम्रो यो जिन्दगीको यात्रा त्यति बेलासम्म अविरल हुनेछ जति बेलासम्म साँझको अन्त्यपछि रातको साम्राज्य फैलिने छैन।
0: साँच्चै रात किन आउँछ मानव?
1: रात हाम्रो यो यात्राको अनि यो दिनको अस्तित्व निर्माण गर्न आउँछ। मानवी भइगयो, छोडिदियो यो कुरा, बरु भन
0: मानव। हेर त
1: के भयो,
0: मेरो खुट्टामा चोट लाग्यो। हेर त रगत पनि बहन थाल्यो।
1: पर्ख ना त्यो मानवी, मसँग औषधि छ, तिमीलाई थाहा छैन समयको माग अनुरूप समस्या समाधानको उपायहरू हामीले क्रमशः सोचेका छौँ मानवी। यो हाम्रो रहर थोरै र बाध्यता धेरै हो,
0: छिटो गर मानव। मलाई धेरै पीडा हुँदैछ।
1: अलि यसो गर त, ल भयो अब ठिक हुन्छ तिमीलाई।
0: बल्ल सन्चो भयो।
1: वास्तवमा हामी मानवहरू एक अर्काको लागि नै जन्मेका हौ होला हगी मानवी?
0: हुन सक्छ, तर
1: मानवी मानवी मानवी हेर त, हेर त मेरो टाउकोमा सर्प आयो। मलाई मलाई बिर्सिन्छ माधवी।
0: ईश्वर पर्ख मानव,
1: मानवी
0: पर्ख, तिम्रो टाउको झार्न म दिन्न। पर्ख, मसँग उपाय छ मानव।
1: छिटो गर मानवी, यदि ढिला गऱ्यो भने हाम्रो यात्रा यहीँ टुङ्गिने बेर छैन। त्यसैले मानवी छिटो छिटो गर,
0: धैर्य गर मानव, धैर्य गर। म सर्पको औषधि गर्दैछु।
1: आखिर किन समाउँछु टाउको यो सर्पले हाम्रो भिन्न स्थितिमा?
0: यदि यस्तो नभएको भए त मानव अहिले सन्तुष्टिको चरम सीमामा रमाइरहेका हुने थियौ।
1: मानवी
0: ल, मैले तिम्रो टाउको सर्प हटाइदिए।
1: बल्ल ढुक्क भए। मानवी चौतारी देउराली अनि उकाली अँधेरी यी सबै हाम्रो यात्राका स्वाभाविक पक्षहरू हुन् जसको स्पर्श निश्चित छ मानवी।
0: तिम्रो मतलब?
1: मेरो मतलब यी सबैको सामना गर्न तिमी तयार छौ होइन?
0: तयार नभएर के गर्नु? त्यो हाम्रो रहर होइन मानव, बाध्यता हो। त्यसमाथि पनि यो यात्रामा एक अर्कालाई साथी हामी छौँ नि, कसो भन त
1: मानवी? यो साथ वास्तवमा क्षणिक हो, के था भरे के हुन्छ, अझ के था अहिले के हुन सक्छ। हेर, साथ र मायाको कुरामा कोही पनि आफ्नो हुँदैन। यथार्थमा मान्छे एक्लो छ, नितान्त एक्लो छ मानवी। साथ र मायाका कुराहरूमा मात्रै सम्झौता हुन्छ
0: मानव। हामी अहिले कति आनन्दको छेडमा छौँ अघि,
1: तर के थाहा मानवी, यो आनन्दको महल एकैछिनमा विपत्तिको होरीले भत्ताभङ्ग पनि त पारिदिन सक्छ।
0: ओहो मानव, हेर त कत्रो भयङ्कर पहाड छ हाम्रो अगाडि, कसरी चढ्ने त्यो पहाड?
2: किन डराएका तिमीहरू? आऊ चढ मेरो टाउकोमा। यत्रा प्राणीहरूले थाप्लोमा कुल्चँदा पनि खै म हताश भएको।
0: तर हामी त निकै कमजोर छौँ होइन मानव?
1: कमजोर? हामी किन कमजोर मानवी? आफैले बनाएका हौ हामीलाई कमजोर हामीले।
0: मलाई त देख्दै डर लागिसक्यो मानव, मेरा घोडा नै काँप्न थालिसके।
1: ना त्यो न मानवी, यसैको नाम त जिन्दगी हो। पीडाको आभास भएन भने आनन्दको अनुभव कसरी लिने? कालोको अस्तित्व भएन भने सेतोको अर्थ हुन्छ भन त?
0: हुँदैन। तर मानव, यदि हामीले एक अर्काको हात समाउँदै अघि बढ्यौँ भने यो पहाडलाई सजिलै पार गर्न सक्छौँ, नत्र हामी फेरि बजारिन पनि सक्छौँ होइन त मानव?
1: बल्ल बुझ्यौ तिमीले। आऊ यात्राको एउटा कठोर क्षणलाई पनि एकताको आभासले सहज बनाऊ।

0: कति ठाडो उकालो। कहिले सकिन्छ यो उकालो? खै मानव, कहिले सकिन्छ यो उकालो? म त साह्रै थाकिसके, पसिनाले पनि निथुक्क भिजिसके।
1: धैर्य गर मानवी, अब धेरै बेर छैन।
0: यतातिर कुनै कुवा धारा पनि छैन कि क्या हो? साह्रै प्यास लागिरहेछ मलाई त
1: मानवी। खोजेको कुरा सबै पाउने भए त हामीले यसरी कष्ट गर्नुपर्ने नै थिएन नि। विचलित नहो मानवी, धैर्य गर, धैर्य गर।
0: यस्तै बेलामा त हो मेरो अस्तित्वको जन्म हुन्छ।
1: मानवी, यात्रा लामो छोटो जस्तो भए पनि साथ छ भने त्यो धेरै सहज बन्दो रहेछ अघि।
0: हो मानव, तिमीलाई कतै चोट त लागेन?
1: लागे पनि समयको अन्तरालसँगै त्यो पुरिँदै गइहाल्छ नि। यो एउटा प्रकृतिको अकाट्य नियम हो मानवी।
0: मानव हेर त, अब हाम्रो उकालो बाटोको यात्रा सकिन लागेछ।
1: हो मानवी, अब सकिन आँट्यो। ल, अब उकालो सकियो। अब हामी छिट्टै नै ओह्रालो बाटोमा आनन्दसँग यात्रा गर्न पाउँछौँ मानवी।
0: मानव, मानव हेर त, ऊ त्यहाँ हेर त, त्यहाँ कुनै उत्सव रहेछ।
1: हो त, रङ्गी चङ्गी बत्ती बलेका, प्रत्येक मान्छेको हातमा रङ्गीन बोतलहरू,
0: अनि सबै जोडी जोडी मिलेर नाची पनि रहेका छन्।
1: मानवी, हामी पनि यो उत्सवमा एकछिन सहभागी बनौँ न, कसो?
0: हुन्छ, आखिर यात्राको दौडान हो। भरे कुन मरुभूमिमा एक्लै रुदै रुदै प्यासी बनेर दगुर्नु पर्ने हो के ठेगान? त्यसैले हामी पनि नाचौँ, गाउँ, आऊ मानव, आऊ।
1: हुन्छ मानवी, हुन्छ।

0: मानवी, के कविहरूले भन्ने गरेको जिन्दगीको बार यही हो त?
1: कदापि होइन, सुन्न चाहन्छु बाहर कुन हो?
0: अवश्य भन न।
1: अघि हामीले चढेको पहाडको टुप्पोमा पुगेर जति बेला चैनको श्वास फेरेका थियौँ, त्यो हो जिन्दगीको बहार। जति बेला सफलतामा खुसी हुन सकिन्छ, त्यो हो बहार।
0: हो मानवी, मलाई साह्रै मनपर्ने कुरा गर्यो तिमीले।
1: तर व्यवहारमा चाहिँ उतार्दैनौ र पो हामी सर्वश्रेष्ठ भएर पनि निकृष्ट छौ।
0: ल
1: मानव, बुझ्यौ तिमीले यो सन्नाटाको मतलब?
0: बुझे मानवी, हाम्रो क्षणिक रमझम सकियो, त्यसैले अब हाम्रो यात्राको अर्को भाग सुरु हुँदैछ। जाउँ मानवी, हामी यहाँबाट।
1: हो, जाउँ।

0: हेर त पानी पर्न थाल्यो।
1: बाफ्रे, मलाई त जाडो पनि हुन थाल्यो।
0: एकैछिन अघिसम्म पहाड चढ्दा हामी पसिनाले निथुक्क भिजेका थियौँ, तर अहिले जाडोले थुरथुर काम्दैछौँ। यही त हो मानवी जिन्दगी भनेको, होइन
1: मानव? यो एकान्त जङ्गल, एकहोरो वर्ष, अनि हामी दुई मात्र, मलाई त कता कता डर पो लाग्दैछ मानव।
0: कस्तो कुरा गर्छौ मानवी तिमी? यात्रा सुरु भएदेखि अन्त्य नहुन्जेलसम्म एक क्षण पनि डर नलिकन बाँचेको कोही छ अहिलेसम्म भन त? वास्तवमा मान्छे हरेक क्षण डराइ नै रहेको हुन्छ, त्यसैले तिमी निश्चिन्त बनेर मनलाई डरो बनाऊ मानवी। के हो त्यो लक्ष्य भनेको मानवी? कहाँ छ लक्ष्य? हेर त बाघ हामीतिर आउँदैछ, त्यसैले अरू कुरा नसोचो मानवी, भागौँ, आऊ छिटो भागौँ।
2: कति भाग्छौ, कहाँ भाग्छौ? यदि तिमीहरू साँच्चै मानव हो भने आओ, आओ मसँग प्रतिकार गर्न आओ, आओ मसँग प्रतिकार गर्न आओ।
1: मानव, मानव, बाघले हामीलाई पछ्याउँदै छ कि छैन हेर त?
0: छ मानवी, छ, जोर तोल्ने दौडँदैछ, त्यो पनि हामी पनि भागौँ छिटो।
1: म त मर्न लागिसकेँ मानव।
0: दौडा मानवी, छिटो दौडा, एकछिन दौडा। जिन्दगीको यात्रामा हामी अहिले एउटा हामी जटिल मोडमा छौँ, हडबडाउनु हुँदैन, दौडा मानवी, छिटो दौडा।
2: ए नामर्दहरू, के भाग्छौ? छैन सामर्थ्य शत्रुसँग सामना गर्ने? तिमीहरू त साँच्चै निरीह भएछौ।
1: मानव, यसरी भागेर हुँदैन, कुनै उपाय लगाउनु पर्छ मानव।
0: तिमीले ठिक भन्यो, पर्खो, हेर त मसँग यो डोरी छ, अब म पासो थाप्छु यो भागलाई। लौ यो डोरी छ, तिमी समय यो डोरी, तिमी यो डोरी यहाँ समय राख, म उत्यो रुखको सहाराले जाल बुन्छु।
1: छिटो गर मानव, छिटो गर, शत्रु आइसक्यो मानव।
0: अब सक्यो मानवी, जाउँ हेर, हामी उत्यहाँ पर गएर झाडीमा लुके।
1: हुन्छ मानव।
0: मानवी, देख्यौ बाघ हामीले थापेको फाँसोमा फस्यो, देख्यौ?
1: यात्राको अर्को बाधा पनि बन्छ्यो, अब के गर्ने?
0: के गर्ने अब? जहाँ जान हिँडेका थियौँ

0: मानवी बरु आओ, मेरो हात समाओ। हेर त, मौसम पनि अब त राम्रो भइसक्यो, पानी पनि पर्न छोडिसक्यो।
1: अब हाम्रो खुसीको पुनः आगमन होला जस्तो छ, होइन त मानव?
0: हुनसक्छ मानवी। मानवी, अब हामी एकैछिन प्रेमका कुरा गरौँ न। आखिर संसार अडेकै त्यसैमा त रहेछ।
1: हो मानव, हरेक प्राणी प्रेमले बाँधिएको हुन्छ।
0: हो मानवी,
1: यदि प्रेम नहुँदो हो त संसारमा हाम्रो अस्तित्व शून्य हुने थियो। तर
0: के तर मानवी?
1: तर प्रेमको दुरुपयोग स्वयं हाम्रो लागि हानिकारक हुने कुरा बुझेर पनि हामी किन बुझपचाउँछौँ? हामी किन प्रेमलाई साँगुरो परिभाषामा कैद गर्न खोज्छौँ भन त?
0: नैतिकता र मानवताको पतनको लक्षण हो यो मानवी। अर्कालाई अर्थी दिनमा हामी धेरै अगाडि छौँ, तर आफूलाई परेको बेलामा लाज पचाएर मुन्टो लुकाउँछौँ।
2: मानव, मलाई थाहा थियो तिम्रो साथ मैले पाउँदिनँ भनेर। थाहा थियो मलाई, म एक्लै हिँड्छु। भयो भयो, चाहिन्न मलाई कसैको साथ। गएँ, म एक्लै गएँ।
1: कस्तो अचम्मकी मान्छे! संसारमा सबैले खोजेको कुरा पाउने भए त सृष्टि नै चल्दैन नि।
0: त्यही त
1: मानव, मानव हेर त, के हो त्यो भयङ्कर अचम्मको जीव? हेर त,
0: म पनि पहिलोपटक देख्दैछु। अग्लो न अग्लो, कस्तो डरलाग्दो हो यो।
1: अब के गर्ने मानव? त्यो त हामीतिरै आउँदैछ। हेर न, त्यसको त आँखा पनि छैन।
3: हो मानव, मेरा आँखा छैन, त्यसैले म लेखाजोखा गरेर आक्रमण गर्न सक्दिनँ।
0: को हो तिमी? किन हामीलाई दुःख दिन खोज्दैछौ? किन?
3: म मृत्यु हो, काल। मान्छेको मिति पुगे नपुगेको लेखाजोखा गरेर टपक्क टिपेर यमराजको कार्यालयमा हाजिर गराउनु मेरो दायित्व हो। त्यसैले किनकि तिम्रो पृथ्वीको मिति समाप्त भयो।
0: मानवी,
4: यो के भयो? मानवी, यो के भयो? मानवी, आँखा खोल। मानवी, आँखा खोल। यो डरलाग्दो यात्रामा मलाई एक्लै छोडेर तिमी किन गयो? मानवी, किन गयो? अब एक्लै कसरी हिँडौ? मानवी,
0: आँखा खोल, बोल न मानवी। मानवी, अनि आँखा खोल न, आँखा खोल न मानवी, आँखा खोल न, आँखा खोल न। मानवी, तिम्रो साथ अनि माया टाढा भए पनि मैले यात्रा त गर्नु नै छ। त्यसैले तिम्रो यो आत्माविहीन अनि अस्तित्वविहीन शरीरलाई पुनः श्रद्धाको फुल चढाउँदै म अघि बढ्दैछु। मानवी, अघि बढ्दैछु। बिदा मानवी, बिदा मानवी, बिदा।

0: यो जङ्गलको बिचमा
1: त्यो पनि एक्लै युवती
0: को हौ तिमी? किन आयौ यहाँ?
2: म मनुष्य हुँ मानव।
0: मनुष्य?
2: म पनि तिमी जस्तै जिन्दगीको यात्रामा यात्रारत छु। तिम्रा र मेरा बाटाहरू फरक छन्, तर यथार्थमा यो अलौकिक यात्रा हामी दुवैको एउटै हो।
0: मनुष्य, म एउटा कुरा भनौँ?
2: भन न।
0: अबदेखि तिमी र म सँगै यात्रा गरौँ न, हुन्न?

0: तिम्रो मानवीसँगको साथ जस्तै मसँगको साथ पनि वास्तवमा क्षणिक त हो नि।
1: त्यो मलाई थाहा छ मनुष्य, तर म पनि एक्लो निरीह, तिमी पनि एक्लै निरीह।
0: ठिक छ मानव, तिम्रो यो आत्मीय प्रस्तावलाई म स्वीकार गर्दछु।
1: मनुष्य, मनुष्य
0: हो मानव।
1: हेर त, चारैतिर ढकमक्क फुल, न थकाइको आवाज, न पीडाको अनुभव। तिम्रो लागि म, मेरो लागि तिमी, कति रमाइलो छ कि।
0: तिमी बुझेर पनि किन बुझ पचाउँछौ मानव? जिन्दगीका खुसीका क्षणहरू सावनका भेल हुन्। वास्तवमा जिन्दगी भनेको त दुःखको अर्को नाम हो।
1: यदि खुसीको क्षण लामो भइदिएको भए त यसको महत्त्व नै हुने थिएन नि। छोटो भएर पो महत्त्व भएको, यसैलाई हामीले सही उपयोग गर्न सक्नुपर्छ। मनुष्य, मनुष्य सुन त, के सुसाएको आवाज आउँदैछ?
0: हो मानव, हो के को आवाज हो यो मानव? कस्तो कस्तो अनौठो आवाज, कहिले नसुनेको मानव।
1: मनुष्य सुन त, आवाज आवाज झन् बढ्दैछ। पक्कै पनि हामी माथि कुनै विपत्ति आइलाग्दैछ, बुझ्यौ?
0: म त भन्दै थिएँ मानव, अब त यस्तो लाग्न थालिसक्यो कि यसरी विपत्तिमा बसेर भत्काउनु नै थियो भने किन बनाए प्रकृतिले यो अचम्मको घर?
1: त्यो घरलाई कल्पनाको इँटा र अनि सपनाको सिमेन्ट मिलाएर बनाएको हुन्छ, अनि किन नभत्कियोस् भन त।
0: मानव, मानव आवाज झन् झन् बढ्दैछ मानव, मानव के गर्ने अब? हेर त, हेर त, डरले मेरो त शरीर नै खाप्न थालिसक्यो। मानव, मानव हो, हेर त, सर्प हामीतिर आउँदैछ।
1: मनुष्य, मनुष्य अर्को पनि आउँदैछ। के हो, चारैतिरबाट सर्पहरू हामीलाई आक्रमण गर्न आउँदैछन्। अब हामी के गर्ने मनुष्य? मनुष्य मनुष्य यी विशाल सर्पहरू हाम्रो पिछा गर्दै आइरहेको छन्। त्यसैले भागिरहौँ, छिटो हामी भागिरहौँ।
0: साह्रै थाकिसके
1: मनुष्य, मनुष्य
0: हाम्रो
1: अब कता भाग्ने? हामी भाग्ने ठाउँ नै छैन। के गर्ने?
0: मानव, मानव पर्ख, हामी अब नभागौँ मानव। यसरी भागेर कति दिन चल्छ? यी सर्प र बिच्छीहरू त हाम्रो यात्रा नसकुन्जेल पिछा गरिरहन्छन्। के सबै भाग्ने त मानव? मानव यस्तो कायर बन्नु हुँदैन मानव।
1: अब के गर्ने त मनुष्य? बसेर यिनीहरूको आहार बन्ने त हामी?
0: आहार होइन मानव, प्रतिकार गर्ने, प्रतिकार गर्ने मानव। बल र बुद्धि लगाएर यिनको यिनको नाश गर्ने अब।
1: तर कसरी?
0: केही त सोच्नु पर्यो नि मानव, केही त सोच्नु पर्यो नि
1: मनुष्य। मनुष्य अर्को उपाय पुऱ्यो, म यो रुखको आँगाहरूको लट्ठी बनाउँछु।
0: सही उपाय निकाल्यौ तिमीले? तयार भयो मानव? हेर त, हेर त मानव, यिनीहरूले हामीलाई छुन लाइसके। हिर्काऊ मानव, हिर्काऊ।
1: तिमी पनि हिर्काऊ मनुष्य। सक्यो, परास्त गरिदिउँ हामीले हाम्रा शत्रुहरूलाई, देख्यौ त?
0: हो मानव, हो, हामी सफल भयौँ मानव, हामीले विजय प्राप्त गर्यौँ मानव। यदि हामी डराएर भागेका भए यिनकै आहारा हुने थियौँ हामी।
1: हो मनुष्य, कातर भएर भाग्नु कहिले नहुने रहेछ।
0: हो,
1: यो खुसीको अवसरमा आऊ, अब एकैछिन थकाइ मारौँ हामी, आऊ।
0: कस्तो कुरा गर्छौ तिमी मानव? थकाइ मार्ने यात्रा हो यो हाम्रो?
1: ल बाबा, भयो भयो, अब भयो
0: भयो महाशय, भयो। कान समाउनु पर्दैन अब. मानव मानव मानव हेर त कस्तो डर लाग्दो जी. के हो त्यो मानव मानव हामी त रिपो आउँदैछ त्यो हेर न
1: मनुष्य यो त मृत्यु हो मनुष्य. मानवीलाई मबाट खोसेर लिएर जाने तिमीलाई हो
0: मानव. के अब यसले यसले मलाई पनि मार्छ त मानव. के मलाई पनि तिमीबाट टाढा गराउँछ त.
2: तिमीलाई मानवबाट होइन मनुष्य, म मानवलाई तिमीबाट टाढा गराउँदैछु.
1: नै नै नै मर्दैछु. होइन होइन के हो यो संसारबाट म पिलाउँदैछु.
2: त्यही त तिमीहरूको कमजोरी हो मनुष्य. के तिमीहरूलाई थाहा थिएन एक दिन म तिमीहरूको सामु अवश्य पनि उपस्थित हुन्छु भनेर.
1: अवश्य थियो तर हेर मृत्यु हामी सोच्नै सक्दैनौ कि त्यो कुरा हामी मर्नुपर्छ भनेर सोचेको भए सोचेको भए
0: आज
1: मान्छे यसरी मृत्यु
0: मृत्यु
1: मृत्यु

0: गर्न सक्छु।
1: संसारमा आखिर सबै मान्छे एक्लै त छन्। छाडेको साथको मातले आज मानिसहरू पागल भएको छ, मनुष्य पागल भएको छ। मसँग अब धेरै समय छैन, म गएँ।

0: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
1: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
0: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
1: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता, असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: झन्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: Kakas būna spāns?
1: Visa top ir nordīs hom. Kelko pacā pītrāvā pie hom.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हामी सार्वजनिक प्रसारण रेड नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 143 किलो हर्जको साथमा एफएम 98.1 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनबाट एफएम 98.1 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलो हर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98, 100 र 103 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर सुन्दै हुनुहुन्छ। सदा चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा देवकी भण्डारी, उद्घोषणतर्फ रुक्मिनी पोखरेल अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाझै सेवाको आरम्भ गर्नेछौँ स्वदेशग्रामबाट। त्यसपछि करिब 3 बजेसम्म नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीतमाला। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 सुनाउनेछौँ आधुनिक गीतहरू। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 सुनाउनेछौँ दोहोरी गीतहरू। 5:45 सुन्नुहुनेछ उर्दू भाषामा समाचार। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। सदाझै सेवाको आरम्भ गर्दैछौँ स्वदेशगानबाट। रामकृष्ण ढकालको स्वरमा रहेको यो स्वदेशगान राख्दैछौँ भने नरहरि प्रेमीको सङ्गीतमा रहेको यो स्वदेशगान राख्दैछौँ। त्यसपछि करिब 3 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराउनेछौँ।

हजुर, अहिले सुनायौँ चलचित्र अजम्बरी नाथाबाट सङ्गीता राणा र साथीहरूको स्वरमा रहेको थियो भने दयाराम पाण्डेको गीत रचना रहेको थियो चेतन सापकोटाको सङ्गीतमा। यो समय यहाँहरूलाई नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। अब अर्को गीत राख्दैछौँ चलचित्र दिलमायाबाट, राजेश पायल राई दुर्गा खरेलको स्वरमा रहेको छ भने अमृत रेग्मीको रचना रहेको छ अर्जुन पोखरेलको सङ्गीतमा।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त, के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तिन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

हजुर, अहिले सुनायो चलचित्र देवर बाबुबाट साधना सरगमको स्वरमा रहेको नेपाली चलचित्रको गीत। प्रमोद ढुङ्गानाको गीत रचना रहेको थियो भने सुरेश अधिकारीको सङ्गीतमा अब राख्दैछौँ चलचित्र पाहुनाबाट। एम बराल रिमा गुरुङको स्वरमा रहेको छ भने दयाराम दाहालको गीत रचना रहेको छ समीर हिमालको सङ्गीतमा।

0: दाई ए दाई पख्नुहोस् त पख्नुहोस्, के गर्नुभएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

अहिले सुनायौ चलचित्र हिम्मतबाट दीपक लिम्बुको स्वरमा रहेको गीत भने कृष्ण हरिबरालको गीत रचना रहेको थियो महेश खड्काको सङ्गीतमा. अब अन्तिम गीत राख्दैछौँ यहाँहरू माझमा चलचित्र ए पण्डित बाजेबाट राख्दैछौँ उदित नारायण झा दिपा नारायण झाको स्वरमा रहेको छ भने सुरेश अधिकारीको गीत रचना अनि सङ्गीतमा. यो गीतपछि केही सूचना र सन्देश सुन्न सक्नुहुनेछ. ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार. त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 मा दनुवार भाषामा समाचार सुन्नुहुनेछ.

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आगामी दुई दिन देशका विभिन्न भागमा अत्यधिक वर्षाको सम्भावना। उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। लेबल नभएका फुटवेयर बिक्री वितरण नगर्न विभागको अनुरोध। र रुसमा भएको युक्रेनी आक्रमणमा 7 जनाको मृत्यु, 24 जना घाइते। इरानमा लगातार अमेरिकाले हवाई आक्रमण गरेको असत्य भएको अमेरिकी केन्द्रीय कमान्डको खण्डन। अब समाचार विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका 1-2 स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको छ। त्यस्तै देशका हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थान तथा मधेस, बागमती र गण्डकी

0: यसका तराईका एक दुई स्थानमा अत्यधिक पानी पर्ने सम्भावना रहेको जनाइएको छ। अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी पाँच थर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितौन, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, लमजुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ। विगत 24 घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मेलम्चिम वर्षा मापन केन्द्रमा 105.4 मिलिमिटर वर्षा मापन गरिएको छ। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तर पश्चिम दिशातर्फ सर्ने क्रममा रहेका आगामी 2 दिन देशभरि मनसुनी गतिविधि थप सक्रिय हुने विभागले जनाएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारी पत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको हो। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना राखेको जनाएको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयको भनाइ छ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका नक्कली तथा कम गुणस्तर भएका चोरी पैठारी गरिएका जुत्ता, चप्पल लगायत उत्पादनका भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो। उपभोक्ता संरक्षण ऐन 2075 बमोजिम उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा ऐनले तोके बमोजिमको लेबल लगाउनु पर्ने, पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमको शर्त पूरा गर्नुपर्ने र वस्तु बिक्री गर्ने विक्रेताको दायित्व लगायतका कानुनी प्रावधान बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ। विभागले सम्बन्धित सबै उत्पादक, पैठारीकर्ता, डुबानीकर्ता, सञ्चयकर्ता र विक्रेतालाई कानुनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी उद्योग व्यवसाय सञ्चालन गराउन सूचित गरेको हो। उल्लेखित कानुन विपरीत कार्य भए गरेको पाइएमा कानुन बमोजिम कडाभन्दा कडा कारवाही हुने बेहोरा समेत सम्बन्धित सबैलाई विभागले जानकारी गराएको छ। भोजपुरको सडानन्द नगरपालिकामा पछिल्लो समय किसानको आकर्षण कफी खेतीतर्फ बढ्दै गएको छ। राम्रो सम्भावना बोकेको कफीबाट स्थानीय स्तरमा रोजगारी सृजना हुनेसँगै यसले आर्थिक रूपमा धेरै पक्षलाई सबल बनाउने भएकाले नगरपालिकाले प्राङ्गारिक कफी खेती विस्तार कार्यक्रम सुरु गरेको भोजपुरको सडानन्द नगरपालिकाले जनाएको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
1: कृषि क्षेत्रको व्यावसायीकरण, गरिबी न्यूनीकरण र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्य सहित नगरपालिकाले प्राङ्गारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको हो। नगरपालिकाको 1,65,00,000 र किसानको 50% लागत साझेदारीसम्म जोड्दा परियोजनाको कुल लागत 2,89,00,000 रुपियाँ पुगेको प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालले बताउनु भयो।
2: नेपालमा कफीको धेरै सम्भावना भएको हुनाले यो क्षेत्र भएको हुनाले भयो लागत साझेदारी हुँदा 2,89,00,000 हामीले अहिले यो कार्यक्रम सञ्चालन।
1: नगरपालिकाले कफी खेतीमा किसानलाई आकर्षित गर्न 273 मिनी टिलर वितरण गरेको छ। यसका साथै अन्य आवश्यक सामग्री र कफीका बिरुवा समेत वितरण गरिएको छ। नगरपालिकाको सहयोगपछि किसानलाई कफी खेती विस्तार गर्न सहज भएको स्थानीय किसान जीवन थापाको भनाइ छ।
3: कफी विश्व बजारमा बिक्री हुन्छ, मैले 10 देशमा चाहिँ कफीको स्याम्पल नमुनाहरू पठाएको छु। मैले 62 प्लट गरी 65 रोपनीमा खेती गरेको छु।
1: कृषि क्षेत्रको व्यवसायीकरण, गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय र आर्गानिक कफी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताउनु भयो।
4: गरिबी निवारणको लागि नै हो भनेको मतलब व्यावसायिक कफी खेतीमा कृषकहरूलाई सहुलियत प्रदान गर्ने, प्राविधिक सहयोग प्रदान गर्ने र उनीहरूको आय आर्जन वृद्धि गर्ने समृद्धिसँगै जोडिएको कुरा हो। यसले रोजगारी पनि सृजना गर्छ र यसले आय आर्जन पनि बढाउँछ।
1: नगर उप प्रमुख प्रमिला राईका अनुसार सडानन्द क्षेत्रको भूगोल, माटो र मौसम कफी खेतीका लागि अत्यन्त उपयुक्त रहेको छ। कफी खेती विस्तारले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमा नै टिकाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ।
5: गरिबी निवारणका लागि प्राङ्गारिक कफी खेती कार्यक्रम अन्तर्गत नै हामीले 150 भन्दा बढी कृषकहरूलाई चाहिँ लाभान्वित गरिसकेका छौँ।
1: हाल सडानन्द नगरपालिकाका 14 वडा मध्ये 13 वडामा कफी खेती विस्तार भइरहेको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
6: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
7: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
6: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
7: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
6: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
7: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
6: सेवा सुचारू गर्नका लागि *1415 हेस डायल गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। दृष्टि बन्दकमा राखिएको जग्गा ब्याङ्कमा राखेर 4 करोड रुपियाँ ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका 3 जनालाई पक्राउ गरेको छ। अनुचित लेनदेन, मिटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका 16 कपिलेश्वर निवासी गोपाल शाह, उहाँका श्रीमती रेखा शाह र छोरा हरेराम शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो। जनकपुरधाम उपमहानगरपालिका 2 निवासी गोविन्द कुमार शाहले व्यापार व्यवसाय गर्नका लागि गोपाल शाहसँग जग्गा दृष्टिबन्धकमा राखी कपाली तमसु गरेर 79 लाख ऋण लिएका थिए। गोविन्द शाहले दृष्टिबन्धकमा रजिस्ट्रेसन गरिदिएको जग्गापछि जग्गा धनीलाई थाहै नदी गोपाल शाहसहित 3 जनाले ब्याङ्कमा धितो राखी 4 करोड ऋण लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो। जनकपुरधाम स्थित गोपाल शाहको घरबाट जग्गा, धनी पूर्जा 50 थान, नागरिकता प्रमाणपत्र 18 थान, 1 थान ल्यापटप र विभिन्न छाप तथा नक्साहरू बरामद गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो। पक्राउ परेका 3 जनामाथि अनुसन्धान भइरहेको जनाइएको छ। कञ्चनपुरको महाकाली नदीको टापुमा फँसेका 1 युवाको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नम्बर 35 शैलेश्वरी गणका सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले दोधारा चाँदनी झोलुङ्गे पुलभन्दा करिब 2 किलोमिटर दक्षिण महाकाली नदीको बीच भागमा फँसेका काभ्रे पलाञ्चोक चौरी देउराली गाउँपालिका 6 का उमेश चौलागाईलाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। उहाँले दोधारा चाँदनीको देवीस्थानमा रहेको सशस्त्र प्रहरी बलको विपद तालिम प्राप्त टोली र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले चौला गाईलाई सकुशल उद्धार गरेको जानकारी दिनुभयो। पछिल्लो समयमा नेपालका विभिन्न स्थानमा युवाहरू भजनका माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने गरी काम सुरु गरेका छन्। एमआरआर भजन समूहका नामबाट देशका धेरै ठाउँमा भजन कीर्तनका माध्यमले सामाजिक सद्भाव र युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने अभियान अघि बढ्दा यसले परम्परागत रूपमा चल्दै आएको संस्कृतिको समेत सम्वर्धन गरेको देखिन्छ। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
9: हे रामलाई पा।

0: सकनु पर्छ ए दुख पर्दाखेरि पिर न भएको को छ र पिर न
1: भर्खरै हामीले सुने जस्तै कुनै एक समय गाउँघरमा साँझ पख भजन कीर्तन चुड्का र धार्मिक जमघट नियमित जस्तै हुन्थे। आफ्नो मनका पीर बेथालाई बिर्साउन भजनमा भनिए झै पीर नभएको को छ र यो मानव चोलामा दुःख पीर समस्या नभएको कोही हुन्छन् जस्तो लाग्दैन। गाउँघरमा भजन गाउने आत्मीयता बढाउने यस्ता गतिविधि आधुनिक जीवनशैली व्यस्तता र प्रविधिको बढ्दो प्रयोग सँगै बिस्तारै घट्दै गए। तर पछिल्ला केही वर्ष यता MRR भजन समूहको अभियानले ती परम्पराहरूलाई नयाँ पुस्तामा पुनः जीवन्त बनाउने प्रयास गरिरहेको देखिन्छ। लोक गायक कृष्ण खेली
2: युवा साथीहरूमा अहिले जुन उत्साहका साथ खैयडी मजुरा मादल मुर्चुङ्गाहरू बजेका छन् यो चाहिँ एकदमै सुखद पक्ष हो। कतिपय मानिसहरूले यसलाई अब धार्मिक हिसाबले पनि हेरिरहेका हुन्छन् भने कतिपयले चाहिँ युवा साथीहरूमा यो जुन चाहिँ उत्साह देखिएको छ र पुस्ता हस्तान्तरण जस्तै भएको छ यो चाहिँ एउटा सुखद पक्ष हो नेपाली गीत सङ्गीतको लागि। नेपाली लोक सङ्गीतमा र नेपाली भजन कीर्तनमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान मातावत रहेर थुप्रै साथीहरूले चाहिँ अहिले यो पुस्ता हस्तान्तरण हुने गरी शनिबार होस् या कुनै शुभ कार्यमा MRR भजन भनेर देशव्यापी रूपमा यो अगाडि बढेका छन् यो एकदमै उत्साहजनक छ।
1: पोखरा बुटवल चितवन काठमाडौँ लगायत देशका प्रमुख शहरदेखि जिल्ला स्तरसम्म युवाहरूले MRR भजन समूह गठन गरी नियमित भजन सांस्कृतिक कार्यक्रम र धार्मिक गतिविधि सञ्चालन गरिरहेका छन्। युवाहरूको सक्रिय सहभागिताले संस्कृति संरक्षणको अभियान अझ बलियो बनेको छ। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान पर्वतका अध्यक्ष झलक शर्मा
3: गाउँ समाजमा चाहिँ राम्रो चाहिँ प्रभाव पर्ने खाले भजन निकाल्नु पर्यो, समिति बन्नी पर्यो, सबै युवालाई समेटेर राम्रा राम्रा भवनका चाहिँ नामले छुएको हुनु पर्यो।
1: समाज परिवर्तनका लागि केवल पूर्वाधार विकास मात्र प्राप्त हुँदैन, सकारात्मक सोच, सामाजिक एकता, संस्कृति प्रतिको सम्मान र युवाको रचनात्मक सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ। MRR भजन समूह जस्ता अभियानले यही सन्देश प्रवाह गरिरहेका छन्। पछिल्लो समय धेरै युवाहरू एकान्तमा बस्ने कुलत र दुर्व्यसनको जोखिममा परिरहेका बेला भजन समूहले उनीहरूलाई अनुशासन, सकारात्मक सोच र सामाजिक उत्तरदायित्व तर्फ डोराउने अवसर दिएको साथै MRR को प्रभावको बारेमा भजन नै गाएर यसरी सुनाउनुहुन्छ अर्का लोक गायक सुदीप छेत्री। लोक संस्कृति जोगाउने नयाँ पुस्तालाई सकारात्मक मार्गमा प्रेरित गर्ने र सामाजिक सद्भाव अभिवृद्धि गर्ने यस्ता अभियानलाई निरन्तरता दिन सके नेपाली समाजको सांस्कृतिक पहिचान अझ सुदृढ हुने विश्वास गरिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
4: पर्वतमा भजन बन्दैछ, युवालाई सकारात्मक दिशानिर्देश दिने माध्यम सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी केन्द्रीय कमान्डले इरानमाथि लगातार सातौं रात पनि हवाई आक्रमण गरेको जनाएको छ। इरानी सरकारी माध्यमका अनुसार होर्मुज जलमार्गसँग जोडिएको होर्मुजगान प्रान्तमा भएका आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। यसैबीच इरानको रिभोल्युसनरी गार्डले अन्तर्राष्ट्रिय जल क्षेत्रमा बारूदी सुरुङमा ठोकिएपछि 2 तेल ट्याङ्कर विस्फोट भएको दावी गरेको थियो, तर अमेरिकी केन्द्रीय कमान्डले उक्त दावीलाई असत्य भन्दै खण्डन गरेको छ। उता इरानी सेनाले बहराइन, जोर्डन र कुवेत स्थित अमेरिकी सम्पत्तिलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। पछिल्ला घटनाक्रमसँगै खाडी क्षेत्रमा तनाव थप चर्किएको छ। र पश्चिमी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा 7 जनाको मृत्यु हुनका साथै 24 जना घाइते भएको क्षेत्रीय गभर्नर एभगेनी पेरभिसुले जनाउनु भएको छ। पछिल्लो समयमा मस्कोको 4 वर्षभन्दा लामो क्षेत्र विरुद्धको आक्रमणको उचित प्रतिशोधको रूपमा युक्रेनले रुसका धेरै लक्ष्यहरूमा प्रहार गर्दै आएको जनाएको छ। प्रारम्भिक जानकारी अनुसार कोटोभक्स सहरमा भएको आक्रमणमा 24 जना घाइते भएको उहाँले उल्लेख गर्नुभएको छ। हाल वासिङटनले इरानसँगको द्वन्द्वमा ध्यान केन्द्रित गरेको कारण पछिल्लो समयमा युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको कूटनीतिक प्रयासहरू रोकिएको जनाइएको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। आगामी 2 दिन देशका विभिन्न भागमा अत्यधिक वर्षाको सम्भावना। उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। लेबल नभएका फुटवेयर बिक्री वितरण नगर्न विभागको अनुरोध। र रुसमा भएको युक्रेनी आक्रमणमा 7 जनाको मृत्यु, 24 जना घाइते। इरानमा लगातार अमेरिकाले हवाई आक्रमण गरेको असत्य भएको अमेरिकी केन्द्रीय कमान्डको खण्डन। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारकर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।

यी रेडियो नेपाल हो। दनुवारी भाषक समाचार भेष बहादुर दनुवारबाटै सुन। राष्ट्रिय विपद जोखिम मान्ने कर्ल अञ्चल व्यवस्थापन प्राधिकरण आइले दुई दिनदेखि देशक भिन्न भिन्न क्षेत्रमा धेरै वर्षाको सम्भावना रहला उप्र सतर्कता अप्नाएलाई सर्वसाधारण अञ्चल सम्बन्धित निकाय लागि आग्रह कर्ल छ। जल अञ्चल मौसम विज्ञान विभागको पहिलो कल्याण मान महाशाखा अनुसार आज तसु आइल कानु आइतबार कोशी गण्डकी लुम्बिनी तसु सुदूरपश्चिम प्रदेशको पहाडी अञ्चल तराई एक दुई ठाउँमा धेरै वर्षाको सम्भावना रहला रहेछ। होस् निकै देशक हिमाली अञ्चल पहाडी भाग कोशी बागमती लुम्बिनी तसु सुदूरपश्चिम प्रदेश तराई धेरै जस्ने ठाउँमा अञ्चल मध्य प्रदेश बागमती गण्डकी प्रदेशक एक के दुई ठाउँमा बर्खे पानी परेला अक्ला सम्भावना रहला जनाल छ। धेरै वर्षा कारण आकस्मिक बार पहिरा डुबान गेग्रान भाप तसु कटानक जोखिम बढ्ला अक्ल धेरै सतर्कता अप्नाले प्राधिकरणको सर्वसाधारण सेवेमा आग्रह कर्लर छ। प्राधिकरण धेरै काम बाहेक राहतक समयमा यात्रा नै गर्ला अञ्चल जोखिम रहला जिल्लामा राहतक सवारी आइला जैल रोक्ला सम्बन्धी निकाय लागि अनुरोध गर्लर छ। विशेष गरीको पाँच थर इलाम झापा सङ्खुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक नुवाकोट चितवन गोर्खा लमजुङ कास्की तनहु पर्वत बागलुङ म्याग्दी तसु स्याङ्जा जिल्ला रातक समयमा सवारी चालालामा विशेष सावधानी अप्नाएलाई बाजलर छ। प्राधिकरण प्रवक्ता शान्ति महतक तीनवटै सुरक्षा निकाय स्थानीय तह अंश स्वयंसेवक लागि विपद प्रतिकारक लागि तयारी अवस्थामा रहल जोखिम कर्ल राजमार्ग अंश बाट खण्डमा डोजर स्काभेटर लोडर लगायतका उपकरण तयारी अवस्थामा तरेला अंश पहिले सूचना आधारमा जोखिम रहल व्यस्तिक नागरिक लागि सुरक्षित ठाउँमा सारेलाई कर्ल सरकार अक्ल निकायलाई आग्रह कर्ल छ। प्राधिकरण लरी अंश उए कछार क्षेत्रमा पहिरा जोखिम अक्ल ठाउँ तसु लरी किनार बस्ती बासिन्दा लागि विशेष सतर्कता रहेलाई तसु आपतकालीन सहयोग लागि सम्बन्धित निकाय हटलाइन 1234 सेवा उपाय गरेलाई आग्रह समेत गरेर छ। शिक्षा अंश खेलकुद मन्त्री सस्मित पोखरेललाई पूर्वक चितवनको राप्ती नगरपालिका 12 यावरा टारिक ठाउँ श्री गणेश माध्यमिक स्कुलक शुक्रबार डिठाला गरिदर छ। चेपाङ समुदायक छ्याभाछ्याभे पढेरलाई उही बस्ला स्कुलक शिक्षक अवस्था भौतिक पूर्वाधार अंश शिक्षण सिकाइ अवस्थाबारे ओखिक जानकारी लिँदर छ। मन्त्री पोखरेलक शिक्षक कर्मचारी अंश विद्यार्थी लौकिक अभिभावक सँगै कुरोकानी गरिदर छ। कुरोकानी क्रममा स्कुलक शिक्षा गुणस्तर विद्यार्थी लोके स्कुल पहुँच चेपाङ समुदायक छ्याभाछ्याभेक भोगिरहला शिक्षक चुनौती अंश स्कुलक चाहिला अवस्था बारे जानकारी लिएर छ। उही कुराकानीमा शिक्षक कर्मचारी तसु अभिभावक लक स्कुलक पूर्वाधार विकास शिक्षा स्रोत साधनको व्यवस्थापन अंश स्थानीय स्तरमा डिठाला समस्याको बारेमा आफ्नै सुझाव दलर छ। डिठाला पाछु मन्त्री पोखरेलक विकट अंश सीमान्तकी समुदायक छ्याभाछ्याभेक लागि गुणस्तरीय शिक्षा उपलब्ध गराएला सरकारको प्राथमिकता रहल बाजल छ। यस निकै स्कुलक भोगिरहला समस्या सल्टाएर कर्ल मन्त्रालय चाहिला पहल गरेलाई प्रतिबद्ध रहल ओखिक कुरो बाजल छ। साथमा उही क्षेत्रको सांसद हरि ढकाल पनि सहभागी अक्लर छ। कर्णालिक बाट पूर्वाधारको अवस्था डिठाला अंश डिठाको कर्ल पूर्वाधार विकास मन्त्री सुनिल लम्साला कालीकोट पुग्लर छ। बाटको अवस्थाबारे बाट डिभिजन कार्यालय सुर्खेतक मुख्य सङ्घी कर्मचारीसँगै छुट्ने जानकारी लिएला सँगै मन्त्री लम्साला कर्णाली राजमार्ग दैलेख हकीको कालीकोट पुग्ल हो। मन्त्री लम्साला आज कालीकोट नागमा गङ्गडी बाट डिठाको कर्दल रहेछ भने अहिले कानु खुलालु कोल्टी सिमकोट हकीको बाजुरे कोल्टी जयको बाट डिठालाई अंश डिठाला कर्ल कार्यतालिका रहल रहेछ। उही ठाउँमै पुग्यो डिठाला अंश डिठाको यात्रामा जैल मन्त्री लम्सालक जनता दुःख जनताकै क्षेत्रमा आएको सुन्न तसु उही अनुसार योजना बनाएको सरकार आगु बढ्ल लक्ष्य साथ कर्णाली आएल अक्लर छ। नयाँ आर्थिक वर्षको सुरुवात दिनमै आफ्नै राजमार्ग तसु बाट सञ्चालक अवस्था बुझ्ला ठाउँ रूपमै निस्कल जनताको सकारात्मक सन्देश प्रवाह अक्लर छ। गृहमन्त्री सुदन गुरुङक नागरिक लागि चाडुसोको सजिलो पारदर्शी सेवा उपलब्ध कराला जिल्ला प्रशासन कार्यालय गोर्खालाई निर्देशन दिएर छ। जयला कानु शुक्रबार जिल्ला प्रशासन कार्यालय डिठाला क्रममा गृहमन्त्री गुरुङक चाहिला अनुसार कागजात पूरा अक्ल सेवाग्राही लागि धेरैमा 15 मिनटभित्र नै नागरिकता उपलब्ध कराएलाई व्यवस्था मिलाला निर्देशन दिलो हो। गृहमन्त्री गुरुङक प्रशासनिक सेवा नागरिक मैत्री तसु झन्झट बिना नै अघि पढ्नेमा जोड दिटी चाहिला डेर अक्ल तसु प्रक्रिया मिलाकु गाड हटाएर कर्ल निर्देशन कर्ल छ। डिठाला क्रममा गृहमन्त्री सेवा प्रभाग कर्मचारी कामक सक्ला अभिलेख व्यवस्थापन अंश सेवाग्राही गुनासा व्यवस्थापनबारे जानकारी दिएर छ। सजिलो तसु सम्मानजनक रूपमा सेवाग्राही सेवा पाएलाई वातावरण सुनिश्चित गरेलाई कर्मचारी लागि जिम्मेवार तसु उत्तरदायकको काम गरेलाई मन्त्री गुरुङक निर्देशन दिलो हो। बागमती प्रदेश सरकारबाट नेकपा एमालेक भार अक्ल छ।
एमाले बागमती प्रदेश संसदीय दलक सरकारमा प्रतिनिधित्व गर्न आफ्नै मन्त्री लखकलाई राजीनामा दिएर निर्देशन दिएर छन्। संसदीय दलक नेता जगन्नाथ थपलले मन्त्री लखकको लागि पदबाट राजीनामा दिएर सरकारबाट बाहिर निस्केलाई निर्देशन दिएर हो। नेता थपलले आफ्नै अग्नि काठमाडौँमा रहन जनाएको मन्त्री लागि राजीनामा दिएलाई निर्देशन दिई सिद्धाल बाजलर छन्। अन्य प्रदेशमा जसले सत्ता साझेदार दल नेपाली काङ्ग्रेस तसु एमाले बीच गठबन्धनमा विवाद अक्ल पाछु सरकारबाट बाहिर निस्केलाई पुग्न एमाले जनाएर छन्। नेता थपलियाक मन्त्री लखक समय मिलाएको मुख्यमन्त्री इन्द्रबहादुर बानियाक सँगै राजीनामा बुझालाई निर्देशन दिएर जानकारी दिएर छ। बागमती प्रदेश सरकार एमाले 3 जना बिना विभागीय सँगै 6 जना मन्त्री रहला छ। दिवेश दनुवारक बानियालाई अनुसार इन्दु आइकेडी दनुवारक निर्देशनमा तयार गर्ल नयाँ लोकगीत बैगुनी बेसल्ला गुण सेवेक लागि सार्वजनिक गर्ल छ। गीतमा अशोक सापकोटा शब्द रहर छ भने सङ्गीत मिलान एरेन्ज सफिक्स मादेन कलर छ। गीतमा गमेश दुलालक तसु रेणुका कठायत सारालाई स्वर सुनेलाई सक्छ। मिक्सिङ गोविन्द सोनिक कर्ल अख्ला भने रेकर्डिङ अनिता डिजिटल स्टुडियोमा कर्ल हो। यी गीतक सङ्गीत भिडियोमा प्रत्यक्ष खड्का सिरज वाइबा रामकृष्ण कतिवटा तसु उमेश कार्किक नाच कलर छ। भिडियो कथा इन्दु आइकेडी दनवरक तयार कर्लर छ भने निर्देशन पनि उही नै कर्लर छ। यी गीत निर्देशन कर्ल दिनेश दिवेश दनवरक अनुसार गीत प्रेम विश्वास तसु सम्बन्ध आयलाई फेर्ला भाव लागि प्रस्तुत गरेलाई प्रयास कर्लर छ। आकर्षक शब्द सोलारी स्वर अंशु प्रभावशाली भिडियो कारण वैज्ञानिक वृक्ष लगुनक दर्शक अंशु श्रोता बीचक सोलारी प्रतिक्रिया पाएलाई अपेक्षा समेत कर्लर छ। पहिला प्रधानमन्त्री अंशु नेपाली कम्युनिस्ट पार्टी नेकपा संयोजक पुष्प कमल दालक प्रचण्ड नागरिक अगुवा अंशु पहिलेक मन्त्री डाक्टर देवेन्द्रराज पाण्डे मर्ल उप दुःख व्यक्त गरेर छ। यसनिकै गरेको नेपाली काङ्ग्रेसको सभापति गगन कुमार थापा नागरिक अगुवा डाक्टर देवेन्द्रराज पाण्डेको प्रभावपूर्ण श्रद्धाञ्जली अप्रकृति शोकमा रहला सबै परिवारजनमा गर्न संवेदना व्यक्त गरेर छ। डाक्टर पाण्डे जैला कानुब्यारको काठमाडौँ विमानवाला ठाउँ नबस्ला 87 वर्षको उमेरमा मर्ल अख्ला हो। हेटौँडा उपमहानगरपालिका दक्षिण एसिया नै पहिला ऐतिहासिक सुरुङ्गको रूपमा परिचित चुरियामाई सुरुङ्ग जोग्यालाई चलाला अंशु व्यवस्थापन जिम्मेवारी चुरियामाई मन्दिर अंशु सुरुङ जोग्यालाई अंशु व्यवस्थापन समिति लागि हस्तान्तरण कलर छ। सम्झौता अनुसार समिति सुरुङ्ग जोग्यालाई सरसफाई मर्म सम्भार पर्यटन व्यवस्थापन अंशु चलाला जिम्मेवारी वहन कचट पनि पर्यटकबाटै जम्मा गर्न पैसा सुरुङ्ग जोग्यालाई त सुव्यवस्थापनमा खर्च गरे पर्याप्त व्यवस्था कलर छ। विशेष अदालत नेपाली कम्युनिस्ट पार्टी एमालेको उपाध्यक्ष अंशु पहिलेको उप प्रधानमन्त्री विष्णु पौडेललाई मणिक तारेकमा आदेश दिलर छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा विशेष अदालत न्यायाधीश नारायण प्रसाद पौडेललाई दिल्ली रत्न श्रेष्ठ तसु विदुर कोइरालालाई इजलासक ओक्रिक मणिक तारेकमा छाडला आदेश दिल हो। अदालत उपाध्यक्ष पौडेललाई आरोप उप ओक्रिक इन्कारक बयान दिल हो। संलग्न रहल पाइला प्रमाणबाट नैकुल्ला दीपक भट्टसँगै वित्तीय कारोबार कर्ल अग्नि सम्पत्ति अंशु लाभ पाइला कर्ल नैडिठाला जनाला छ। सिराक बरियारपट्टि गाउँपालिका 5 पसला चन्द्रिका देवी रायक दाइजु विवादका कारण हत्या गरेको 18 वर्षदेखि फरार रहला 60 वर्षीय रामनाथ राय लागि पुलिसक पक्राउ कर्ल छ। 2065 साल भदौ 3 गते अक्ल घटनामा धारिलो हतियार हिर्काको खाजा लक्ल चन्द्रिका उपचार कलक्रममा मर लक्ल छ। जिल्ला पुलिस कार्यालय सिराक अनुसार फरार रहल रामनाथ लागि गाउँबाट पक्राउ गरेको घटनाबारे थप अनुसन्धान भइरहल छ। डडेलधुरा अमरगढी नगरपालिका 7 खस्रे खानमा जीप दुर्घटनाकेको 2 जना मर लक्ल छ। धनगढीदेखि दार्चुला जैटिकल जीप आज बिहानी दुर्घटनाकेको 2 जना मर लक्ल जिल्ला पुलिस कार्यालय डडेलधुरा मुख्य वरुण बहादुर सिंह जानकारी दिलर छ। मर्लक्नेमा दार्चुला अपी हिमाल गाउँपालिका 1 25 वर्षीय सुलभ लोथ्याल तसु उ 1 20 वर्षीय हुम लोथ्याल रहल र छ। आजलाई धनवारी भाषाक चम्चा सिद्धिले अस्त शिवा ढोक गरिनु।

नमस्कार। कार्यक्रम संगीत मालाको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम संगीत मालाको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्टको तर्फबाट प्रत्येक शनिबार यसै समयमा करिब 4 बजेसम्म यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ। कार्यक्रम संगीत माला मार्फत विभिन्न नेपाली गीत संगीतहरू सुनाएर हामीलाई हाम्रा एफएम ब्यान्डहरू 98.103 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संगीत मालाको शुभारम्भ गर्दैछौ देशभक्तिपूर्ण गीतबाट। प्रकाश श्रेष्ठ र लोचन भट्टराईको स्वर, भूपी शेरचन्दको रचना, नाति काजीको संगीतबाट।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.1 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ। कार्यक्रम संगीतमालामा हामी लोकगीत, आधुनिक गीत, लोकपप, गजल लगायत विभिन्न गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ। अब राख्दैछौ पछिल्लो समयमा मात्रै सांगीतिक बजारमा आएको र निकै चर्चामा रहेको गीत राख्दैछौ मनमाया पङ्गेनी र कमल सौराखको सुर। मनमाया पङ्गेनीको रचना हो, कमल सौराखको संगीत।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। अब राख्दैछौ निकै चर्चामा रहेको लोकदोरी भाका, राख्दैछौ महेन्द्र भण्डारी र सीमा नेपालीको सुर, दुर्गा ढकाल र कमला ढकालको रचना रहेको छ। महेन्द्र भण्डारीको संगीत हो।

धेरै चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ कार्यक्रम सङ्गीत माला मार्फत। कार्यक्रम सङ्गीत मालामा हामी आधुनिक गीत, लोकगीत, लोकदोहोरी, गजल लगायत विभिन्न गीत सङ्गीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ। पछिल्लो समयमा मात्रै साङ्गीतिक बजारमा आएको गीत राख्दैछौँ, मिलिना राई र समीर खरेलको स्वर हो, डी कार्कीको रचना रहेको छ, समीर खरेलको सङ्गीत हो।

कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ। अब राख्दैछौँ निकै चर्चामा रहेको गीत निशा गुरुङ र शीतल गुरुङको स्वर रहेको छ। सीताराम परियारको रचना हो, शीतल गुरुङको सङ्गीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.1 MHz पनि सुनिरहनु भएको छ, साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आजलाई कार्यक्रम संगीतमालाको निर्धारित समय पनि सकिने लागेको छ। अन्तमा पुरानो निकै चर्चामा रहेको गीत, नरेन्द्र प्यासीको सुर, आनन्द अधिकारीको रचना, आशिष अभिरेलको संगीतमा रहेको गीत यहाँको छोड्दै आजलाई कार्यक्रम संगीतमालाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट विदा माग्छु। नमस्कार।

0: हेलो
1: हेलो,
0: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर।
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर।
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन देशका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज र भोलि कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक दुई स्थानमा अत्याधिक वर्षाको सम्भावना छ। यस्तै देशका हिमाली तथा पहाडी भूभाग कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थान तथा मधेस बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा अत्याधिक पानी पर्ने सम्भावना छ। अत्याधिक वर्षाको कारण आकस्मिक बाढी पहिरो डुबान गृगान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी पाँचथर इलाम झापा सङ्खुवा सभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन गोर्खा लमजुङ कास्की तनहु पर्वत बागलुङ म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ। यसै गरी विगत 24 घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अनुसार मेलम्ची वर्षा मापन केन्द्रमा 105.4 मिलिमिटरसम्म वर्षा मापन गरिएको छ। यसै गरी पहिरोको जोखिमको कारण आज रातिदेखि बेनी दरबाङ र बेनी जोमसुम सडकमा सवारी

0: साधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ। पहिरोको जोखिम भएकाले रातको समयमा सवारी सञ्चालन नगर्न प्रशासनले सबैमा सूचना जारी गरी अनुरोध गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौँले सूचना जारी गरी म्याग्दी जिल्लामा पनि अति भारी वर्षा हुन सक्ने भनी रेड अलर्ट जारी भएको हुँदा बेनी जोमसम सडक र कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दी खण्डमा पर्ने सडकमा आज र भोलि गरेर दुई दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यको साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ। यसको लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच उक्त समझदारी पत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिने मन्त्रालयले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका नक्कली तथा कम गुणस्तर भएका चोरी पैठारी गरिएको जुत्ता चप्पल लगायत उत्पादनका भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै यस्तो आग्रह गरेको हो। उपभोक्ता संरक्षण ऐन 2075 बमोजिम उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा ऐनले तोके बमोजिमको लेबल लगाउनु पर्ने, पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानून बमोजिमका शर्त पूरा गर्नुपर्ने र वस्तु बिक्री गर्ने विक्रेताको दायित्व लगायतका कानूनी प्रावधान बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ। विभागले सम्बन्धित सबै उत्पादक पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्तबन्दी परिपालना गरी उद्योग व्यवसाय सञ्चालन गराउन सूचित गरेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी केन्द्रीय कमान्डले इरानमाथि लगातार 7 रात पनि हवाई आक्रमण गरेको जनाएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार होर्मुज जलमार्गसँग जोडिएको होर्मुज जगान प्रान्तमा भएका आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु भएको छ, 8 जना घाइते भएका छन्। इरानको रिभोल्युसनरी गार्डले अन्तर्राष्ट्रिय जलक्षेत्रमा बारुदी सुरुङ मार्गमा ठोकिएपछि 2 तेल ट्याङ्कर विस्फोट भएको दावी गरेको छ, तर अमेरिकी केन्द्रीय कमान्डले उक्त दावीलाई असत्य भन्दै खण्डन गरेको छ। उता इरानी सेनाले बहराइन, जोर्डन र कुवेती स्थित अमेरिकी सम्पत्तिलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। पछिल्लो घटनाक्रमसँगै खाडी क्षेत्रमा तनाव थप चर्किएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।

दि रेडियो नेपाल युनै ग्रिसमा शेर्पानी शेर्विके किसाङ ग्युर्सेन रुनाङ ग्यालुङ रङजुङ कालेटारी छोकपी ताहुङ्गु गिमाङी ग्यालखप्की सखुलुना छोकला तेर्सिनाङ लाक्पा शेर्वागेको नेताङ गोतोप तप्की चकपोकी दुब्ला मिमाङ तेरिताङ डेलवा गोतोप छोकपाती ओला सुङक्वा जलतेजिन मौसम विज्ञान विभागकी मौसम पूर्वानुमान महाशाखाकी सेतोपनाङ सेन आरिङताङ सला कोशी गण्डकी लुम्बिनीताङ सुदूरपश्चिम प्रदेशकी फु तेजिन तराईकी दासा चिक्चोङ इजोला छेर्वा बङ्गिगेको तोराङ क्याने खाङ्री सखुलताङ फु सखुल कोशी बागमती लुम्बिनी कण्डकी मधेसताङ सुदूरपश्चिम प्रदेशकी तराई सखुलताङ दासा लललासङ छेर्वा बङ्गिगेको नेताङ्गोतो विभागकी सेतोपियन छेर्वी जोसालिन्सी सोतक टोकपा तेजिन डुबानकी कलेटिवा फरुपताप्की मिमाङ तेरिकी खाक्सेन्पो चिने कोमलारङ चाकपु किदौला प्राधिकरणकी सुङ्गुवा सिसी खाक्सेन्पो लाका वसिङ मिसी गमी तुछोला फारसुर मिकी तुप्लासङ तेरिला सुङ्गुवा आरिङताङ सला पाँचथार इलाम झापा सुङ्खुवा सोभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रेप्लाञ्चोक सिन्धुपाल्चोक नुवाकोट चितवन गोर्खा लमजुङ कास्की तनहुँ पर्वत बाक्लुङ म्याग्दीताङ सेङ्जा जोङखाला मङ्सुक सोताङताङ टोकपा डोथोपुर नेताङ गोतोपताप्की गमी तुछुला डिमडुङ जिन्क्योङ कितोपला चकपो क्याने युकुला सुङ्खुवा रङजुङ कलेटेमा सुङ्क्योप कितोब्लाताङ टरी कितोब्ला सुङ्क्योप छोकपा सुङ्कर साने दक्षिण त लजित पातिवाला सुङ्गुवा सिसी कले गोतो केलामताङ लम्ला डोजर एक्साभेटर ताङ डोज लोडर चिङ्गै चालाक्तिवा टरी क्यान जोको ताङ लेन नाङसिन दासा कलेला गोतो पितिवाला सुङ्क्योप कित गोतोप दासाला पोतोप्लासँग डेलवा गोतोप छोकपातिवा तिरेला सुङ्गुवा प्राधिकरणकी चङ्बी गाडीगुडीला गोतोप दासा टोकपाताङ सोताक हुङथोपो दासाला गोतोप मितिवाला चकपो क्यान देतोप्ला सुङ्गुवा सिसी कलेला खेलसिङताङ रङजुङ कालेकोर्की रोक्रम लङ्गो सिंह डेलवा गोतोप हटलाइन आङ एक दुई तिन चारला फोन ताङनी रोकर्म लङ्गो लासङ मिमाङ तिरिला सुङ्क्वा लोबजुङ तेजिन चेरमोलनपो सस्मित पोखरेलकी स्याहार चितवनकी राप्ती टोङ्खेर वराङ चिङ्गी एउराले चारकी श्री गणेश माध्यमिक लोप्चा अनुगमन ख्यानङ्गुवा चेपाङ चिछोकी पेजातिवा लोबजुङ खितोप्ती लोप्चाकी लोबजुङ नेताङ चालकतिवा तेजिन कोर्नासोकी नेताङ कोर्ला लोनपो पोखरेलकी ख्यान्तोक लानङ्गो भिएन लोनपो पोखरेलकी ग्याग्याने लचित पाताङ लोपटुक तिवी फमातिवा ताङ क्यान टोङ्गो लानङ्गिन लोप्चा यर्ग्या जप लोप्टा सेक लोपटुक तिवी सुक परूप पाङ चिछोकी पेजातिविङ हौ कले तेजेन लोपटाला खाक्से वतुप कोर्तिवी कोला ख्यान्तोक लानगो सेनकुवा अनुगमन जुग्ला लोनपो पोखरेलकी तिङला स्वरूप चिछोकी पेजातिवा लोपजुङ ल्यामो तेरुप्ला सुङ्की खाक्सेन्पो चिने लाका कितोप सुङसुङ कर्णालीकी लम्गी नेताङ अनुगमन तेजिन निरीक्षण कितुला पूर्वधार यर्ग्या लोनपो सुनिल लम्साल कालीकोट फेमकुवा लम्गी नेताङ कोला सडक डिभिजन ल्याखुङ सुर्खेतकी चोताङ लजत पातिवाताङ क्यान लम्गी कोला ख्यान्तोक लानी लोनपो लम्साल कर्णाली गेलाम दैलेख नै कालीकोट फेउगिन गेलामकी दासतिवा अनुगमन क्यानङ्गिन लोनपो लम्सालकी मिमाङ तिवी काले मितिवी सखुल्ला रङ्गनी गेन्दोताङ तिसिला रङ्ग छर्सी जोनी सुङला गोजुतोप मिगुलकी कर्णाली फेउ सुङसुङ डिमडुल छोङमेन छोकपी यम्बी डिमडुल छोङमेन ग्यालुङ छोकपी दपयोग्ला स्वरूपरात कोसला रम्बो जब्ला पेट्रोलियम पदार्थला लिटर चिग्ला टेङ्गा सिका चिकताङ लोकतेमा चार्ज क्याउला युनिट चिग्ला सिका चिक टेङ्गा दुदुब्ला टोङ्गो बेनुगुवा पूर्वधार यार्ग्या लोनपो सुनिल लम्सालताङ ठिम दिक्ठिम तेजिन संसदीय मामिला लोनपो शोकविदा गौतमला ज्ञापन यिगे चिगेकी छोकपी तन्दा गिरुवा तोङ्गुफ नेताङला वतुप डिमडुल ऐनला डिमडुल दपयोग्ला सुने क्योनु फोकोतिवाला तुछोला रङ सुङ्क्योप कितुब्ला मेन्जु कितुब्ला तङ क्योनु फोको टेङ्गा तेरुब्ला दुर्घटना राहत कोष गो जुदुप तन्दौला तेन तेने क्याउ चोइ टेङ्गा दुदुब्ला टोङ्गो बेन्दोभियन बागमती प्रदेश सुङतेमा नेकपा एमाले थेन्दोप सेन्कुवा एमाले बागमती प्रदेश टोछोक सोखी सुङला डेलवा गौतम रङ्गी लोनपोतिवाला राजीनामला तेरुप्ला निर्देशन बिन्दोपिएन सङ्घीय सोखी गोठी जगन्नाथ थपलियाकी लोनपोतिवाला कोसाने गोङबा सुनी सुङतेमा थेन्दोप्ला निर्देशन बिन्दोप सेन्कुवा एम्बा प्रदेशला चिङ्गेरङ नेपाली कङ्ग्रेस ताङ एमाले पर्की थुन्दम पर्ला खन्दोप सोर्सीमा एमालेकी सुङतेमा थेन्दोप्ला थाक्सत क्याउएन गोठी थपलियाकी लोनपोतिवाला तुछो लानी मुख्यमन्त्री इन्द्रबहादुर बनियाला गोङबा सबला निर्देशन बिन्दोप ख्यान्तोक नाङसोङ
टिमखाङ छुनपोकी नेपाल कम्युनिस्ट पार्टी एमालेकी छोकचो सुनपा तेजेन गोमी सिलो सुनपा विष्णु पौडेला तारेखला तोङ्गोप्ला क्याचप बिनक्वा सम्पत्ति शुद्धिकरण कोर्की खम्जुला टिमखाङकी थिम्पोन नारायण प्रसाद पौडेल दिल्ली रत्न श्रेष्ठ तङ्ग विदुर कोइरालाकी इजलासकी छोकचो सुनपा पौडेला तारेखला तोङ्गोप्ला क्याचप बिन्दो भेन गोमी सिलोन तेजिन नेपाली कम्युनिस्ट पार्टी नेकपाकी गठित पुष्पकमल दाल प्रचण्डकी गोमी लोनपो डाक्टर देवेन्द्र राज पाण्डे नासगलोप कोला सेमदुक क्या नङ्गुवा तुग्राङ केने नेपाली कङ्ग्रेसकी छोकछो गगन कुमार थापाकीसँग गोमी लोनपो डाक्टर देवेन्द्र राज पाण्डे नासगलोप कोला कुदुत सुनाङ्गिन सेमदुक क्या नङ्गुवा डाक्टर पाण्डे दाङ्गिगल्सा काठमाडौँकी विशाल नगरला गोतुप रङ्गी जिमखाङला रङ लोगेचुग्या दिनला नासगलोप यन्न डडेलधुराकी अमरगढी टोङख्यार वडाङ दिन खसरे खानला जीव दाब्योग्ला सुनि मेराङी नासगल्क्वा दनगढीने दार्जुला डै वतो बोलेरो जीव आरिङ टोप्ला दाब्योग्ला सुनि मेराङी नासगलोप जोङखीको सुङमाकमी लाखुङ डडेलधुराकी चो वरुण बहादुर सिंहकी ख्यातोक नाङसुङ नासगलोमी दार्जुलाकी अपि हिमाल टोङख्यार वडाङ चिकी लोङ्गी सुङाकी सुबाम लोथ्याल ताङ ती दासकी लोङ्गी सुकी हमु लोथ्याल यिन्दो सेनक्वा तुराङ केने झापकी गौरीगंज योछोकपा वराङिकी हुलाकी गेलाम्ला कार्तङ मोटरसाइकल थुक्ने मोटरसाइकल तोङ्गु पितङ मोटरसाइकल तिङला वतुमे क्यान मेराङी नासगल्क्वा दाङिनमो गौरीगंज वराङि कृष्ण खोलाकी हुलाकी गेलाम्ने विराटनगर दुई वतुप कार्तङ एमा छोक्ने हुङ्गिन वटु मोटरसाइकल थुक्ने बङ्गिक्यो नुफुकु लोसुम्जुकी मोहम्मद नुर इस्लाम तङ मोटरसाइकल तिङला वतुमी लोसुम्जुसुवाङाकी एनबी मोझा फुल मेन्जुकी तोप्रिम्बला आरिङ नासगलोभ्येन रेडियो नेपालनि शेरवे साङ्ग्यो डोसुङ थुजिसे।

विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरू यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ। भर्खरै सुनायौँ शोभा पाण्डेको स्वरमा रहेको गीत भने डाक्टर कृष्ण हरि बरालको रचना रहेको थियो गैरी सुरेशको सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ टेक बिसी अनु चौधरीको स्वरमा रहेको छ भने हरिभक्त बुढाथोकीको गीत रचना भीम बिसीको सङ्गीतमा।

अहिले सुनायौँ कृष्ण काफ्ले समीक्षा अधिकारीको स्वरमा रहेको आधुनिक गीत कृष्ण काफ्लेको गीत रचना अनि सङ्गीत रहेको थियो। अब अर्को गीत राख्दैछौँ हिमाल श्रेष्ठको स्वरमा रहेको छ भन्ने सङ्गीत रहेको छ गायक स्वयंकै।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा रामकृष्ण शाहसँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय मानव अधिकार आयोगले कुसुन्डा लगायत लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र विकासको लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले गरेको कुसुन्डा समुदायको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन 2083 उहाँहरूको स्वतन्त्र पूर्व सुसूचित सहमतिमा एकीकृत बस्ती विकास गरी सामूहिक बसोबासको प्रबन्ध गर्न गराउन संघीय सरकारसँग सिफारिस गरिएको छ। आयोगले कुसुन्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र सिपमूलक तालिम, रोजगारीका क्षेत्रमा नीतिगत कानूनी र संरचनात्मक सुधार गर्न संघ प्रदेश र स्थानीय सरकारलाई बेग्ला बेग्लै सिफारिस गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन देशका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक दुई स्थानमा अत्याधिक वर्षाको सम्भावना छ। यस्तै देशका हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थान तथा मध्य प्रदेश र बागमती गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा अत्याधिक पानी पर्ने सम्भावना छ। अत्याधिक वर्षाको कारण आकस्मिक बाढी, पहिरो, डुबान, गृगान, बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। यसैबीच बैतडीमा तीन दिन ग्रामीण कच्ची सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले अविरल वर्षा र मनसुन जन्य विपदको जोखिमलाई मध्यनजर गर्दै जिल्लाभित्रका ग्रामीण कच्ची सडकमा सवारी सञ्चालनमा अस्थायी रूपमा रोक लगाएको हो। प्रमुख जिल्ला अधिकारी डाक्टर डेजन भट्टराईद्वारा जारी सूचना अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन जन्य प्रकोपको कारण बैतडीलाई उच्च जोखिमयुक्त जिल्लाको सूचीमा राखेपछि आज बेलुका

0: 9 बजेदेखि साउन 4 गते सोमबार बिहान 6 बजेसम्म ग्रामीण कच्ची सडकमा सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा जनाइएको छ। यस्तै पहिरोको जोखिमको कारण आज रातिदेखि बेनी दरबाङ र बेनी जोमसुम सडकमा सवारी साधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ। पहिरोको जोखिम भएकाले रातको समयमा सवारी सञ्चालन नगर्न प्रशासनले सबैमा सूचना जारी गरी अनुरोध गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यको साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अगाडि बढाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच उक्त समझदारी पत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने जनाइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका नक्कली तथा कम गुणस्तर भएका चोरी पैठारी गरिएको जुत्ता चप्पल लगायत उत्पादनका भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै यस्तो आग्रह गरेको हो। उपभोक्ता संरक्षण ऐन 2075 बमोजिम उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा ऐनले तोके बमोजिमको लेबल लगाउनुपर्ने, पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानून बमोजिमका शर्त पूरा गर्नुपर्ने र वस्तु बिक्री गर्ने विक्रेताको दायित्व लगायतका कानूनी प्रावधान बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ। विभागले सम्बन्धित सबै उत्पादक पैठारीकर्ता ढुवानीकर्ता सञ्चयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन सूचित गरेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
2: ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
3: अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी केन्द्रीय कमान्डले इरानमाथि लगातार 7 रात पनि हवाई आक्रमण गरेको जनाएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार होर्मुज जलमार्गसँग जोडिएको होर्मुज जगान प्रान्तमा भएका आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु भएको छ, 8 जना घाइते भएका छन्। यसैबीच इरानको रिभोल्युसनरी गार्डले अन्तर्राष्ट्रिय जलक्षेत्रमा बारुदी सुरुङमा ठोकिएपछि 2 तेल ट्याङ्कर विस्फोट भएको दावी गरेको थियो, तर अमेरिकी केन्द्रीय कमान्डले उक्त दावीलाई असत्य भन्दै खण्डन गरेको छ। उता इरानी सेनाले बहराइन, जोर्डन र कुवेत स्थित अमेरिकी सम्पत्तिलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ लोक दोहोरी, अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकदोहोरी गीत सुनाउने क्रममा भर्खरै राख्यौँ भोजराज काफ्ले र सीता थापाको स्वरमा भोजराज काफ्लेको लय सङ्कलनमा अब राख्दैछौँ माया गुरुङ जमुना राई रवि कार्की र श्याम राणाको स्वरमा बालकुमार श्रेष्ठ र रामेश्वर ढकालको लय सङ्कलनमा

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। लोकदोहोरी गीत सुनाउने क्रमको अन्तिम गीत राख्यौं मदन परियार र माया पर्देको स्वरमा श्रीकृष्ण बम मल्लको लय संकलनमा। अब भने सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार

यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भनी साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले 6 मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुर्कुट नेपाल थोक कटुन्जे बेसी कान्ति लोकपथ मेची राजमार्ग सालझण्डी ढोरपाटन अरणीको राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिका 4-0 किलोमा पहिरो खस्दा उक्त सड़क खण्ड अवरुद्ध भएको हो। यसै गरी बागलुङको जैमिनी नगरपालिका 8 वेल बगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आज र भोलि मुसलधारे वर्षा हुने जनाउँदै सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट जरिवाना मिनाहा लगायत सुविधाको व्यवस्था गरेको छ। यही साउने गतेदेखि लागू भएको काठमाडौँ महानगरपालिका आर्थिक ऐन 2083 अनुसार आर्थिक वर्ष 83-84 लागि छुट तथा जरिवाना मिनाहा दिइएको हो। ऐनले करदाताहरूलाई विभिन्न शीर्षकमा विशेष छुट सहुलियत र पुराना बकौतामा जरिवाना मिनाहाको व्यवस्था गरेको छ। यस्तै करदाताहरूलाई तोकेको समयमै कर बुझाउन प्रोत्साहन गर्ने उद्देश्यले महानगरले विशेष सहुलियत प्रदान गरेको छ। जस अनुसार चालु आर्थिक वर्षको सम्पत्ति कर व्यवसाय कर र बहाल कर आगामी असोज मसान्तभित्र दाखिला गरेमा कुल कर रकममा 10% छुट प्राप्त हुनेछ। यसै गरी विगतका वर्षहरूदेखि कर तिर्न बाँकी रहेका करदाताका लागि महानगरले राहतको घोषणा पनि गरेको छ। बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ। एमाले बागमती प्रदेश संसदीय दलले सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो। नेता थपलियाले आफू हाल काठमाडौँमा रहेको जनाउँदै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिइसकेको बताउनुभयो। अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कंग्रेस र एमाले बीच गठबन्धनमा विवाद उत्पन्न भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमाले जनाएको छ। बहुप्रतीक्षित नागढुङ्गा सुरुङ मार्गको उद्घाटन 11 गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको सो सुरुङ मार्गको उद्घाटन 11 गते मिति गर्ने मिति तय भएको नागढुङ्गा सुरुङ मार्ग आयोजनाका अधिकारीहरूले बताएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले सुरुङ मार्गको सम्पूर्ण निर्माण सम्पन्न भई उद्घाटन र सञ्चालनको तयारी भइरहेको बताउनुभयो। उहाँले 11 गते उद्घाटन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उद्घाटन के कसरी गर्ने कोबाट गर्ने गराउने बारे मन्त्रालयले छलफल गरिरहेको उहाँले बताउनुभयो। दाङको तुलसीपुर उपमहानगरपालिकाले हालसम्म 154 विभिन्न कानून निर्माण गरेको छ। विधान समिति संयोजक भीमबहादुर कुँवर योगीका अनुसार विक्रम सम्बत 2075 2083 असारसम्म यी कानून पारित भएका हुन्। नेपालको संविधानको धारा 226 र स्थानीय सरकार सञ्चालन ऐन 2074 दिएको अधिकार प्रयोग गरी नगरको सेवा प्रवाहलाई व्यवस्थित कानून सम्मत र विश्वसनीय बनाउन यी कानून निर्माण गरिएको संयोजक योगीले बताउनुभयो। उहाँका अनुसार 89 कार्यविधि रहेका छन् भने 41 ऐन र 5 नियमावली पारित गरिएका छन्। साथै उपमहानगरपालिकाले 9 मापदण्ड 4 निर्देशिका 3 कार्ययोजना र नीति रणनीति तथा योजना मार्गदर्शनतर्फ 1-1 कानून निर्माण गरी कार्यान्वयन गरेको उहाँले जानकारी दिनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 508,476 विदेशी पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। आर्थिक वर्ष 2081-82 तुलनामा गत आर्थिक वर्षमा 2 बढी पर्यटक त्यहाँ आएको बताउँदै आयोजना प्रमुख डाक्टर रविन कडरियाले आर्थिक वर्ष 2081-82 278,113 अन्नपूर्ण क्षेत्रको भ्रमण गरेको जानकारी दिनुभयो। दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर 4 करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका 3 पक्राउ गरेको छ। अनुचित लेनदेन मिटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका 16 कपिलेश्वर निवासी 53 गोपाल शाह उनकी श्रीमती 48 रेखा शाह र उनका
छोरा 32 वर्षीय हरेराम शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो। जनकपुर उपमहानगरपालिका 2 निवासी गोविन्द कुमार शाहले व्यापार व्यवसाय गर्नका लागि गोपाल शाहसँग जग्गा दृष्टिबन्धमा राखी कपाली तमसुक गरेर 99,00,000 ऋण लिएका थिए। गोविन्द शाहले दृष्टिबन्धकमा रजिस्ट्रेसन गरिदिएको जग्गा पछि जग्गा धनीलाई थाहै नदिई गोपाल शाहसहित 3 जनाले बैङ्कमा धितो राखी 4 करोड ऋण लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो। जनकपुर धाम स्थित गोपाल शाहको घरबाट जग्गा धनी पूर्जा 50 थान, नागरिकता प्रमाणपत्र 18 थान, 1 थान ल्यापटप र विभिन्न छाप तथा नक्साहरू बरामद गरिएको प्रहरी उपरीक्षक खड्काको भनाइ छ। पक्राउ परेका 3 जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध रूपमा चोरी गर्ने समूहमा विदेशी नागरिकको समेत संलग्नता देखिएको छ। पछिल्लो समय भएका चोरीका घटनामा संलग्न विदेशी र नेपाली गरी 9 जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ। प्रहरीले भारतको उत्तर प्रदेश अशोकपुरका 23 वर्षीय राहुल निषाद र महाराष्ट्रको सोलापुर घर भएका 40 वर्षीय हनुमन्त जाधवलाई नियन्त्रणमा लिएको छ। चोरी अभियोगमै चीनको गोन्जाउका 30 वर्षीय वेन ली र सान्दोङका 37 वर्षीय वाङ लियाधिङलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। यसै गरी 5 जना नेपाली पनि चोरी आरोपमा पक्राउ परेका छन्। उनीहरूको साथबाट 27 तोला सुनका गरगहना र 9 थान मोबाइल बरामद गरिएको छ। यसै गरी एउटा स्मार्ट वाच, एउटा ल्यापटप, 2,01,220 रुपियाँ नगद पनि प्रहरीले बरामद गरेको छ। पछिल्लो 2 सातामा श्रृङ्खलाबद्ध रूपमा चोरी गर्नेहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता पासवानले बताउनुभयो। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

8:25 को समयमा सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन, 6:40 कृषि कार्यक्रम, 7:00 समाचार, 7:25 को समय रहनेछ आधुनिक गीतको, 8:00 अङ्ग्रेजीमा समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रम, 8:30 लोकगीत, 9:00 समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारण, 9:45 सदाबहार गीत, 10:00 हिन्दीमा समाचार, समाचारपछिको समय रहनेछ कार्यक्रम घर देश परदेशको, 10:40 पुराना आधुनिक गीत, 11:00 समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: Kas būna spāl?
1: Visa top ir nordīšo Kērko paca pītē lātni
0: भरपूर मनोरंजन सहित मात्र ₹999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडास्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त। यता यो ठुलो रुखको फेदमा बसौँ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
0: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
0: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
0: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 46 को समयमा सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
4: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
5: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन र घाँसे बाली सम्बन्धी सल्लाह समेट्दैछौ।
4: कृषि मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
6: आगामी साता देशभरि नै मनसुनी वायुको प्रभाव रहनेछ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदर स्थानभन्दा माथि रहनेछ र पूर्वी भूभागमा साताको मध्यबाट सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक सर्नेछ। हिमाली भूभाग, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरु र मध्यमा धेरै स्थानमा तथा अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। साताको सुरु र अन्त्यमा एक दुई स्थानमा र मध्यमा थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। साताको मध्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताभर धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरु र अन्त्यमा थोरै स्थानमा भारी वर्षा र मध्यमा थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरु र अन्त्यमा केही स्थानमा र मध्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरु र अन्त्यमा एक दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। तराई भूभाग, साताको सुरु र अन्त्यमा केही स्थानमा र मध्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरु र मध्यमा एक दुई स्थानमा भारी वर्षा र मध्यमा थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मधेस र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा एक दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
4: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
6: भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकै बाली, तरकारी तथा फलफुल बगैँचा लगायत प्लास्टिक घर, पशु पंक्षीका खोर गोठहरू वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्नुहोस्। 21-25 दिन भइसकेका धानका बेर्ना प्रति रोपो 2-3 ओटाको दरले रोप्न सुरु गर्नुहोस्। हारदेखि हार 20 सेन्टिमिटर र रोपोदेखि रोपो 15 सेन्टिमिटर दूरीमा र सूचीकृत गरिएका वर्ण शङ्कर धान 1 गोटा बेर्नाको दरले हारदेखि हार 20 सेन्टिमिटर र रोपोदेखि रोपो 20 सेन्टिमिटर दूरीमा रोप्नुहोस्। रोपेको धान बालीमा झारपात व्यवस्थापनको लागि प्रेटी लाक्लोर 25 लिटर पानीमा 50 ml दरले एक रोपनीमा वा 17 लिटर पानीमा 34 ml दरले एक कट्ठामा धान रोपेको 5 दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्ल्याट फेन नोजलको सहायताले मौसमको अवस्था हेरी मात्र छर्किनुहोस्। धान खेतमा गुबो मर्ने समस्या हुने भएकाले नियमित अनुगमन गर्नुहोस्। खेतमा 5% मृत गुबा वा प्रतिमिटर किराको फुलको एउटा झुण्ड वा प्रतिमिटर एउटा वयस्क किरा भएमा मात्र व्यवस्थापनका विधिहरू अपनाउनुहोस्। वयस्क गवारो किरा साँझको समयमा खेतमा वा राति बत्तीको आसपास देखिन्छ। यिनीहरूले पातको टुप्पोको तल्लो भागमा अन्डा पार्ने भएकोले अवलोकन गरी नष्ट गर्नुहोस्। धान रोपेको 2-3 हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धान बालीमा फेद कुहिने रोग लाग्ने हुनाले नियमित अवलोकन गर्नुहोस्। नियन्त्रणको लागि रोगी बोटहरू उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि 2 ग्राम बेभिस्टिन प्रति लिटर पानीमा मिसाई 8-10 दिनको फरकमा 2-3 पटक बोट भेज्ने गरी छर्किनुहोस्।
4: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
6: मनसुनी वर्षाको समय भएकोले सबै फलफूलका बगैँचामा सरसफाई र झारपात व्यवस्थापनका साथै पानी निकासको उचित व्यवस्था गर्नुहोस्। सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा विषादी राख्नै पर्ने भएमा मौसमको अवस्था हेरेर कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी मात्र विषादी छर्किनुहोस्। वर्षातको समयमा विषादी छर्किनै पर्ने भएमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। साथै विषादी छर्किँदा विशेष सावधानी अपनाउनुहोस्। आँपमा भण्डारणको समयमा देखिने एन्थ्राक्नोज कम गर्न फल टिपिसकेपछि 54.2 डिग्री सेल्सियस तापक्रमको पानीमा 15 मिनटसम्म डुबाएर प्याक गर्नुहोस्। क्याल्सियम कार्बाइडमा आर्सेनिक र फस्फोरस हाइड्राइडको अवशेष पाइने हुँदा आँप, केरा आदि फलफुल पकाउन यसको प्रयोग नगर्नुहोस्। सुन्तला जात फलफुलमा लाग्ने धुले ढुसी रोगको व्यवस्थापनका लागि रोगग्रस्त हाँगाहरू काटछाट गरी बगैँचाको सरसफाई गर्नुहोस्। यस समयमा केरामा प्रशस्त नयाँ कोथा आउने भएकाले नियमित अवलोकन गरी हरेक झाङमा 2 वटा कोथा मात्र राखी बाँकी कोथा हटाउनुहोस्। अम्बामा हरेक वर्ष दादे रोग लाग्ने गरेको छ भने आउने वर्षहरूमा यो रोग लाग्न नदिन बोटको रोगी हाँगा र फललाई टिपेर सुरक्षित तरिकाले जलाउनुहोस् वा खाल्डोमा पुरी दिनुहोस्। स्याउमा लाग्ने कत्ले किरा स्यानजोस व्यवस्थापनको लागि 1% बोडो मिश्रण अर्थात् 10 ग्राम निलो तुथो र 10 ग्राम चुन प्रति लिटर पानीमा बोट भिज्ने गरी छर्किनुहोस्। प्रकोप बढी भएमा चोर हाँगाहरू हटाई खनिज तेल 5 ml प्रति लिटर पानीमा मिसाई बोट भिज्ने गरी छर्किनुहोस्। स्याउको जरा कुहिने रोग व्यवस्थापनको लागि बगैँचा तथा नर्सरीमा पानी जम्न नदिनुहोस्। जरा कुहिएको शङ्कास्पद बोटको वरिपरि 1% बोडो मिश्रणको झोल बनाई ड्रेन्चिङ गर्नुहोस् तथा ट्राइकोडर्मा 2 ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नुहोस्। कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली। उच्च पहाडमा लगाइएको आलु बालीमा पानी निकासको व्यवस्था गर्नुहोस्। परिपक्व भइसकेको आलु मौसमको अवस्था हेरी खन्नुहोस्। खनेको आलुलाई अँध्यारो, सुक्खा र चिसो 10-15 डिग्री सेल्सियस ठाउँमा काठका बाकस, प्लास्टिकका क्रेट वा ऱ्याकमा फिजाएर 3 तहसम्म मिलाएर 2 हप्तासम्म राख्नुहोस्। यसरी राख्दा 2 तहको बीचमा पत्रिका ओछ्याएर राख्नुहोस्। बोक्रा बाक्लो भएका, राम्रोसँग ओभाएका, चोटपटक नलागेका, कुहिएका र रोग नलागेका 25-50 ग्राम तौल भएका आलुका दानालाई बिउको रूपमा छनौट गर्नुहोस्। स्थानीय रूपमा घरमा नै भण्डारण गरेको आलुलाई पुतलीको नोक्सानीबाट जोगाउन बोझोको गानोको धुलो 2 ग्राम प्रति केजी आलुका दरले मिसाएर भण्डारण गर्नुहोस्। मध्य पहाडी जिल्लाहरूमा सिमी र बोडीको बिउ उत्पादनका लागि सिफारिस गरिएका जातका बिउहरू मौसमको अवस्था हेरी रोप्न सुरु गर्नुहोस्। गोलभेडाको जरामा लाग्ने परजीवी जुका व्यवस्थापनको लागि केही विधिहरू छन् अपनाउनुहोस्। तोरी वा रायोको पिना 250-300 ग्राम प्रति वर्ग मिटर क्षेत्रफलका दरले खनजोत गर्ने बेलामा माटोमा प्रयोग गर्नुहोस्। गाईबस्तुको काँचो मलमूत्र वा बायोग्यास स्लरी 2 केजी प्रति वर्ग मिटर क्षेत्रफलका दरले खनजोत गर्ने बेलामा माटोमा प्रयोग गर्नुहोस्। बेर्ना रोप्नुभन्दा अगाडि 20 ग्राम रायोको बिउ पिनेर प्रति बोटका दरले माटोमा मिसाउनुहोस्। बाली काटिसकेपछि रोग लागेको जरा खनजोत गरी सङ्कलन गरी खाल्डोमा पुरिदिनुहोस् र सुकाएर जलाइदिनुहोस्। जुका लाग्ने खेतबारीमा काम गरिसकेपछि हात, खुट्टा तथा कृषि औजारमा टाँसिएको माटो सफा गरेर मात्र अन्यत्र ठाउँमा प्रयोग गर्नुहोस्। भेलुम प्राइम 3-5 ml प्रति लिटर पानीमा घोलेर माटोको उपचार गर्नुका साथै उक्त झोलमा बिरुवाको जरा कम्तीमा 10 मिनटसम्म डुबाई उपचार गरेर मात्र बिरुवा रोप्नुहोस्। त्यस्तै वर्षातको समयमा मौरी घारमा खाना मह र पराग छ छैन नियमित हेर्नुहोस्। यो समयमा मौरीलाई चरन कम हुने भएकाले चिनी चास्नी बनाएर खुवाउनुहोस्। साथै कमिलाको नोक्सानीबाट जोगाउन घार राखेको स्ट्यान्डको सबै खुट्टाहरूमा कचौरा वा प्लास्टिकको बट्टामा पानी राख्नुहोस्। मौरी घरमा रोग सुलसुले र रानो भए नभएको नियमित अनुगमन गर्नुहोस्। तापक्रम र आर्द्रतामा घटबड भइरहँदा मौरीको छाउरामा कुहिने रोग लाग्ने सम्भावना हुने भएकाले मौरी घरको नियमित अनुगमन गर्नुहोस्। अब पशुपालन। भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मूत्रबाट मानिसमा सर्ने लेप्टोस्पाइरोसिस नामक जुनोटिक रोगको प्रकोप बढी हुने भएकाले धान खेतबारीमा बुट लगाएर मात्र जानुहोस्। बर्सातको समयमा भेडा बाख्राहरूमा निमोनिया र छेर्ने समस्या देखिने हुँदा भेडा बाख्राहरूलाई पानी भिज्न नदिनुहोस् र खुला चरणमा नछोड्नुहोस्। लगातार वर्षा भएको अवस्थामा खुला चरणभन्दा घाँस काटेर खुवाउने गर्नुहोस्। बर्सातको समयमा खोर र गोठ वरिपरि पानी जम्ने, झाडी बढ्ने र दुलोहरूमा पानी भरिने हुनाले सर्पहरू सुरक्षित ओत खोज्दै गोठभित्र पस्ने सम्भावना निकै उच्च हुन्छ। यस्तो बेला पशु चौपायालाई सर्पदंशबाट जोगाउन गोठको बाहिरी भागमा वा कुना काप्चामा कार्बोलिक एसिड वा कडा गन्ध आउने फिनाइल छर्कनुहोस्। साथै गोठको ओरापर बाबरी, कागती वा मरिच जस्ता कडा गन्ध आउने बिरुवाहरू रोप्नुहोस्। बर्सातको समय भएकोले गाई भैँसीहरूमा भ्यागुते रोग, पशुलाई सास फेर्न गाह्रो भएर भ्यागुता कराएको जस्तै आवाज निस्किने रोग देखा पर्न सक्दछ। प्राय गरी तीक्ष्ण लक्षणहरूमा मुख्यतया 8-24 घन्टाभित्रै गाई भैँसी मर्ने भएकाले जति सक्दो छिटो नजिकैको पशु सेवा कार्यालय वा भेटेरिनरी सेवा केन्द्रमा सम्पर्क राख्नुहोस्। त्यस्तै बर्सातको समयमा कुखुराको खोरभित्र पानी पस्न नदिन जाली बाहिर प्लास्टिकले ढाक्ने व्यवस्था गर्नुहोस्। खोरमा भिजेको मल तुरुन्त हटाई ओभानो भुस राख्नुहोस्। खोरमा 20-25 डिग्री सेल्सियस तापक्रमको व्यवस्था गर्नुहोस् र पानीलाई निर्मलीकरण गरी खुवाउनुहोस्। दिउँसोको तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि पुग्ने ठाउँहरूमा पालिएका कुखुराहरूले दाना कम खाने, अण्डाको तौल घट्ने र अण्डाको गुणस्तरमा समेत ह्रास आउने भएकोले खोरको तापक्रम 18-25 डिग्री सेल्सियस कायम हुने गरी व्यवस्थापन गर्नुहोस्। कृषि मौसम सल्लाह बुलेटिनमा अब मत्स्य पालन। भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूका माछा पोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। साथै माछा बगेर जान नदिन निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाउनुहोस्। माछा पालन गर्ने कृषकहरूले व्यवसायमा हुने जोखिम कम गर्न बीमा गर्नुहोस्। थप जानकारीका लागि नगरपालिका, गाउँपालिका र सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्नुहोस्। र घाँसे बाली सम्बन्धी सल्लाह, लगातार वर्षाका कारण खेतमा पानी जम्न नदिन उचित निकासको व्यवस्था गर्नुहोस्। नेपियर, टियो सेन्टी, प्यारा घाँस तथा अन्य बहुवर्षीय घाँसहरू 45-60 सेन्टिमिटर उचाइ पुगेपछि काट्नुहोस्। काटिएको हरियो घाँस खुला वर्षामा नराखी छाना भएको स्थानमा सुरक्षित राख्नुहोस्। र पशु चौपायालाई सुक्खा समयमा पनि हरियो घाँस खुवाउनका लागि खेर गइरहेको बाँझो तथा भिरालो जमिनमा बढहर, निवारो, टाँकी, कोइरालो, इपिल इपिल, किम्बु, खन्यु, बेडुलो, पाखुरी, चुलेत्रो, दुधिलो, कुटमिरो, गोगन जस्ता डाले घाँसका बिरुवा सार्नुहोस्।
4: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: अनि म निशानी दवाडी।
0: कृषि पत्रिकाको सुरुमा गोरखापत्र दैनिकमा छापिएको असार सकिदा झण्डै 62% रोपाई शीर्षकको समाचार। असार सकिदा मुलुकभर झण्डै 62% क्षेत्रफलमा धान रोपाई भएको छ। कृषि विभागका अनुसार बिहिबारसम्म मुलुकभर 61.62% धान रोपाई भएको हो। गत वर्ष यस अवधिमा 72.14% रोपाई भएको थियो। गत वर्षको तुलनामा अहिले 12% रोपाई कम भएको हो। समयमा पानी नपरेकाले यस वर्ष धान रोपाईमा कमी भएको हो। कृषि विभागका अनुसार मुलुकभर धान खेतीयोग्य 13,66,562 हेक्टर क्षेत्रफल रहेकोमा हालसम्म 8,42,068 हेक्टरमा रोपाई सकिएको छ। असार सकिँदा पनि अझै 5,24,494 हेक्टर क्षेत्रफलमा धान रोपाई हुन बाँकी रहेको कृषि विभागको तथ्याङ्कले देखाएको छ। विभागका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेश कुल 1,54,950 हेक्टर क्षेत्रफल मध्ये 1,36,032 हेक्टरमा रोपाई सकिएको छ। यस्तै सबैभन्दा कम कोशी प्रदेशमा 54.90% अर्थात् 1,51,619 हेक्टर रोपाई सम्पन्न भएको छ। कोशी प्रदेशमा 2,76,387 हेक्टर क्षेत्रफल धान खेती हुने गरेको छ। मध्य प्रदेशमा सबैभन्दा धेरै 3,82,433 हेक्टर क्षेत्रफलमा धान खेतीयोग्य जमिन रहेको हालसम्म 57.90% अर्थात् 2,21,547 हेक्टर क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। यस्तै बागमती प्रदेशमा 57.1% अर्थात् 65,446 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ। यस प्रदेशमा 1,14,524 हेक्टर क्षेत्रफल धान रोपाई हुने गर्दछ। गण्डकी प्रदेशमा 65.9% 61,727 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ। लुम्बिनी प्रदेशमा 59.6% अर्थात् 1,79,631 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। गण्डकी प्रदेशमा 93,306 हेक्टर र लुम्बिनी प्रदेशमा 3,01,372 हेक्टर क्षेत्रफल रहेको छ। कर्णाली प्रदेशमा 60.2% 26,067 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। कर्णाली प्रदेशमा धान रोपाई हुने क्षेत्रफल 43,290 हेक्टर रहेको छ। राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक एवं धान बाली विज्ञ डाक्टर उज्जवल कुमार कुशवाहाले यस वर्ष धान रोपाई कम हुँदा उत्पादन घट्ने देखिएको जानकारी दिनुभयो। तराईमा साउन दोस्रो सातासम्म धान रोप्न उपयुक्त हुने भएकाले त्यति बेलासम्मको रोपाईको अवस्था हेरेर कति घट्छ भनेर आकलन गर्न सकिने उहाँको भनाइ छ। पहाडमा असार अन्तिमसम्म र साउनमा दोस्रो सातासम्म धान रोप्न सकिने र त्यसभन्दा अघि पछि धान रोप्दा उत्पादनमा ह्रास आउने उहाँको भनाइ छ। अन्नपूर्ण पोस्ट दैनिकमा गोलभेडा किसानसँग सरकारको छलफल शीर्षकमा समाचार प्रकाशित छ।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र गोलभेडा उत्पादक किसानहरूबीच छलफल भएको छ। भेटमा किसानहरूले उठाउँदै आएको कृषि बिमा, गोलभेडा सहित अन्य तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण र उत्पादित तरकारीको बजार व्यवस्थापन लगायतका मागहरूलाई सम्बोधन गर्ने विषयमा छलफल भएको हो। बजारमा गोलभेडाको अत्याधिक आपूर्तिका कारण किसानले श्रमको मूल्य समेत नपाउने अहिलेको जस्तो चरम संकट दोहोरिन नदिन मन्त्रालयले नयाँ रणनीति बनाएको हो, जस अनुसार आगामी वर्षदेखि कालीमाटी बजारको विगतको व्यावसायिक चक्र र उतार चढावलाई विश्लेषण गरी कुन समयमा मूल्य घटाउन सकिन्छ भन्ने पूर्व सूचना किसानलाई दिनेछ। सोही पूर्व सूचनाका आधारमा मात्र उत्पादन कार्य अगाडि बढाउन किसानहरूलाई परामर्श दिने मन्त्रालयले जनाएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा गोलभेडाको उत्पादन उपभोक्ताको मागभन्दा बढी भएकाले बजारमा यसको मूल्य निरन्तर ओह्रालो लागेको मन्त्रालयका सूचना अधिकृत डाक्टर मणिरत्न अर्यालले बताउनु भयो। उपत्यकामा बढी भएको गोलभेडालाई बाहिरका अन्य बजारहरूमा पठाउन सके उपत्यकाको बजार मूल्यलाई केही समयका लागि सन्तुलनमा ल्याउन सक्ने उहाँको भनाइ छ। हालसम्म गोलभेडा बिमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकाले यसलाई तत्काल कार्यान्वयनमा लैजान आवश्यक सम्पूर्ण प्रणाली र व्यवस्थापकीय तयारी बारे समेत बैठकमा छलफल भएको थियो।
0: कारोबार दैनिकले कृषकलाई अनुदानमा दुध चिस्यान ट्याङ्की शीर्षकमा समाचार छापेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ कास्कीले आर्थिक वर्ष 2082-83 कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रम अन्तर्गत दुग्ध संकलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदृढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ। पोखरा महानगरपालिका 25 हेम्जाका व्यवसायिक कृषक 1000 लिटर क्षमताको चिलिङ भ्याट अनुदानमा पाएपछि उत्साहित बनेका छन्। किसान बहुद्देश्य सहकारी संस्थामा आबद्ध कृषकले साझेदारीमा 5,00,000 लगानीमा चिलिङ भ्याट अर्थात् दुध चिस्यान ट्याङ्की पाएपछि दुधको गुणस्तरदेखि आमदानीसम्म सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ। दुग्ध उत्पादनलाई व्यावसायिक, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन प्रदान गरिएको चिलिङ भ्याट अर्थात् दुध चिस्यान ट्याङ्की सञ्चालनमा आएपछि दुधको गुणस्तर जोगिनुका साथै संकलन, भण्डारण र बजारीकरणमा उल्लेखनीय सहजता आएको सहकारी संस्थाका व्यवस्थापक पुष्पराज त्रिपाठीले जानकारी दिनुभयो। त्रिपाठीका अनुसार सहकारीमा 120 जना कृषक आबद्ध छन् र दैनिक 1,200 लिटर दुध संकलन हुने गर्दछ। सहकारीले संकलन गर्ने दुध जिल्ला सहकारी संघमा बिक्री गर्दै आएको छ। यसअघि उत्पादन भएको दुध तत्काल बिक्री र बजार लैजान नसक्दा बिग्रने, फाल्नुपर्ने वा कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो। अब भने दुधलाई आवश्यक तापक्रममा सुरक्षित राख्न सकिने भएकाले गुणस्तर कायम रहनुका साथै बजारसम्म ढुवानी गर्न पर्याप्त समय मिलेको छ। यसबाट कृषकलाई उचित मूल्य प्राप्त गर्न र आर्थिक नोक्सानी कम गर्न सहयोग पुगेको छ, त्रिपाठीले भन्नुभयो। यसअघि सहकारीमा 500 लिटर क्षमताको चिलिङ भ्याट रहे पनि व्यावसायिक कृषक बढेसँगै दुध चिस्यानमा समस्या परेको थियो। चालू आर्थिक वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको 4,25,000 सहकारीको 75,000 साझेदारीमा चिलिङ भ्याट खरिद गरिएको थियो। कृषकका अनुसार चिलिङ भ्याटले दुध बिग्रिने, जोखिम घटाएको, उत्पादन बढाउने उत्साह थपेको र पशुपालनलाई थप व्यावसायिक बनाउन प्रेरणा दिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले चालू वर्षमा जिल्लामा 2 1,000 लिटर र 3 500 लिटर क्षमताको चिलिङ भ्याट सहयोग गरेको र 6 दुग्ध संकलन केन्द्रको सुदृढीकरणमा सहयोग गरेको थियो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मार्फत जिल्लामा चालू आर्थिक वर्षमा तरकारी सुपर जोन, अलैची जोन तथा गाई भैँसी जोन मार्फत जिल्लाभर उत्पादन, पूर्वाधार, यान्त्रिकीकरण र उद्यम विकासमा उल्लेखनीय उपलब्धि हासिल भएको आधुनिकीकरण कार्यक्रमका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत धनबहादुर थापा मगरले बताउनुभयो। थापा मगरका अनुसार साना सिंचाई निर्माण तथा मर्मत कार्यक्रम अन्तर्गत सामुदायिक पोखरी निर्माण, थोपा सिंचाई प्रणाली जडान, सिंचाई पाइप खरिद तथा मर्मत सम्भार मार्फत 58 हेक्टर क्षेत्रमा थप सिंचाई सुविधा विस्तार गरिएको छ। अलैची जोन विस्तार कार्यक्रम मार्फत चालू वर्षमा थप 221 रोपनी क्षेत्रफलमा अलैची खेती विस्तार गरिएको छ। क्षेत्र विस्तार गर्ने कृषकलाई प्रतिरोपनी रु 3,250 दरले प्रोत्साहन रकम उपलब्ध गराएपछि कृषक अलैची खेतीतर्फ उत्साहित छन्, थापाले भन्नुभयो। च्याउ उत्पादन प्रवर्धनका लागि वार्षिक 18 मेट्रिक टन गोब्रे च्याउ उत्पादन गर्न सक्ने क्षमता भएका 3 कम्पोस्ट संरचना तथा वार्षिक 5 मेट्रिक टन सीताके च्याउ उत्पादन गर्न सक्ने आधुनिक संरचना निर्माण गरिएको छ। गोर्खापत्र दैनिकमै जुम्लामा 100% रोपाई शीर्षकमा अर्को रोपाई सम्बन्धी समाचार प्रकाशित छ।
1: जुम्लामा यस वर्ष धान खेती हुने सबै क्षेत्रफलमा 100% धान रोपाई भएको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा धान खेती हुने 2,888 हेक्टर क्षेत्रफलमा यस वर्ष पूर्ण रूपमा धान रोपाई भएको हो। समयमै मनसुनी वर्षा हुने, पर्याप्त सिंचाईको उपलब्धता र किसानको सक्रिय सहभागिताका कारण रोपाई निर्धारित समयमै सकिएको कार्यालयले जनाएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष मौसम अनुकूल रहेकाले रोपाई कार्य सहज रूपमा सम्पन्न भएको हो। उहाँले धान खेती हुने जिल्लाका 8 स्थानीय तहमा समयमै रोपाई सकिएको जानकारी दिनुभयो। किसानले आवश्यक बिउ, मल तथा खेतको तयारी समयमै गरेकाले पनि रोपाई कार्यमा सहजता आएको उहाँको भनाइ छ। जुम्ला परम्परागत रूपमा कालीमर्सी धान उत्पादनका लागि देशभर परिचित जिल्ला हो। जिल्लाको अधिकांश क्षेत्रमा कालीमर्सी जातको धान खेती हुँदै आएको छ। हिमाली भूभागमा उत्पादन हुने यो जातको धान स्वाद, सुगन्ध र पोषणका दृष्टिले अन्य धान भन्दा फरक मानिन्छ। कालीमार्सी चामल स्वादिलो, पौष्टिक तथा स्वास्थ्यका हिसाबले पनि उत्कृष्ट भएकाले यसको माग देशका विभिन्न जिल्ला सहित विदेशमा रहेका नेपाली समुदाय बीच समेत बढ्दो छ। कृषि प्राविधिकका अनुसार कालीमार्सिक जस्ता स्थानीय जातका धानले जुम्लाको माटो, चिसो हावापानी र परम्परागत खेती प्रणालीसँग राम्रो अनुकूलता देखाएका छन्। यही कारणले स्थानीय बिउ संरक्षण र प्रवर्धनमा समेत विशेष जोड दिँदै आइएको छ। स्थानीय जातको संरक्षणले जैविक विविधता जोगाउनुका साथै जुम्लाको कृषि पहिचानलाई पनि थप बलियो बनाएको कार्यालयको भनाइ छ। धान खेती हुने 2,888 हेक्टर क्षेत्रफलबाट 5,987 मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्यालयको अनुमान छ।
0: कृषि पत्रिकाको अन्तमा रेबिज रोगको निदानको लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले प्रदान गर्दै आइरहेका मुख्य कामहरू के छन् र रेबिज रोगबारे सर्वसाधारणले जान्नै पर्ने कुरा के छन् जस्ता विषयमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा कार्यरत वरिष्ठ पशु चिकित्सक डाक्टर नरेश प्रसाद जोशीसँग गरिएको संक्षिप्त कुराकानी। सुदूरपश्चिम प्रदेशमा रेबिज रोग संक्रमणको विद्यमान अवस्था कस्तो छ?
2: पशुहरूमा रेबिजको टोटल आउटब्रेकको कन्फर्म केसको तथ्याङ्क हेर्ने हो भने 6 बाँकी रहेको प्रदेश भन्दा यो एउटा सिङ्गै प्रदेशमा मात्र पनि रेबिजको आउटब्रेकहरू बढी छ र एउटा कुरा यहाँ आउटब्रेक चाहिँ अन्य प्रदेशको तुलनामा बढी भयो र अर्को कुरो रेबिज निदानको लागि आवश्यक पर्ने सुविधाहरूमा हामीले अहिले जुन रेबिज निदानको लागि गोल्ड स्ट्यान्डर्ड मानिन्छ फेयर फ्लोरोसेन्ट एन्टिबडी टेस्ट त्यसको लागि पनि हामीले यहाँ सेवा सञ्चालन गरेका छौँ। त्यो प्रविधिबाट पनि हामीले रेबिजको निदान गरिरहेका हुन्छौँ। त्यसबाहेक मोलिकुलर लेभलमा हामीले पिसिआर विधिबाट पनि रेबिजको परीक्षण गर्ने गर्छौँ। त्यो बाहेक हाम्रो ल्याटरल फ्लो एसे भनिन्छ जुन रेपिड टेस्ट पनि भन्ने गरिन्छ त्यो विधिबाट पनि हामीले किसानको गोठमै पुगेर रेबिजको निदान गरिरहेका छौँ। यी निदानका हाम्रो फेसिलिटीहरू पूर्वाधारहरू हामी कहाँ छ र हामीले रेबिज रोग निदानको सम्बन्धमा हामी चाहिँ अब विश्व पशुस्वास्थ्य संगठनबाट समेत तालिम प्राप्त गरेका हामी जनशक्ति पनि यहाँ छौँ। यी कारणहरूले गर्दाखेरि रेबिज रिफरल प्रयोगशाला यो पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीलाई यसको जिम्मेवारी दिनुपर्ने थियो र दिइएको पनि छ र यसरी हामीले काम पनि गरिरहेका छौँ।
0: पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले प्रदान गर्दै आइरहेका मुख्य सेवाहरू बताइदिनुहोस् न।
2: यस प्रयोगशालालाई रेबिज रिफरल प्रयोगशालाको जिम्मेवारी थप भइसकेपछि हामीले यहाँका किसानलाई र अन्य ठाउँको अन्य प्रदेशको पनि किसानलाई भनौँ अथवा अन्य प्रदेशका कृषिसित सम्बन्धित निकायहरूलाई रेबिज रोगको परीक्षणका लागि यो 2-3 सुविधाहरू चाहिँ हामीले नियमित रूपमा गरेका छौँ। जुन रेबिज रोगको निदानको लागि विश्व पशुस्वास्थ्य संगठनले गोल्ड स्ट्यान्डर्ड मानेको फ्याट प्रविधिबाट परीक्षण हामीले यहाँ सञ्चालन गरेका छौँ। त्यो सेवा सधैँ हामी कहाँ उपलब्ध छ। त्यस्तै गरेर मोलिकुलर लेभलको हामीले डायग्नोसिसको लागि पिसिआरको सुविधा हामीले यहाँ थपेका छौँ र पिसिआर सुविधाबाट हामीले रेबिज रोगको परीक्षण गर्ने गरेका छौँ र अहिले चाहिँ हामीलाई यहाँको किसानले मात्र नभएर प्रदेश बाहिर पनि अन्य प्रदेशबाट पनि नमुनाहरू प्राप्त हुने र हामीले नमुनाको परीक्षण गरेर उहाँलाई चाहिँ रिपोर्ट दिने गरेका छौँ। यसबाहेक रेबिज रिफरल प्रयोगशाला भइसकेपछि यस प्रयोगशालाले देशैभरिका प्राविधिकहरूलाई यहाँ बोलाएर रेबिज रोगका लागि नमुना कसरी सङ्कलन गर्ने किनकि रेबिज रोग निदानको लागि महत्त्वपूर्ण पाटो भनेको रेबिज निदानको लागि आवश्यक पर्ने मस्तिष्कको नमुना सङ्कलन गर्ने हो र त्यो मस्तिष्कको नमुना कसरी सङ्कलन गर्ने र रेबिजको डायग्नोसिस कसरी गर्ने भन्ने बारेमा हामीले सातै प्रदेशका प्राविधिकहरूलाई यहाँ बोलाएर चाहिँ हामीले तालिम सम्पन्न गरिसकेका छौँ। त्यो साथसाथै हामीले सातै प्रदेशमा र विश्वविद्यालय राष्ट्रिय निकुञ्ज र अन्य निकायमा कार्यरत रहनुभएका प्रशिक्षकहरूलाई पनि रेबिज रोग निदानको विधिको बारेमा चाहिँ हामीले यहाँ तालिम उहाँहरूको क्षमता विकासको कार्यक्रमहरू पनि सम्पन्न गरिसकेका छौँ र भर्खरै मात्र हामीले राष्ट्रिय स्तरको राष्ट्रिय रेबिज रोग नियन्त्रण गोष्ठीको पनि आयोजना गरेका छौँ र जसमा हामीले सबै प्रदेशको सचिव लगायत अन्य प्रतिनिधिहरू बोलाएर अन्य सरकारलाई समेत बोलाएर अब रेबिज रोग नियन्त्रणका हाम्रा चुनौतीहरू के छन् रेबिज रोग नियन्त्रणका लागि अब हामीले के गर्नुपर्छ सामूहिक हाम्रो दायित्व के हो हामीले के कुरामा समन्वय गर्नुपर्छ भनेर चाहिँ हामीले राष्ट्रिय रेबिज रोग नियन्त्रण गोष्ठी आयोजना गरेका छौँ। यसबाट एउटा धनगढी घोषणा पत्र पनि हामीले जारी गरेका छौँ र यसबाहेक यो रिफरल परीक्षालाई भइसकेपछि अहिले मानिसको पनि रेबिज परीक्षणका लागि हामी कहाँ नमुना प्राप्त हुने गरेको छ। केही समय अगाडि हामीलाई सेती प्रादेशिक अस्पतालबाट मानिसको चाहिँ नमुना प्राप्त भएर रेबिज रोगको परीक्षण गर्नका लागि अनुरोध प्राप्त भएको थियो र हामीले पिसिआर विधिबाट चाहिँ नमुना परीक्षण गरेर उहाँहरूलाई चाहिँ नमुनाको रिपोर्ट हामीले पठाएका थियौँ र यसरी अहिले चाहिँ अब हामीले राष्ट्रिय स्तरमा रेबिज रोग निदानका कार्यक्रमहरू हामीले सञ्चालन गरेका छौँ।
0: सुदूरपश्चिम प्रदेशमा रेबिज रोग नियन्त्रणका लागि यसको निदानका लागि यहाँहरूले गरिरहनु भएका प्रयासहरू चाहिँ कस्ता छन्?
2: अब यो चाहिँ रेबिज रोग नियन्त्रणको लागि सन् 2030 नेपाल लगायत अन्तर्राष्ट्रिय समुदायले नै वास्तवमा सन् 30 कुकुरबाट सर्ने रेबिजका कारण हुने मानिसको मृत्युलाई शून्यमा झार्ने जुन हामीले प्रतिबद्धता गरेका छौँ त्यो अनुसार चाहिँ हामीले काम गर्नका लागि अब निकै छोटो समय छ हामीसित अब 4 बाँकी रहेको छ। यसमा सङ्घीय सरकार प्रदेश सरकार र स्थानीय सरकार र अन्य सरकारवाला सबैको सामूहिक प्रयासले मात्र यो प्रतिबद्धता पुरा गर्न सक्छौँ। यो एक्लो प्रयासले सम्भव पनि छैन र यसको लागि चाहिँ जसरी अब उच्च तहका क्षमता विकासका कुराहरू छन् प्रयोगशालाको विस्तार विस्तारका कुराहरू छन्, त्यो कुरामा सङ्घीय सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसै गरी खोपको उपलब्धता गराउने कुरामा भयो, खोप उत्पादन गर्ने कुरामा भयो, सङ्घीय सरकारको भूमिका हुन्छ। नेपाल सरकार पशु सेवा विभागले चाहिँ खोप उत्पादन गरिरहेको अवस्था छ, रेबिज विरुद्धको खोपहरू पशुहरूका लागि। त्यसै गरी प्रदेश सरकारले चाहिँ खोप कार्यक्रमहरू, त्यसै गरेर कुकुरको बन्ध्याकरणका कार्यक्रमहरू सञ्चालन गर्न जरुरी छ। स्थानीय तहबाट चाहिँ जनचेतनाका कार्यक्रमहरू, खोप लगाउने कार्यक्रमहरू र कुकुर बन्ध्याकरणका कार्यक्रमहरू स्थानीय तहबाट हुन जरुरी छ। र कतिपय कार्यक्रमहरू चाहिँ दोहोरिन पनि सक्छ, दुईवटा तहबाट चाहिँ रिपिट हुन पनि सक्छ, तर हामीले चाहिँ यो समन्वय गरेर एकै ठाउँमा ती कार्यक्रमहरू नदोहोरिने हिसाबले चाहिँ गर्ने जरुरी छ। र यो तिनै तहको समन्वय र सहकार्य मात्र रेबिज रोग नियन्त्रण सम्भव छ, र तिनै तह मिलेर मात्र जानुपर्छ।
0: अन्तमा सर्वसाधारणले जान्नै पर्ने यो रेबिज रोगसँग सम्बन्धित केही महत्त्वपूर्ण कुराहरू बताइदिनुहोस् न।
2: अब रेबिज रोगको बारेमा हामीले जान्नै पर्ने कुरा भनेको, रेबिज चाहिँ प्राणघातक रोग हो। रेबिज रोग लागिसकेपछि मृत्यु पक्का छ, सुनिश्चित छ, त्यो पछि कुनै उपाय छैन। त्यस कारणले गर्दाखेरि हामीले सचेत हुनुपर्छ। तर त्यति भनिरहँदाखेरि रेबिज भन्ने बित्तिकै मान्छेले डराइहाल्ने, चाहिने भन्दा बढी कहिलेकाहीँ मान्छे डराएर पनि धेरै दुर्घटनाहरू हुने गरेका छन्। त्योबाट सचेत रहनुपर्छ। के जान्नु जरुरी छ भन्दाखेरि, समयमा हामीले प्राथमिक उपचार गर्यौँ र रोकथामका लागि उपायहरू अप्नायौँ भने रेबिज रोगबाट शत प्रतिशत बाँच्न पनि सकिन्छ। त्यसले गर्दाखेरि रेबिजका बारेमा हामीले मानव कहीँ कुकुरले मानिसलाई अथवा अन्य कुनै पशुलाई टोक्ने बित्तिकै हामीले 10-15 मिनटसम्म साबुन पानीले घाउलाई धुनुपर्छ। यदि बेटाडिन, डेटोल लगायतका यस्ता एन्टिसेप्टिकहरू उपलब्ध छन् भने त्यो समेत प्रयोग गरेर हामीले घाउलाई सफा गर्नुपर्छ। त्यो कुनै पनि उपलब्ध छैन भने सफा पानीले मात्र पनि घाउलाई सफा गर्दाखेरि रेबिज रोगबाट बाँच्न सकिन्छ। त्यस पश्चात हामीले नजिकको अस्पतालमा गएर यदि मानिसको हो भने चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाउने, र कहिलेकाहीँ घाउहरू ठुलो प्रकृतिको छ भने चिकित्सकको सल्लाह अनुसार इम्युनोग्लोबिनको सुई पनि लगाउनु पर्ने हुन्छ। त्यसै गरेर पशुहरूको हकमा पनि नजिकको अस्पतालमा गएर अथवा पशु शाखामा गएर पशु चिकित्सक वा बुझेको चाहिँ अनुभवी प्राविधिकलाई बुझेर रेबिज विरुद्धको खोप लगाउने काम पशुहरूमा गर्नुपर्छ। यति हामीले कुरा गर्यौँ भने रेबिजबाट जोगिन सकिन्छ।
0: हवस् त, आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी निशानी दवाडी सहित म नरेश न्यौपानी आज्ञा चाहन्छु। नमस्कार।

मिता लामा। सुरुमा प्रमुख समाचार। देशका विभिन्न क्षेत्रमा आज र भोलि अति भारी वर्षाको सम्भावना। अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलको निर्देशन। डडेलधुराको खसरे खानमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 3 जना घाइते। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 50 जनाको मृत्यु। र फिफा विश्वकप अन्तर्गत तेस्रो स्थानका लागि आज राति फ्रान्स र इङ्ल्यान्ड भिड्दै।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि पहाड तथा तराईका साथै हिमाली भूभागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अप्नाउन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले 6 मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुरकोट नेपाल थोक, कटुन्जे बेसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी ढोरपाटन, अरनीको राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिका 4-0 पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो। यसै गरी बागलुङको जमैनी नगरपालिका 8 बेलबगरमा पहिरो खस्दा काली गण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो। अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कङ्ग्रेस र एमाले बीच गठबन्धनमा विवाद उत्पन्न भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमाले जनाएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको नेतृत्वमा रहेको प्रदेश सरकारले मन्त्रालयको संख्या 14 घटाएर 8 बनाउने निर्णय हिजोदेखि कार्यान्वयनमा ल्याएपछि 8 मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने 6 मन्त्रीलाई बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ। डडेलधुराको अमरगढी नगरपालिका 7 खसरे खानमा जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 3 घाइते भएका छन्। धनगढीदेखि दार्चुला जाँदै गरेको बोलेरो जीप आज बिहान दुर्घटना हुँदा दार्चुलाको अपिहिमाल गाउँपालिका 1 25 शुभम लोथ्याल र 20 हुम लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख वरूण बहादुर सिंहले जानकारी दिनुभयो। जीप करिब 500 तल खसेर दुर्घटना भएको थियो। राष्ट्रिय मानवाधिकार आयोगले कुसुन्डा लगायत लोपोन्मुख समुदायको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले गरेको कुसुन्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदनमा कुसुन्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र सिपमूलक तालिम, रोजगारीका क्षेत्रमा नीतिगत, कानूनी र संरचनागत सुधार गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारलाई बेग्लै सिफारिस गरेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा कुसुन्डाको संख्या 115 पुरुष र 138 महिला गरी कुल 253 रहेको छ। पछिल्लो समय नेपालका विभिन्न स्थानमा युवाहरू भजनका माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेका छन्। एमआरआर भजन समूहका नामबाट देशका धेरै ठाउँमा भजन

0: परिवर्तनका माध्यमले सामाजिक सद्भाव र युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने अभियान अघि बढ्दा यसले परम्परागत रूपमा चल्दै आएको संस्कृतिको समेत सम्वर्धन गरेको देखिन्छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
1: ए रामलाई पनि पीडा थियो सीता हर्दाखेरि, रामलाई पनि पीडा थियो मन बुझाउन सक्नु पर्छ, ए दुःख पर्दाखेरि पीर नभएको को छ र पीर
2: नभर्खरै हामीले सुने जस्तै कुनै एक समय गाउँघरमा साँझ पख भजन कीर्तन चुड्का र धार्मिक जमघट नियमित जस्तै हुन्थे। आफ्नो मनका पीर व्यथालाई बिर्साउन भजनमा भनिए झैं पीर नभएको को छ र, यो मानव चोलामा दुःख पीर समस्या नभएको कोही हुन्छन् जस्तो लाग्दैन। गाउँघरमा भजन गाउने आत्मीयता बढाउने यस्ता गतिविधि आधुनिक जीवनशैली व्यस्तता र प्रविधिको बढ्दो प्रयोग सँगै बिस्तारै घट्दै गए। तर पछिल्ला केही वर्ष यता MRR भजन समूहको अभियानले ती परम्पराहरूलाई नयाँ पुस्तामाज पुनः जीवन्त बनाउने प्रयास गरिरहेको देखिन्छ। लोक गायक कृष्ण खेली।
3: युवा साथीहरूमा अहिले जुन उत्साहका साथ खैयडी मजुरा मादल मुर्चुङ्गाहरू बजेका छन्, यो चाहिँ एकदमै सुखद पक्ष हो। कतिपय मानिसहरूले यसलाई अब धार्मिक हिसाबले पनि हेरिरहेका हुन्छन् भने कतिपयले चाहिँ युवा साथीहरूमा यो जुन चाहिँ उत्साह देखिएको छ र पुस्ता हस्तान्तरण जस्तै भएको छ, यो चाहिँ एउटा सुखद पक्ष हो नेपाली गीत सङ्गीतको लागि। नेपाली लोक सङ्गीतमा र नेपाली भजन कीर्तनमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान मातावत रहेर थुप्रै साथीहरूले चाहिँ अहिले यो पुस्ता हस्तान्तरण हुने गरी शनिबार होस् या कुनै शुभ कार्यमा MRR भजन भनेर देशव्यापी रूपमा यो अगाडि बढेका छन्। यो एकदमै उत्साहजनक छ।
2: पोखरा, बुटवल, चितवन, काठमाडौँ लगायत देशका प्रमुख सहरदेखि जिल्ला स्तरसम्म युवाहरूले MRR भजन समूह गठन गरी नियमित भजन सांस्कृतिक कार्यक्रम र धार्मिक गतिविधि सञ्चालन गरिरहेका छन्। युवाहरूको सक्रिय सहभागिताले संस्कृति संरक्षणको अभियान अझ बलियो बनेको छ। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान पर्वतका अध्यक्ष झलक शर्मा।
4: गाउँ समाजमा चाहिँ राम्रो चाहिँ प्रभाव पर्ने खाले भजन निकाल्नु पर्यो, संवेदन पनि पर्यो, सबै युवालाई समेटेर राम्रा राम्रा भवनका चाहिँ नामले छोएको हुनु पर्यो।
2: समाज परिवर्तनका लागि केवल पूर्वाधार विकास मात्र प्राप्त हुँदैन, सकारात्मक सोच, सामाजिक एकता, संस्कृति प्रतिको सम्मान र युवाको रचनात्मक सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ। MRR भजन समूह जस्ता अभियानले यही सन्देश प्रवाह गरिरहेका छन्। पछिल्लो समय धेरै युवाहरू एकान्तमा बस्ने कुलत र दुर्व्यसनको जोखिममा परिरहेका बेला भजन समूहले उनीहरूलाई अनुशासन, सकारात्मक सोच र सामाजिक उत्तरदायित्व तर्फ डोराउने अवसर दिएको साथै MRR को प्रभावको बारेमा भजन नै गाएर यसरी सुनाउनुहुन्छ अर्का लोक गायक सुदीप छेत्री। लोक संस्कृति जोगाउने नयाँ पुस्तालाई सकारात्मक मार्गमा प्रेरित गर्ने र सामाजिक सद्भाव अभिवृद्धि गर्ने यस्ता अभियानलाई निरन्तरता दिन सके नेपाली समाजको सांस्कृतिक पहिचान अझ सुदृढ हुने विश्वास गरिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: नागरिक अगुवा देवेन्द्र राज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ। अगुवा पाण्डेको 87 वर्षको उमेरमा हिजो साँझ काठमाडौँको विशाल नगरस्थित उहाँकै निवासमा निधन भएको हो। पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कंग्रेसका सभापति गगन कुमार थापा, नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण काजी श्रेष्ठ लगायत नागरिक समाजका अगुवा, लेखक तथा अभियन्ताहरू आर्यघाट पुग्नु भएको थियो। सरकारले हरुवा चरुवा मुक्ति घोषणा गरेको 4 वर्ष बितिसक्दा पनि आफूहरूको वास्तविक पहिचान र सामाजिक सुरक्षाको विषय अझै अधुरो रहेको हरुवा चरुवा समुदायले गुनासो गरेका छन्। चौथो हरुवा चरुवा मुक्ति दिवसका अवसरमा आज राष्ट्रिय हरुवा चरुवा अधिकार मञ्चले जनकपुर धाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्चका केन्द्रीय अध्यक्ष दशन लाल मण्डलले कानूनी रूपमा मुक्ति घोषणा भए पनि समुदायको पहिचान, भूमि अधिकार, सामाजिक सुरक्षा, रोजगारी, आवास तथा आर्थिक पुनर्स्थापनाबाट वञ्चित रहेको बताउनुभयो। पत्रकार सम्मेलनमा हरुवा चरुवाको वास्तविक पहिचान र प्रमाणीकरण बिना सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनका लागि विभिन्न 4 बुँदे माग गरिएको थियो। दृष्टिबन्धकमा राखिएको जग्गा ब्याङ्कमा राखेर 4 करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका 3 जनालाई पक्राउ गरेको छ। अनुचित लेनदेन, मिटर ब्याज तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका 16 कपिलेश्वर निवासी गोपाल शाह, उहाँका श्रीमती रेखा शाह र छोरा हरेराम शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो। जनकपुरधाम उपमहानगरपालिका 2 निवासी गोविन्द कुमार शाहले व्यापार व्यवसाय गर्नका लागि गोपाल शाहसँग जग्गा दृष्टिबन्धमा राखी कपाली तमसुक गरेर 79 लाख ऋण लिएका थिए। गोविन्द शाहले दृष्टिबन्धकमा रजिस्ट्रेसन गरिदिएको जग्गापछि जग्गा धनीलाई थाहै नदी गोपाल शाहसहित 3 जनाले ब्याङ्कमा धितुर राखी 4 करोड ऋण लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो। सड़क विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालको आयोजनामा नागढुङ्गा सुरुङ मार्गको बारेमा जनचेतना अभिवृद्धि र प्रवर्धन गर्ने उद्देश्यले आज नागढुङ्गा सुरुङ मार्गमा नागढुङ्गा टनेल रन एण्ड वक गरिएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले नागढुङ्गा सुरुङ मार्गको विषयमा आवश्यक जनचेतना वृद्धि गर्ने र जानकारी गराउने उद्देश्यले नागढुङ्गा टनेल रन एण्ड वक प्रवर्धनात्मक कार्यक्रम गरिएको जानकारी दिनुभयो। 2688 मिटर लम्बाइ रहेको नागढुङ्गा 900 सुरुङ मार्ग साउनभित्रै सञ्चालनमा ल्याउने आयोजना निर्देशक नेपालले बताउनुभयो। आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा 900 नाका हुँदै दैनिक औसतमा 2 पाङ्ग्रे बाहेक करिब 60% सवारी साधनले सुरुङ मार्गको उपयोग गर्ने अनुमान गरिएको छ। भोजपुरको खडानन्द नगरपालिकामा पछिल्लो समय किसानको आकर्षण कफी खेतीतर्फ बढ्दै गएको छ। राम्रो सम्भावना बोकेको कफीबाट स्थानीय स्तरमा रोजगारी सृजना हुनुसँगै यसले आर्थिक रूपमा धेरै पक्षलाई सबल बनाउने भएकाले नगरपालिकाले प्राङ्गारिक कफी खेती विस्तार कार्यक्रम सुरु गरेको भोजपुरको खडानन्द नगरपालिकाले जनाएको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
5: कृषि क्षेत्रको व्यावसायीकरण, गरिबी न्यूनीकरण र स्थानीय स्तरमा रोजगारी सृजना गर्ने उद्देश्य सहित नगरपालिकाले प्राङ्गारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको हो। नगरपालिकाको 1,65,00,000 र किसानको 50% लागत साझेदारीसम्म जोड्दा परियोजनाको कुल लागत 2,89,00,000 रुपियाँ पुगेको प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालले बताउनुभयो।
6: नेपालमा कफीको धेरै सम्भावना भएको हुनाले यो क्षेत्र क्षेत्र भएको हुनाले भयो। अब लागत साझेदारी हुँदा 2,89,00,000 हामीले अहिले यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ।
5: नगरपालिकाले कफी खेतीमा किसानलाई आकर्षित गर्न 273 मिनी टिलर वितरण गरेको छ। यसका साथै अन्य आवश्यक सामग्री र कफीका बिरुवा समेत वितरण गरिएको छ। नगरपालिकाको सहयोगपछि किसानलाई कफी खेती विस्तार गर्न सहज भएको स्थानीय किसान जीवन थापाको भनाइ छ।
7: कफी विश्व बजारमा बिक्री हुन्छ, मैले 10 देशमा चाहिँ कफीको सम्पूर्ण नमुनाहरू पठाएको छु। मैले 62 प्लट गरी 65 रोपनीमा खेती गरेको छु।
5: कृषि क्षेत्रको व्यवसायीकरण, गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय र अर्ग्यानिक कफी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सरनन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो।
8: गरिबी निवारणको लागि नै हो भनेको मतलब व्यावसायिक कफी खेतीमा कृषकहरूलाई सहुलियत प्रदान गर्ने, प्राविधिक सहयोग प्रदान गर्ने र उनीहरूको आय आर्जन वृद्धि गर्ने समृद्धिसँगै जोडिएको कुरा हो। यसले रोजगारी पनि सृजना गर्छ र यसले आय आर्जन पनि बढाउँछ।
5: नगर उप प्रमुख परमिला राईका अनुसार सरनन्द क्षेत्रको भूगोल, माटो र मौसम कफी खेतीका लागि अत्यन्त उपयुक्त रहेको छ। कफी खेती विस्तारले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमा नै टिकाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ।
9: गरिबी निवारणको लागि प्राङ्गारिक कफी खेती कार्यक्रम अन्तर्गत नै हामीले 150 भन्दा बढी कृषकहरूलाई चाहिँ लाभान्वित गरिसकेका छौँ।
5: हाल सरनन्द नगरपालिकाका 14 वडा मध्ये 13 वडामा कफी खेती विस्तार भइरहेको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानमा पछिल्लो अमेरिकी आक्रमणमा परिकम्तीमा 50 जनाको मृत्यु भएको र 500 भन्दा बढी मानिस घाइते भएका इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विगत 12 दिनभित्र भएको आक्रमणमा ती मानिसहरू हतात भएका र कयौं सार्वजनिक भौतिक पूर्वाधारहरूमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। अमेरिकी आक्रमणपछि 20 गाउँका करिब 10,000 नागरिक पिउने पानीबाट वञ्चित भएका पनि बताइएको छ। इरानले पनि बहराइन, जोर्डन र कुवेतमा रहेका अमेरिकी अखाडाहरूमा जवाफी आक्रमण गरेको छ। चीनको दक्षिण पश्चिमी सहर चोङकिङमा गएको पहिरोमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 34 जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। पेङसुई काउन्टीमा गएको पहिरोले ठूलो मात्रामा ढुङ्गा र माटो बगाउँदा 10 भन्दा बढी आवासीय भवन पुरिएको चीनको सरकारी सञ्चार माध्यम सीसीटीभीले जनाएको छ। यसैबीच चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले विपद पछिको पूर्वाधार तथा सार्वजनिक सेवा पुनर्स्थापनाका लागि करिब 44 लाख अमेरिकी डलर राहत रकम विनियोजन गरेको छ। पश्चिमी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा 8 जनाको मृत्यु हुनका साथै 24 जना घाइते भएको क्षेत्रीय गभर्नर एभगेनी पेरभिसोभले बताउनु भएको छ। पछिल्लो समयमा मस्कोको 4 वर्षभन्दा लामो आफ्नो क्षेत्र विरुद्धको आक्रमणको उचित प्रतिशोधको रूपमा युक्रेनले रूसका धेरै लक्ष्यहरूमा प्रहार गर्दै आएको छ। प्रारम्भिक रिपोर्टका अनुसार कोटोभस्क सहरमा भएको आक्रमणमा 24 जना घाइते भएका छन्। हाल वासिङटनले इरानसँगको द्वन्द्वमा ध्यान केन्द्रित गरेका कारण पछिल्लो समयमा युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको कूटनीतिक प्रयासहरू रोकिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: गत आर्थिक वर्ष 2082-83 मुलुकको उद्योग क्षेत्रमा 58,01,85,00,000 रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी हुने प्रतिबद्धता आएको छ। गत सानदेखि असार मसान्तसम्मको अवधिमा अटोमेटिक रुटबाट 9,58,00,000,00,000 897 परियोजना र अप्रुभल रुटबाट 48,41,66,00,000,000 रुपियाँ लागतका 219 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। गत आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रमा 63 परियोजनाका लागि 3,91,00,000,00,000 वैदेशिक लगानीको प्रतिबद्धता आएको छ भने ऊर्जामूलक क्षेत्र अन्तर्गत 4 परियोजनाका लागि 7,16,00,00,000 रुपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। देशका प्रमुख दुई भन्सारहरू वीरगंज तथा नेपालगंज भन्सारले गत आर्थिक वर्षमा लक्षित राजस्व सङ्कलन गर्न सकेनन्। गत आर्थिक वर्ष 2082-83 वीरगंज भन्सार कार्यालयले 2,43,82,00,00,000 राजस्व सङ्कलन गरेको छ। त्यस कार्यालयले वार्षिक लक्ष्यको 89.19% राजस्व सङ्कलन गरेको सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई गत आर्थिक वर्षका लागि 2,73,37,00,00,000 राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो। त्यसै गरी नेपालगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 20,11,45,00,000 राजस्व सङ्कलन गरेको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 16,45,00,000 कम राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो। स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ। त्यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच आवश्यक समझदारीको प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घरोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना अनुसार आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिएको मन्त्रालयले उल्लेख गरेको छ। पछिल्लो साता नेपाली शेयर बजारको परिसूचक नेप्से करिब 3% बढेको छ। गत साता 2,600.78 बिन्दुमा बन्द भएको नेप्से यो साताभर 2.95% अर्थात् 76.76 अङ्कले बढेर 2,677.54 बिन्दुमा कायम भएको छ। साताको कारोबारको अन्तिम दिन शुक्रबार मात्रै परिसूचक 79.74 अङ्क अर्थात् 3.06% बढेको थियो। शुक्रबार मात्रै बजारमा 4,57,00,00,000 कारोबार भएको थियो। यो साता नेप्सेसँगै बजारको कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औसत 4,85,00,00,000 रुपियाँ बराबरको सेयरको किनबेच भएको बजारमा यो साता दैनिक औसतमा 5,83,00,00,000 रुपियाँ बराबरको सेयरको किनबेच भएको छ। यो साता नेप्सेको कुल बजार पुँजीकरण करिब 3% वृद्धि भएको छ। नेप्सेको कुल बजार पुँजीकरण यो साता 1,31,00,00,000 रुपियाँले बढेर 46,00,00,000 रुपियाँ पुगेको छ।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
12: फिफा विश्वकपको उपाधि दावेदार मानिएका फ्रान्स र इङ्ल्याण्ड सेमी फाइनलमै रोकिएपछि आज राति तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछन्। फाइनल पुग्ने अन्तिम बाधा पार गर्न नसकेको पीडाका बीच दुवै टिमले तेस्रो स्थानको खेल खेल्न लागेका हुन्। खेल नेपाली समय अनुसार राति पौने 3 बजे सुरु हुनेछ। स्पेनसँग सेमी फाइनलमा 2-0 हार्नु अघि उपाधिको प्रमुख दावेदारका रूपमा प्रस्तुत भएको फ्रान्सले यसपटक त्यो अवसर गुमाइसकेको छ। फ्रान्सले स्पेन विरुद्धको अन्तिम चारमा कमजोर प्रदर्शन गरेको थियो। इङ्ल्याण्ड भने अर्जेन्टिनासँगको सेमी फाइनलमा निर्धारित समय सकिन 5 मिनट बाँकी छँदासम्म 1 गोलले अग्रता बनाए पनि पराजित हुन पुगेको थियो। इङ्ल्याण्डका प्रशिक्षक थोमस टुचेलले तेस्रो स्थानको खेलका सम्बन्धमा प्रतिक्रिया दिँदै आफ्ना कुनै खेलाडीलाई तेस्रो स्थानका लागि हुने खेल खेल्ने चाहना नरहेको बताउनु भएको छ। यसै गरी फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याम्पले आफूले तेस्रो स्थानको खेल खेल्नुपर्छ भन्ने नसोचेको तर वास्तविकतालाई स्वीकार्नुको विकल्प पनि नरहेको प्रतिक्रिया दिनुभएको छ। सन् 1998 कप्तानका रूपमा पछिल्लो पटक फ्रान्सलाई विश्व विजेता बनाउने प्रशिक्षक डेस्च्याम्पले 2 दशकपछि सन् 2018 पुनः फ्रान्सलाई विश्व च्याम्पियन बनाउनु भएको थियो। इङ्ल्याण्डका प्रशिक्षक क्रुसियलका लागि फ्रान्स विरुद्ध हुने खेल सजिलो भने हुने छैन। अर्जेन्टिना विरुद्धको सेमी फाइनलमा 1 गोल गरेपछि बढी नै डिफेन्सिभ भएको भन्दै प्रशिक्षक टुचेलको चौतर्फी आलोचना भएको थियो। सन् 1966 घरेलु मैदानमा विश्वकपको उपाधि जितेपछि इङ्ल्याण्डले अहिलेसम्म फाइनल पनि खेल्न सकेको छैन। फ्रान्स र इङ्ल्याण्ड बीचको खेलमा क्लियन एम्बापे केन्द्रमा रहनेछन्। यो खेलले एम्बापेलाई लगातार 2 पटक गोल्डन बुट दिलाउन सक्छ। अर्जेन्टिनाका लियोनल मेसी अहिलेसम्म 8 गोल र 4 एसिस्ट सहित गोल्डन बुटको होडमा सबैभन्दा अगाडि छन्। एम्बापेले पनि मेसी सरह नै 8 गोल गरेका छन्। उनी 1 एसिस्टले मात्र मेसी भन्दा पछाडि छन्। त्यसैले एम्बापेका लागि इङ्ल्याण्डसँगको खेल महत्वपूर्ण हुनेछ। फिफा विश्वकपको उपाधिका लागि भोलि राति स्पेन र अर्जेन्टिना आम्ने सामने हुँदैछन्। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिता आउँदो भदौ 12-19 गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक लाखे जात्रा सञ्चालन समितिले शनिबार खेल मैदानमै पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको उपाधि विजेताले जिल्लामै अहिलेसम्मकै ठूलो धनराशिको पुरस्कार प्राप्त गर्ने जनाएको छ। समितिका अध्यक्ष सागर मादेनले यसअघिका संस्करणमा झैं यो वर्ष पनि नेपाल बाहिरको 1 सहित 8 टोलीको सहभागिता रहने जानकारी दिनुभयो।
0: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशका पहाड़ी भूभाग कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईको 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागको 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। काठमाडौँको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 13 मिलिमिटर। पोखराको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 33.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 30.9 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 2.1 मिलिमिटर। र दिपायलको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 26.2 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। देशका विभिन्न क्षेत्रमा आज र भोलि अति भारी वर्षाको सम्भावना। अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलको निर्देशन। डडेलधुराको खसरी खानमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 3 जना घाइते। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 50 जनाको मृत्यु। र फिफा विश्वकप अन्तर्गत तेस्रो स्थानका लागि आज राति फ्रान्स र इङ्ल्याण्ड भिड्दै। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ आनन्द कार्कीको स्वरमा, डाक्टर दुर्गा दाहालको रचना, सरोज प्याकुरेलको संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौ मिलन नेवाको स्वरमा राधिका दाहालको रचना राजु सिंहको सङ्गीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ निर्मल दियालीको सुरमा रमेश दियालीको रचना गायक स्वयंकै संगीतमा।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
1: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।

0: सिजन सहित मात्र रु 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 9 बजेसम्म सुनाउनेछौ लोकगीत। यसै क्रमको पहिलो गीत राख्दैछौ लक्ष्मी जोशीको स्वरमा राम बुढा थोकीको संकलनमा।

लोकगीत सुनाउने क्रममा अब राख्दैछौँ मधुबाबु थापा, चन्द्रकला शाह, मधुसुदन, मन्जु प्युठाने र साथीहरूको स्वरमा मधुबाबु थापाको सङ्कलनमा।

दसैँमा भय आउँछ भन्छन् ढुङ्गी पहाडहरूले, शिरदेखि पाउसम्म

लोकगीत सुनाउने क्रममा अब राख्दैछौ सुषमा आचार्यको स्वरमा गायिका स्वयंकै संकलनमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकगीत सुनाउने क्रममा अब राख्दैछौ बमबहादुर कार्की, शिवा आले, पदम विष्ट र लक्ष्मी शाहको स्वरमा लक्ष्मीराम श्रेष्ठ र बमबहादुर कार्कीको संकलनमा।

छुटुकै मैले सोचेको थिएँ कालीकोट हुँदाखेरि, कालीकोट हुँदाखेरि सानो राजकोट घुमिआउला लालु र लोखडा जाला, रुक्सा पनि पुगिआउला त्यो बढी मालिका आग्ला फिउचिली दही हेर्छु। ए नानी कोट नुवा घर कोटिला र भिटा, खाडा र बन्जाडा देख्छु सुनचाँदीका छिटा, दिल्ली कोट चिल्खाया भन्दा छाब्रे पिलिवारी, ताडी मानमा बोदाल कोट साइली माया मारी, कसरी बिर्सनु हजुर याद आउँछ बेसरी, म बगे कर्णाली नदी माया बग्यो फेरि, सालसम्म हो बिते

मैले सोचेको थिएँ अछाम जाँदाखेरि अछाम जाँदाखेरि डाँडा रहेछ मगल छैन खोला रहेछ साँफे मलाई पन उडाइ लैज हिउँचुलीका डाँफे बाजुरा बजाङमा जाला खप्तड पानी हेरी आउला डोटी भई धनगढी जाला घोडा घोडी ताला टिकापुर सहर पुगे बसे माया झाला फर्केर आउँदा बिर्सेछु मैले सम्झि ल्याउँदाखेरि म बगे कर्णाली नदी माया बग्यो फेरि सालसम्म बिते हजुर।

मैले सोचेको थिएँ कोलपुर पुग्दाखेरि, कोलपुर पुग्दाखेरि नेपाल गन्ज हेरी हजुर हिँड्दै थिएँ भैरवा, बसैमा बसेको थिएँ चले शीतल हवा, साइली मैले हाँस्न थालिन् रिसायो डाइबर, सुटुकै मैले सोचेको थिएँ लान्छु आफ्नो घर, फर्केर आउँदा बिर्सेछु मैले सम्झि ल्याउँदाखेरि, म बगे कर्णाली नदी माया बग्यो फेरि, सालसम्मको बिते हजुर

लोकगीत सुनाउने क्रममा अब राख्दै छौ केशर सेवा, रामबहादुर जिम्बा, इन्दिरा राई र साथीहरूको स्वरमा दुर्गा बहादुर तामाङ र शान्ति देवी मोक्तानको संकलनमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकगीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ। कृष्ण प्रसाद कणेल, कोमल ओली, ऋषि अधिकारी र साथीहरूको स्वरमा कृष्ण भक्त सुरखेतीको संकलनमा।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 9 बजेको समाचारपछि साहित्य संसार कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

व्यवस्थापन प्राधिकरणको आग्रह, प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलको निर्देशन, इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 50 जनाको मृत्यु र फिफा विश्वकप अन्तर्गत तेस्रो स्थानका लागि आज राति फ्रान्स र इङ्ल्यान्ड भिड्दै। अब समाचार विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि पहाड़ तथा तराईका साथै हिमाली भूभागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यकता सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय भई बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रशासन कार्यालयले आज यात्रा सचेतना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले भोलिसम्म अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर काठमाडौँ उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई सावधानी अप्नाउन अनुरोध गरेको हो। प्रशासनले सकेसम्म राति यात्रा नगर्न, अत्यावश्यक भएमा सडकको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्व जानकारी लिएर मात्र सवारी साधन सडकमा निकाल्न समेत आग्रह गरेको छ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले 6 मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुरकोट नेपाल थोक कटुन्जेबेसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी ढोरपाटन, अरणीको राजमार्ग अन्तर्गत भोटे कोशी गाउँपालिका 4.0 किलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो। यसै गरी बागलुङको जमैनी नगरपालिका 8 बेल बगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो। अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कंग्रेस र एमाले बीच गठबन्धनमा विवाद उत्पन्न भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमाले जनाएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको नेतृत्वमा रहेको प्रदेश सरकारले मन्त्रालयको संख्या 14 घटाएर 8 बनाउने निर्णय हिजोदेखि कार्यान्वयनमा ल्याएपछि 8 मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने 6 मन्त्रीलाई बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ। डडेलधुराको अमरगढी नगरपालिका 7 खसरी खानमा जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 3 घाइते भएका छन्। धनगढीदेखि दार्चुला जाँदै गरेको बोलेरो जीप आज बिहान दुर्घटना हुँदा दार्चुलाको अपिहिमाल गाउँपालिका 1 25 शुभम लोथ्याल र 20 हुम लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख वरूण बहादुर सिंहले जानकारी दिनुभयो। जीप करिब 500 मिटर तल खसेर दुर्घटना भएको थियो। राष्ट्रिय मानव अधिकार आयोगले कुसुन्डा लगायत लोपोन्मुख समुदायको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले गरेको कुसुन्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदनमा कुसुन्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र सिपमूलक तालिम, रोजगारीका क्षेत्रमा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई बेग्ला बेग्लै सिफारिस गरेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा कुसुन्डाको संख्या 115 पुरुष र 138 महिला गरी कुल 253 रहेको छ। सरकारले हरुवा चरुवा मुक्ति घोषणा गरेको 4 बितिसक्दा पनि आफूहरूको वास्तविक पहिचान र सामाजिक सुरक्षाको विषय अझै अधुरो रहेको हरुवा चरुवा समुदायले गुनासो गरेका छन्। पत्रकार सम्मेलनमा हरुवा चरुवाको वास्तविक पहिचान र प्रमाणी
करण बिना सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनका लागि विभिन्न चार बुँदे माग गरिएको थियो। चौथो हरुवा चरुवा मुक्ति दिवसका अवसरमा आज राष्ट्रिय हरुवा चरुवा अधिकार मञ्च

0: जनकपुर धाममा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालको आयोजनामा नागढुङ्गा सुरुङ मार्गको बारेमा जनचेतना अभिवृद्धि र प्रवर्धन गर्ने उद्देश्यले आज नागढुङ्गा सुरुङ मार्गमा नागढुङ्गा टनेल रन एन्ड वक गरिएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले नागढुङ्गा सुरुङ मार्गको विषयमा आवश्यक जनचेतना वृद्धि गर्ने र जानकारी गराउने उद्देश्यले नागढुङ्गा टनेल रन एन्ड वक प्रवर्धनात्मक कार्यक्रम गरिएको जानकारी दिनुभयो। 2688 मिटर लम्बाइ रहेको नागढुङ्गा नौबिसे सुरुङ मार्ग साउनदेखि सञ्चालनमा ल्याउने आयोजना निर्देशक नेपालले बताउनुभयो। भोजपुरको खडानन्द नगरपालिकामा पछिल्लो समय किसानको आकर्षण कफी खेतीतर्फ बढ्दै गएको छ। राम्रो सम्भावना बोकेको कफीबाट स्थानीय स्तरमा रोजगारी सृजना हुनुसँगै यसले आर्थिक रूपमा धेरै पक्षलाई सबल बनाउने भएकाले नगरपालिकाले प्राङ्गरिक कफी खेती विस्तार कार्यक्रम सुरु गरेको भोजपुरको खडानन्द नगरपालिकाले जनाएको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
1: कृषि क्षेत्रको व्यावसायीकरण, गरिबी न्यूनीकरण र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्य सहित नगरपालिकाले प्राङ्गारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको हो। नगरपालिकाको 1,65,00,000 र किसानको 50% लागत साझेदारीसम्म जोड्दा परियोजनाको कुल लागत 2,89,00,000 रुपियाँ पुगेको परम प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालले बताउनुभयो।
2: नेपालमा कफीको धेरै सम्भावना भएको हुनाले यो क्षेत्र
1: नगरपालिकाले कफी खेतीमा किसानलाई आकर्षित गर्न 273 मिनी टिलर वितरण गरेको छ। यसका साथै अन्य आवश्यक सामग्री र कफीका बिरुवा समेत वितरण गरिएको छ। नगरपालिकाको सहयोगपछि किसानलाई कफी खेती विस्तार गर्न सहज भएको स्थानीय किसान जीवन थापाको भनाइ छ।
3: कफी विश्व बजारमा बिक्री हुन्छ, मैले 10 देशमा चाहिँ कफीको स्याम्पल नमुनाहरू पठाएको छु। मैले 62 प्लट गरी 65 रोपनीमा खेती गरेको छु।
1: कृषि क्षेत्रको व्यवसायीकरण, गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय र अर्ग्यानिक कफी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो।
4: गरिबी निवारणको लागि नै हो भनेको मतलब व्यावसायिक कफी खेतीमा कृषकहरूलाई सहुलियत प्रदान गर्ने, प्राविधिक सहयोग प्रदान गर्ने र उनीहरूको आय आर्जन वृद्धि गर्ने समृद्धिसँगै जोडिएको कुरा हो। यसले रोजगारी पनि सृजना गर्छ र यसले आय आर्जन पनि बढाउँछ।
1: नगर उप प्रमुख परमिला राईका अनुसार सडानन्द क्षेत्रको भूगोल, माटो र मौसम कफी खेतीका लागि अत्यन्त उपयुक्त रहेको छ। कफी खेती विस्तारले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमा नै टिकाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ।
5: गरिबी निवारणको लागि प्राङ्गारिक कफी खेती कार्यक्रम अन्तर्गत नै हामीले 150 भन्दा बढी कृषकहरूलाई लाभान्वित गरिसकेका छौँ।
1: हाल सडानन्द नगरपालिकाका 14 वडा मध्ये 13 वडामा कफी खेती विस्तार भइरहेको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
6: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
7: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
6: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
7: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
6: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
7: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
6: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचारमा अन्तर्राष्ट्रिय समाचार। इरानमा पछिल्लो अमेरिकी आक्रमणमा परि कम्तीमा 50 जनाको मृत्यु भएको र 500 भन्दा बढी मानिस घाइते भएका इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विगत 12 दिनभित्र भएको आक्रमणमा ती मानिसहरू मारिएका र कैयौं सार्वजनिक भौतिक पूर्वाधारहरूमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। अमेरिकी आक्रमणपछि 20 गाउँका करिब 10,000 नागरिक पिउने पानीबाट वञ्चित भएका पनि इरानले जनाएको छ। इरानले पनि बहराइन, जोर्डन र कुवेतमा रहेका अमेरिकी अखडाहरूमा जवाफी आक्रमण गरेको छ। चीनको दक्षिण पश्चिमी सहर चोङकिङमा गएको पहिरोमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 34 जना बेपत्ता छन्। पेङसुई काउन्टीमा गएको पहिरोले ठूलो मात्रामा ढुङ्गा र माटो बगाउँदा 10 भन्दा बढी आवासीय भवन पुरिएको चीनको सरकारी सञ्चार माध्यम सीसीटीभीले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
9: गत आर्थिक वर्ष 2082-83 मुलुकको उद्योग क्षेत्रमा 58,01,85,00,000 रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी हुने प्रतिबद्धता आएको छ। गत सानदेखि असार मसान्तसम्मको अवधिमा अटोमेटिक रुटबाट 9,58,00,000,00,000 897 परियोजना र अप्रुभल रुटबाट 48,41,66,00,000 रुपियाँ लागतका 219 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। गत आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रमा 63 परियोजनाका लागि 3,91,00,000,00,000 वैदेशिक लगानीको प्रतिबद्धता आएको छ भने ऊर्जामूलक क्षेत्र अन्तर्गत 4 परियोजनाका लागि 7,16,00,00,000 रुपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। देशका प्रमुख दुई भन्सारहरू वीरगंज तथा नेपालगंज भन्सारले गत आर्थिक वर्षमा लक्षित राजस्व संकलन गर्न सकेनन्। गत आर्थिक वर्ष 2082-83 वीरगंज भन्सार कार्यालयले 2,43,82,00,00,000 राजस्व संकलन गरेको छ। त्यस कार्यालयले वार्षिक लक्ष्यको 89.19% राजस्व संकलन गरेको सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई गत आर्थिक वर्षका लागि 2,73,37,00,00,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। त्यसै गरी नेपालगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 20,11,45,00,000 राजस्व संकलन गरेको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा 16,45,00,000 कम राजस्व संकलन गरेको जानकारी दिनुभयो। स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ। त्यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच आवश्यक समझदारीको प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घरोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना अनुसार आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिएको मन्त्रालयले उल्लेख गरेको छ। पछिल्लो साता नेपाली सेयर बजारको परिसूचक नेप्से करिब 3% बढेको छ। गत साता 2,600.78 बिन्दुमा बन्द भएको नेप्से यो साताभर 2.95% अर्थात् 76.76 अङ्कले बढेर 2,677.54 बिन्दुमा कायम भएको छ। साताको कारोबारको अन्तिम दिन शुक्रबार मात्रै परिसूचक 79.74 अङ्क अर्थात् 3.06% बढेको थियो। शुक्रबार मात्रै बजारमा 4,57,00,00,000 कारोबार भएको थियो। यो साता नेप्सेसँगै बजारको कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औसत 4,85,00,00,000 रुपियाँ बराबरको सेयरको किनबेच भएको बजारमा यो साता दैनिक औसतमा 5,83,00,00,000 रुपियाँ बराबरको सेयरको किनबेच भएको छ। यो साता नेप्सेको कुल बजार पुँजीकरण करिब 3% वृद्धि भएको छ। नेप्सेको कुल बजार पुँजीकरण यो साता 1,31,00,00,000 रुपियाँले बढेर 46,00,00,000 रुपियाँ पुगेको छ।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
10: फिफा विश्वकपको उपाधि दावेदार मानिएका फ्रान्स र इङ्ल्याण्ड सेमिफाइनलमै रोकिएपछि आज राति तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछन्। फाइनल पुग्ने अन्तिम बाधा पार गर्न नसकेको पीडाका बीच दुवै टीमले तेस्रो स्थानको खेल खेल्न लागेका हुन्। खेल नेपाली समय अनुसार राति 2:45 शुरू हुनेछ। स्पेनसँग सेमिफाइनलमा 2-0 हार्नु अघि उपाधिको प्रमुख दावेदारका रूपमा प्रस्तुत भएको फ्रान्सले यसपटक त्यो अवसर गुमाइसकेको छ। फ्रान्सले स्पेन विरूद्धको अन्तिम चारमा कमजोर प्रदर्शन गरेको थियो। इङ्ल्याण्ड भने अर्जेन्टिनासँगको सेमिफाइनलमा निर्धारित समय सकिन 5 मिनट बाँकी छँदासम्म 1 गोलले अग्रता बनाए पनि पराजित हुन पुगेको थियो। इङ्ल्याण्डका प्रशिक्षक थोमस टुचेलले तेस्रो स्थानको खेलका सम्बन्धमा प्रतिक्रिया दिँदै आफ्ना कुनै खेलाडीलाई तेस्रो स्थानका लागि हुने खेल खेल्ने चाहना नरहेको बताउनु भएको छ। यसै गरी फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याम्पले आफूले तेस्रो स्थानको खेल खेल्नुपर्छ भन्ने नसोचेको तर वास्तविकतालाई स्वीकार्नुको विकल्प पनि नरहेको प्रतिक्रिया दिनुभएको छ। सन् 1998 कप्तानका रूपमा पछिल्लो पटक फ्रान्सलाई विश्व विजेता बनाउने प्रशिक्षक डेस च्याम्पले दुई दशकपछि सन् 2018 पुनः फ्रान्सलाई विश्व च्याम्पियन बनाउनु भएको थियो। इङ्ल्यान्डका प्रशिक्षक क्रुसियलका लागि फ्रान्स विरुद्ध हुने खेल सजिलो भने हुने छैन। अर्जेन्टिना विरुद्धको सेमी फाइनलमा एक गोल गरेपछि बढी नै डिफेन्सिभ भएको भन्दै प्रशिक्षक टुचेलको चौतर्फी आलोचना भएको थियो। सन् 1966 घरेलु मैदानमा विश्वकपको उपाधि जितेपछि इङ्ल्यान्डले अहिलेसम्म फाइनल पनि खेल्न सकेको छैन। फ्रान्स र इङ्ल्यान्ड बीचको खेलमा क्लियन एम्बापे केन्द्रमा रहनेछन्। यो खेलले एम्बापेलाई लगातार दोस्रो पटक गोल्डन बुट दिलाउन सक्छ। अर्जेन्टिनाका लियोनल मेस्सी अहिलेसम्म 8 गोल र 4 एसिस्ट सहित गोल्डन बुटको होडमा सबैभन्दा अगाडि छन्। एम्बापेले पनि मेस्सी सरह नै 8 गोल गरेका छन्। उनी 1 एसिस्टले मात्र मेस्सी भन्दा पछाडि छन्। त्यसैले एम्बापेका लागि इङ्ल्यान्डसँगको खेल महत्वपूर्ण हुनेछ। फिफा विश्वकपको उपाधिका लागि भोलि राति स्पेन र अर्जेन्टिना आम्ने सामने हुँदैछन्। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिता आउँदो भदौ 12-19 गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक लाखे जात्रा सञ्चालन समितिले शनिबार खेल मैदानमै पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको उपाधि विजेताले जिल्लामै अहिलेसम्मकै ठूलो धनराशिको पुरस्कार प्राप्त गर्ने जनाएको छ। समितिका अध्यक्ष सागर मादेनले यसअघिका संस्करणमा झैं यो वर्ष पनि नेपाल बाहिरको 1 सहित 8 टोलीको सहभागिता रहने जानकारी दिनुभयो।
0: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशका पहाड़ी भूभाग कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेश बागमती र गण्डकी प्रदेशको तराईको 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागको 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। देशका विभिन्न क्षेत्रमा आज र भोलि अति भारी वर्षाको सम्भावना। अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलको निर्देशन। इरानमा अमेरिकाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 50 जनाको मृत्यु र फिफा विश्वकप अन्तर्गत तेस्रो स्थानका लागि आज राति फ्रान्स र इङ्ल्यान्ड भिड्दै। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 से 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुन्छ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि, साहित्यकार, इन्जिनियर डाक्टर शङ्कर ढकाल। उहाँ विशेष गरी साहित्यिक रूपमा एसडी नामले परिचित हुनुहुन्छ। बत्ती र बाटोको पहुँचबाट टाढा काभ्रे प्लाञ्चोकको एक ग्रामीण भेगमा जन्मनुभएका साहित्यकार एसडीले उच्च शिक्षा हासिल गर्दै जापान र अस्ट्रेलिया जस्तो विकसित मुलुकमा समेत गएर आफ्नो कार्य अनुभव गरिसक्नु भएको छ। हाल उहाँ देशप्रेमले देशभित्र रहेर देशमै विकास गर्न र देशमै साहित्यिक सिर्जना मार्फत पनि सचेतना जगाउने कार्यमा अगाडि बढिराख्नु भएको छ। उहाँ पेसाले इन्जिनियर भएका कारणले गर्दा उहाँको प्रत्यक्ष रूपमा विकाससँग सम्बन्ध बढी मात्रामा हामी देख्न सक्छौँ। त्यो सँगसँगै सामाजिक विकासको रूपमा उहाँले साहित्यलाई आफ्नो रोजाइको विषय बनाउनु भएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा विशेष गरी उहाँका साहित्यिक गतिविधि र साहित्य मार्फत समाजलाई कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर कुराकानी गर्ने कोसिस गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार एसडीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: नमस्कार सर, धन्यवाद।
0: हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा तपाईँको लेखन यात्रा कसरी प्रारम्भ भयो, एकपटक विगतलाई सम्झाउन, तपाईँ लेखन यात्रातर्फ कसरी आकर्षित हुनुभयो?
1: सर, होइन, तपाईँले भनि पनि सक्नुभयो, अब पेसाले म सिभिल इन्जिनियर, त्यो हुनाले सुरुदेखि नै विज्ञानमा बढी झुकाव हुनु स्वाभाविक नै थियो, स्कुलदेखि नै क्याम्पस पढ्दा। तर एकाध बेला आजको यो कविताहरू फुर्ने गर्थ्यो विद्यालय पढ्दा अथवा 10+2 पढ्दाखेरि र इन्जिनियरिङ पढ्दाखेरि पनि। तर मैले खासै त्यो बेला त्यति धेरै लेखिनँ, बरु जीवनमा कहिलेकाहीँ प्रेम पत्रहरू चाहिँ लेखिएँ। र म इन्जिनियर बनिसके पछाडि र त्यसमा पनि जापानमा पिएचडी, अस्ट्रेलियाबाट पोस्ट पिएचडी गरेर नेपाल आएर जब नेपाल मातृभूमिको सेवामा म अनवरत रूपमा खटिएँ, अहोरात्र खटिएँ, सायद त्यसैका भनौँ न सङ्घर्षहरूले, उतार चढावहरूले नै मभित्र कता कता कवि जन्मियो जस्तो लाग्छ। त्यसैले मैले ठोस रूपमा लेख्न थालेको चाहिँ करिब 2-3 वर्ष मात्रै भयो। त्यसैले म आफूलाई बामे सर्दै गरेको एउटा सर्जक भन्न रुचाउँछु, सिक्दै पनि छु। र मैले मेरो पहिलो कविता सङ्ग्रह, जुनमा मुख्यतः मेरा भोगाईहरूका भावनाहरू मैले त्यहाँ ओकलेको छु, त्यो मैले प्रकाशन पनि गत वर्ष मात्रै गरेको हो। त्यसैले म उमेरले 40 वसन्त पार गरे पनि मेरो कविताको यात्रा, मेरो साहित्यको यात्रा चाहिँ भर्खरै सुरु भएको छ।
0: तपाईँको कविता सङ्ग्रहको बारेमा त हामी चर्चा गर्ने नै छौँ, कविता लेखनका विविध पाठोको बारेमा पनि चर्चा गर्छौँ। तर त्योभन्दा अगाडि विशेष गरी युवाहरूको जुन विदेश मोह छ, त्यो विदेश गइसके पछाडि विदेशमै हराउने, उतै रम्ने जुन प्रवृत्ति पछिल्लो समय देखिरहेको छ, तपाईँ विश्वकै विकसित मुलुकहरूमध्येका मुलुकमा, जापान जस्तो मुलुकमा पुग्नु भएको थियो, त्यो सँगसँगै अस्ट्रेलियामा पनि तपाईँ पुगिसक्नु भएको थियो, तर फेरि नेपालप्रतिको मोह कसरी जाग्यो, यसबारे थोरै केही बताइदिनुहोस् न।
1: हजुर, धन्यवाद सर, कस्तो सुन्दर प्रश्न। मलाई लाग्छ म होइन पनि भने इन्जिनियरको रूपमा, सिभिल स्ट्रक्चरल इन्जिनियरको रूपमा कन्क्रिट फलामका पूर्वाधारहरू, संरचनाहरूको डिजाइन निर्माणमा संलग्न छु। तर कता कता मेरो मनभित्र एउटा कोमल मान्छे चाहिँ सधैँ बाँचिरहेको थियो जस्तो मलाई लाग्दछ। र मैले अहिले पनि भने जुन हिसाबबाट मैले कविता लेख्न थालेँ, साहित्यमा एक खालको रुचि बढ्न थाल्यो विगत केही वर्षदेखिबाट विभिन्न उतार चढावको सँगै, त्यस्तै म भित्र देश प्रेमको अगाध माया छ जस्तो लाग्छ र त्यो एक खालको प्रमाणित पनि भएको छ जस्तो लाग्छ। म विदेशमा बस्दै गर्दा म उत्कृष्ट एउटा रिसर्चर थिएँ, अनुसन्धानविद थिएँ, मेरो राम्रो थियो सबै सुख सुविधा, जागिर पनि, पढाइ पनि मा पनि अब्बल नै थिएँ। तर राति सुत्न जाँदै गर्दाखेरि चाहिँ नेपालकै समाचारहरू पढ्न मन लाग्ने, सुत्दाखेरि त्यति धेरै निन्द्रा नआउने, कता कता ऐठन भए जस्तो हुने, र यो देशको जुन खालको विकास क्रम रोकिएको छ, राजनीतिमा विभिन्न खालका समस्याहरू देखिन्थे, र म एउटा गरिब किसान परिवारबाट छात्रवृत्ति लिँदै त्यो तहसम्म पुगेको मान्छे, त्यो हुनाले मेरो माटोप्रतिको मेरो जिम्मेवारी छ, मेरो मातृभूमिलाई मैले सिकेका ज्ञान सिप दिनुपर्छ भन्ने सधैँ त्यो हुटुटी रहन्थ्यो। र फेरि मान्छे नमर्ने सहर त हुँदैन, त्यसैले कथम कथाचित तपाईँ अब एउटा उच्च शिक्षा हासिल गर्नुभयो, उच्च ज्ञान हासिल गर्नुभयो, पदसम्म पुग्नुभयो, भोलि मर्नुभयो भने र यो देशलाई भनौँ न देशको विकासमा योगदान गर्ने तपाईँको हुटुटी चाहिँ फेरि त्यहीँ सकिन्छ, त्यसैले तपाईँको आत्माले पनि शान्ति पाउँदैन होला भन्ने मलाई सधैँ लाग्थ्यो। त्यसैले मृत्युसँगको डर र देश प्रेमको एउटा भन्न उत्कट चाहना, देशलाई योगदान गर्ने जुन र जुन हिसाबबाट देशले मलाई बनायो त्यो समाजलाई मैले दिनुपर्छ भन्ने त्यो भावनाबाट प्रेरित भएर म फर्केको जस्तो लाग्छ। यदि कसैले तिमी 5 वर्ष 10 वर्ष चाहिँ बाँच्छौ ग्यारेन्टी छ भने भए सायद म नेपाल आउने मेरो जुन टाइम लाइन छ त्यो म 5 वर्ष 7 वर्ष पछि पनि आउन सक्थेँ होला। त्यसैले मलाई लाग्दछ यो दुईटा चिजहरू, एउटा मृत्युसँगको डर र अर्को चाहिँ देश र समाज र मातृभूमिलाई आफ्नो ज्ञान सृजना सिप विज्ञता दिनुपर्छ मर्नुभन्दा अगाडि नै भन्ने त्यो हुटुटी भावना, यो दुईटा चिजले म नेपाल फर्किन प्रेरित भएको जस्तो लाग्छ। अब सबैमा यो हुन्छ हुन्न अब त्यो दैव जानुन्, तर यदि भौतिक सुखकै पछि मात्रै लाग्ने हो भनेदेखि त स्वाभाविक रूपमा मान्छेले नेपालभन्दा विदेशकै सुख शैलीलाई रोज्दछ। तर त्यसो भन्दै गर्दा फेरि हामी जस्तो एउटा आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेको मान्छे, एउटा स्वावलम्बी एउटा विज्ञ इन्जिनियरको लागि यो देश अथाह सम्भावनाले भरिएको देश हो। अझ पूर्वाधारको क्षेत्रमा, पूर्वाधार विकासको क्षेत्रमा, इन्जिनियरिङको क्षेत्रमा समृद्धि ल्याउनलाई त पूर्वाधार विकास गर्नु पर्यो नि पहिलो चरणमा। त्यसैले अझ इन्जिनियरहरूको लागि देश प्रेमले ओतप्रेत भएका इन्जिनियरहरूले देशमै केही गर्छु भन्यो भनेदेखि सम्भावना अथाह छ। स्वाभाविक रूपमा विदेशको जति नकमाइएला त्यसको 1/10 अथवा 1/3 कमाइमा चित्त बुझाउनु पर्ला, यहीँको माटोमा, यहीँको मन्दिरहरूमा, यहाँका मानिसहरूसँगको संवादमा तपाईँले जीवन भनौँ न एक खालको को मर्म भावना अथवा त्यसको महत्व बुझेर आफै भित्र रमाउनु पर्ला, त्यो फरक विषय हो। भौतिक चाहनाका कुरा गर्दा, भौतिक सुख सुविधाका कुरा गर्दा, तर यो देश आफैमा स्वर्गीय छ, यहाँको माटोमा नै सिर्जना छ, यहाँको हावा पानीमा नै देवको बास छ, त्यसैले फरक खालको सुन्दरता आत्मसन्तुष्टि छ। त्यही भएर पनि मैले होइन पनि भने म आएको 7 वर्ष जस्तो भइसक्यो, 5 वर्ष त कट्यो, म फेरि फर्के नि हुन्थ्यो नि त, तर म फर्किन्न किनभने मलाई यहाँको माटोसँग, हावासँग, यहाँका पहाडहरूसँग, यहाँको विकाससँग एक हिसाबको मोहनी लागिसकेको छ, म गहिरो मायामा छु जस्तो लाग्छ अहिले।
0: हजुर, तपाईँले भर्खरै प्राविधिक विषयको बारेमा र नेपालमा रहेको सम्भावनाको बारेमा पनि केन्द्रित भएर आफ्ना कुराहरू राख्नुभयो। यो सँगसँगै अब तपाईँ पछिल्लो चरणमा फेरि सामाजिक इन्जिनियरको रूपमा पनि तपाईँ अगाडि बढिराख्नु भएको छ। मैले यहाँ जोड्न खोजेको कुरा, तपाईँ साहित्य लेखन मार्फत पनि समाजमा रूपान्तरण गर्नको लागि अगाडि बढ्नु भएको छ आफ्नो पेसा सँगसँगै। यो समाजको रूपान्तरण, त्यसमा पनि साहित्य लेखन मार्फत यो गर्ने हुटुटी, अघि पनि मैले सुरुमा कसरी लेखन यात्रा तपाईँको प्रारम्भ भयो भनेर त प्रश्न राखिसके, तर अझ विस्तृतमा आफूलाई साहित्यमै डुबाउँदै र समाजका समस्याहरू पनि उजागर गर्दै र त्यो सँगसँगै त्यसैलाई फेरि सृजनात्मक ढङ्गले कसरी समाज परिवर्तन गर्न सकिन्छ, किनभने अघि तपाईँले भने जस्तो भौतिक विकासले मात्रै समाज विकास त सम्भव छैन, त्यो सँगसँगै सामाजिक विकास पनि हुँदै जानुपर्छ, त्यसको लागि तपाईँमा सोच कहिलेदेखि प्रारम्भ भएको थियो त्यसबारे पनि थोरै बताइदिनुहोस् अनि त्यसपछि कृतिमै हामी
1: हुन्छ। हुन्छ सर, हजुर, मलाई लाग्दछ जीवन एउटा सङ्घर्ष हो र सङ्घर्ष नै जीवन हो र अनि जहाँ समस्या हुन्छ त्यस पछाडि सिर्जना जन्मिन्छ भन्ने लाग्दछ र मलाई लाग्दछ मैले लैन पनि भने यो समाज रूपान्तरणको दौरान राष्ट्र प्रेमले एक खालको प्रेरित भएर यो देशको विकास रूपान्तरणमा योगदान गर्दै गर्दा एउटा विज्ञको रूपमा इन्जिनियरको रूपमा एउटा व्यवसायीको रूपमा विभिन्न हन्डरहरू खाइयो र यदि मैले ती व्यथाहरूलाई ती प्रताडनहरूलाई शब्दमा नओकलेको भए म बोलाउँथेँ कि त्यसैले मेरा लेखन चाहिँ त्यो जुन प्रताडन छ जुन पीडा छ त्यसका प्रस्फुटनहरू पनि हुन् जस्तो लाग्छ ती पीडाहरू कति मैले भोगेँ होलान् ती सामाजिक रूपान्तरणका पीडाहरू त्यसै गरी मैले अहिले पनि भने यो दोधार कविता संग्रह मैले जुन गत वर्ष प्रकाशित गरेँ यसमा समाज रूपान्तरण वैकल्पिक राजनीति सङ्घर्ष साथसाथै माया प्रेम बिछोड र दोधारका भावनाहरू पनि यसमा प्रस्फुटित भएका छन् त्यसैले मैले जीवन बिताइरहँदाखेरि यो माटोमा यो देशमा यो समाजमा जुन खालको सामाजिक सङ्घर्षहरू भोग्नु पर्यो जुन खालका भावनाहरू ती माया बिछोडका भावनाहरू पनि थिए होलान् ती चिजहरूलाई मैले शब्दमा ओकलेको हो जस्तो लाग्दछ र त्यो त्यसको प्रेरणा चाहिँ जब मैले लेखिन मलाई पीडा भयो जब मैले लेख्न थालेँ ती पीडाहरू सेलाए त्यसैले कता कता यो चाहिँ यो जुन कविता संग्रह छ अथवा मेरा जुन सिर्जनाहरू छन् त्यो चाहिँ स्वार्थ प्रेरित पनि छन् जस्तो लाग्छ स्वार्थ यो मानेमा कि म आफूलाई शान्त बनाउनको लागि र पुनः स्थायित्व प्राप्त गर्नको लागि मेरा सङ्घर्षमा मैले सायद कविताहरू साहित्यमा कलम चलाउन थाले जस्तो लाग्दछ हजुर
0: हजुर विशेष गरी अब तपाईँको कविता सङ्ग्रहमै केन्द्रित हुन चाहन्छु म यो संवाद अब
1: हजुर
0: तपाईँले आफ्नो कविता सङ्ग्रह दोधारभित्र तीन खण्डमा कविताहरूलाई विभाजित गर्नुभएको हामी देख्न सक्छौँ अथवा तीन खण्डमा तपाईँले आफ्ना कविताहरूलाई बाँड्नु भएको छ पहिलो खण्डमा राष्ट्रियता आध्यात्म संस्कृतिसँग सम्बन्धित कविताहरूलाई जोड दिनुभएको छ भने दोस्रो खण्डमा माया मिलन र सम्बन्धहरूलाई बढी प्राथमिकता दिनुभएको छ यसै गरी तेस्रो खण्डमा दोधार भनेर अथवा जटिलता र बाध्यता सँगसँगै बिछोडका विषयहरूलाई पनि समावेश गर्नुभएको छ अब प्रसङ्ग अगाडि बढौँ कस्ता कविताहरू समावेश गर्नुभएको छ त्यसबारे आफै सर्जकले बताइदिनु
1: हुन्छ हस् सर सर मैले अहिले पनि भने यो देशमा जब मान्छे आउँछ र भनौँ न यहाँ नै घुलमिल गर्न थाल्छ यहाँको माटोमा हराउन थाल्छ हुन त अब यही माटोमा जन्मिसके पछाडि ती सम्झनाहरूले पनि मान्छेलाई प्रेरित नै गर्छ तर यहाँका हरेक गतिविधिमा सामाजिक गतिविधिमा सांस्कृतिक गतिविधिमा देवताको बास भएको अनुभूति हुन्छ जस्तो मैले एउटा शनिबारको दिन भनेर शनिबार मान्छेहरू पिपलको बोटमा गएर पानी चढाउने गर्छन् ग्रह दशा हटोस् भनेर त्यो चिजलाई मैले मेरो कवितामा संलग्न गराएको छु शनिबारको दिन भनेर त्यसै गरी पुर्खाले बडा दुःख गरेर आर्जेको यो मुलुक कतै अस्थिर पो बन्छ कि कतै अझै बदनाम पो हुन्छ कि भन्ने हिसाबबाट त्यो जुन खालको पीडा छ त्यो खालको जुन शङ्का छ त्यसलाई मैले पुर्खाको नासो भनेर त्यो कवितामा प्रस्फुटन गरेको छु त्यसै गरी यावत जस्तो जीवन सङ्घर्षका कुरा गर्दै गर्दा म चितवनमा जाँदाखेरि मेरो चस्मा त्यो फुट्यो र त्यो चस्मा फुटेको सन्दर्भलाई जोड्दै मैले जीवनसँग जीवन सङ्घर्ष हो भाग्य चाहिँ नफुटोस् भन्ने हिसाबबाट एउटा कविता चस्मा फुट्यो भन्ने लेखेको थिएँ जुन साहित्य पोस्टमा पनि प्रकाशित छ त्यसै गरी अब जस्तो यो एयरपोर्टमा जुन हिसाबबाट एरोप्लेन चाहिँ दुर्घटना भयो विभिन्न बाढी पहिरोमा त्रिशुलीका तीरबाट गाडीहरू खस्छन् ती दुर्घटनाहरूलाई पनि मैले मेरो कविता संग्रहमा राखेको छु कालमोचक कन्टेनर दुर्घटना लगायतका चिजहरू चाहिँ पहिलो अध्यायमा छ भनेदेखि
0: अब पहिलो अध्यायकै हामी एउटा रचना पनि सुन्छौँ आवाजमा त्यसपछि हामी दोस्रो खण्डमा रहेका विषयवस्तुमा हामी प्रवेश गर्नेछौँ अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ
1: ए हुन्छ अहिले मैले भने जस्तो गरेर त्यो शनिबारको दिनलाई लिएर मैले जानकारीमूलक गद्य कविता लेखेको छु धेरै मैले यहाँ बिम्बहरू प्रयोग गरेको छैन पछाडि अलिकति बिम्ब प्रयोग भएका कविताहरू दोस्रो तेस्रो अध्यायमा पनि संवाद गरौँला जस्तो शनिबारको दिन भन्ने छ साधारण कुराहरू तर यति सुन्दर छ नि हाम्रो देश हाम्रो समाज हाम्रो सामाजिक गतिविधि भन्ने चिज यसबाट प्रष्ट हुन्छ जस्तो लाग्दछ शनिबारको दिन बिहानी पख बास्ना आउँछ अत्तर धूप बत्तीको पिपलको फेद तुलसीको मठ गुन्जी रहन्छ आवाज मिठो घन्टीको बच्चाहरूको साथ आमाहरूको लाम भगवान सरी शीतल हावा स्वर्ग यसको नाम स्वस्थकर जीवन आध्यात्मिक मन आऊ बसौ मिली भातृत्व जोगाऊ जल चढाउने दिन प्रकृति पूजा जल चढाउने दिन प्रकृति पूजा रङ्गी बिरङ्गी फुलले हुन्छ मनचङ्गा अबिर केसरी अक्षता भेटी अबिर केसरी अक्षता भेटी फर्कन्छन् श्रद्धालु गरिबको भोक मेटी शनिबारको दिन बिहानी पख बास्ना आउँछ अत्तर धुप बत्तीको। हेर्नुहोस् त, अनि शनिबारको दिन त्यो पिपललाई पानी चढाउने कुराहरू, त्यो एउटा जुन खालको एउटा वस्तुस्थिति छ, एउटा जुन संस्कार छ, त्यो त्यसमा जीवन छ, यसमा भिज्न जब मान्छे थाल्दछ तब उसलाई होइन भने जस्तो जापान, अस्ट्रेलिया, अमेरिका, क्यानाडा अथवा अरू कुनै विकसित मुलुकको भौतिक सुखले उसलाई तान्न सक्छ जस्तो मलाई लाग्दैन। सरस सर,
0: यो सँगसँगै संस्कृति र अध्यात्मले कति गहिरो प्रभाव पारेको छ, सँगसँगै त्यसले जीवनलाई कसरी जोडेर एउटा व्यवस्थित र अनुशासित जीवन जिउनलाई अगाडि बढाउनको लागि सहायक सिद्ध छ भन्ने कुरा पनि यो कवितामा
1: हो नि। सर, यसै बिचमा जस्तो मैले अहिले पनि भने, अब समाज त यति सुन्दर छ तर फेरि राजनीतिले गर्दाखेरि कता कता युवाहरूलाई वितृष्णामा धकेले जस्तो अनुभूति हुन्छ र त्यो राजनैतिक विसङ्गतिलाई चिर्दै जीवन चाहिँ एउटा सङ्घर्ष हो है, त्यसैले सङ्घर्षबाट डराउनु हुँदैन भन्ने मैले अहिले भने नि, चस्मा फुट्यो भन्ने कवितामा चाहिँ फेरि त्यो सङ्घर्षका अलिकति भावना
0: सुनौँ न अहिले यही मौकामा।
1: हुन्छ हुन्छ, किनभने फेरि हामीले राम्रो कुरा मात्रै गरिरहँदाखेरि नराम्रा केही पक्षहरू पनि छन् र तिनीहरूसँग जुझ्नलाई चाहिँ हामीसँग साहस चाहिन्छ है भन्ने एउटा उत्प्रेरणा,
0: त्यो सँगसँगै त्यस्ता विकृति विसङ्गतिलाई
1: हटाउँदै पनि जानुपर्छ भन्ने यो चिज पनि अलिकति हामीले आम युवा जमातलाई पस्किनुपर्छ जस्तो लाग्दछ। चस्मा फुट्यो, र यो चस्मा फुट्यो भन्ने छोटो कवितालाई मेरो छोरा, हुन त म सङ्गीतमा शून्य नै छु तर सो अध्ययन गरेर उसले गिटार पियानोहरू बजाउँछ र यो कवितालाई अलिकति एउटा गीतको रूपमा पनि उसले कम्पोज गरेको छ। उसैले कम्पोज गरेकै भाकामा म अलिकति यसलाई वाचन गर्ने अनुमति चाहन्छु। चस्मा फुटेर के भयो भाग्य नफुटोस्, चस्मा फुटेर के भयो भाग्य नफुटोस्, सङ्घर्ष हो जिन्दगी यात्रा नटुटोस्, घाम पानी रात दिन आस्था नगिरोस्, अजम्बरी छैन कोही तर अकाल नपरोस्, सुख दुख आँसु हाँसो धैर्य नगुमोस्, असफलता के नै हो र साहस नगिरोस्, चस्मा फुटेर के भयो भाग्य नफुटोस्, सङ्घर्ष हो जिन्दगी यात्रा नटुटोस्। भनेपछि जीवन चाहिँ सुख दुःख पनि छ है, घाम पानी पनि छ है, रात र दिन जस्तै हो है, त्यसैले रातको अँधेरीसँग न डराउनु, बिहान फेरि उज्यालो भइहाल्छ भन्ने खालको यो अलिकति चस्मा फुटेको चिजलाई थोरै जिन्दगी र भाग्यसँग बिम्ब मिलाएर मैले यो भावना अलिकति प्रस्फुटन गरेको छु।
0: त्यो सँगसँगै हौसला प्रदान गर्ने हिसाबले कुनै पनि व्यक्तिको जीवनमा दुःख पछि सुख आउँछ र समस्या सँगसँगै त्यसको समाधान पनि सँगै जोडिएर आउँछ भन्ने भावको आफ्नो सिर्जना भर्खरै वाचन गर्नुभयो। अब हामी यही कविता सङ्ग्रह दोधार भित्रको दोस्रो खण्डतर्फ लाग्छौँ। विशेष गरी यो दोस्रो खण्डमा माया, सम्बन्ध र सँगसँगै पारिवारिक जीवनको पनि केही न केही विषयवस्तुलाई तपाईँले समावेश गर्नुभएको हामी संकेत पाइरहेका छौँ। यसै विषयमा सर्जकै हिसाबले केही बताइदिनुहोस्।
1: यो दोस्रो खण्डमा चाहिँ कोही व्यक्तिसँग गहिरो प्रेम बस्दाखेरि तपाईँले ती भावनाहरूलाई कसरी प्रस्फुटन गर्नुहुन्छ, ती चिजहरू छन्। त्यसै गरी होइन भने जस्तो, हजुरले भने जस्तो गरी परिवार सम्बन्धका कुराहरू पनि छन्। जस्तो मैले बुडु भन्ने कविताबाट चाहिँ यो जुन समाजमा भएको एउटा लैङ्गिक असमानता छ अथवा जातीय असमानता, यी चिजहरूलाई असमानतालाई पनि मैले बुडु भन्ने एउटा श्रीमान श्रीमतीको सम्बन्धलाई लिएर यो बुडु भन्ने कविता लेखेको छु। किनभने बुढीले बुढा भन्नुहुन्छ, बुढाले बुढी भन्नुहुन्छ, तर बुडु भन्ने शब्द चाहिँ यो भनौँ न बुढाले पनि भन्न मिल्ने, बुडुले पनि भन्न मिल्ने, त्यसै गरी सुरुमा
0: लैङ्गिक विभेद
1: बिनाको शब्द भएछ भन्ने त्यहाँ छ। त्यसै गरी अब जस्तो दाजुहरूले बहिनीहरूको धेरै भनौँ न माया गर्दा, संरक्षण गर्दा, किनभने समाज अलिकति आफ्नो अनुशासनबाट कहिलेकाहीँ दायाँ बायाँ हुन्छ, विभिन्न हत्याका घटनाहरू, बलात्कारका घटनाहरू पनि सुनिन्छन्। भनेपछि त्यस्तो घटनाहरूको समाचार सुन्दै गर्दा विचलित भएको एउटा दाजुले अथवा श्रीमानै पनि हुनसक्छ, बहिनी अथवा श्रीमती अलिकति बाहिरतिर एक्लै हिँड्दै गर्दाखेरि जो आफू म चाहिँ अब सक्षम छु आफ्नो खुट्टामा उभिसकेँ भनेर एक खालको महत्वाकांक्षी बहिनीलाई अथवा श्रीमतीलाई श्रीमानले संरक्षण गर्दै गर्दाखेरि उनले गरेको गुनासोलाई मैले गुनासो भन्ने कविताबाट राखेको छु। यसमा करिब 22 कविताहरू छन्। यो मध्ये चाहिँ मैले सायद यो जुन एउटा गहिरो मायामा पर्दै गर्दा कोहीसँग भन निकै आकर्षण हुँदाखेरि उनको प्रशंसा गर्दै आफ्नो जीवनको मोनालिसा मानेर प्रशंसा गर्दै कोरिएको एउटा कविता को हौ तिमीबाट मैले यसो वाचन सुरु गरौँ कि सरोसर।
0: हुन्छ, वाचन गर्नु है।
1: हस्, को हौ तिमी गहिरो महासागर आँखामा बोक्ने, गहिरो महासागर आँखामा बोक्ने, फराकिलो क्षितिज झैं आँखी भौ लाउने, मोती टिप्ने तृष्णा यो मुटुमा जगाउने, भन सुन्दरी को हौ तिमी। हिमाल झैं तेजस्वी मुस्कान छर्ने, हिमाल झैं तेजस्वी मुस्कान छर्ने, शिव गुफा नै हौ कि आवास गराउने, महादेव नै बनी जिस्काउ झैं लाग्ने, पार्वती जस्ती को हो तिमी। आकाश झैं शीतल परेली भएकी, आकाश झैं शीतल परेली भएकी, गाजलु किनारले सागरलाई छेकेकी, त्यही किनार छुँदै पौड्यौ झैं लाग्ने, पृथ्वी जस्ती विशाल को हो तिमी। गुलाबी ओठ लालीमा लाएकी, बोल्दा शब्दमा सरस्वती भरेकी, कोइली झैं बोली मुटु नै पगाल्ने, सुसेली खेल्दै चुमिझौ लाग्ने, भन परी को हो तिमी। भनेपछि उनले बोलेका शब्द, उनका बोली, उनका आँखा, उनका ओठ र समग्रमा उनको सुन्दरता, त्यसलाई चाहिँ एउटा प्रेमी जब भावनामा डुब्छ उसले ती भावनाहरूलाई कसरी ओकल्छ होला भन्ने कुरालाई मैले को हौ तिमी भन्ने कविताबाट प्रस्फुटन गरेको छु। हुन त यस्ता प्रेममा आधारित 10,000 कविताहरू छन्। सायद त्यो प्रेममा डुबेको प्रेमीले लेख्ने चिजहरू यस्तै हुने होलान्, मलाई लाग्छ शब्द चयनमा तलमाथि हुने होलान्, भावना त समग्रमा सबैको एउटै नै होला।
0: हजुर, अब हामी फेरि पनि संवादमै फर्किन्छौ र संवादमै पनि हामी विशेष गरी दोधार कविता संग्रहको विभिन्न खण्डमा समावेश भएका कविताहरूकै चर्चा परिचर्चा गरिरहेका छौँ। अब तेस्रो खण्डमा जुन तपाईँले शीर्षक पनि दोधार राख्नु भएको छ र फेरि तेस्रो खण्डलाई जटिलता बाध्यता सँगसँगै दोधार अन्तर्गत राखेर रा तपाईँले कविताहरू समावेश गर्नुभएको छ। नामले आफै बताइसकेको छ, त्यही पनि सर्जकबाटै सुनौँ न।
1: हुन्छ सर, धन्यवाद। यो तेस्रो उसमा चाहिँ मैले होइन पनि भने बिछोड दोधारका भावनाहरू यसमा प्रस्फुटित भएका छन्। जस्तो एउटा प्रेमीले अगाध माया गर्छ आफ्नो प्रेमिकालाई, अनि कुनै 12 मेलामा गइरहँदाखेरि, पीठमा गइरहँदाखेरि उनलाई औँठी चुरा पोते लिएर फर्किरहँदाखेरि त्यही साँझ प्रेमिकाले अरू कसैको औँठी लगाउँदाखेरिको त्यो एउटा विचित्र प्रेमीका भावनालाई मैले औँठी भन्ने कविताबाट व्यक्त गरेको छु। त्यस्तै गरी कहिलेकाहीँ प्रेम, प्रेमिका र प्रेमीको प्रेम अगाध हुन्छ तर उहाँहरूका स्वभावहरू फरक हुन सक्छन्, महत्वाकांक्षाहरू फरक हुन सक्छ। एउटाले देशलाई, देशको माटोलाई माया गर्छ, अर्कोले विदेश रोज्छ। त्यो गर्दै गर्दा एकजना माटो र अर्को हावाको मैले बिम्ब राखेर रा, माटो र हावाको प्रेम संवाद भनेर दोस्रो कविता राखेको छु।
0: अहिलेको समयमा सायद यही कविता अलिकति सान्दर्भिक पनि हुन्छ होला, विशेष गरी दुईटा परिवेशमा हुर्किरहेको अथवा दुईटा परिवेश रुचाउने व्यक्तिहरू कसरी घुलमिल हुन सक्छ भन्ने केही न केही सन्देश पनि हुन सक्छ।
1: हजुर,
0: त्यो कविता नै सुनौँ, त्यसपछि हामी फेरि संवादमा फर्किने नै छौँ।
1: हुन्छ सर। माटो र हावाको प्रेम संवाद। म माटो आफ्नै जमिनमा जोतिन रुचाउँछु, म माटो आफ्नै जमिनमा जोतिन रुचाउँछु, तिमी हावा कहिले चङ्गा त कहिले चरासँग आकाशमा लटपटिन रुचाउँछौ, मलाई अत्तर झैं लाग्छ आफ्नो खेतबारीको लेउ र हिलोको सुगन्ध, तिमी गाँस्दै हिँड्छौ जमिनभन्दा धेरै माथि, हवाई जहाज र रकेटसँग सम्बन्ध, भिर पाखा र गाउँ बेसी हिँड्ने र गुड्ने कथा रच्नु छ मलाई मेरै नेपाली बगरमा, छौ तिमी उता युरोप र अमेरिका, चन्द्र र मङ्गल उड्ने ती असीमित रहरमा, म माटो आफ्नै जमिनमा जोतिन रुचाउँछु, तिमी हावा कहिले जहाज त कहिले रकेटसँग आकाशमा लटपटिन रुचाउँछु। मैले यति नै यसलाई अहिले गरे, वाचन गरे, अरू पनि छ। हजुर
0: हजुर, अब यही प्रसङ्गमा म एउटा प्रश्न पनि थप्न चाहे।
1: हजुर,
0: यो साहित्यिक सिर्जना एउटा व्यक्तिको व्यक्तिगत पीडा या सामाजिक यथार्थ मध्ये कुन बढी झल्किँदो रहेछ साहित्य सिर्जना गर्दै गर्दाखेरि?
1: पनि असाध्य सुन्दर प्रश्न गर्नुभयो सरोज सर। मलाई लाग्दछ कतै न कतै मुटुमा नछोइकन साहित्यकार एउटा व्यक्तिभित्र जन्मिन्न भन्ने मलाई अनुभूति छ। किनभने मान्छे त मै हुँ, लेख्ने हात यिनै हुन्, यो बिचमा नेपाली साहित्य त्यसरी बेजोड पढेको पनि होइन। बरु स्कुलमा पढ्दा अथवा 10+2 पढ्दाखेरि नेपाली विषय पढिन्थ्यो, कविता त त्यो बेला बढी लेखिनु पर्थ्यो नि, तर कविता अहिले लेखियो। भन्नुको मतलब काहीँ न काहीँ मुटु नपोलिकन, मुटु नजलिकन कविता अथवा साहित्य जन्मिँदैन भन्ने लाग्दछ। तर त्यसो भन्दै गर्दा त्यो आफ्नै व्यक्तिगत अनुभूतिले पनि तपाईँलाई जलाउन सक्छ भनेदेखि समाजमा भएका घटनाहरूले, परिघटनाहरूले पनि तपाईँलाई त्यसरी विक्षिप्त बनाउन सक्छ जस्तो लाग्दछ। त्यसैले सामाजिक उतार चढाव त्यो आफैले देखेको हुन सक्छ अथवा भोगेको हुन सक्छ। यी दुवै चिजले एउटा सर्जकलाई सिर्जनामा धकेल्छ जस्तो लाग्दछ। यदि उसले त्यो सिर्जना गरेन भने ऊ भित्र भएको त्यो जुन एउटा कोमल हृदय छ त्यो चाहिँ जलेरै सकिन्छ जस्तो लाग्दछ मलाई। हजुर,
0: विशेष गरी तपाईँ पेसाले इन्जिनियर हुनुहुन्छ,
1: हजुर,
0: यो पेसासँग साहित्य मिसिसकेपछि
1: हजुर
0: यसले तपाईँको व्यावसायिक जीवनमा असर गर्छ कि त्यसले तपाईँलाई व्यवसाय सँगसँगै यो साहित्य सिर्जनाले समाज जोड्न सकारात्मकै भूमिका खेलिरहेको छ, कस्तो पाउनु भएको छ?
1: हुन त अब यो यसलाई सामान्यीकरण गर्न कति मिल्छ मिल्दैन, यो टपिक आफैमा साहित्यको एउटा ठुलो अनुसन्धानको विषय होइन, यसमा विद्यावारी नै पनि गर्न सकिन्छ जस्तो लाग्छ। असाध्य राम्रो स्टेटमेन्ट हजुरले राख्नु भएको छ। मेरो आफ्नो व्यक्तिगत अनुभूतिको कुरा गर्दाखेरि चाहिँ मैले अहिले पनि भने जस्तो मैले पेसा गर्दै गर्दाखेरि यो बिचमा विशेष गरी 6-7 वर्ष अगाडि यो देशका 7-8 प्रदेशका विभिन्न जिल्लाहरूमा मेरा पूर्वाधार आयोजनाहरू थियो। म ती जिल्लाहरू डुल्थेँ, महिनामा काठमाडौँ भ्याली भन्दा 4-5 चोटि नै म भ्याली बाहिर हुन्थेँ। भनेपछि मैले गाउँ गाउँका कुना कुना, हुन त म गाउँमै जन्मेको व्यक्ति, यद्यपि देशका विभिन्न कुना काप्चामा भएका विभिन्न पेसा कर्मी, विभिन्न व्यवसायमा संलग्न व्यक्तिहरू, मजदुर, किसान लगायतको युवा विद्यार्थीहरूसँग संवाद गर्ने एउटा ठुलो अवसर पाएँ। त्यसैले म नेपाल आएर मैले मेरो आफ्नो यो इन्जिनियरिङ पेसा कर्म गर्दै गर्दा मैले पेसागत क्षेत्रमा मात्रै मेरो अनुभूति अनुभव मैले बटुलिन कि मैले समाज बुझ्ने मौका पाएँ, र त्यो समाजमा देखिएका समस्याहरूले जब मलाई घोच्यो त्यसपछि मैले यी सिर्जनाहरू गरेको। अब हजुरका प्रश्न छन्, यी सिर्जनाहरू गर्दै गर्दाखेरि मेरो इन्जिनियरिङ पेसालाई यसले यो सहयोगी सिद्ध भयो कि अथवा यसले डिस्ट्र्याक्सन गर्यो कि भन्ने जुन छ, मलाई लाग्दछ यी भावनाहरू, मैले यो समाजमा त म बाँच्नु नै छ, यो राजनीतिक परिवेशमा त म बाँच्नै छ, यी सङ्घर्षहरूबाट त म गुज्रिनै छ, त्यसैले मैले कलम चलाइरहँदाखेरि मैले यी भावनाहरू पोख्दै गर्दाखेरि म पुनः मेरो एउटा हृदयमा स्थायित्व मैले ग्रहण गरेँ, शान्ति प्राप्त गरेँ, खुसी पनि सायद मलाई व्यक्त गरे होला मैले, र सायद त्यसले मलाई मेरो पेसामा थप ऊर्जा प्रदान गर्यो जस्तो मलाई लाग्दछ। र अर्को कुरा चाहिँ यो कलम चलाउने साहित्य कविता लेखन भनेको चिज यो सिर्जना को एउटा उच्चतम बिन्दु हो भन्ने लाग्दछ। त्यसैले मैले कविता यो भनौँ न लेख्दै गर्दाखेरि, साहित्यमा कलम चलाउँदै गर्दाखेरि मलाई कता कता यो इन्जिनियरिङ, यो कन्क्रिट र भनौँ न होइन भने नि फलामसँग खेल्नुपर्ने जुन पेसा छ त्यो पनि बोलेको हो कि जस्तो मलाई कता कता अनुभूति हुन्थ्यो। जस्तो भुइँचालोको लागि भूकम्प प्रतिरोधी घरको डिजाइन म गर्छु, मेरो विशेषज्ञताको एउटा क्षेत्र मध्येको त्यो हो। मैले भूकम्प प्रतिरोधी घरको डिजाइन गर्दै गर्दा त्यहाँ मैले झ्यालको तल माथि यो लिन्टेल ब्यान्ड सिल ब्यान्डहरू हाल्छु, त्यस पछाडि त्यसमा विभिन्न खालका भूकम्प अथवा भनौँ न अरू खालको लोड आइरहँदाखेरि त्यो लोड वहन गर्ने क्षमता विकास गर्नको लागि जोइन्टहरूको मैले डिटेलिङहरू गर्छु, त्यसको डिजाइनहरू गर्छु, र भुइँचालो गइरहँदाखेरि त्यो घर चाहिँ यसरी हल्लिनुपर्छ भन्ने खालको मेरो प्राविधिक सोच हुन्छ, प्राविधिक निर्णय हुन्छ, प्राविधिक मैले त्यो अनुसारको ज्ञान त्यहाँ भर्छु, त्यो खालको हिसाब किताब गर्छु। जब म साहित्यमा डुब्न थालेँ अनि मैले भुइँचालो गइरहँदाखेरि त्यो घर भनौँ न जब हल्लिन्छ त्यो घर बोलिरहेको छ कि होइन, ए भुइँचालो तिमीलाई म यसरी चाहिँ छेकिरहेको छु, म यसरी तिम्रो त्यो पीडालाई म यसरी चाहिँ भनौँ न एक खालको रेजिलियन्स देखाउँछु, म यसरी भोग्छु भन्ने खालको एउटा मैले होइन भने नि सङ्घर्ष, जुन जीवन सङ्घर्ष छ अथवा समाजको सङ्घर्ष चाहिँ त्यो बिल्डिङले, त्यो एउटा भवनले त्यो भुइँचालोको विरुद्धमा सङ्घर्ष गरिरहेको र त्यो सङ्घर्ष चाहिँ कतै न कतै भनौँ एउटा चाहिँ साहित्यिक तरिकाबाट प्रस्फुटित भएको जस्तो मलाई कता कता होइन मलाई त्यो अनुभूति भएको थियो। त्यसैले मलाई लाग्छ समग्रमा इन्जिनियरिङ पेसा अथवा प्राविधिक मान्छेहरूले साहित्यमा सबैसँग काहीँ न काहीँ एउटा साहित्यिक मन, एउटा कोमल हृदय भित्र हुन्छ नि, त्यो कति भोग्छ उसले, कति देख्छ त्यसले र कति व्यक्त गर्छ भन्ने कुरा हो। त्यसैले जसले भोग्या छ, जसले देखा छ, मलाई लाग्छ यो समाजमा यदि बाँच्ने हो भने त्यो भोग्नै पर्छ, त्यो देख्नै पर्छ। र त्यो भोगेको देखेको कुरालाई अलिकति कलम चलाउन थाल्ने हो भने जुन खालको सिर्जना भन्न व्यक्त हुन्छ, जस्तो म जस्तो भर्खर बामेसर्दै गरेको एउटा चाहिँ कविले आफ्नो कविता संग्रह प्रकाशन गर्ने एउटा दुस्साहस गरेँ मैले, यो मैले ठुलो दुस्साहस गरेको जस्तो लाग्दछ। तर यसले मलाई सिकाउने एउटा र अझै अध्ययन गर्ने एउटा बाटो खोलेको छ। त्यसैले समग्र प्राविधिक जगतलाई पनि लेख्नुहोस्, साहित्यमा कलम चलाउनुहोस् र त्यो गर्दै गर्दा तपाईँको आफ्नै पेसामा सिर्जना थपिन्छ अथवा त्यसले चाहिँ त्यसमा अझै बढी शान्ति प्राप्त गराउँछ जस्तो लाग्छ। धेरै जस्तो मान्छेहरू जो जीवनबाट हरेस खान्छन् ती अलिकति प्राविधिक पनि हुन्छन् जस्तो लाग्छ मलाई, किनभने उनीहरूको ठुलो महत्वाकांक्षा हुन्छ, भनौँ न म्याथमेटिक्समै बढी, फिजिक्समै लगायतकोमा बढी उनीहरू रमाउँछन्। अनि जब समाजमा सङ्घर्ष गर्नुपर्छ उसले त्यो सिद्धान्तले त समाजको सङ्घर्षलाई चिर्न सक्दैन, उसले त्यो सङ्घर्षलाई चिर्नको लागि त्यो प्रस्फुटन गर्ने लेख्ने बानी भयो भने मलाई लाग्दछ जीवन पनि सफल हुन्छ, जीवनमा हुने त्यो फ्रस्ट्रेसनहरू पनि कम हुन्छन् र समग्रमा उसको आफ्नो पेसामा सिर्जनाको एउटा थप आयाम थपिन्छ जस्तो मलाई लाग्दछ।
0: हजुर, महत्त्वपूर्ण समय उपलब्ध गरेर स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद सर। म जस्तो मैले भने बामे सर्दै गरेको एउटा सर्जकलाई रेडियो नेपालको त्यो ठुलो मञ्च प्रदान गर्नुभयो, त्यसको लागि म आभारी छु।
0: हवस्। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि इन्जिनियर डाक्टर शङ्कर ढकाल, विशेष गरी उहाँ SD नामले परिचित हुनुहुन्छ साहित्य क्षेत्रमा। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्यसंसार2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 10 बजेसम्म सुनाउनेछौ सदाबहार गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ मणिक रत्नको स्वरमा, किरण खरेलको रचना, नाति काजीको संगीतमा।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न सदाबहार गीतहरू। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 10:10 पछिको प्रस्तुतिमा घर देश परदेश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछिको बाँकी समयमा पुराना सुमधुर आधुनिक गीत सङ्गीतबाट मनोरञ्जन गराउनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: हरूमा डोजर, स्काभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्न सडक विभाग र अन्य सम्बद्ध निकायलाई अनुरोध गरिएको छ। पूर्व सूचना चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति घर परिवारलाई विपद प्रतिकार्य गर्नुपूर्व नै आवश्यक अनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकलाई आग्रह गरिएको छ। आवश्यकता अनुसार विपद पूर्व तयारी तथा प्रतिकार्यमा सहयोग, सहकार्य र साझेदारी गर्न विकास साझेदार संघ संस्था, नागरिक समाज, संचार जगत, निजी क्षेत्र, नागरिक लगायत सम्पूर्णलाई अनुरोध गर्ने र आपतकालीन गोदाम घरलाई आवश्यक परेमा तुरन्त परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखेर व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय भई बाढी पहिरो र डुबानको जोखिम बढेको भन्दै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासन कार्यालयले आज यात्रा सचेतना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले भोलिसम्म अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर काठमाडौँ उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिम तर्फका मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई सावधानी अपनाउन अनुरोध गरेको छ। प्रशासनले सकेसम्म राति यात्रा नगर्न, अत्यावश्यक भएमा सडकको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्व जानकारी लिएर मात्र सवारी साधन सडकमा निकाल्न समेत आग्रह गरेको छ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले 6 मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुर्कोट नेपाल थोक कटुन्जे बेसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी ढोरपाटन, अरनीको राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिका 4-0 किलोमा पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो। यसैगरी बागलुङको जैमिनी नगरपालिका 8 बेलबगरमा पहिरो खस्दा काली गण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो। अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कङ्ग्रेस र एमाले बीच गठबन्धनमा विवाद उत्पन्न भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको नेकपा एमाले जनाएको छ। डडेलधुराको अमरगढी नगरपालिका 7 खसरे खानमा जीव दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 3 घाइते भएका छन्। कैलालीको धनगढीदेखि दार्चुला जाँदै गरेको बलेरो जीप आज बिहान दुर्घटना हुँदा दार्चुलाको अपि हिमाल गाउँपालिका 1 25 शुभम लोथ्याल र 20 हुम लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख वरुण बहादुर सिंहले जानकारी दिनुभयो। जीप करिब 500 तल खसेर दुर्घटना भएको थियो। राष्ट्रिय मानवाधिकार आयोगले कुसुन्डा लगायत लोपोन्मुख समुदायको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले गरेको कुसुन्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदनमा कुसुन्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र सिपमूलक तालिम, रोजगारीका क्षेत्रमा नीतिगत कानुनी र संरचनागत सुधार गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारलाई बेग्ला बेग्लै सिफारिस गरेको छ। 2078 जनगणना अनुसार नेपालमा कुसुन्डा जातिको संख्या 115 पुरुष र 138 महिला गरी कुल 253 रहेको छ। सरकारले हरुवा चरुवा मुक्ति घोषणा गरेको 4 बितिसक्दा पनि आफूहरूको वास्तविक पहिचान र सामाजिक सुरक्षाको विषय अझै अधुरो रहेको हरुवा चरुवा समुदायले गुनासो गरेका छन्। 4 हरुवा चरुवा मुक्ति दिवसका अवसरमा आज राष्ट्रिय हरुवा चरुवा अधिकार मञ्चले जनकपुर धाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले कानुनी रूपमा मुक्ति घोषणा भए पनि समुदायको पहिचान, भूमि अधिकार, सामाजिक सुरक्षा, रोजगारी, आवास र आर्थिक पुनस्थापनाबाट वञ्चित रहेको बताउनुभयो। र नागरिक अगुवा देवेन्द्र राज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ। अगुवा पाण्डेको 87 वर्षको उमेरमा हिजो साँझ काठमाडौँको विशाल नगरस्थित उहाँको निवासमा निधन भएको थियो। पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काजी श्रेष्ठ लगायतका नागरिक समाजका अगुवा, लेखक तथा अभियन्ताहरू आर्यघाट पुग्नु भएको थियो। रेडियो नेपालबाट राति 11 समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: अहिले सुन्नुभयो राति 11 बजेको समाचार। लौ त यो समाचार सँगसँगै आजका हाम्रा

0: सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर यहाँहरूले मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्राविधिक साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी केदार भट्ट अनि उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
1: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

सकारात्मक तवरले मिठो बोली वचन बानी व्यवहार आचरण र माया ममता दर्शाउनु अत्यन्त लाभदायक हुन्छ। नमस्कार, युवा संसार कार्यक्रममा स्वागत छ। म हुँ दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ मोहन काफ्ले। युवा संसार कार्यक्रममा हामी आफ्नो सीप कौशलता दक्षता र क्षमता प्रस्तुत गरेर स्वावलम्बी बनेका युवाका कुरा, शिक्षा चेतना विकास र रोजगारीको खोजी गरिरहेका युवालाई स्वदेशमै स्वावलम्बी बनाउन प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा क्रियाशील युवाका अनुभव सहितको कुराकानी अनि गीत संगीत तपाईँलाई सुनाउँदै आइरहेका छौँ। आजको युवा संसार कार्यक्रममा हामी अलिकति फरक विषय र प्रसङ्ग सहित उपस्थित छौँ। अरूलाई सुन्दर देखाउने पेसा, अर्थात् अरूलाई अझ बढी आकर्षक देखाउने पेसा, सौन्दर्य कला व्यवसाय। यो विधामा अहिले युवा महिला मात्र नभएर युवा पुरुषहरूको संख्या पनि बढ्दै गइरहेको छ। नेपालमा सौन्दर्य पेसा अर्थात् मेकअप आर्टिस्ट बन्न चाहनेहरूका लागि कस्तो अवस्था छ त? पेसागत रूपमै यो क्षेत्रमा लाग्दा कस्ता फाइदाहरू छन् अनि सौन्दर्य कलालाई लिएर एक युवाले अगाडि बढिरहँदा कस्ता र के कुरालाई ध्यान दिनुपर्ने रहेछ त? आजको युवा संसार कार्यक्रममा हामीले यस्ता दुईजना युवा महिला र पुरुषलाई स्टुडियोमा निम्त्याएका छौँ जो अरूलाई सुन्दर बनाउँदा आफूलाई खुसी मिलेको महसुस गर्नुहुन्छ। हुनुहुन्छ जुन ब्युटी एकाडेमीका सञ्चालक द्वय जुनु चक्रधर अनि कृष्ण प्रसाद ट्वानाबासु। उहाँलाई कृषक ट्वानाबासु भनेर पनि धेरैले चिन्नुहुन्छ। अब एकैछिन बडा दसैँको यो सङ्गारमा दसैँ विशेष यो गीत सुनौ, त्यसपछि उहाँहरू दुवैलाई हामी कार्यक्रममा स्वागत गर्नेछौँ।

0: नमस्कार, म जुनु चक्रधर, फाउन्डर एन्ड सिइओ अफ जुम ब्युटी एकेडेमी।
1: र म हुँ कृष्ण प्रसाद तोना बासु, म एज अ ओनर एज अ डिरेक्टर यो जुम ब्युटी एकाडेमीको पोस्टमा छु।
2: यहाँहरूले थाहा पाइहाल्नुभयो, जुम एकाडेमीका सञ्चालक द्वे कृष्ण प्रसाद टोना बासु र जुनु चक्रधर हाम्रो स्टुडियोमा हुनुहुन्छ र युवा हुनुहुन्छ, दुवैजना युवा उमेरमा हुनुहुन्छ र युवा उमेरमा त्यो ऊर्जा बोकेर अगाडि बढिरहनु भएको छ। जुम एकाडेमी अहिले एकदमै चर्चामा पनि रहेको छ। यहाँहरू दुवैजनालाई हाम्रो स्टुडियोमा स्वागत छ।
1: धन्यवाद।
2: चाडबाडको मौसम छ, विजया दशमीको सङ्घारमा छौँ हामी यतिखेर, होइन? चाडपर्व अनि सौन्दर्य एकअर्काका परिपूरक पनि मानिन्छन्। सुन्दर देखिने चाहना सबैलाई हुन्छ। यतिखेरको समय त यहाँहरूको एकदमै व्यस्तता नै होला नि। जुनीजीबाटै कार्यक्रमलाई अगाडि बढाउँछु।
0: यो टाइममा चाहिँ स्पेसल दसैँको लागि चाहिँ अब व्यस्त व्यस्त नै छौँ, धेरै नै सर्भिसहरूमा चाहिँ मोर फोकस छौँ। एकाडेमीमा चाहिँ बिस्तारै अब दसैँको माहौल चाहेपछि हल्का एकाडेमी चाहिँ अब सबै घर जान थालिरहेको छन्, होइन? एकाडेमी चाहिँ अब तिहार पछाडि अझै पनि उहाँहरू फर्किसकेपछि अझै पहिला जस्तो एकदम चल्ने भयो, अनि अहिले चाहिँ सर्भिसमै हामी बिजी छौँ।
2: यतिखेर सर्भिस दिनमै, एकाडेमीबाट सर्भिस दिनमै व्यस्त हुनुहुन्छ। कक्षाहरू भन्दा पनि सर्भिस चाहिँ अहिले भइरहेको छ। अब यी सर्भिसका कुराहरू हामी पछि जोड्दै नै जानेछौँ, तर यो जुन ब्युटी एकाडेमी, होइन, यो सौन्दर्य सम्बन्धीको एउटा विद्यालय भनौँ न, होइन, यो विद्यालय अहिले सबै युवा युवतीहरूको आकर्षणको थलो बन्दै गइरहेको छ र जुम एकाडेमी अहिले चर्चा परिचर्चामा पनि रहेको छ। खासमा यो जुम एकाडेमीको स्थापना गर्ने अथवा यो खोल्ने सोच चाहिँ कसरी आयो त? जुनुजीबाटै फेरि यो लिन्छु, त्यसपछि हामी कृष्ण प्रसादजीसँग पनि यो कुराकानी गर्नेछौँ।
0: ब्युटी सेक्टर चाहिँ मेरो एकदमै मनपर्ने विषय हो, प्लस मेरो आफ्नै दिदी पनि ब्युटी सेक्टरमै हुनुहुन्छ क्या। यसमा चाहिँ कस्तो भन्दाखेरि कुनै पनि व्यक्तिले राम्रो पनि बनाउन पाउने, ऊ ह्याप्पी पनि हुने, फेरि इन्कम पनि भयो, उसले पैसातिर जान्छ नि, होइन? त्यही हेर्दाखेरि चाहिँ मलाई कस्तो लाग्यो भने यो चाहिँ एकदमै ह्याप्पी हुने चाहिँ एउटा एकदमै राम्रो करियर रहेछ भन्ने फिल भयो, होइन? आफूलाई खुसी पारिपारि अरूलाई खुसी पारिपारि इन्कम पनि गर्न सक्ने, करियर पनि डेभलप हुने भएको भएर चाहिँ म चाहिँ यो पेसामा अट्र्याक्ट भएको।
2: अरूलाई खुसी सन्तुष्ट दिन सकिने,
0: आफूलाई।
2: अब कृष्ण प्रसाद उहाँ हुनुहुन्छ, यहाँहरू जीवन साथी हुनुहुन्छ, एकदमै रमाइलो लागिरहेछ आज मलाई, होइन? जुम एकाडेमीमा यहाँ चाहिँ कसरी जोडिनु भयो? महिला मात्रै भनेर सौन्दर्यसँग हेरिन्छ, जोडिन्छ, होइन, तर यहाँ अब अहिले जोडिनु भएको छ, कसरी जोडिनु भयो?
1: यसको अलिकति कथा लामै छ, मैले छोटकरीमा भन्न चाहे। काम गर्दै जाने सिलसिलामा मैले मेरो साथीबाट उहाँसँग भेट पाएँ, भेट गरेँ, अनि यो विषय मलाई सौन्दर्य कला क्षेत्र भनेको पहिल्यैदेखि नै एकदम रमाइलो लाग्ने र आफै पनि एउटा पुरुष भइकन पनि म सुन्दरतामा आफूलाई पनि एउटा पुरुष भएर पनि फेसियल गर्नुपर्ने, क्लिन्जिङ गर्नुपर्ने, कलरिङ गर्नुपर्ने, म लामो कपालहरू पाल्थेँ एउटा कुनै समयमा, अनि एउटा साथी जो सौन्दर्य कला क्षेत्रमै हुने भएर पनि मलाई सर्भिस लिइरहने, मन परिरहने, त्यो काम गर्दा गर्दै मलाई झनै एउटा खुसी के लाग्यो भन्दाखेरि जो पनि युवा महिला जो जति नारीहरू छन् मलाई इन्डिपेन्डेन्ट भएकोमा एकदम गर्व लाग्छ, खुसी लाग्छ। र जहिले पनि पुरुषकै अन्डरमा पुरुषकै अब कमाइमै बाँच्नुपर्ने जुन हाम्रो अहिले पनि छ, भले हाम्रो 21 शताब्दीमा हामी बाँचिरहेका छौँ, सारा संसार हामीसँग छ, होइन, तर पनि अझै पनि हाम्रो समाज, हाम्रो रीतिरिवाज, अब नेवार एउटा संस्कार संस्कृतिमा मात्र होइन कि ओभरअल नेपालीमा नै कुरा गर्नुपर्दाखेरि अझै पुरुष प्रधान देश छँदैछ, अझै पनि छ। मैले चाहिँ एउटा आफ्नो ठाउँबाट जहिले पनि नारी पुरुष सम्मान नै हो, ऊ बेलादेखि नै मैले शिक्षामा पाए पनि नपाए पनि मलाई घरबाट त्यो संस्कार थियो, अनि मलाई इन्डिपेन्डेन्ट अनि सानो उमेरदेखि नै काममा लाग्ने अनि आफ्नै खुट्टामा उभिने एकदम मनपर्ने र यो क्षेत्र मलाई मनपर्ने भएर फेरि आफ्नो अब जो अहिले श्रीमती हुनुहुन्छ सँगै त्यो बेलामा म सौन्दर्यलाई पनि मन पराउने र सुन्दरताले पनि एकदम पुरै परिपूर्ण श्रीमती भइसके पछाडि मैले अनि विवाह बन्धनमा बाँधिने निधो गरेँ र त्यो बेलादेखि मैले मेरो आफ्नो त्योभन्दा अगाडि पेसा मैले शिक्षा र एज अ शिक्षकको रूपमा शिक्षा पेसामा र एज अ व्यावसायिक हार्डवेयर पसल पनि गरेर अनि यता भेट भइसकेपछि पुरै जीवन अब श्रीमती हामी सँगै मिलेर नै यो देशमा क्रान्ति ल्याउनको लागि, त्यो क्रान्ति भनेको ब्युटीमा क्रान्ति, अनि नारी पुरुष मिलेर दुवैले चाह्यो भने संसार हल्लाउन सकिन्छ, जित्न सकिन्छ भन्ने त्यही रिभोल्युसनका साथ हामी लाग्दै गयौँ र अहिलेसम्म कन्टिन्यू छ।
2: हजुर, नारी पुरुष एक रथका दुई पाङ्रा बनेर एउटै फिल्डमा आफ्नो भइरहेको फिल्डलाई पनि छोड़ दिएर चाहिँ उहाँसँगै समाहित हुनुभयो यहाँ चाहिँ, होइन? तर अब पुरुष भन्ने बित्तिकै हामीले चाहिँ पुरुषहरू सौन्दर्यमा संलग्न भएको चाहिँ अलिकति कम नै जस्तो छ अहिले पनि हेर्दाखेरि, होइन? तर यहाँले चाहिँ यहाँको जुन जीवन साथी हुनुहुन्छ उहाँलाई पनि साथ दिनुभयो, खासमा सौन्दर्य भनेर यहाँले भित्री हृदयले के कुरालाई चाहिँ बढी हेर्नुहुन्छ, परिभाषित गर्नुहुन्छ? यो रमाइलो प्रसङ्ग पनि ल्याउन
1: एकदमै एकदमै यो यस्तो छ, सबभन्दा पहिला हामी सुन्दर देखिनु भन्दा अगाडिको मेन आफ्नो बोली वचन सुन्दर बनाउनु पर्छ, आफ्नो व्यवहार सुन्दर बनाउनु पर्छ। त्यहीबाट नै त हाम्रो एउटा सम्बन्ध कायम हुन्छ, त्यहीबाट हामी परिवार बन्छौँ, छिमेकीहरूसँग त्यही अनुसार सम्बन्ध हुन्छ, समाज देश हुँदै अनि अन्तर्राष्ट्रियसम्म पुग्छौँ। बाहिरी सुन्दरतालाई हामीले भलै यो सौन्दर्य क्षेत्रबाट हामीले निखार्छौँ, तर भित्री सुन्दरतालाई सौन्दर्य क्षेत्रले निखार्नुभन्दा अगाडि हाम्रो सोच व्यवहार अनि बोली वचनबाट नै हरेक मान्छेमा त्यो हुनुपर्छ लाग्छ क्या। मलाई चाहिँ बोली वचन व्यवहार एउटा मिठो मात्र बोलिदिँदाखेरि, जसरी मलाई हजुरले हामी दुईजनालाई यहाँ निम्तो दिनुभएर जुन शब्द हजुरले चयन गरिरहनु भएको छ, बोलिरहनु भएको छ, हामी पहिलो सुरुमा त हेर्ने त्यही नै हो, त्यसपछि न त बाहिरी आवरण के छ, कस्तो छ, काम के हो, कस्तो हो भन्ने हुन्छ। मैले यदि त्यही कुरा सौन्दर्यताको कुरालाई जोड्नु पर्यो भने पहिलो कुरा त मैले भित्री रूपमा मानसिक रूपमा नै भित्रबाट चाहिँ तिमी को हो र तिमी कस्तो छौ र भन्ने कुरा यदि कसैलाई चिनाउन चाहन्छ भने भित्री सुन्दरता जुन हामीले सोच्ने बोल्ने हरेक व्यवहार गर्ने त्यही कुरालाई नै पहिलो प्राथमिकता दिनुपर्छ। अनि त्यो बोली वचन व्यवहार राम्रो भइसकेपछि बल्ल अनि बाहिरी आवरणलाई अझ राम्रो बनाउन त्यसलाई परिष्कृत गर्नको लागि ब्युटी सेक्टरको आवश्यकता पर्छ र त्यही काम हामी गर्दैछौँ।
2: हजुर हजुर, अब यहाँलाई नै फेरि एउटा जिज्ञासा राखेर मात्रै जुन जितिर जान चाहे, किनभने पुरुष हुनुहुन्छ, सौन्दर्यसँग जोडिनु भएको छ, यहाँले यो व्यवसायमा उहाँसँग जोडिँदै गर्दाखेरि चाहिँ म एकजना पुरुष भन्ने खालको फिल चाहिँ गर्नुभयो कि गर्नुभएन?
1: एकदमै धेरै, मलाई अहिले पनि सम्झिँदाखेरि रुन मन लाग्छ, होइन, अब इमोसनल भइहाल्छु। सौन्दर्य क्षेत्रमा लाग्ने कुरा गर्दा गर्दै घरबाट विरोध भयो, घरबाट त्यो मलाई स्वीकारै भएन, तिमी एउटा हजामको, तिमी एउटा नाईको काम गर्न जाने, एउटा मान्छेको कपाल काट्ने, एउटा दाह्री जुङ्गा बनाउन जाने काम गर्ने, तिमी त पढाइ लेखे मान्छे हो, तिमी त एज अ प्रोफेसर टिचर हुने, एउटा मास्टरसम्म गर्दै अगाडि बढिसके मान्छे, तिमी अहिलेको टाइममा पनि फेरि पनि केटीको पछाडि लाग्ने भन्ने कुरा आमा बाउबाट, परिवारबाट, छिमेकीबाट, साथीभाइ, इभन साथीभाइले पनि तिमी मान्छे मूर्ख रहेछौ, तिमी पागल भइसक्यौ, तिमी पढेर चाहिँ बिग्रियौ, बरु नपढ्दा ठिक थियो तिमी भन्ने खालको कुरा पनि हुन्थ्यो। सो धेरै लाञ्छना, धेरै आरोप, धेरै प्रत्यारोप बापत पनि एउटा हामीले चाहिँ कसैको चोरी गरेका छैन, कसैको ठग्ने लुट्ने, कसैलाई रुवाउने छल्ने काम गरेका छैन, यो पनि एउटा पेसा हो भनेर अडिग भएर लागेर अगाडि बढ्दा बढ्दै बढ्ने क्रममै पनि महिलाले गर्ने काम भनेर जुन तोकिएको काममा पुरुषको एउटा त्यहाँ इन्ट्री हुनु र त्यो हरेक ठाउँमा जसरी हामी हिँड्दाखेरि काम गर्दाखेरि मान्छेले हेर्ने दृष्टिकोण अनि कुरा काट्ने अनि चिया पसलमा साथीभाइ परिवार अनि आफन्तमा त्यो कुराहरू जतिपल्ट दोहोऱ्याइरहँदाखेरि दुःख लाग्छ, तैपनि होइन अब अहिले भलै तत्कालको लागि यो कुरा, यो विषय, यो काम सम्बन्धी परिवार समाज दुनियाँलाई भन्न गाह्रो होला, त्यही भएर त एउटा क्रान्ति ल्याउनको लागि भनेको त डेफिनेटली त्यो फिल्डमा त मान्छेहरूलाई देखिने गरेर नै काम गरेर देखायो भने मात्र ए हो रहेछ भन्ने हुन्छ, तर बोली वचन व्यवहारले जति मनै खोलेर कुरा गर्दाखेरि पनि नदेखुन्जेल पट्याइन्न, त्यसको लागि चाहिँ सङ्घर्ष गरेर हामी अगाडि लाग्दै गयौँ। म गरेरै देखाउँछु कि गर्छु कि मर्छु टाइपको त्यस्तो अब एउटा मनमा लिएर अगाडि बढ्दै जाँदाखेरि अहिलेको टाइमसम्म बिचबिचमा सुरु सुरुमा भयो, तर त्यसपछि आफ्नै धुनमा आफ्नै काममा लागि पऱ्यौँ। सुनाउने कुराहरू त यति धेरै मान्छेले जति सही काम गर्दाखेरि पनि अहिले पनि सायद कतिले महात्मा गान्धीलाई गाली गर्नुहुन्छ होला, गौतम बुद्धलाई सायद कतिले मन पराउनुहुन्न होला, तर उहाँहरूले त विश्वमै एउटा खलबली ल्याउनु भयो। हामीले एउटा मान्छेहरूको रूपलाई नै राम्रो बनाउनको लागि गर्दैछौँ भने हामीले कुनै गलत काम गर्दै छैनौँ, भले अहिलेलाई नबुझ्नु होला तर समय आउँछ बुझ्नुहुन्छ जुन आज बुझिरहनु भएको छ।
2: हजुर, तर मलाई के लाग्छ भनेदेखि यहाँहरू त एकदमै राम्रो काममा अगाडि हुनुहुन्छ नि, श्रीमान श्रीमती एकअर्काको परिपूरक भएर एउटै बाटोमा हिँडेर पूरक हुनु भनेको त ठुलो कुरा हो नि, होइन? त्यो भन्ने कुराहरू भनेका पछाडि छन्, त्यसलाई त यहाँहरूले साबिती नै गरिदिनु भयो नि, होइन त? जुम एकाडेमी त फर्स्ट आउँदो अवस्थामा छ नि जुनुजी, होइन?
0: हजुर हजुर, अहिले चाहिँ बाह्रौँ ब्रान्च भइसक्यो हाम्रो, होइन? अब स्टार्टिङमा चाहिँ हामीले कुपनोरबाट स्टार्ट गरेको ब्रान्च चाहिँ, अब खासै ब्रान्च बनाउँदै जान्छ भन्ने प्लान त थिएन, तर अब डिमान्ड त्यस्तै भयो, हुँदै गयो, अनि सबैको एउटा सहजीकरण तरङको लागि एउटा ब्रान्च बनायो, फेरि अन्तको लागि डिमान्ड आयो होइन, यो चाहिँ हाम्रो आवश्यकता भन्दा पनि सबै पब्लिकको चाहिँ आवश्यकता अनुसार चाहिँ हामीले ब्रान्च बनाउँदै गएको छौँ। अहिलेसम्म चाहिँ हाम्रो 12 ब्रान्च छ, 12 ठाउँमा
2: यहाँले जुम एकाडेमीलाई फर्स्ट आइसक्नु भएको छ, फैलाइसक्नु भएको छ होइन, फैलाउँदो क्रममा छ। अब यो सँगसँगै यो काम थाल्दाखेरि अवसर र चुनौती दुइटै देखेर थाल्नु नै भएको थियो होला नि?
0: डेफिनेटली हजुर। अब पहिला भन्ने हो भने ब्युटी सेक्टरमा आउने मान्छेहरू सबै फिल्डमा फेल भएपछि बल्ल अनि चाहिँ ब्युटी सेक्टरमा आउने गर्छ होइन, जस्तै एसएलसी फेल के गर्ने, ब्युटिसियन सिक्ने, घरमा यत्तिकै हाउसवाइफ बसेर के गर्ने, ब्युटिसियन सिक्ने, अनि पढे लेखेको मान्छे, अलिक राम्रो जब भएको मान्छे, अब अलिकति राम्रो स्टेटस भएको मान्छे ब्युटी सेक्टरमा लाग्यो भने चाहिँ यो तिम्रो पेसा होइन, किन लागेको भन्ने खालको थियो होइन, म चाहिँ राम्रै एजुकेटेड पर्सन भयो, त्यसमाथि म राम्रै काम पनि गर्थेँ, म आफूलाई पनि ब्युटी सेक्टरमा लाग्छु भन्दाखेरि चाहिँ घरमा कसैले सपोर्ट गर्नु भएन, यो त अब एकदम टाइम पास काम हो, तिमी जस्तो पढे लेखेको मान्छे, यस्तो टिचर भएर बसेको मान्छे, फेरि म म्यान पावरमा इन्चार्ज पनि थिएँ होइन, त्यस्तो मान्छे यस्तो काम गरेर दुःख पाउने हो, नगर भनेर सबैले मलाई चाहिँ रोक्नु भयो। तर पनि मैले अब यो फिल्म मैले देखेको थिएँ, यसको स्कोप भविष्य एकदमै राम्रो हुन्छ भने देखेको थिएँ र मलाई राम्रो लाग्ने पेसा पनि भयो, त्यही भएर चाहिँ मैले अब फ्यामिली सम्झाएँ अनि ओपनिङ गरेँ। ओपनिङ गर्दाखेरि कोही पनि आउनु भएन कि फ्यामिली मेम्बरबाट, जस्तै एउटा फुफू मात्रै आउनुभयो होइन, तर पनि ठिक छ बिस्तारै बुझ्नुहुन्छ भनेर प्रयास गर्दै गएँ। त्यो टाइममा भन्ने हो भने ब्युटी पार्लरमा आउँदाखेरि मान्छेहरू पछाडिको ढोकाबाट आउँथ्यो क्या, ए पार्लर जाने रहेछ भन्ने कुरा, त्यो अलिकति नराम्रो फिल गर्ने क्या, ए ऊ त पार्लर जाने रहेछ भन्ने खालको चाहिँ कुरा थाहा पाउँला भनेर पछाडिको बाटोबाट आउँथे कति मान्छेहरू होइन। तर अहिलेको टाइम हेर्दाखेरि ठ्याक्कै चेन्ज छ, अहिले चाहिँ ए तिमी पार्लर जाँदैन र भन्ने क्वेसन मार्क गर्ने भइसक्यो, अब चाहिँ पार्लर जाँदाखेरि आफ्नो स्टेटस देखाउने होइन, कति ब्युटीसँग केयरफुल रहेछ, एकदमै राम्रो आफूलाई अप टु डेट गर्ने रहेछ भन्ने कुरा बुझ्छ। एउटा चाहिँ त्यो हाम्रो सोसाइटीको पार्ट भयो, अर्को चाहिँ एजुकेसनको पार्टमा, सिपको पार्टमा पनि पहिला जुन टाइममा मैले सिकेको थिएँ यति एडभान्स लेभलको थिएन ब्युटी सेक्टर चाहिँ, अनि मेकअप गर्नै पर्यो भने पनि मेकअप म्यान पनि दराएर बस्नु पर्ने क्या, किनकि त्यो टाइममा भनेको मेकअप गर्न बस्यो ब्राइट सँगसँगै 3-4 जना साथीहरू पनि बसिरहन्छ, एउटाले के भन्छ ओहो मेकअप धेरै भयो धेरै नगर्नु टेगेरी नगर्नु भन्ने भइरहन्छ, अर्को चाहिँ अलि पुगेन क्या अलि थप्नु पर्ने अलि थप्नु पर्ने दिदी भन्ने खालको त्यस्तो खालको भइरहन्छ। दिदी पनि मेरो ब्युटिसियनै हुनुभयो, उहाँसँगै साथी जाँदाखेरि धेरै जति फिल गरेको छ, उहाँको हरेसमेन्ट उहाँको टेन्सनहरू, अब अहिलेको टाइममा त हामी ब्राइडल मेकअप कतिवटा आयो भनेर हामी काउन्ट गर्दै एक्साइटेड हुन्छौँ होइन, यस्तो हेयर बनाउने यस्तो मेकअप गर्ने हो यस्तो ड्रेस गरे हुन्थ्यो नि भनेर हामी एक्साइटेड भएर कुरा गर्छौँ। त्यो टाइममा ओहो ब्राइडल मेकअप चाहिँ के गर्ने होला, तनावको सिचुएसन थियो क्या दिदीलाई चाहिँ होइन, अनि मलाई के भयो यो त एकदमै राम्रो विषय, यस्तो राम्रो इन्कम पनि हुने ठाउँ हो होइन, किन हामी एजुकेसन लेभलमा किन हामी स्किलमा चाहिँ ब्याकवर्ड हुँदैछौँ भन्ने फिल हुन्थ्यो मलाई चाहिँ। अनि म चाहिँ मेकअपको जति पनि राम्रो प्रडक्ट पाउँथेँ म कलेक्ट गर्दा यसले राम्रो होला कि यसले राम्रो होला कि, अब मेकअपको मात्रै एउटा दराज भरि नै सामान मैले कलेक्ट गर्छु क्या, नेक्स्ट टाइम पसलमा गएँ अझै यो राम्रो आइरहेछ भने यो पनि लियो होइन, गर्दा गर्दा नेपालमा लन्च भएको एउटा क्रालन भन्ने प्रडक्ट थियो, लन्च हुनु 3 वर्ष अगाडि म मेरो हातमा आइपुगेको थिएँ क्या, लकी लिएँ है, अनि राम्रै मेकअपहरू गर्न थालिरहेको थिएँ, तर पनि मैले त्यही एउटा मेकअपको ट्रेनिङको लागि पनि 1 इयर कुरेर ट्रेनिङ गरेको थिएँ है, अनि अपडेटको लागि चाहिँ मैले एकदम अलवेज आफूलाई चाहिँ वेटै गराएर भए पनि कुनै लिङ्कै गरेर भए पनि अपडेटमा चाहिँ कहिले पनि पछि परेन, अब सङ्घर्ष गर्दै गरेँ। अब नेपालमा त अब ब्युटी सेक्टर भनेपछि प्राइसको कुरादेखि लिएर सिपको कुरादेखि लिएर धेरै कुरामा प्रब्लमै थियो नि होइन, अनि अब एउटा सिकाउने ठाउँ पनि राम्रो चाहियो क्या हामी ब्युटिसियनहरूलाई, जस्तै अहिले अब कसैलाई पनि सिक्नु पऱ्यो भने जुममा जाँदाखेरि सबै ट्रेनिङ पाउँछ भन्ने भयो होइन, त्यो टाइममा सिक्ने ठाउँ पनि राम्रो थिएन, अनि सिकाउने बेला पनि जुन हाम्रो म्यामहरू सिकाउनुहुन्छ उहाँ आफू पनि दराइ दराइ सिकाउनुहुन्छ क्या, धेरै जान्यो भने मलाई पो टपिने हो कि भन्ने त्यस्तो फिल पनि गर्नुहुन्छ होइन। अब सोसाइटीको लागि त अब एक त ब्युटिसियन त्यति खासै मनै पराउँदैन थियो, ए ब्युटिसियन रहेछ भन्ने हुन्छ होइन, झन् उहाँसँग बिहे गरिसकेपछि ल हस्बेन्ड पनि यही फिल्डमा भन्ने भयो होइन, अब कति कुराहरू चाहिँ सङ्घर्ष गरेरै जितेरै ऊ गऱ्यौँ, अनि हामीले चाहिँ के प्लान गर्यौँ, नेपालमा हामीलाई अहिले बुझ्दैन नो प्रब्लम होइन, बाहिर त ब्युटी सेक्टर एकदमै फस्टाइरहेको थियो, नेपालमा मात्रै हो एकदम ब्याकवर्ड भइराखेको होइन, अनि त्यो कुराहरूले चाहिँ अनि हामीले के सल्लाह गर्यौँ, तपाईँ अब जापान जानुपर्छ होइन, जापान जानुभयो भने त्यहाँको स्किल लिएर आउनुहोस् तपाईँ, त्यो भएपछि नेपालीहरूले चाहिँ विदेशलाई मान्यता दिन्छ क्या, अमेरिकाबाट ल्याएको भन्यो भने जे कुरा पनि एकदमै धेरै भ्यालु हुने, नेपालकै भयो भने त्योबाट फार बेटर हुँदाखेरि त्यति खासै भ्यालु नदिने त्यो पनि कन्डिसन थियो। अनि हामीले चाहिँ एउटा प्लान गरेरै उहाँ चाहिँ जापान बसेर आउनुभयो, नेल सिक्नुभयो, मेकअप सिकेर आउनुभयो जापानबाट, मैले पनि त्यो डिरेक्सनमा चाहिँ जुमलाई अगाडि बढाउँदै गएँ, नयाँ कुरा जस्तै मेकअपहरू सिकेँ, हेयरहरू सिकेँ होइन, नेल सिकेँ, त्यो कुराले चाहिँ दुबईको अब एउटा सल्लाहले प्लानिङले गर्दाखेरि बिस्तारै सहजीकरण पनि हुँदै गयो, ब्युटी सेक्टर राम्रो हुँदै पनि गयो। अनि अहिले आएर चाहिँ लाग्छ कि थ्याङ्क गड त्यो बेला चाहिँ हामीले एउटा हिम्मत नहारिकन हरेक सामाजिक आलोचनाहरू सुनेर चुनौतीहरूलाई फेस गरेर अगाडि बढेर आफ्नै प्लानमा हिँड्यौँ, नभए यो दिन चाहिँ देख्न पाउँदैन थिएँ भने चाहिँ अहिले फिल हुन्छ।
2: भनेपछि कुनै पनि पेसा व्यवसाय गर्नलाई विश्वास र धैर्यता एकदमै ठुलो आधार रहेछ।
0: एकदमै, विश्वको जति पनि हजुरले सक्सेसफुल पर्सन हेर्नुभयो भने फर्स्ट फेलियरै हुन्छ, फर्स्ट आलोचना खेपेको हुन्छ, सङ्घर्ष गरेकै हुन्छ क्या। जसले चाहिँ समाजमा यस्तो भन्यो उस्तो भन्यो भनेर ब्याकवर्ड हुन्छ उहाँ चाहिँ पछि रिग्रेटै गर्ने हो। जसले चाहिँ त्यो सबै कुराहरूले नेग्लेक्ट गरेर यदि आफ्नै राइट काम गरेको छ भने चाहिँ आफ्नो भरोसा हुनु पर्यो नि होइन, त्यो आफ्नो प्लानिङ आफ्नो भिजन हो नि। जसले आफ्नो प्लानिङ आफ्नो भिजनमा चाहिँ एकदम दृढ सङ्कल्प लिएर अगाडि बढ्नु भयो भने चाहिँ सक्सेस चाहिँ हुँदो रहेछ। फेरि मैले त प्लस आफ्नो जीवनसाथी पनि राम्रो पाएको छु, बुझ्ने पाएको छु, यहाँ त्यो पनि एउटा प्लस पोइन्ट हो मेरो लागि।
2: कृष्ण प्रसादजीसँग जान चाहे म, अहिले पहिलाको तुलनामा जुन 21 वर्ष अगाडि जुनुजीले जुन ब्युटी एकाडेमी सञ्चालन गर्दै हुनुहुन्थ्यो होइन, त्यतिखेर र अहिलेको यो परिवेशलाई लिएर हेर्दाखेरि पुरुषहरूमा पनि फेसन सम्बन्धीको अथवा भनौँ न मेकअप सम्बन्धीको अथवा स्मार्ट देख्नुपर्छ भन्ने सम्बन्धीको सेन्सहरू चाहिँ बढ्दै गएको हो।
1: एकदमै एकदमै धेरै छ। मेरो टाइममा मै एउटा हो कि के हो भन्ने कुरा फिल हुन्थ्यो, किनकि मैले कहीँ कतै सुन्नमा आएको थिएन। र अहिलेको टाइममा धेरै हुनुहुन्छ, अब अहिले युनिसेक्स सलुन भनेर पनि र अहिले अब युनिसेक्स ट्रेनिङ इन्स्टिच्युट भनेर पनि धेरै खुल्ने क्रममा छन्। हामी ब्युटी मात्र जुन भनिरहँदाखेरि ब्युटी भनेको नट ओन्ली द मेकअप, यो भित्र भनेको नेल छ, फेस छ, स्किन एज हामीले बुझ्ने हेयर छ, एज अ होल बडी नै छ। अब त्यो भित्र पनि यति धेरै क्राइटेरियाहरू इन डेप्थमा छ। सो कोही नेलमा नेलको एज अ होल नेलिस्ट एज अ टेक्निसियन भन्न सक्छ, उसले एउटा नेलिस्ट भएरै मात्र पनि एउटा सानो ठिकको ठाउँ सटर लिएर धेरै तिर्नु परेन, 10-15 हजारको एउटा चिटिक्क पारेर एउटा हाइजिन, जुन यसमा हामी फेरि हाइजिन पनि जोड्छौँ, हाइजिन सबसे मोस्ट इम्पोर्टेन्ट ब्युटीमा पनि। जसरी हस्पिटल क्लिनिक हामीले त्यो हस्पिटल सोच्ने बित्तिकै त्यहाँ सफा हुनुपर्छ सोच्छौँ, ब्युटी सोच्ने बित्तिकै त्यो भित्र सबै चिज एकदम मोस्ट हाइजिन मेन्टेन हुनुपर्छ सोच्छौँ, त्यो हामीले मेन्टेन गरेर आउँछौँ। सो नर्मली एउटा ठिकको रुम लिएर एउटा 10-15 हजारको रेन्ट तिर्ने गरेर अनि थोरै लगानी 2-3-4-5 लाखको लगानीले पनि स्टार्टअप गर्न सकिन्छ यो ब्युटी सेक्टरमा भनेको। कोही नेलिस्ट भएर, कोही हेयर टेक्निसियन भएर, हेयर स्टाइलिस्ट भएर, मेकअप आर्टिस्ट भएर, यति धेरै यसमा स्कोप छन्। हामीले यति धेरै स्कोप यसमा अपर्च्युनिटिजहरू क्रिएट गरिरहेको छौँ कि नट ओन्ली फर लेडिज बट अगेन इन्क्लुडिङ जेन्ट्सहरू पनि उत्तिकै लागिरहनु भएका छन्, सिकि पनि रहनु भएका छन्। र हामीले आफैले पनि अब जुम ब्युटी एकाडेमीमा भनेर हिजोको दिनमा एउटा 100 मात्र एउटा जेन्ट्स थिए भने अहिले थुप्रै हुनुहुन्छ, 15-16 जना भन्दा म्याक्स अझ माथि। र अहिले हामीले तत्कालको लागि अहिलेसम्मको यात्रामा लेडिजलाई मात्र प्राथमिकतामा राखेर हामीले ट्रेनिङ दिइरहेको थियौँ, किनकि जेन्ट्सको ट्रेनिङ दिनको लागि पहिला त जेन्ट्सलाई पनि आवश्यक छ है, जेन्ट्सले पनि गर्न सकिन्छ है, यदि सरले गर्दैछ भने म किन गर्न सक्दिनँ टाइपको त्यो चेन्ज आउनुपर्छ। चेन्ज आएपछि हामी गर्छौँ भनेर अहिले हामी युनिसेक्स सलुनदेखि लिएर अब फर्दर फ्युचर प्लानिङमा हामीले जेन्ट्सलाई पनि ट्रेनिङ दिने, हुन त अहिले पनि हामीले दिइरहेको छौँ आवश्यकता अनुसार, तर जसरी एउटा लेडिजलाई प्राथमिकतामा राखेर हामीले दिइरहेको छौँ त्यो अनुरूपको अब हाम्रो नेक्स्ट प्लानिङमा जेन्ट्सलाई पनि त्यत्तिकै स्मुथली हामीले ट्रेनिङ दिने अनुसारको प्लानिङ गरिरहेका छौँ।
2: भनेपछि एउटा पुरुषले पनि ब्युटी सेक्टरमा जोडिएर राम्ररी आफ्नो घर परिवार र व्यवसाय चलाउन सक्नुहुने रहेछ
0: होइन
2: त कृष्ण प्रसादजीबाट हामी यो उदाहरण लिन सक्ने भयौँ
1: होइन
2: त। अब हामी जुम एकाडेमीभित्रै छिरेर कुराकानी गरौँ, यहाँबाट हामीले पाउने सुविधाहरू र यहाँबाट पाउने कोर्सहरूका सन्दर्भमा अलिकति कुरा गरौँ है। यहीभित्र छिरेर जुम एकाडेमी 21 वर्ष अगाडि स्थापना भयो
0: होइन
2: त, त्यसपछि अहिले ब्रान्चहरू फिजाएको छ। अब जुम एकाडेमी भनेपछि एउटा विद्यालय भयो, सौन्दर्यको विद्यालय भयो, त्यहाँ हुने पढाइको कोर्सहरू के हो त?
0: ब्युटीसँग रिलेटेड हाम्रो सबै कोर्सहरू हुन्छ। जस्तै रिक्वायरमेन्ट के छ त, जस्तै एउटा मेडिकलमा पनि डक्टरको जनरल फिजिसियन भन्छ नि, त्यस्तै फुल ब्युटी कोर्स भयो, त्यसमा पनि हार्टको सर्जन हुन्छ होइन, अनि जस्तै नसाको छुट्टै हुन्छ, बोनको छुट्टै हुन्छ, त्यस्तो भने जस्तै नेल टेक्निसियन, मेहन्दी डिजाइनर, पर्मानेन्ट मेकअप आर्टिस्ट, हेयर स्टाइलिस्ट थुप्रै हुन्छ, लासेस टेक्निसियन होइन, अब तपाईँ सुन्नुभयो भने आमा यति धेरै पनि हुन्छ र भन्ने फिल हुन्छ होइन, प्यारामेडिकल भयो, थुप्रै सेक्टर हुन्छ त्यसमा चाहिँ। अब आफू के चाहिँ बन्न चाहनुहुन्छ त त्यो अनुसार आफूले सिलेक्सन गर्न पाइयो क्या। फर्स्टमा अब ब्युटिसियन बन्नलाई फुल ब्युटी कोर्स सिक्नु भयो, नेलमा धेरै इन्ट्रेस्ट भयो भने नेल टेक्निसियन बन्ने, हेयरमा धेरै इन्ट्रेस्ट भयो भने हेयर टेक्निसियन बन्ने होइन, मेकअपमा धेरै इन्ट्रेस्ट भयो मेकअप आर्टिस्ट बन्ने, त्यसरी थुप्रै डिफ्रेन्ट डिफ्रेन्ट विधामा आफूले एउटा स्पेसलाइजेसन गर्न पनि पाइयो। अनि सँगसँगै होइन म ब्युटी सेक्टर छुन्न, म चाहिँ मेकअप आर्टिस्ट मात्रै बन्छु भने मेकअपको फ्रिलान्सर भएर काम पनि गर्न पाइयो, नेल टेक्निसियन भने नेल टेक्निसियन फ्रिलान्सर अरू सबै राखेर पनि बस्न पाइयो, विदेश जानु भयो भने पनि एउटा पनि सब्जेक्ट पढेर पनि विदेश जानु मिल्छ।
2: त्यहाँभित्र छुट्टा छुट्टै कोर्स जुन लिन्छु भने पनि पाइयो,
0: जुन लिन्छु भन्नुभयो भने पाइयो, जस्तो ओन्ली ट्रेनिङ मात्रै सिक्छु भन्नुभयो भने पाइयो
2: पाइयो। अब जुम एकाडेमीबाट शिक्षा सौन्दर्यको शिक्षा लिनको लागि त सबैभन्दा पहिला प्रवेश पाउनु पर्यो होइन, त्यसका लागि चाहिँ कसरी त्यहाँनिर प्रवेश पाउने त?
0: हजुर, हाम्रो चाहिँ प्रवेशको लागि चाहिँ त्यस्तो धेरै रेस्ट्रिक्सन चाहिँ गरेको छैनौँ। किन भन्दाखेरि जुमको नाम सुन्ने बित्तिकै तर्सिने अवस्था छ अहिले होइन, अब यत्रो ठुलो एकाडेमीमा मैले त इन्ट्री पाउँदिनँ कि भन्ने हुन्छ। हाम्रो त साझा फुलबारी हो, एभ्री वान क्यान लर्न है, सबैले मजाले आएर सिक्न पाउनुहुन्छ। हामी चाहिँ पढाइ भएको नभएकोलाई पनि हामी क्याटेगोराइजेसन गर्दैनौँ, सबैलाई समान रूपले सिकाइदिन्छौँ। अब अलिकति अब पढाइ कम भएकोलाई चाहिँ हामी अझै ट्रेनिङमा फोकस गरेर अझै सिकाएर उहाँलाई सक्षम बनाउँछौँ, किनकि जान्ने मान्छे त बन्छ नै, नजान्नेले बनाउन सक्नु पो ठुलो कुरा हो नि होइन। त्यही भएर त्यसमा अब आउनको लागि त्यस्तो रेस्ट्रिक्सन केही पनि छैन, सहजै आउन सक्नुहुन्छ। मेन भनेको आइसक्नु भएपछि जर्नी स्टार्ट भयो नि, अनि आइसक्नु भएपछि डिसिप्लिन म्यानर मेन्टेन गर्ने, मेहनत गरेर सिक्ने, समय दिने, जति उहाँ फोकस भएर सिक्नुहुन्छ त्यति चाहिँ ब्राइट फ्युचर हो क्या होइन। टिचरले त अब दिनुपर्ने कुरा त सबै दिनुहुन्छ, लिनुपर्ने मान्छे पनि हात थापेर लिन सक्नु पर्यो। एउटा हामीले फ्यामिली इन्भाइरोमेन्टमा सिकाउने एउटा एकदमै राम्रो इन्भाइरोमेन्ट बनाइरहेको छौँ, किनकि ब्युटी सेक्टर भनेको क्रिएटिभिटीको फिल्ड हो। अब क्रिएटिभिटी भनेको डर हुने बित्तिकै त्रास हुने बित्तिकै हराउँछ होइन, अनि एउटा आफ्नै फ्यामिली मेम्बरसँग बसेर सिके जस्तो गरेर सर म्यामहरूले सिकाउनु भयो भने चाहिँ उहाँहरूलाई पनि आनन्द गर्दै इन्जोय गर्दै सिक्दाखेरि कति क्रिएटिभिटी आउँछ। अनि अर्को कुरा उहाँहरूलाई अब कति गुगलहरू सर्च गर्नुहुन्छ, युट्युबहरूमा हेर्नुहुन्छ होइन, फोटो भिडियोजहरू दिएर आउनुहुन्छ, त्यो अनुसार प्र्याक्टिस गर्छ भन्दाखेरि हामी प्र्याक्टिस गरिदिएर आउँछौँ क्या। हामी चाहन्छौँ कि हाम्रो प्रडक्ट चाहिँ देशको कुनै पनि कुनामा प्लस विश्वकै कुनै पनि कुनामा जानु भए पनि उहाँ चाहिँ अछुटो नहोस् क्या, ओहो सबै कुरा आउँदो रहेछ है, कहाँ सिक्नु भएको जुममा, त्यसरी चाहिँ एउटा आफ्नो भ्यालु पनि क्रिएट गरौँ भनेर हामीले सहज इन्भाइरोमेन्ट बनाएर सिकाइरहेको छौँ।
2: हजुर, जुम एकाडेमीमा चाहिँ महिला पुरुष दुवैको सहभागिता हुन्छ, त्यहाँनिर दुवैले कोर्स लिन पाउनुहुने भयो?
1: हजुर, एकदमै पाउँछ। र हामीले अहिले भर्खरै हाम्रो जुन म्यामले भन्नुभयो जस्तै मोस्ट अफ दि अहिलेको युवाहरू नेपालमा अब राजनीतिक अस्तव्यस्तताको कारणले अब के हुन सक्दैन, मेरो भविष्य अन्धकार हुने भयो भन्ने कुरा गरिरहँदा रहँदै पनि देशमा बस्नेहरूको लागि पनि यही अवसर छ भनेर हामीले दुवै नारी पुरुषलाई नै इक्वल्ली नै ट्रिट गरिरहेको छौँ। सिक्ने कुरामा हामी चाहिँ काखा र पाखा गर्दैनौँ, चाहे गाउँ बेसीबाट होस् चाहे सहरबाट होस्, कुनै पनि कुरामा एजुकेसन ब्याकग्राउन्डमा कहीँ पनि हामी काखा पाखा गर्दैनौँ। बस आफूभित्र काम गर्ने सङ्कल्प हुनु पर्यो, आफूमा विश्वास हुनु पर्यो, बाँकी हामी जस्तो पनि एजुकेसन दिएर क्यापेबल बनाएर सिकाएरै पठाउनेवाला हाम्रो कमिटमेन्ट नै छ।
2: हजुर, जुम ब्युटी एकाडेमीबाट अरू एकाडेमीमा भन्दा फरक अनुभूत गर्न सक्ने पक्षहरू चाहिँ यिनै
1: धेरै छन्। यो मात्र नभइकन अब अझै पनि मैले जोड्न चाहेँ, भलै 21 वर्षको यात्रा, भलै 12 ब्रान्च छन्, तर हामी सोही गर्दैनौँ, हामी देखासिकी गर्दैनौँ, हामी रियलमा जेन्युन ओरिजिनल। यदि म यो भन्नलाई त म मही भएर देखाउनु पर्यो नि त, त्यही भएर जुम भनेको ओरिजिनल हो, अर्ग्यानिक हो। ब्युटीको क्षेत्रमा भनेको हामीले बिहान 7 बजीदेखि साँझ 7 बजीसम्म हाम्रो जुन अफिस खुलेर बन्द नहुन्जेलसम्मको लागि जसले पनि जति टाइम चाह्यो हामी सिकाएर राख्छौँ, त्यसमा कुनै पनि रेस्ट्रिक्सन छैन, त्यो फ्लेक्सिबिलिटी छ। जसको जे घरको अवस्था छ, स्थिति छ, त्यो सबै कुरालाई मिलाएर आउन सकिन्छ, चाहे हाउसवाइफ होस्, चाहे स्टुडेन्ट होस्, चाहे ब्युटिसियन आफै होस्, जब गर्ने कुनै पनि कुनै क्षेत्रको नारी पुरुष जोसुकै होस्, 7 बजीदेखि 7 बजीको टाइमसम्ममा जो जुनै पनि बेलामा आएर सिक्न पाउने ठाउँ ठाउँमा अफिस छन्। मेन कुरा टाइम इज मनी जुन हामी भन्छौँ, एक्चुअली त्यही चिजलाई बुझाउनको लागि नै अनलिमिटेड टाइम छ। कोर्स अनुसारको इन्डिभिजुअल टिचर छ, जुन हामीले एउटा विद्यालयमा एउटा गणितको लागि गणितकै टिचर भने जस्तै हाम्रोमा त्यही टिचरको व्यवस्था, जो पूर्ण रूपमा एक्सपर्ट अनि एक्सपिरियन्स हामीले मेन्टेन गर्छौँ, म्यानेज गरेर लग्छौँ, त्यसको पनि अलग्गै पाटो छ। अनि अर्को हाइजिनको कुरा, हामी घर परिवारबाटै आफ्नो टोल आँगनमा हुन त यस सम्बन्धी धेरै कुराहरू हामीले किताबमा पढ्छौँ कि सरसफाइमा ध्यान दिनुपर्छ, तर त्यो किताबमा मात्र लिमिट भयो, हामीले सरसफाइमा घरबाटै राम्रोसँग त्यो संस्कार पाएको छैन, दिन सकेका छैन। तर जुन ब्युटी एकाडेमीले चाहिँ एउटा घर परिवारमा दिने एउटा आमा बाउले जुन शिक्षा, जुन संस्कार, जुन सरसफाइ सम्बन्धीको, जुन म्यानेजमेन्ट सम्बन्धीको, अनि यो नीति नियम, अनि यो जुन अनुशासन म्यानरको कुराहरू गर्छौँ, त्यो सबै चिज हामीले हाम्रो विद्यालय क्षेत्र त्यहाँ हामीले कोर्स सम्बन्धी मात्रै शिक्षा नदिइकन एउटा जिन्दगीलाई सही ढङ्गले अगाडि बढाउनको लागि कुन लेभलसम्म हामीले आफ्नो जिन्दगीमा जन्मेदेखि नमरुन्जेलसम्मको हामीले गर्नुपर्ने यात्रामा के हामीले आफूलाई लिएर हिँड्नुपर्छ त्यो सबै चिज पनि हामीले सिकाउने क्रममा सिकाइरहेका हुन्छौँ र अरू धेरै कुराहरू पनि छन्।
2: हजुर, जुम एकाडेमीमा जसले जानुहुन्छ त्यहाँबाट सौन्दर्यको विद्या मात्रै पाउनुहुन्न कि सही संस्कार पनि पाउनुहुनेछ। हामीले समग्रमा यति बुझ्यौँ होइन? हामी कार्यक्रमको तल तलतिर पनि छौँ। जुम ब्युटी एकाडेमीका सञ्चालक दुवै जीवन साथी पनि हुनुहुन्छ, जुनु चक्रधर अनि त्यस्तै गरेर कृष्ण प्रसाद टुवाना बासु चाहिँ उहाँहरू दुवैजना आज हाम्रो स्टुडियोमा हुनुहुन्छ र सौन्दर्य व्यवसायका आज हामी कुराकानी गरिरहेका छौँ। जुम एकाडेमीले नै चाहिँ यो विगत 21 वर्षदेखिको पेरिफेरीलाई लिएर हेर्दा धेरैलाई रोजगारीमा पनि जोड्यो होला नि, व्यवसायमा नि जोड्यो होला नि।
0: हाम्रो चाहिँ एउटा स्लोगनै छ, 100% जब ग्यारेन्टी हाम्रो चाहिँ होइन, जतिले सिक्नुहुन्छ कोही पनि जबले सुन्दैनन्, अनि 100% सक्सेसफुल करियर छ। जस्तै जुममा सिक्नु भइसकेपछि उहाँले जुममै काम गर्न खोज्नु भयो भने हामी जुममा पनि राख्छौँ, र उहाँहरू अन्त कुनै सलनमा जान चाहनुभयो भने हामी लिङ्कअप पनि गर्छौँ, किनकि थुप्रै सलनको डिमान्ड पनि आउँछ हामीलाई। अनि कतिपय र ब्युटिसियन आफै भइराख्नु भएको हुन्छ, आफ्नै पार्लर अझ पनि ठुलो बनाउनको लागि अपडेट गर्नुभएको हुन्छ, अनि कति चाहिँ बाहिर जानको लागि चाहिँ डेज अनुसारको हामी कोर्स पनि काउन्सिलिङ गर्ने भएको भएर त्यही अनुसार उहाँले सिकेर जानुहुन्छ र बाहिर पनि इन्कम गर्ने एउटा सोर्स पनि भयो। एभ्री वनको लागि चाहिँ हामी पर्फेक्टली म्याच गरेर कोर्सहरू दिएर आउँछौँ, एउटा चाहिँ त्यो भयो। अनि अर्को चाहिँ अब जुन ब्युटी एकदिनमा अब आउनु भइसकेपछि थ्योरी त एकदमै राम्रो दिन्छौँ नै, थ्योरी सँगसँगै प्र्याक्टिकल पनि हामीले जुन अहिलेको ट्रेन्डमा चलिरहेको छ त्यही अनुसारको एजुकेसन दिने भएर चाहिँ उहाँहरू जता जानु भए पनि सक्सेसफुल हुने रिजन चाहिँ त्यो हो। अनि अहिलेको धेरै युवाहरू विदेश जाँदाखेरि सिप सिकेर जान चाहिँ दुःख नपाउने एउटा चाहिँ, अनि अर्को कुरा यदि युवाहरूले चाहिँ ब्युटी सेक्टरको अझै पनि राम्रोसँग स्कोप राम्रोसँग थाहा पाउने हो भने चाहिँ उहाँहरू विदेशै जानु पर्दैन भन्छु क्या म चाहिँ। पहिला चाहिँ ब्युटी एउटा खुम्चिएको विषय थियो, अहिले हेर्ने एकदमै फराकिलो भइसक्यो। अब तपाईँ हेर्नुहोस् जुमको अहिले 12 शाखा खोलिसक्यो, अहिले हेर्नुहुन्छ अझै बेसी एउटा शाखा खोले पनि चल्छ जस्तो फिल हुन्छ होइन, डिफ्रेन्ट डिफ्रेन्ट ठाउँमा डिमान्ड आइराखेको छ। भनेपछि युवाहरू चाहिँ बाहिर गएर दुःख गर्दै हुनुहुन्छ, अनि हाम्रो यहाँ चाहिँ अझै पनि ब्युटी सेक्टरमा जति हुनुपर्ने जति अब खोल्ने मान्छेहरू पाइरहेको छैनौँ, भनेपछि अलिकति युवा जमातलाई चाहिँ ब्युटीसँग सम्बन्धित नलेज पनि दिनुपर्ने देखिन्छ। अनि एउटा ब्युटी सेक्टरमा चाहिँ पैसा पनि धेरै छ, फेरि हामी विदेश जाने भनेको र जसले अब पढाइकै लागि जाने भन्नुभए पनि करियरको लागि भन्नुभयो भने फर्स्ट त पैसै आउँछ, स्यालेरी कति कमाउँछ, कति जगाउँछ त्यही कुरा आउने हो। नेपालमै बसेर 1-2 लाख कमाउँछ र किन बाहिर जानु? अब जुममा पनि काम गर्ने कतिपय म्यामहरू यस्तो हुनुहुन्छ कि उहाँले स्टार्टिङ गर्दाखेरि एउटा मिनिमम स्यालेरी स्टार्ट गर्नुभयो 10,000-15,000, तर अहिले हेर्नुहुन्छ भने उहाँ 1,00,000 पनि कमाउनुहुन्छ, 2,00,000 कमाउने म्यामहरू पनि हुनुहुन्छ। भनेपछि नेपालमा आफ्नो फ्यामिली मेम्बरसँगै बसेर यस्तो मजाले इन्कम गरिराख्नु भएको छ। नर्मल फेरि एकदम हाई एजुकेटेड भएपछि धेरै कमाउने, कम एजुकेसन भएपछि कम कमाउने पनि होइन, उहाँहरूको मेहनत र उहाँले कति धेरै कोर्सहरू गर्नुहुन्छ र उहाँ कतिको आफ्नो क्यापेबिलिटी निकालेर सक्रियबाट लाग्नुहुन्छ, त्यो अनुसार आफ्नो इन्कम चाहिँ बनाउँदै जाने हामीले इन्भाइरोमेन्ट पनि बनाएको छौँ होइन। अब बाहिर जानुभयो भने एक त स्टार्टिङमा लगानी गर्नुहोस्, पछि त्यहाँ फेरि जब पाउने ग्यारेन्टी छैन, जब सँगसँगै फेरि राम्रो देशमा जानुभयो भने पढाइ पनि गर्नु पर्यो, सुत्ने ठेगान हुँदैन, आराम गर्ने ठेगान हुँदैन। नेपालमै बसेर नर्मली अब 1-1.5 लाख इन्भेस्ट गर्नुभयो भने उहाँले त विदेश जानै परेन, आफ्नै बाबा मम्मीसँग बसेर राम्रोसँग इन्कम पनि गर्न पाउनु भयो, एउटा फ्यामिली लाइफ पनि बिताउनु पाउनु भयो, र पछि बिस्तारै आफैले खोल्नु भएपछि त नर्मल 5-6 लाख नर्मली महिना कमाउनु भनेको त नर्मल हो यो पेसामा। सो द्याट अब अलिकति सरकारले पनि, हुन त अहिले बालन सरले चाहिँ एकदमै धेरै फोकस गर्दै हुनुहुन्छ, यो सुनिताजीले भयो होइन, ब्युटी सेक्टर एकदमै राम्रो छ, सिप सिक्नुपर्छ, स्वरोजगार बन्नुपर्छ भनेको एकदमै फोकस गर्नु भएको छ, त्यो राम्रो कुरा हो। अब चाहिँ बिस्तारै हामी सबै नेपालीहरूले चाहिँ ब्युटी सेक्टरलाई पनि राम्रोसँग बुझ्नु भएर यो स्कोपमा चाहिँ आफ्नो छोराछोरीलाई पनि अब यो सिक्दा राम्रो हुन्छ भने चाहिँ अलिकति इन्सिस्ट गर्नु पर्यो होइन, जसको इच्छा छ। प्लस कतिपय कन्डिसनमा यदि आफ्नो इच्छाको विषय चाहिँ राम्रो छैन भने चाहिँ यो क्रिएटिभ काममा इच्छा जगाउनु पनि सकिन्छ क्या। अब मै भनौँ न, म 25 वर्ष अगाडि सायद म ब्युटिसियन बन्छु मैले सोचेकै थिएन होइन, अब आज आएर म 21 इयर्स यही फिल्डमा लागेर म इन्जोय गर्दैछु। मलाई पनि थाहा थिएन कि मसँग यस्तो क्रिएटिभिटी लुकेको छ, मसँग कला क्षमता रहेछ भनेको मलाई थाहा थिएन। ड्रइङ गर्थेँ त्यो त मैले सिकेको गर्थेँ भने मात्रै फिल हुन्थ्यो होइन, त्यही भएर कहिलेकाहीँ चाहिँ आफ्नो करियरको लागि चाहिँ ट्रायल पनि दिनुपर्छ होइन, सिकेर हेरौँ न, केही नभए बेसिक कोर्स सिकेर हेरौँ। बेसिक कोर्स सिकेर हेर्नु भएपछि आफू त्यहाँ इन्जोय गर्नुहुन्छ बेसिक कोर्स सिक्दा सिक्दै होइन, कतिको आफूलाई त्यो फिल्डमा चाहिँ म अझै गर्न सक्छु भन्ने फिल हुन्छ, त्यो अनुसार कोर्स थपेर आफ्नो एउटा करियर बनाउनु भयो भने एकदमै राम्रो होइन। फेरि जुमले त अब रोजगारीको भन्नुपर्दाखेरि ओन्ली 32,000 को कोर्स मात्रै गर्दाखेरि पनि हामीले रोजगार दिइरहेछौँ क्या, भन्नाले 45 डेजको कुनै पनि कोर्स गर्नुभयो भने उहाँलाई आफ्टर द्याट हामी अपोइन्ट गरिहाल्छौँ हामी नेपालको बेरोजगारी पनि हटाइरहेको छौँ होइन, त्यही भएर ब्युटी सेक्टरमा धेरै नै राम्रो स्कोप छ। अहिलेको युवा जमातले चाहिँ ब्युटी सेक्टरलाई चाहिँ अलिकति एउटा राम्रोसँग अध्ययन पनि गर्नु पर्यो, र प्लस आफैले पनि सलुन खोल्नु भयो भने धेरै लगानी गर्नुपर्छ, फसिन्छ भने डर पनि हुँदैन। बिस्तारै सानो सानो चिजबाट लगानी गर्दै उहाँहरू माथि उठ्दै ठुलो गर्दै जान पाइन्छ। जुन ब्युटी एकाडेमी पनि सुरुमा स्टार्ट गर्दाखेरि एउटा सटरबाटै स्टार्ट गरेको थियौँ होइन, अब हामी 4,000, 5,000, 6,000 स्क्वायरसम्म हामी मजाले एक ठाउँमा चलाइरहेको छौँ। भनेपछि एकैचोटि एकदमै त्यो ठुलो लोनमा परेर ठुलो लगानी गरेर महत्त्वकाङ्क्षी हुनुभन्दा पनि सानोबाट लगानी गर्दै ग्रो गर्दै त्यसैलाई फेरि इन्भेस्टमेन्ट गर्दै गर्दै ग्रो हुँदाखेरि क्लाइन्ट पनि बढ्दै गयो, बिजनेसको आफ्नो स्कोप पनि बढ्दै गयो, र आफूलाई आर्थिक भार पनि परेन। यसरी युवाहरू अलिकति तात्तै खाऊ जल्दै मरौ नगरिकन पेसेन्सले एउटा प्लान भिजनका साथ लाग्नु भयो भने चाहिँ ब्युटी सेक्टरमा आउनु हुँदाखेरि भविष्य एकदमै सुनिश्चित छ, सुनौलो छ।
2: हजुर, जुम एकाडेमी पनि त पहिला 1,000,000 सुरु भएको थियो, अहिले करोडौंको व्यवसायमा पुगेको छ होइन त। एउटा सानो सटरबाट सुरु भएको जुम एकाडेमी अहिले 12 ब्रान्च फिजाउन सफल भएको छ
0: होइन
2: त। यो पनि एउटा युवाहरूका लागि उदाहरण भयो नि त, सौन्दर्य क्षेत्रमा यो व्यवसायमा राम्रो स्कोप रहेछ, तर धैर्यता र आत्मविश्वास चाहिने रहेछ भन्ने चाहिँ पक्का भयो होइन त। कुराकानी गर्न अझै अथाह बाँकी छन् होइन, अझै हामी रमाइलोसँग कुराकानी गरिरहेका छौँ, तर समयले हामीलाई बाँध्दैछ, सेक्दैछ होइन। अब कृष्णजीबाटै जान्न चाहन्छु, जस्तो कुनै पनि व्यवसायमा सक्षम हुनको लागि एउटा युवालाई धेरै रकम पैसाको आवश्यक रहेछ कि परिश्रम मेहनत र इच्छा शक्ति धैर्यता आवश्यक रहेछ?
1: दोस्रो कुरा नै हो। पहिलो कुरा भनेको एउटा पैसा मात्र हुने, यदि आफूसँग करोडौँको लगानी गर्न सक्ने क्षमता छ भने जहाँ त्यहाँ आफ्नो इच्छाको विषय छैन, जहाँ आफूलाई कुनै आइडिया नभएकोमा त्यो पैसा डुब्नु बाहेक त्यहाँबाट अरू केही पनि आउँदैन। हामी पनि जन्मिँदाखेरि कुन चाहिँ बोराका बोरा पैसा लिएर आएको हो त, खाली हातै आएका हौँ। खाली हात आइसके पछाडि त सबै कुरा त यही धैर्यता, मेहनत, आत्मविश्वास, सङ्कल्प, त्याग, तपस्या, यी सबै कुराहरू मिलेर नै त्यसलाई निरन्तरता दिँदै हरेक उतार चढावहरूबाट लड्दै पढ्दै समस्या विभिन्न व्यक्तिहरूको आरोप प्रत्यारोपलाई पनि झेल्दै यदि आफू गलत छैन भने लागि पर्ने हो भने महान महान वैज्ञानिकहरूदेखि लिएर महान महान व्यक्तित्वहरूदेखिको त्यही बाटो सकारात्मक सोच राखेर नै बनेको छ, आशावादी भएरै बनेको छ, कन्टिन्युटी दिएर नै कन्सिस्टेन्सीको आधारमै बनेको छ भनेपछि यो बाहेकको सर्टकट बाटो छैन।
2: अब फर्दर यहाँहरूका प्लानिङहरू चाहिँ के छन् त?
1: धेरै छन्। हामी एउटा हामी दुवैजना एउटै हामीलाई हाम्रो आफ्नो सोच कुराहरू गर्ने हो भने दुवैको उस्तै छ, भरे हामी दुईजना छौँ तर हाम्रो हरेक कुरा एउटै छ। हुन त एकाडेमी पनि यो शून्यबाट आएको एकाडेमी थिएन, पार्लर हुँदै, सलुन हुँदै, ट्रेनिङ इन्स्टिच्युट हुँदै, एउटा फड्को मार्दै, आवश्यकता अनुसार काम अनुसार जुट्दै र हामीले त्यही अनुसार बढाउँदै नामाकरण गर्दै अहिले एकाडेमीसम्म आइपुग्दा पुग्दै 21 वर्षको यात्रा। अब अझै पनि यो जीवनमा जति अब हामीले समय पाउँछौँ हाम्रो जीवन रहन्छ, हाम्रो यात्रा इन्टरनेसनल्ली हामीले जसरी मैले बाहिर विदेशमा 10 वर्ष अगाडि पढ्न जाँदाखेरिको टाइम कुरा गर्दाखेरि त्यहाँ जुन मैले देखेको जुन भौतिक संरचना जुन आज कलेज छ ब्युटी कलेज नेपालमा किन सम्भव छैन त, नेपालमा गर्नुपर्छ हो यो, जो कोहीले आँट्न सक्ने कुरा होइन। एउटा सलुन खोल्न पनि हजारौँ कुराहरू सोच्नुपर्छ, कलेजको लागि त झन् लाखौँ कुराहरू छन्, तर पनि यदि हिम्मत नहारिकन यदि यहाँसम्म हिजोको यात्रा गर्दै पुग्यौँ भने अब त्यो हाम्रो ड्रिम प्रोजेक्ट भन्छौँ, जुन ब्युटी अब एकाडेमीबाट कलेज वर्ल्ड वाइडमै जो जहाँ गए पनि मजाले पढाउन पनि पाउने अनि आफै जहाँ पनि खोल्न पाउने त्यो अनुसारको सम्बन्धन प्राप्तवाला त्यही कुरा नै छ सबभन्दा मेन हाम्रो पाइपलाइनमा। त्यो कुराको लागि हामी ओरात्र जसरी यहाँसम्म पुग्नलाई खट्या छौँ, जुन समय जुन जे जति समर्पित हुनुपर्ने गर्नुपर्ने कुराहरू गर्दै आए जस्तै यो एकाडेमीबाट एउटा जुन ब्युटी कलेजसम्म जाने यात्राको लागि हाम्रो यो निरन्तरता छ, र त्योभित्र पनि अझै धेरै सारा कुराहरू छन् काम गर्नेको लागि, आशावादी व्यक्तिको लागि समस्यामा समाधान पनि देख्छ, अवसर पनि देख्छ, चुनौती पनि छन्, रिस्क फ्याक्टरहरू पनि छन्, के अगाडि बढ्ने के जहाँको तही बस्ने त्यो व्यक्तिमा भर पर्ने कुरा भयो।
2: तर यहाँहरू त्यो अवसर चुनौती दुवैलाई चिर्दै र देख्दै अगाडि बढिरहनु भएको छ। यहाँहरूको यो सुनौलो यात्रा अझै गोल्डेन बनेर अगाडि बढोस्, हाम्रो युवा संसार कार्यक्रमको तर्फबाट यहाँहरूलाई अनगिन्ती शुभकामना पनि छ।
1: धेरै धेरै धन्यवाद हजुरलाई पनि र रेडियो नेपालमा हामीलाई निम्तो दिनुभयो, त्यसको लागि पनि हामी धेरै धेरै आभारी छौँ।
0: यस्तै मौका सधैँ प्रदान गर्नुहोला। थ्याङ्क यू।
2: अहिले सुन्नुभयो जुम ब्युटी एकाडेमीका सञ्चालक द्वय जुनु चक्रधर र कृष्ण प्रसाद टुवानाबासुसँग गरिएको यो कुराकानी। तपाईँलाई युवा संसार कार्यक्रम कस्तो लागिरहेको छ? तपाईँ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन पनि सक्नुहुनेछ। अनि तपाईँ पनि आफ्नो गाउँठाउँमा रहेर कुनै नयाँ नौलो र सकारात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न पनि सक्नुहुनेछ। तपाईँका कुरा हामी युवा संसार कार्यक्रममा समेट्दै जानेछौँ। आजलाई युवा संसार कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा तपाईँ प्रति आभारी छौ। अर्को हप्ता अर्कै विषय र प्रसङ्गका साथमा उपस्थित हुने नै छौ। तबसम्मका लागि प्राविधिक मित्र मोहन काफले अनि दुर्गा अधिकारी बिदा भयौ। नमस्कार, सुखी खुसी र स्वस्थ रहनुहोला।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ। सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो। पौरखको पसिना अर्पेर

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 3 गते आइतबार, आषाढ शुक्ल पक्ष पञ्चमी तिथि। तदनुसार जुलाई 19 तारिक सन् 2026, नेपाल सम्बत 1146, दिल्ला थ पञ्चमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी द्वय शंकर भण्डारी, उत्तम पाण्डे, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि स्वदेश गानहरू सुन्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजी समाचारपछि केही आधुनिक गीतहरू सुनाउँछौ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचारपछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम ज्येष्ठ नागरिक। 9:45 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ। 10 बजे समाचार, समाचारपछि नेपाल भाषाको कार्यक्रम हिउँपा हगो नुगस सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, वैराग्य र डिप्रेसनमा के फरक छ? सुन्दर प्रश्न छ, हेर्दा उस्तै उस्तै लाग्छ। वैराग्य अथवा कुनै विषयप्रति राग नहुनु अथवा कुनै विषयप्रति रमाइलो नलाग्नु वैराग। मान्छे भन्छन् नि, कस्तो वैरागी मान्छे रहेछ यो। वैरागी भने केहीमा पनि रमाउन नसक्नु,

0: कुनै वस्तु कुनै विषय देख्यो भने आहा हुन्छ नि, त्यो नहुनु। डिप्रेसन पनि उस्तै हुन्छ, डिप्रेसनमा पनि कुनै विषयप्रति मन लाग्दैन। यो चिज चाहिँ यो विषयमा चाहिँ रमाइलो होला, यो चिज राम्रो होला, यहाँ गए सुख पाइएला, त्यस्तो लाग्दै लाग्दैन। जताततै निराशा मात्रै, कहीँ पनि सुख छैन जस्तो लाग्छ। हेर्दा त उस्तै उस्तै लाग्छ, यो वैराग्य र डिप्रेसन। वैराग्य भनेको डिप्रेसन त होइन, के हो, धेरै फरक छ, आकाश जमिनको फरक छ। डिप्रेसन केही प्राप्त गर्ने इच्छा थियो, प्राप्त गर्न सकिएन। आफ्नो अपेक्षा, जे जे अपेक्षा राखिएको थियो त्यो पुरा भएन। पुरा नभएपछिको कुण्ठा हो डिप्रेसन। मैले जे चाहेको थिएँ त्यस्तो परिस्थिति बनेन, मेरो चाहनाको विपरीत बन्यो सबै, अनि व्यक्ति निराशामा जान्छ। कहीँबाट केही होला जस्तो लाग्दैन। धेरै सुख खोजेको थियो जीवनमा तर सुख पाइएन, कहीँ पनि सुख छैन। धेरै माया पाइएला भन्ने आशा थियो, कसैले माया गरेनन्। सम्मान पाइएला भन्ने आशा थियो, उल्टो बेइज्जती चाहिँ भयो। सम्पत्ति पाउने आशा थियो, सम्पत्ति भनेको जस्तो भएन, आएन। डिप्रेसनका विभिन्न कारणहरू हुन्छन्, केही शारीरिक कारणहरू पनि हुन्छन्। शारीरिक अस्वस्थताको कारणले पनि, शरीरको समस्याको कारणले पनि व्यक्ति डिप्रेसनमा जान सक्छ। तर अधिकांश मनका समस्याहरू चाहिँ शारीरिक होइन, मनकै कारणले भएका छन्। मनको कारणको अर्थ, इच्छा पुरा भएन, आफूले सोचे जस्तो भएन, भने जस्तो भएन, अनि यस्तो मन निराश हुन्छ, कुनै विषयमा पनि सुख छैन जस्तो लाग्छ, र अन्तिममा मान्छे त आत्महत्या रोज्छ। यस्तो जीवन बाँचेर के गर्नु, कहीँ सुखै छैन, किन बाँच्ने होला म भने जस्तो। र आत्महत्याको प्रमुख कारण त डिप्रेसन हो। कुनै पनि व्यक्ति डिप्रेसनमा नगई त आत्महत्या गर्नै सक्दैन। कसैले आत्महत्या गर्यो भन्ने सुनियो भने यो मानसिक समस्यामा रहेछ, मनोरोगी रहेछ भनेर बुझे हुन्छ। मनमा समस्या नभए कोही मर्दैन। अब वैराग्य पनि त्यस्तै लाग्छ, कुनै विषयमा राग छैन। वैराग्य पुरा पुरा भोग्यो, जीवनलाई हेऱ्यो, हर एक विषय भोगेर हेऱ्यो, सम्पत्ति पनि कमायो, सम्मान पनि कमायो, स्वास्थ्य पनि कमायो, हर एक विधामा ऊ पूर्ण छ, र उसले बुझ्यो यो भोग जति भोगे पनि यो भोगको प्यास कहिल्यै मेटिँदो रहन्छ। यो अन्तिम तृप्ति होइन, जति भोग गर्दै गयो उति भोग्ने अभिलाषा बढ्दै जान्छ। यो सत्यलाई जसले अनुभव गर्यो त्यो व्यक्ति जानी जानीकन विषयहरूबाट आफू अलग हुँदै जान्छ। कसैलाई खानाप्रति अत्यन्तै मोह थियो, सधैँ खानामा ध्यान दिन्थ्यो, खाना मात्रै खाइरहन्थ्यो। खाना खाँदा खाँदा अगायो ऊ, उसले विचार गर्यो जति खाए पनि जति भोग गरे पनि तृप्ति हुँदो रहन्छ, अरू अरू चाहना बढ्दै जाँदो रहेछ, यो चाहनाको कुनै सीमा रहन्छ। आज जति मिठो खायो भोलि अरू मिठो खान मन लाग्छ, आज जति राम्रो लगायो भोलि अरू राम्रो लाउन मन लाग्छ। कहाँसम्म जाने, यसको कुनै सीमा रहन्छ। यो सत्यलाई बुझ्यो र त्यो विषयप्रतिको राग, विषयप्रतिको मोहबाट आफूलाई अलग गर्दै गर्दै आयो। उसले जानी जानी गर्यो, विषयबाट आफू छुट्यो, तर थाहा पाई पाइकन छुट्यो, छुट्छु भनेर आफ्नो चाहना अनुसारै छुट्यो। डिप्रेसनमा के हुन्छ, चाहना भोग गर्ने थियो तर भोग्न पाएन, चाहना प्राप्तिको थियो तर प्राप्त गर्न सकेन। एउटा आफूले इच्छा गरेको चिज प्राप्त गर्न नसकेको कारणले समस्यामा छ, यदि प्राप्त गर्न पाएको भए समस्यामा हुँदैन थियो। अर्को चाहिँ आफूले इच्छा गरेको चिज प्राप्त गर्यो, प्राप्त गरेर पुग्यो, भयो भन्ने उसलाई अनुभव हो, योभन्दा पनि अलग केही छ कि खोजी गर्न थाल्यो। कम महत्त्वपूर्णलाई त्याग्दै गयो र महत्त्वपूर्णलाई पाउँदै गयो, यो वैराग्य। किनभने राग त हुन्छ, कहीँ न कहीँ राग हुन्छ। वैराग्यको अर्थ पूर्ण रूपमा सबै कुरा त्याग्नु बिल्कुल होइन। उसले धेरै कुराहरू त्याग्यो तर धेरै पाउनको लागि त्याग्यो। केही पाउनको लागि केही त्याग्नै पर्छ। जुन व्यक्ति छतमा जान हिँड्यो पहिलो सिँढीमा छ, दोस्रो सिँढीमा उक्लिनको लागि त पहिलो त्याग्नै पर्छ। त्यसैले आफूभित्रको सत्य, आफैसँग भएको आनन्द प्राप्त गर्नको लागि बाहिरी विषयहरूमा रहेको आनन्द त त्याग्नै पर्छ। म विषयको सुख पनि पाऊँ अनि आफैबाट उत्पत्ति हुने सुख पनि पाऊँ एकैपटक सम्भव हुँदैन। दुईटा मध्ये एउटा छानौँ। सुख छान्ने कि आनन्द छान्ने? सुख र आनन्दमा फरक छ। सुख इन्द्रिय जन्य हुन्छ। हाम्रा इन्द्रियहरूले भोग गर्न चाहेको कुरा प्राप्त भयो, भोग्न पाइयो, सुखको अनुभूति गर्छौँ। यो सुख स्वादिष्टान चक्रसँग सम्बन्ध राख्छ। स्वादिष्टान चक्र भोगको केन्द्र हो, त्यसकारण सुख विषयसँग सम्बन्धित हुन्छ, भोगसँग सम्बन्धित हुन्छ। आनन्द इन्द्रिय अतीत छ। जस्तो सुख इन्द्रिय जन्य हुन्छ भने आनन्द अतीन्द्रिय, इन्द्रिय नभएको अथवा अर्को अतीन्द्रियले अनुभव गर्ने हुन्छ। आनन्दित हुनको लागि विषय चाहिँदैन। कुनै पनि विषय हट्दै हट्दै गयो, विषयबाट होइन विषयहरू हटाउँदै गयो, निर्विषयमा गयो, त्यो निर्विषयबाट आनन्द प्राप्त हुन्छ। यस्तो शान्ति, यस्तो आनन्द, जहाँ मौनको आनन्द, कुनै चाहना होइन, चाहना नभएको अवस्थाको शान्ति। सारा सुख दुःख हाम्रो विचारसँग केन्द्रित छ, हाम्रो मनसँग केन्द्रित हुन्छ। मन भन्नु र सुख दुःख भन्नु एउटै हो, किनभने सुख दुःखको अनुभव मनले मात्रै गर्छ। जुन ठाउँमा मन नै रहेन, मन स्थिर रह्यो, सुख दुःखको अनुभव गर्ने मन रहेन, त्यो बेलामा शान्तिबाट प्राप्त हुने आनन्द अनुभव हुन्छ। शान्तिको अर्थ विचार छैन। अशान्ति भनेको मनको विचारहरू हुन्, शान्ति भनेको जहाँ मनमा विचार छैन, निर्विचार अवस्था छ, शान्त छ, त्यहाँबाट आनन्द प्राप्त हुन्छ। र जुन व्यक्तिले त्यो आनन्दको अनुभूति गर्यो उसले विषयबाट प्राप्त हुने सुखलाई अब व्यवस्था गर्न थाल्छ, छुट्न थाल्छ। किनभने दुईटा कुरा एकैपटक हुँदैन, या त विषयको सुख भोग या आत्मिक सुख भोग, दुईटा मध्ये एउटा हो। जब व्यक्ति आफ्नो आत्मा, आफ्नो बोधमा स्थिर रहन्छ, आफ्नो हुनुमा, आफ्नो अस्तित्वमा स्थिर रहन्छ, त्यो बेलाको जुन आनन्द हुन्छ त्यो आनन्द अलौकिक आनन्द, अत्यन्तै बढी सुखदायी आनन्दको अनुभव हुन्छ। र त्यो आनन्द भोगेर आइसकेपछि विषयबाट आउने सुख अत्यन्तै सामान्य लाग्छ। त्यसकारण महत्त्वपूर्ण उसले पायो, कम महत्त्वपूर्णलाई छोडिदियो, यो वैराग्य। वैराग आफै हुँदैन, वैराग त केही पाएर केही छोडेको हो। माथिल्लो सिँढीमा गयो, तल्लो सिँढी छोडिदियो, यो वैराग्य। तर जसले सिँढी नै पाएन, सिँढी भत्कियो, यो डिप्रेसन। जहाँ टेक्न चाहन्थ्यो सिँढी नै भत्कियो, गयो, यो डिप्रेसनको अवस्था। त्यसकारण आखिरी हेर्दाखेरि बाहिरबाट उस्तै उस्तै लाग्छ, दुइटैले विषय छोडे। तर एउटाले विषय छोड्यो अत्यन्तै महत्त्वपूर्ण प्राप्तिको लागि, अर्कोले विषय छोड्यो विषयबाट सुख लिन नसकेको कारणले। यो डिप्रेसनको तहमा धेरै कुराहरू आउँछन्। अब डिप्रेसन 900 प्रकारका हुन्छन्, अब एउटा मात्रै प्रकार होइन। त्यसकारण के भन्ने, एन्जाइटी भन्छन् कसैले, कसैले के भन्छन्, दुनियाँ प्रकारका डिप्रेसनहरू छन्। र यसबाट मुक्त कसरी हुने त? सबैभन्दा ठुलो कुरा, वैराग्यबाट त मुक्त हुनु परेन, किनभने उसले त परम सुखको अनुभूति गर्यो। यो डिप्रेसनबाट मुक्त चाहिँ कसरी हुने? डिप्रेसनबाट मुक्त हुने एउटै मात्रै निर्विकल्प विधि हो, ध्यानको विधि। ध्यानबाट हामी डिप्रेसनबाट मुक्त हुन सक्छौँ। अब औषधिहरू पनि छन्, अब डक्टरहरूले पनि यसमा मद्दत गर्न सक्छन्, औषधिहरू पनि छन्। तर औषधिबाट सधैँको लागि ठिक हुन्छ जरुरी छैन, किनभने फेरि त्यस्तै घटना घट्यो भने बल्झिन सक्छ। यसको अर्थ औषधि नगर्नु होइन, डाक्टरसँग सम्पर्क नगर्नु होइन, किनभने सबैको आआफ्नो क्षेत्र छ, आआफ्नो विधा छ। कुनै पनि विधाको आफ्नो महत्त्व छ, कोही भन्दा कोही कम यो जगतमा छैन, सबैको आफ्नो महत्त्व छ। त्यसकारणले त्यहाँ पनि सम्पर्क गर्नुपर्छ। अब समस्या भएपछि त डाक्टरकोमा जानु पर्यो, तर स्थायी समाधानको लागि चाहिँ ध्यानको अभ्यास गर्नै पर्छ। ध्यानको अभ्यास गर्दाखेरि डिप्रेसनको समस्या आफै छुट्छ। किन छुट्छ भने नि, ध्यान गर्दा गर्दै उसले त्यो अतिन्द्रियबाट प्राप्त हुने सुख अथवा त्यो आनन्दको अनुभूति गर्छ जो विषयबाट आएको होइन। उसलाई विषयबाट सुख नपाएकोमा निराशा थियो, अब विषय नभइकन पनि उसले सुखको अनुभव गर्यो, अलिकति मात्रै पनि ध्यानको स्वाद उसले पायो भने उसलाई के लाग्छ भने सर्वाधिक महत्त्वपूर्ण मैले पाएँ। र महत्त्वपूर्ण पाइसकेपछि त डिप्रेसनमा जाने कुरै भएन, किनभने डिप्रेसन भनेको अभाव हो, मैले यो यो खोजेका थिएँ पाइनँ भन्ने हो। जब खोजेको कुरा उसले पायो, स्वत मनको समस्या कम हुँदै जान्छ, खुसी हुन्छ व्यक्ति। जब एकपटक खुसी भयो, आनन्द पाएपछि त खुसी हुनु स्वाभाविक कुरा हो। मैले महत्त्वपूर्ण पाएँ भन्ने बित्तिकै एक प्रकारको आत्मविश्वास बढेर आउँछ, आफैप्रति गर्व लाग्न थाल्छ, आहा क्या गजब पाएँ मैले। त्यसपछि शरीरमा पनि रसायन परिवर्तन हुन्छ, शरीरमा भएका विकारहरू आफै हटेर जान्छन् र व्यक्ति शारीरिक रूपमा पनि स्वस्थ भएको अनुभव गर्छ, मानसिक रूपमा पनि स्वस्थ भएको अनुभव गर्छ। यसको लागि ध्यान गर्नु अत्यन्तै जरुरी छ र यो ध्यान कुनै पनि बेलामा गर्न सकिन्छ, बिहान, दिउँसो, बेलुका, जतिखेर आफूसँग समय छ आफ्नो समयमा ध्यान गर्न सकिन्छ। तर उत्तम समय चाहिँ ब्रह्म मुहूर्त। ब्रह्म मुहूर्त भनेको बिहानको 3-5 बजेको समय चाहिँ सर्वाधिक उपयुक्त हुन्छ भनेर भनिन्छ। तर त्योभन्दा पनि उपयुक्त समय भनेको आफ्नो फुर्सदको समय।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।

युगल सरकार श्री राधा गोविन्द चरणारविन्दमा कोटि कोटि प्रणाम गर्दै कार्यक्रम अध्यात्म सन्देशको प्रतीक्षामा रहनुभएका हाम्रा आदरणीय श्रोताहरू, कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। नाम में है सर्वशक्ति गोविंद राधे, दुर्दैव वश विश्वास ना बता दे। राधा गोविंद गीत। भगवान नाम को महात्म्य बताउँदै चैतन्य देव गौरांग महाप्रभु आफ्नो शिक्षाष्टकममा भन्नुहुन्छ, हे श्री कृष्ण, तिमीले आफ्नो नाममा नै सम्पूर्ण शक्ति भरिदिएका छौ। साथै नाम उच्चारणको लागि यो बेला नै गर्नुपर्छ भनेर नियम एवं शर्त आदि पनि राखिदिएका छैनौ। तैपनि मेरो दुर्भाग्य, तिम्रो यो सुमधुर नाममा मेरो अनुराग हुँदैन। आदरणीय श्रोताहरू, जगद्गुरु श्री कृपालुजी महाराजले राधा गोविन्द गीत नामको अनमोल ग्रन्थमा श्री चैतन्य देव गौरांग महाप्रभुको शिक्षाष्टकमलाई यस प्रकार प्रस्तुत गरिदिनु भएको छ। आउनुहोस्, भगवान नाममा अनुराग प्राप्त होस् भनी प्रार्थना गर्दै श्रवण गरौँ यो सुमधुर भगवान।

जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला

तत्त्व ज्ञानम हि दुर्लभम। गरुड़ पुराण, मनुष्यले तत्त्व ज्ञान प्राप्त गर्न सक्छ, बिचरा पशु पक्षीले त हेर्नुहोस् आज यहाँ प्रवचन हुँदैछ, यति महत्त्वपूर्ण ज्ञान बताइँदैछ, तर यहाँ ब्यानर प्याम्प्लेट त सबको लागि थियो, यही गाईघाटमा कुकुर बिरालो पनि छन्, तर तिनले बुझेनन् यसको मूल्य, यहाँ आएनन्, आए केवल तपाईँहरू आउनुभयो, त्यसैले तत्त्व ज्ञान नै प्राप्त गर्न सक्दैनन्, मनुष्यले मात्र सक्छ। गरुड पुराण बताउँदैछ, बाँकी देवताहरू, अरे देवताहरूले तत्त्व ज्ञान सुने पनि केही लाभ छैन उनीहरूलाई। नेपालीमा एक उखान छ, कौवालाई बेल पाकेर हर्ष न बिस्मत, न खुसी हुन्छ न दुखी हुन्छ, बिचरा बेल फोरेर खान त सक्दैन भित्रको गुदी। त्यस्तै तत्त्व ज्ञान प्राप्त गरे पनि देवताहरूलाई लाभ छैन, किन? किनकि देवताहरूको योनि पनि भोग योनि हो, त्यहाँ कमाइ हुन सक्दैन, केवल गमाइ हुन्छ, गमाइ। जसरी तपाईँले कमाएर थुपारेको खाँदै सक्नुहुन्छ नि, बस त्यही समान, त्यहाँ थप्पिँदैन पुण्य इत्यादि। जबकि यहाँ मानव देह नै चाहिन्छ कमाई गर्नलाई, ध्यान दिनुहोस्, आध्यात्मिक कमाई हेतु पनि। देवतालाई समेत या भगवानलाई समेत गुलाम बनाउन सक्छ, जुन स्वर्गमा यो फेसिलिटी छैन, सुविधा छैन, स्वर्गको भूमिमा यो हुन सक्दैन। एक पटक इन्द्रले स्वर्गमा एक नन्दन वन छ, त्यहाँ त्यसको अगाडि एक महल बनाउन लागे, महल। नन्दन वन त्रिलोकीमा प्रख्यात छ, त्यस्तै प्रख्यात एक महल बनाउने विचार गरे, र कुबेर पनि नौकर हुन्छ इन्द्रको, आज्ञा दिए जति धन चाहिन्छ यसमा खर्च गर्नु, यो बनाउनु। त्यही क्रममा एक पटक लोमस मुनि, एक मुनि थिए लोमस नाम गरेका, उनी घुम्दै घुम्दै स्वर्गमा पुगे, त इन्द्रले पूजा आराधना गरे, सत्कार गरे मुनिजीको, र प्रश्न गरे, मुनिजी महाराज कहाँ बस्नुहुन्छ, घर गाउँ कहाँ हो, परिवार कति छन् सोधे। लोमस मुनिले भने कि यस्तो छ, चार दिनको त जिन्दगी हुन्छ, यसमा के को घर परिवार जोड्नु, मैले केही बनाइन, एउटा बस्नको निमित्त यो चकटी छ जुन काखीमा बोकेका थिए, र यसो भिक्षाटनको लागि एक कमण्डलु छ, बस यति दुईवटा भए मलाई पुग्या छ। त लोमस मुनिमा एक आश्चर्यजनक चिज थियो शरीरमा, उनको शरीरमा अलि बाक्लै रौँ थियो अरूको भन्दा, र यो छातीको एक गोलाइमा चाहिँ रौँ गायब थियो, रौँ थिएन। त इन्द्रले सोधे, महाराज तपाईँको छातीमा के भयो, त्यहाँ किन रौँ छैन त्यति पार्टमा? त्यही कारण उनको नाम लोमस मुनि थियो। सोधे के भयो, सोधे त लोमस मुनिले भने, हेर कुनै रोग वोग लाग्या होइन, यस्तो छ कि मेरो यो शरीरभरि जुन रौँ छ त्यसको रौँ झर्दै जान्छ एक एक गरेर। कहिले झर्छ? जब एक इन्द्रको पतन हुन्छ स्वर्गबाट, कुकुर बिरालोको योनिमा झर्छ त्यो, त त्यति बेला मेरो एउटा रौँ झर्छ, र मेरो यो शरीरमा जति रौँ छ त्यति लामो मेरो आयु छ, त्यसपछि म फेरि परमधाम जानेछु। इन्द्रलाई चक्कर लाग्न थाले, एक रौँमा एक इन्द्र पतन हुन्छ, हेर्नुहोस् इन्द्रको उमेर कति हुन्छ भने, एक इन्द्रको आयु स्वर्ग कति भोग गर्न पाउँछ भने, एक मन्वन्तर अर्थात 30,67,20,000 वर्ष,
एक इन्द्रको आयु हुन्छ स्वर्गमा, त्यसपछि फेरि यही संसारमा आउनुपर्छ कुकुर बिरालो बन्नलाई। स्वर्गको राजाले पनि इन्द्रले पनि त उसले हिसाब लगायो कि एक इन्द्रको 30 करोड वर्षको उमेर हुन्छ र यस्तो शरीर भरि, यानि कि एक रौँ बराबर एक इन्द्र, यति लामो आयु लोमस मुनिको, यति लामो आयु हुनेलाई कुनै घर परिवार नचाहिने, एक चकटी र कमण्डल भए पुग्ने, म जाबो तुच्छ इन्द्र, 30 करोड वर्ष बस्नलाई यत्रो महल बनाउने, धिक्कार होस् मलाई, वैराग्य भयो। उसले भने बनाउँदिन म यो, गए जङ्गलमा, अब म साधना गर्छु, तपस्यारत रहन्छु र अब लक्ष्य प्राप्ति गर्छु ताकि सदाको लागि यो 84 लाखमा घुम्न नपरोस्। गए त उनका गुरु बृहस्पतिले थाहा पाए कि इन्द्र राज्य छोडेर जङ्गल गयो, त गए बृहस्पति सम्झाउन, हे इन्द्र के हुँदैछ? उसले भने कि मलाई अब राज्य वाज्य गर्नु छैन स्वर्गको, फेरि कुकुर बिरालो बन्न जानु नै छ, अब म यहाँ पुण्य कमाउँछु, भगवानलाई पनि गुलाम बनाउने जुन कार्य छ अब त्यसमा लाग्छु म। बृहस्पतिले भने, अरे मूर्ख, यो त मानव देह प्राप्त हुँदै गर्नु पर्थ्यो, यो देवताको शरीरमा यो सम्भव छैन, देवताको शरीरमा कुनै पुण्य कार्य पनि हुँदैन र स्वर्ग लोकमा पनि हुँदैन, मृत्यु लोकमै हुन्छ र मनुष्य देहमै हुन्छ। मनुष्य देह पाउँदा त स्वर्ग भोगको लागि लागिस जीवनभर, बताए त हेर्नुहोस्, यदि तिमीले राज्य गरेनौ, तिम्रो ड्युटी हो स्वर्गको राजा बनेर ठिक ठिक ड्युटी गर्नु, गरेनौ भने दण्ड अवश्य पाउँछौ, तर पुण्य गरेर पुण्य फल प्राप्त गर्दैनौ, बृहस्पतिजीले सम्झाए। त्यसैले देवताहरू पनि यो मानव देह हेतु प्रार्थना गर्छन्, लालायित रहन्छन्, यस्तो छ यो मानव देह, यसको मूल्य यो छ। हेर्नुहोस्, सूरदास जो आँखा देख्दैन थिए बिचरा, उनले यो संसार हेतु प्रयत्न गरेनन्, परम चरम लक्ष्य हेतु प्रयत्न गरे मानव देहलाई सफल बनाउन। त यही प्रकार एक दिन कीर्तन गर्दै गर्दै हिँड्दै थिए, एक सुक्खा कुवाभित्र खसे सूरदास जी, खसे त उनले भने, खस्न देऊ, बाहिर किन आउनु पर्यो, यहाँ एकान्त कुना छ, यही बस भगवानको कीर्तन गर। अब भगवान त गुलाम बनिसके, त भगवान आए आ बिचरा आफै सूरदासलाई बाहिर निकाल्नलाई, यो हात बढाए, सूरदासको हातमा समातेर माथि तानिदिए। सूरदासले भगवानको शरीरको जब स्पर्श प्राप्त गर्यो त उसलाई परम आनन्द फिल भयो, त सूरदासजीले भगवानको हात छोडेनन्, अब मलाई छोड्नु छैन, अब समातिरहनु छ। किनकि भगवानको नाम रूप लीला गुण धाम शरीरमा एक समान आनन्द हुन्छ, त्यो आनन्दको अनुभव भयो त चिने यो भगवान हो, अब छोड्नु छैन। तर यहाँ भगवान के भन्छन्, ए बुढा बा, म त गाउँबाट जाँदै थिएँ यो बाटो, तिमी खस्या देखेर निकालिदिए, छोड मेरो हात। सूरदास भन्छन्, मैले चिनिसके, अब छोड्दिन। त भगवानले जबरजस्त हात छुडाएर भागे, त सूरदासजीले च्यालेन्ज गरिदिए भगवानलाई, हस्तमुत्क्षिप्य यातोऽसि बलात् कृष्ण किमद्भुतम् हृदयाद्यदि निर्यासि पौरुषम् गणयामि ते। हेर्नुहोस्, भगवानलाई गुलाम बनाएपछि कस्तो शब्द प्रयोग गर्दैछन्, ए नामर्द, नामर्द भगवानलाई प्रेममा, नामर्द
म बुढो निर्बलको हात छुडाएर हिँडेर के फुर्ती लगाउँछौ कि ठुलो पुरुषार्थ गर्यौ? नामर्द, यदि हिम्मत छ भने मेरो हृदयबाट गएर देखाऊ। हृदयमा बन्धन छौ तिमी, बन्धक छौ, गुलाम छौ। सुरदासजीले च्यालेन्ज गरिदिए। यहाँसम्म गर्न सक्ने क्षमता त्यो आँखा नदेख्ने एक बुढोमा थियो। बताउनुहोस्, तपाईँहरू त सबल हुनुहुन्छ, चाहे के गर्न सक्नुहुन्न। यति महत्त्वपूर्ण छ मानव देह, जबकि तपाईँहरू या त संसारमै लिप्त हुनुहुन्छ संसार बटुल्नमा, या स्वर्ग प्राप्ति हेतु प्रयत्नशील हुनुहुन्छ। जबकि स्वर्ग के हो? स्वर्गको बारेमा वेद भन्छ।

0: स्थिति अर्थात स्वर्ग केही दिन भोग गरेपछि त्यहाँबाट घोक्रे ठ्याक लाएर तिमीलाई कुकुर बिरालो बनाइने छ र भोगुन्जेल पनि सुख छैन, त्यसको लागि प्रयत्न गर्छौ तिमी? नरह स्वर्ग तिम कांक्षे, भागवत भन्छ कुनै मनुष्यले स्वर्गको चाहना नराखोस्। स्वर्ग स्वल्प अन्त दुखदायी, दुखदायी छ स्वर्ग। तपाईँहरू स्वर्ग जान प्रयत्नशील हुनुहुन्छ एवं आफ्नो बाबु आमाको मृत्यु पश्चात खुब आदर गरेर लेख्नुहुन्छ स्वर्गीय माताजी, स्वर्गीय पिताजी, अर्थात वेद अनुसार हाम्रा बाउ महामूर्ख थिए त्यसैले स्वर्ग गए। आफ्नो बाउलाई डिक्लेयर गर्दै हुनुहुन्छ लिखितमा, तपाईँहरू मूर्ख थिए, आमा मूर्ख थिइन्। तपाईँहरू भन्नुहोला हामीले अज्ञानतामा लेख्यौँ थाहा थिएन, अरे यो भनेर सुख पाइँदैन, थाहा हुनुपर्छ, खोजी गर्नुपर्छ, त्यसैको निमित्त त यो मानव देह दिएको। यदि कोही व्यक्ति अङ्गुठा छाप होस् पढ्न जान्दैन, उसले कसैको हत्या गर्यो, अब अदालतमा जिकिर गरोस् कि न्यायाधीशज्यू मलाई रिहाई गरियोस्, मुक्त गरियोस्, मलाई सजाय नदियोस्। किन? किनकि म जान्दैन थिएँ कानुनमा के लेख्या छ। हत्या गर्यो भने सजाय भोग्नुपर्छ मलाई थाहा थिएन, यो भनेर उसले उन्मुक्ति पाउँछ? अरे थाहा पाउनुपर्छ तिमीले, देशको कानुन थाहा पाउनुपर्छ, चाहे पढा लेखा हो कि नहो मतलब छैन, तिमीले सजाय भोग्नुपर्छ। त्यस्तै ब्रह्माण्डको कानुन हो वेद, त्यो जान्नै पर्छ तिमीले, नत्र दण्ड भोग्नुपर्ने छ। हेर्नुहोस् त यो हो निष्कर्ष कि देवताहरू पनि यसकारण चाहन्छन् मानव देह कि यसमा नै हामी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौँ, यहाँसम्म कि भगवानलाई पनि गुलाम बनाउन सक्छौँ। त्यसैले तेजस शरीर हुँदाहुँदै पनि देवताहरू पनि मानव देह चाहन्छन्, त्यसैले वेद शास्त्र सब बार बार बार बार भन्छ कि मानव देहको महत्त्व जान, यसले लक्ष्य प्राप्ति गर। त हेर्नुहोस् अब यो हो कि मानव देह यति अमूल्य छ, यो त मैले दुई दिनमा तपाईँहरूलाई बताएँ। अब यहाँ नजानी नहुने अनिवार्य विषय अब दुई भए। एक, यो मानव देहको लक्ष्य के हुनुपर्छ त, यो एक प्रश्न। यति मूल्यवान मानव देहको लक्ष्य चाहिँ के हो आखिर, त्यो एक प्रश्न छ। र दोस्रो, यो अमूल्य जुन मानव शरीर छ, जुन देवताहरू पनि चाहन्छन् प्रार्थना गर्छन्, यो शरीर यति राम्रो हुँदाहुँदै पनि यसमा एक भयानक खतरा छ, भयानक खतरा जुन जान्न अनिवार्य छ, जसले जान्दैन त्यो पछुताउने छ। त त्यो अनिवार्य खतरा के हो मानव देहको, त्यस बारेमा म बताउने छु, तर आज होइन भोलि। श्रीमद् सद्गुरु भगवान की।
1: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा अवश्य सुन्नुहोला। आदरणीय श्रोताहरू, प्रवचन सुनेर प्राप्त ज्ञानलाई प्रयोगात्मक रूप दिनु पनि अनिवार्य हुन्छ, अन्यथा केवल ज्ञान मात्र प्राप्त गर्नुले अहङ्कारको वृद्धि हुन जान्छ, त्यसमा भक्ति पनि जोडिएको छैन भने दीनता नम्रता आदि सद्गुणबाट निकै पर पुग्न सक्छौँ। यसको लागि जगद्गुरु श्रीद्वारा निर्देशित क्रियात्मक भक्ति साधना पनि गर्नु अनिवार्य हुन्छ। यसको लागि श्यामा श्याम धाम ठिमीमा सम्पर्क गरी सुझाव प्राप्त गर्नुहोला। सम्पर्क 01-663-0059। यसका साथै हाम्रो कार्यक्रमको समय आजका लागि यही नै समाप्त हुन्छ। भोलि पुनः प्रभातकालीन सत्सङ्ग प्रदान गर्नका लागि यहाँहरू समक्ष उपस्थित हुनेछौँ। तबसम्मका लागि आज्ञा दिनुहोस्। जय श्री राधे।